0: अवेरनेसलाई चाहिँ कल्टिभेट गर्ने, केलाई कल्टिभेट गर्ने, अवेरनेस, यति गर्न सक्नुभयो भने मात्रै जीवन रूपान्तरण हुन्छ। नत्र भने यो ज्ञान र ध्यान भनेको कस्तो चिज, प्रवचन सुनुन्जेल होबा हुन्छ अनि घरमा गएपछि बाबा अझै समस्या छ भन्छ, ध्यान गरुन्जेल आहा आहा हुन्छ अनि ध्यान छोडेपछि स्वाहा। त्यस कारण यसले दीर्घकालिक कल्याण गर्दैन, यो ध्यान गरेर यो ज्ञान सुनेर दीर्घकालिक कल्याण हुँदैन। दीर्घकालिक कल्याण, दिगो कल्याणको लागि अवेरनेसको कल्टिभेट, यो 5 दिनमा हामी त्यही कल्टिभेसनमा फोकस गर्नेछौ।
1: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी मम्मी दाँत दुख्यो,
3: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि, लौ हिड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नजुक्किनुहोला है, बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै,
8: सम्पर्क फोन नम्बर 0825902022।
3: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
9: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती दम निमोनिया खोकी छेरो
9: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
10: मधुमेह सुगर मृगौला रोग पिसाब
9: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
9: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
10: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
9: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
9: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
9: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
10: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
9: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
10: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847826001।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हाडजोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
8: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङगुराईको दिव्य फार्मेसीमा।
16: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
17: डाक्टरद्वारा दिइने सेवाहरू,
18: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
19: बिना टाका प्रभावकारी उपचार,
20: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
21: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
22: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज,
23: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
24: बिरामी जाँच निमिति यही असार 12 गते शुक्रबार
12: दिव्य फार्मेसी कुराई 15 सड़क विभाग रोड, सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
25: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ, अब यसको उपचारको लागि कहाँ जाने होला?
26: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
27: डाक्टरद्वारा दिइने सेवाहरू,
28: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
27: बाङ्गा टिङ्गा दाँत मिलाउने,
28: शल्यक्रिया गरेर दाँत निकाल्ने,
27: खाली ठाउँमा दाँत भर्ने,
28: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने,
27: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
28: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ, सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43123।
29: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
29: अन्य सेवाहरू,
30: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
31: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
30: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
32: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा,
33: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
28: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-694, सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
34: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
30: उपचार हुने रोगहरू
34: पाइल्स फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
30: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
34: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
30: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
34: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
30: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
34: हामी कहाँ फार्मेसी, ल्याब, पंचकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिन का साथ ही लामो समय काठमाडौं तथा देश का विभिन्न अस्पताल में काम गरिसक्नुभएका आयुर्वेद फिजिशियन डाक्टर सुनील लम्साल द्वारा दैनिक बिरामी चेक जांच भइरहेको छ।
0: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
2: विभिन्न जटिल रोग को उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङ में।
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङ में महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825980829। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
4: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ, 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
5: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
4: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
34: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478523572।
2: अब छाला यौन रोग तथा सौन्दर्य सम्बन्धी सम्पूर्ण उपचार सेवा दाङमै।
31: यदि तपाईलाई शरीर चिलाउने दाग, दुबी, पुरानो घाउ, डन्डीफोर, चाया पोतो, कपाल झर्ने समस्या, सोरायसिस, एलर्जी तथा फंगल संक्रमण, महिला तथा पुरुषमा देखिने यौन रोग सम्बन्धी समस्या छ भने अब चिन्ता नगर्नुहोस्।
2: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रमेश शर्मा पौडेल MBBS MD नेपालगंज मेडिकल कलेज कोहलपुर बाँकेबाट सेवा प्रदान गर्दै आउनुभएका अनुभवी विशेषज्ञ।
31: प्रत्येक महिनाको पहिलो शनिबार बिहान 11 बजेदेखि बेलुका 6 बजेसम्म।
2: स्थान राधेकृष्ण लाइफ केयर फार्मेसी, कोराई 15 तुलसीपुर चौक दाङ।
24: सम्पर्क मोबाइल नम्बर 98649888640 र 98062096061।
31: स्वास्थ्यमा लापरवाही होइन, समयमै विशेषज्ञको सल्लाह लिनुहोस्।
7: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98498887141।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्राली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 4 गते बिहीबार, सन् 2026 जून 18 तारीख जेठ शुक्ल पक्षको चतुर्थी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: पासपोर्ट छपाई ठेक्काको भागभण्डा प्रकरणमा अख्तियारको फास्ट ट्र्याक अनुसन्धान, सम्पत्ति शुद्धिकरण कसुरमा दीपक भट्ट र सुलभ अग्रवाल जेल चलान।
0: प्रतिनिधि सभाबाट पारित विधेयकलाई राष्ट्रिय सभाले समय सीमाभित्र फिर्ता पठाउन सकेन, चुनाव अगाडि पालिकाको संख्या र सिमाना हेरफेरको तयारी।
1: चिया निर्यातमा अवरोध हटाउन कूटनीतिक पहल, इलाममा दैनिक 11 लाख किलो हरियो पत्ती नष्ट, झापाका सबै उद्योग र बगान बन्द।
0: अमेरिका र इरान बीचको शान्ति सम्झौतामा ट्रम्पको हस्ताक्षर, 60 दिनभित्र अन्तिम सम्झौता गर्ने समय सीमा।
1: र विश्वकप फुटबलमा इंग्ल्याण्डको विजय शुरूआत, पोर्चुगल र कंगोले बराबरी खेले, घाना र पनामा खेल्दै आज बिहान पाउने 8 बजे उज्बेकिस्तान र कोलम्बियाको खेल।
3: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
4: मेजर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। 64 लाख विद्युतीय राहदानी अर्थात ई पासपोर्ट छपाई सम्बन्धी करिब 7 अर्ब 65 करोड़को ठेक्कामा भएको भागभण्डालाई उच्च प्राथमिकता सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले फास्ट ट्र्याकमा अघि बढ़ाएको छ। 4 सहसचिव सम्मिलित अनुसन्धान टोलीले यसमा संलग्नहरूको बयान र प्रमाण संलग्न तीव्र बनाएको हो। आयोग स्रोतका अनुसार एकैपटक 15 भन्दा धेरैसँग बयान भइरहेको छ, जसमध्ये 4 जना हिरासतमै छन्। सोमबार राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल र निर्देशक सुनिल केसी तथा हिजो तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद अरियाल र ठेकेदार कम्पनीका म्युअल बाउर आईडी सर्भिस एजेन्ट मणिन्द्रराज मल्ल पक्राउ परेका छन्। अर्को जर्मन कम्पनी भेरिडासका एजेन्ट सिद्धार्थ थापा पनि फरार रहेका छन्। अनुसन्धानमा सहमहान्याधिवक्त सहित चार सहसचिव रहेको आयोग स्रोतले बताएको छ। करिब दुई हप्ता अघि नै अनुसन्धान अधिकृत तोकेर विस्तृत छानबिन थालिएको आयोगले भनेको छ। आरोपी पक्राउ परेपछि अनुसन्धानले थप गति लिएको छ। आयोगले राहदानी विभाग तथा परराष्ट्र मन्त्रालयका कर्मचारीको धमाधम बयान लिइरहेको छ। राहदानीको मूल्याङ्कन समितिमा रहेका कतिपय कर्मचारी विदेशको नियोगमा रहेकाले उनीहरूलाई समेत बयानका लागि पत्राचार भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। यसैबीच बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाल जे चलान भएका छन्। सम्पत्ति शुद्धिकरणको कसुरमा उनीहरू विरूद्धको प्रमाण र बिगो हेरेर विशेष अदालतले दुवैलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
1: प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयकलाई संविधानले तोकेको समय सीमाभित्र फिर्ता पठाउन नसकेर राष्ट्रिय सभा आफ्नो भूमिकामा चुकेको छ। वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई राष्ट्रिय सभाले 15 दिनभित्र फिर्ता पठाउन नसकेको हो। समय सीमा गुज्रिएपछि प्रतिनिधि सभाले विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएको छ। अर्थ विधेयकका रूपमा दर्ता भएको वैकल्पिक विकास परिचालन विधेयकलाई प्रतिनिधि सभाले 7 जेठमा पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो। संविधान अनुसार यो विधेयकलाई प्रतिनिधि सभाबाट प्राप्त गरेको 15 दिनमा राष्ट्रिय सभालाई फिर्ता पठाउनु पर्ने थियो, तर राष्ट्रिय सभा विधेयकमाथि छलफल समेत गर्न भ्याएन। विधेयक समयभित्र फिर्ता पठाउन नसक्नुलाई जानकारहरूले राष्ट्रिय सभाको कमजोरीका रूपमा उल्याएका छन्। संसदका पूर्व महासचिव सूर्य किरण गुरूङ यस घटनालाई राष्ट्रिय सभाले आफ्नो जिम्मेवारी वहन गर्न नसकेको रूपमा लिनुहुन्छ। प्रतिनिधि सभाबाट आएको विधेयकलाई राष्ट्रिय सभाले निर्धारित समय सीमाभित्र सन्देश सहित वा बिना सन्देश फिर्ता पठाउन सक्नुपर्छ। उहाँले भन्नुभयो, यसबाट राष्ट्रिय सभाले आफ्नो दायित्व पूरा नगरेको ठहरिन्छ। राष्ट्रिय सभाको छविलाई धूलित बनाउने कार्य भएको उहाँको भनाई रहेको खबर कान्तिपुरमा छ।
0: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाको चुनाव अघि नै पालिकाको संख्या र सीमाना हेरफेरको तयारी थालेको छ। पालिकामा निर्वाचित जनप्रतिनिधिहरूको 5 वर्ष कार्यकाल आउँदो वैशाख 31 पुग्दैछ। त्यस अनुसार निर्वाचन हुनुलाई अब 1 वर्ष पनि बाँकी छैन। पालिका सरकार सञ्चालन 2074 चुनाव हुने मितिभन्दा कम्तीमा 1 वर्ष अगावै गाउँपालिका वा नगरपालिकाको संख्या र सीमाना हेरफेर गर्न पाइने व्यवस्था छ। त्यसैले मन्त्रालयले हालको 1 वर्षभित्र संशोधन गर्न मिल्ने विद्यमान व्यवस्थाको सट्टा 6 महिना अगाडि पालिकाको संख्या र सीमाना हेरफेर गर्न मिल्ने बनाउन लागेको छ। नेपाल सरकारले हरेक 10 वर्षमा विभिन्न आधारहरूको विश्लेषण गरी गाउँपालिका तथा नगर पालिकाको पुनः वर्गीकरण गर्न सक्ने नयाँ प्रावधान ऐनमा समेटिएको छ। 2073 गाउँपालिका र नगरपालिकाको गठन भए यता त्यस यता परिवर्तन भएको छैन। चुनाव अगाडि नै पालिकाको पुनरावलोकनको तयारी भइरहेको खबर कान्तिपुरले लेखेको छ।
1: प्रतिनिधि सभा चुनावमा झण्डै 2/3 सीट जितेको रासोपाले पहिलो पटक राजनैतिक दर्शन र वैचारिक दृष्टिकोण तय गर्दैछ। असार 7-9 चितवनमा हुने पहिलो महाधिवेशनका लागि रासोपाले बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रको मार्गचित्र अघि सारेको हो। रासोपाले यसअघि शासन व्यवस्थाप्रति विधानमा उल्लेख गरेको थिएन। पार्टी सहमहामन्त्री तथा सांसद विपिन आचार्य समयजगतको विधान संशोधन समितिले तयार पारेको प्रतिवेदनमा पार्टीको राजनैतिक दर्शन र वैचारिक दृष्टिकोण स्पष्ट पारिएको छ। आचार्य समयजगतको समितिमा गणेश पराजुली, चन्दा कार्की, प्रकाश चन्द परियार र सुशान्त वैदिक सदस्य रहनु भएको छ। समितिले विधानको भाग 3 पार्टीको वैचारिक आधार र निर्देशक सिद्धान्तको प्रावधान प्रस्ताव गरेको छ। रासोपा संवैधानिक समाजवादको मार्गमा अगाडि बढ़ने पनि प्रस्तावित विधानमा लेखिएको छ। कान्तिपुर दैनिकमा खबर छ।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। पार्टी नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालले 36 बुँदे असन्तुष्टि पत्र पठाउँदै संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालको राजीनामा मागेसँगै विवाद उत्कर्षमा पुगेको हो। खनालले प्रचण्ड माधवलाई पार्टी हाँक्न नसक्ने अयोग्य नेताको आरोप लगाउनु भएको छ। पत्रमा भनिएको छ, यस्तो अवस्थामा पार्टी महाधिवेशनसम्म पार्टीलाई व्यवस्थित रूपले पुर्याउनु नै गाह्रो छ। त्यसो हुँदा तपाईँ संयोजक र सहसंयोजकले संयोजन समितिको विशेष बैठक बोलाएर मार्ग प्रशस्त गर्नुहोस्। नयाँ योग्य र विचारवान कुनै नेतालाई संयोजक निर्वाचित गर्न कमिटिलाई अधिकार दिनुहोस्। खनालले संयोजक र सहसंयोजक पदलाई तत्कालीन एमाले र माओवादी बीचको एकताकै अर्को संस्करण भन्नुभएको खबर नयाँ पत्रिकाले लेखेको छ। काया कैरनमा विद्युतीय गाड़ी प्रयोग र सरकारको प्राथमिकता बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
10: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ यतिन्जेल हामीले पासपोर्ट छपाई ठेक्काको भागभण्डा प्रकरणमा अख्तियारको फास्ट ट्र्याक अनुसन्धान सम्पत्ति शुद्धिकरण कसुरमा दीपक भट्ट र सुलभ अग्रवाल जेल चलान प्रतिनिधि सभाबाट पारित विधेयकलाई राष्ट्रिय सभाले समय सीमाभित्र फिर्ता पठाउन सकेन चुनाव अगाडि पालिकाको संख्या र सिमाना हेरफेरको तयारी रासोपाको आगामी मार्गचित्र बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र नेकपा भित्रको विवाद उत्कर्षमा झलनाथ खनालद्वारा प्रचण्ड र माधवको राजीनामा माग लगायतका खबर प्रस्तुत
3: गर्यौं भारतमा चिया निकासीमा उत्पन्न समस्या देखाउँदै चिया उद्योग बन्द भएको विषयमा नेपाल सरकारले कूटनैतिक समाधान खोज्न पहल थालेको छ प्रतिनिधि सभाको हिजोको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताउनु भएको छ प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले चिया तथा अलैची लगायत कृषि उपजको भण्डारण र बजारीकरणमा विशेष योजना बनाएको बताउनुभयो असार 1 गतेदेखि इलामका 53 चिया उद्योग बन्द भए पछि चिया टिपाईको मुख्य सिजनमा अहिले दैनिक 11 लाख किलो चिया नष्ट हुन थालेको छ सरदर प्रति किलो 50 रूपियाँका दरले पनि यो चियाको मूल्य 5 करोड़ 50 लाख रूपियाँ हुन्छ यो मूल्य किसानको हरियो पत्तीको मात्र हो टिप्न ठिक्क भएको चिया बगानमै छोड्नु पर्दा किसान र दैनिक ज्यालामा काम गर्ने श्रमिकको रोजी रोटी नै गुम्न थालेको छ त्यसै पनि दुई पात एक सुइरो चिया हुर्किएर गएपछि त्यसलाई गुणस्तरको मानिँदैन चिया टिप्न एक दुई दिन ढिलो हुँदा पनि धेरै नै हुर्किने र त्यसको मूल्य पनि कम पाइने गरेको किसानहरू बताउँछन् इलामका चिया उद्योग बन्द गरेको 3 दिनपछि त्यही समस्या देखाउँदै झापाका चिया उद्योगीले समेत आजदेखि आफ्ना सबै उद्योग बन्द हुने घोषणा गरेका छन् आजको गोर्खापत्रमा खबर छ
2: विदेशी देशको स्थायी वा अस्थायी आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित दुईजना कर्मचारीलाई सरकारले बर्खास्त गर्ने तयारी गरेको छ भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन तथा असाधारण विदा सकिए पनि काममा नफर्की विदेशमै बसिरहेका दुईजना कम्प्युटर अपरेटरसँग 15 दिने स्पष्टीकरण माग गर्दै कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो स्वीकृत विदा सकिएको 30 दिनभित्र कार्यालयमा हाजिर हुनुपर्ने कानूनी प्रावधान छ तर त्यसलाई उल्लंघन गर्दै ती कर्मचारीहरूले निजामती सेवा ऐन विपरीत विदेशी आवासीय अनुमति लिएर बसेको मन्त्रालयले जनाएको छ निजामती ऐन अनुसार बहालवाला कर्मचारीले विदेशी पीआर लिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैनन् मन्त्रालयका अनुसार ती कर्मचारीहरूले 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित सफाई पेश नगरे वा स्पष्टीकरण सन्तोषजनक नभए उनीहरूलाई भविष्यमा सरकारी सेवाको लागि समेत अयोग्य ठगिरिने गरी सेवाबाट हटाइनेछ
3: सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत पेट्रोलियम पदार्थको आयात घटाउने स्वच्छ ऊर्जाको प्रयोग बढ़ाउने र दीर्घकालीन रूपमा यातायात खर्च कम गर्ने लक्ष्यसहित विद्युतीय गाड़ी प्रवर्धनलाई बजेटमा जोड़ दिएको छ तर गाड़ी व्यवसायहरूले भने नीतिगत स्थिरता कर संरचनामा हुने बारम्बार परिवर्तन चार्जिङ पूर्वाधारको कमी र बैंकिङ क्षेत्रमा लगानी सहज नहुँदा व्यवसाय विस्तारमा चुनौती रहेको बताएका छन्। विद्युतीय गाड़ीको माग बढ़े पनि स्पष्ट र दीर्घकालीन नीति आवश्यक छ। बजेटमा विद्युतीय गाड़ीको प्राथमिकता, गाड़ी व्यवसायीहरूका समस्या र सम्भावनाबारे साथी विकास चापागाईले नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग कुरा गर्नुभएको छ।
4: सरकारले प्राथमिकता दिएकै छ विद्युतीय शहरी साधनलाई, पहिलादेखि नै दिँदै आएको छ भने यसपालि पनि त्यसलाई चाहिँ क्रमिक रूपमा लिएर गइरहेको छन्। साधारण तयारी हेर्ने हो भने केही दरहरूमा तपाईँको चेन्ज भएको छ, कुनै रेटहरू बढेका छन् भने कुनै घटेका पनि छन्। र पुरानो एउटा समस्या जुन थियो विद्युतीय सवारी साधन आयात गर्दाखेरि पिक पावरको आधारमा लाग्ने थियो भने अहिले हटाएर मूल्यको आधारमा गरिएको छ, त्यो पनि एउटा राम्रो र स्वागत योग्य नै छ र समग्रमा राम्रो छ यसपालिको बजेट।
5: अब यो मध्यम आय भएका मानिसले पनि एउटा गाडी किन्ने एउटा सोख हुन्छ नि, कतिको अब सहज छ
4: गाडी चढ्नको लागि? धेरै कुरामा सहज छ, तर त्यसको लागि सरकारले जुन नीतिगत कुराहरू र केही चिजहरूमा चाहिँ अलिकति फ्लेक्सिबल हुनुपर्छ, केही कुराहरू चेन्जहरू गर्नुपर्छ। जस्तो हामी गाडी किन्दैछौँ भने कोही मान्छेले गाडी किन्नको लागि आज जाँदैछ भने गाडी आवश्यकता अनुसार कुन चिजलाई नेसेसिटीमा राख्ने, कुनलाई लग्जरीमा राख्ने, सबभन्दा पहिला त गाडीको वर्गीकरण गरेर सर्वसाधारणले महसुस गर्ने गरी चढ्नको लागि र सर्वसाधारणलाई साँच्चैकै सरकारले चल्न दिने हो भने पहिला के गर्नु पर्यो भने नेसेसिटीको गाडीलाई 5 वर्ष किन 10 वर्ष दिनु पर्यो नि लगानी गर्नलाई। किस्ताबन्दीमा उसले 10 वर्ष पाउनु पर्यो, उसले आय स्तर अनुसार चढ्न सक्छ भने 10 वर्ष दिनु पर्यो। बाइक किन्ने मान्छेले पनि बाइक आफ्नो आवश्यकता अनुसार छ भने बाइकको पनि वर्गीकरण गरेर, किनभने कसैको लागि 4 पाङ्ग्रे जरुरी छ भने कसैको लागि 2 पाङ्ग्रे पनि उहाँको लागि चाहिँ नेसेसिटी हुनसक्छ। धेरैजनाको लागि नेपालमा नेसेसिटीमा पब्लिक ट्रान्सपोर्टेसनको रूपमा सहज रूपमा यात्रा गर्नलाई 2 पाङ्ग्रे लिइरहेको हुन्छ भने 2 पाङ्ग्रेलाई पनि प्रवर्धन गरेर सरकारले चाहिँ फाइनेन्सको सुविधा राम्रो गर्न सकेको खण्डमा मलाई लाग्छ हरेक नेपालीको घर घरमा सवारी साधन चाँडै भन्दा चाँडै पुग्छ।
5: व्यवसायी उपभोक्तालाई चाहिँ तपाईँको सन्देश चाहिँ के?
4: अटोमोबिललाई हेर्दाखेरि हेर्ने दृष्टिकोण चेन्ज गर्नुहोस्। अटोमोबिल यो नेसेसिटी हो, सबैको आवश्यकता हो। एउटा उद्योगीको सामान उद्योगमा बनेपछि बजार पुर्याउनको लागि एउटा किसानले फलेको सामान र या फल्नलाई खेती गर्नलाई चाहिने सवारी साधन र एउटा पब्लिक ट्रान्सपोर्टेसनको रूपमा युज हुने बाइकको या सानो कारहरूलाई हेर्ने दृष्टिकोण सबैले हामी चेन्ज गरेर यो वास्तवमा चाहिँ अबको दिनमा आवश्यकता हो। यातायात चाहिन्छ, हामी सुरक्षित तरिकाले हिँड्न आवाजात गर्न पाऊ, सुरक्षित यात्रा गर्नको लागि सुरक्षित रोड हुनुपर्छ र यो सबै कुरा चाहिँ हामी राज्यलाई आवश्यकता अनुसार चाहिँ परिपूर्ति गर्नुपर्छ र हामीले पनि यो भोग गर्न पाइन्छ भन्ने चाहिँ धारणा राखेर हामी आशा राखेर चाहिँ अगाडि बढ़ौं जस्तो लाग्छ। सवारी साधन किन्नुभन्दा अगाडि सवारी साधनका बिक्री पछिका सेवा र सवारी साधन किन्दै हुनुहुन्छ भने उहाँहरूको बारेमा कम्पनीको बारेमा विस्तृत रूपमा जानकारी गरेर जानकारी लिएर मात्रै किन्नुहोला भन्ने म सबैजनालाई अनुरोध गर्न चाहन्छु।
2: नाटा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रतिसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि अर्को प्रसंग, वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले म्यान पावर व्यवसायलाई तिर्नुपर्ने लागत तथा सेवा शुल्क अब सरकारले नै निर्धारण गर्ने भएको छ। श्रमिकबाट चर्को रकम असुल्ने, ठगी गर्ने, रकम बुझाए पनि बिल भरपाई नदिने लगायतका गुनासा बढ़दै गएपछि सरकारले वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित र पारदर्शी बनाउन लागत शुल्क निर्धारणको प्रक्रिया अघि बढ़ाएको हो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले फ्री भिसा फ्री टिकटको व्यवस्थाले श्रमिकहरू झन मारमा परेको भन्दै यसको विकल्पबारे अध्ययन गर्न कार्यदल गठन गरिएको जानकारी दिनुभएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ। यस्तै इजरायल जान लिँदै आएको अंग्रेजी भाषा परीक्षाको आवेदन बन्द गरिएको छ। इन्टरनेशनल क्वालिफिकेशन प्रणालीले सूचना निकालेर भाषा परीक्षा आवेदन प्रक्रिया अहिलेका लागि बन्द गरिएको जनाएको हो। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
7: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेछु नि।
6: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
7: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
8: हजुर, विगत तीन दशकदेखि तपाईहरुकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडीमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
9: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
10: सम्पर्क मोबाइल नम्बर 9822964264।
11: तपाईको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
12: खुशीको खबर।
13: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्रति हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908647 0825908447।
14: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 0825-91-101, 591-102, 591-103, 591-104 र 591-105।
3: अब बाँकी खबर। केही समय अघिसम्म चिसो भन्ने बित्तिकै आयातित र बोटलिङ गरिएका प्रशोधित पेय पदार्थ मात्रै बुझिन्थ्यो। गर्मीले अत्याएपछि उपभोक्ता बजारमा तिनै आधुनिक पेय रोज्न बाध्य हुन्थे, तर अब समय फेरिएको छ। बजारमा हाम्रै रैथाने पेय पदार्थले बलियो उपस्थिति जनाउन थालेका छन्। परम्परादेखि भान्साको चौघेरामै सीमित मौलिक पेय अहिले व्यावसायिक बन्दै बजारसम्म आइपुगेका छन्। बजारमा मात्रै कहाँ हो र जिल्लाका सरकारी कार्यालयको अतिथि सत्कारमा पनि रैथाने पेय नै पहिलो रोजाई बन्न थालेको छ। रैथाने पेयमा सबैभन्दा बढ़ी उपयोगमा मही छ। पहिले गाउँघरकै भान्सामा सीमित मही अहिले बजारका फ्रिज र होटलका टेबलसम्म सजिन थालेको छ। सभा समारोह, भोज भतेर र अन्य सुख दुःखका जमघटमा रोजाईको पेय बनेको छ मही। गर्मीमा व्यापक खपत हुन थालेपछि आकर्षक बोतलमा राखेर मही बिक्री गर्ने चलन बढ़ेको छ। दुग्ध सहकारीका साथै निजी डेयरी उद्योग पनि मही उत्पादनमा लागेका छन्। चितवनको भरतपुर महानगरपालिका 9 शरदपुरका जंगबहादुर थापा अस्ति मंगलबार दिउँसो भरतपुर अस्पताल रोडमा रहेको चिया पसलमा साथीहरूसित गफिरहनु भएको भेटिनुभयो। जमघटमा चिया र चिसोको साटो महीको बोतल किनेर साथीहरूसँग बाँड्नुभयो र पिउन शुरू गर्नुभयो। चारजना साथीले 3 बोतल मही पिएको उहाँले बताउनुभयो। सानो छँदा घरमा प्रशस्त हुन्थ्यो, नभएका बेला गाउँ घरमा बोलाई बोलाई दिन्थे, त्यसरी बानी परेको हो। अहिले किनेर खानु परेको छ उहाँले भन्नुभयो, तर सबै ठाउँमा पाइँदैन। किनेरै खाए पनि स्वास्थ्यप्रदक पेय पदार्थ पिउन पाउँदा ढुक्क लाग्ने उहाँको भनाइ छ। बजारमा मही बिक्री हुन थालेकाले किसानलाई पनि राहत मिलेको उहाँले बताउनुभयो। शीतलताका लागि तराई मधेसका स्थानीय बजारमा सातु, मही, बेलको शर्बत र उखुको जुस जस्ता परम्परागत पिएको माग र आकर्षण वात्तै बढ़ेको छ। सर्वसाधारणलाई शीतलता प्रदान गरिरहेका यी स्वास्थ्यप्रदक रैथाने पिएको व्यापार समेत उत्साहजनक रहेको आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
2: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको नयाँ सम्झौतामा हस्ताक्षर गरेको व्हाइट हाउसले जनाएको छ। बीबीसीका अनुसार सम्झौता तत्काल लागू भएको छ, यद्यपि ट्रम्पले यसलाई अन्तिम नभएको भन्दै कार्यान्वयनको अवस्था नजिकबाट निगरानी गरिने बताउनु भएको छ। अमेरिकी अधिकारीहरूले सार्वजनिक गरेको 14 बुँदे सम्झौता अनुसार इरानले कहिले पनि आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाएको छ। साथै युद्धबाट प्रभावित इरानको पुननिर्माणका लागि 300 अर्ब अमेरिकी डलरको कोष स्थापना गर्ने विषय उल्लेख छ, तर यो कोषमा अमेरिकाले प्रत्यक्ष आर्थिक योगदान दिनुपर्ने बाध्यता भने राखिएको छैन। सम्झौतामा लेबनान सहित सबै मोर्चामा जारी सैन्य कार्यवाही तत्काल स्थायी रूपमा अन्त्य गर्ने भनिएको छ। यसले क्षेत्रीय तनाव कम गर्ने तथा मध्य पूर्वमा स्थायित्व कायम गर्ने प्रयासलाई बल पुग्ने अपेक्षा गरिएको छ। दुवै पक्षले 60 दिनभित्र अन्तिम तथा विस्तृत सम्झौता सम्पन्न गर्न वार्ता जारी राख्ने सहमति गरेका छन्।
3: अब खेल खबर। फिफा विश्वकप फुटबलमा उपाधि दावेदार इंग्ल्याण्डले विजय शुरूआत गरेको छ भने पोर्चुगल बराबरीमा रोकिएको छ। आज बिहान सम्पन्न समूह एलको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण 3 अंक हात पारेको हो। इंग्ल्याण्डका कप्तान ह्यारी केनले खेलको 12 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, तर 36 मिनटमा मार्टिन बाटोरिनाले गोल गरेपछि क्रोएसिया खेलमा फर्कियो। त्यसपछि 42 मिनटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई पुनः अग्रता दिलाए, तर पहिलो हाफको इन्जुरी समयमा पीटर मुसाले गोल गरेपछि खेल 2-2 बराबरीमा पुगेको थियो। दोस्रो हाफमा इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्यो। 47 मिनटमा जुट बेलिङ्गमले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए भने 85 मिनटमा मार्कस राशफोर्डले गोल गरेपछि इंग्ल्याण्डले 4-2 को सहज जीत सुनिश्चित गरेको छ। जीतसँगै इंग्ल्याण्डले समूह एलमा 3 अंक जोडेको छ। यस्तै गैराती सम्पन्न अर्को खेलमा पोर्चुगल र कंगोले 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। बलियो मानिएको पोर्चुगल विरूद्ध कंगोले अंक खोज्दै ऐतिहासिक नतिजा निकालेको हो। खेलको 6 मिनटमै जो आओ नेभेसको गोल मार्फत पोर्चुगलले अग्रता बनाएको थियो, तर पहिलो हाफको इन्जुरी समयमा युआने बिस्ताले बेहेड मार्फत गोल गर्दै कंगोलाई बराबरीमा फर्काए। दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल 1-1 बराबरीमा सकिएको हो। सन् 1974 जायरे नामबाट पहिलो पटक विश्वकप खेलेको कंगो 52 वर्षपछि विश्वकपमा फर्किएको हो। विश्वकपमा अहिले भने समूह एलको घाना र पनामा खेलिरहेका छन्। दुवै टोलीबीच 79 मिनटसम्म खेल भइरहँदा गोल हुन सकेको छैन। अहिले बिहान 7:45 समूह के को उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। पूर्व र मध्य भेगका केही ठाउँमा गए राती र आज बिहान हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि कोशी प्रदेशका तराई, मध्य प्रदेश र अरू प्रदेशका पहाड़ी तथा हिमाली भेगमा पानी पर्नेछ भने मध्य र पश्चिम तराईमा आज र भोलि तातो दिन हुने सम्भावना छ।
3: नारायणगढ़ मुगलिन सड़कमा एकतर्फी रूपमा गाड़ी सञ्चालन भइरहेका छन्। गैराती तुइन खोलामा पहिरो खसेपछि सड़क केही बेर अवरूद्ध भएर पछि एकतर्फी रूपमा सञ्चालनमा आएको हो। पहिरो हटाए पनि बेला बेला ढुङ्गा खस्ने गरेकाले सड़क एकतर्फी खुलेको मुगलिन प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अहिले गाड़ीहरू आलोपालो चलिरहेका छन् र जामको समस्या समेत छैन।
2: सरकारले लामो समयदेखि विवरण नबुझाएका तथा विभिन्न शुल्क र जरिवानाको भारले निष्क्रिय बनेका कम्पनीलाई पुनः औपचारिक प्रणालीमा फर्काउने प्रयास गर्दै विशेष छूट योजना ल्याएको छ।
3: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र संचालित उद्योगबाट उठ्न बाँकी बहाल तथा सेवा शुल्कको प्रक्रिया रकम 89 करोड़ रूपियाँ भन्दा बढ़ी पुगेपछि असुली प्रक्रिया अघि बढ़ाएको छ।
2: काया कैरनमा अब पालो उखानको।
3: खोजे पाइन्छ, सोधे बुझिन्छ।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: पासपोर्ट छपाई ठेक्काको भागभण्डा प्रकरणमा अख्तियारको फास्ट ट्र्याक अनुसन्धान। सम्पत्ति शुद्धिकरण कसुरमा दीपक भट्ट र सुलभ अग्रवाल जेल चलान।
2: प्रतिनिधि सभाबाट पारित विधेयकलाई राष्ट्रिय सभाले समय सीमाभित्र फिर्ता पठाउन सकेन। चुनाव अगाडि पालिकाको संख्या र सिमाना हेरफेरको तयारी।
3: चिया निर्यातमा अवरोध हटाउन कूटनीतिक पहल। इलाममा दैनिक 11 लाख किलो हरियो पत्ती नष्ट। झापाका सबै उद्योग र बगान बन्द।
2: अमेरिका र इरान बीचको शान्ति सम्झौतामा ट्रम्पको हस्ताक्षर। 60 दिनभित्र अन्तिम सम्झौता गर्ने समय सीमा।
3: र विश्वकप फुटबलमा इंग्ल्याण्डको विजय शुरूआत। पोर्चुगल र कंगोले बराबरी खेले। घाना र पनामा खेल्दै आज बिहान 7:45 उज्बेकिस्तान र कोलम्बियाको खेल।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। कतिपय सांसदहरू समेत विश्वकप फुटबलमा भुलेर संसदको बैठक जान छोडेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना सांसद मध्यरातमा आफ्नै घरभित्र आरामले बसेर टेलिभिजनमा फुटबल हेरिरहेका छन्। त्यतिकै बेला कसैको फोन आएको छ अनि खेल हेर्दै गरेका उनी फोनमा भन्दैछन्, संसदमा अह जानै भ्याइरहेको छैन, देशको चिन्ताले आजकल रातभर निन्द्रै लाग्दैन क्या, अनि दिउँसोतिर यसो सुत्नु परेन र भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
15: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
16: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक ते मात्र रु 50 मा
17: गोराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गोराही दान फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
18: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक गोराही दाङमा
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
20: नेपाली जुत्ता घर
21: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
20: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
21: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
20: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली घुराही दाङ।
21: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
22: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
23: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
22: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
21: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार।
24: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
21: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-98-78-18-600
25: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार। पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र अमृता डागी र सहकर्मी देवा भूषालसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गडवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका

क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक, गोरक्ष राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी चारवटै पत्रिकाले हिजो घोराई उपमहानगरपालिकाले ल्याएको नीति तथा कार्यक्रमको प्रसंगलाई उठाएका छन्। पहिलो समाचार लिएका छन् युगबोध दैनिकबाट।
2: घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरसभाको 19 अधिवेशनको पहिलो बैठकमा नगर प्रमुख नरूलाल चौधरीले बुधबार आधा नयाँ र आधा जसो पुरानैलाई निरन्तरता दिएको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो। नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि पूर्वाधार, वन पर्यावरण, सहकारी तथा बजार व्यवस्थापन एवं फोहोर व्यवस्थापन र संकलन लगायत थुप्रै क्षेत्रमा केही नयाँ नीति लिने भनिएको छ भने धेरै जसो पुराना नीति तथा कार्यक्रमलाई निरन्तरता दिँदै नगरको समग्र विकासलाई अघि बढ़ाउने भनिएको छ। घोराई उपमहानगरपालिकाले पहिचान गरेका स्थानीय गौरवका आयोजनाहरूका रूपमा प्राथमिकताका साथ लगानी गर्ने र कर्मागत आयोजनालाई पनि उत्तिकै प्राथमिकताका साथ कार्यान्वयन गरिने भएको छ। हरेक घरधुरीबाट 20 मिनट भन्दा बढ़ी पैदल यात्रा गर्नु नपर्ने गरी सवारी साधनको पहुँच विस्तार गर्ने भनिएको छ भने उपमहानगरपालिकाका 19 वडा कार्यालयहरूमा 12 महिना सञ्चालन हुने गरी सड़क स्तर उन्नति तथा कालो पत्रेको कार्यालय भने निरन्तरता दिइने भनिएको छ। टुक्रे योजना आयोजनाहरूलाई कम गर्दै लैजाने, गाउँ बस्ती जोड्ने, साना खोल्सा तथा खहरे खोलाहरूमा कलवट निर्माणलाई सहज बनाइनेछ भने नक्सा पास अनुमति नलिएका घर धनीहरूको भवन निर्माण गर्ने ठेकेदार तथा निर्माण व्यवसायलाई कार्यवाही गरिने भनिएको छ। नगर क्षेत्रका खहरका छाना हटाउने कार्यक्रमलाई निरन्तरता दिने, वर्षातको पानीलाई रिजर्भ गर्ने तथा परिशोधन गरी प्रयोगमा ल्याउन रेन वाटर हाइवेस्टिङको प्रविधिलाई प्रोत्साहन गर्ने, विद्युत नपुगेका बस्तीहरूमा विद्युत विस्तारका लागि उज्यालो बस्ती अभियानको नीति लिने, नगर क्षेत्रका खोला खोल्सा सिमसारहरूको सभ्यता अध्ययन गरी पानीका मुहान संरक्षण गरी पर्यटन तथा रोजगारीको क्षेत्रको रूपमा विकास गर्ने उपमहानगरले नीति लिने भएको छ। यस्तै कृषिमा धान, गहुँ, मकै, मसुरो लगायतका खाद्यान्न तथा मसला बालीका उन्नत बिउ 50% अनुदानमा वितरण गर्ने, कम्पोस्ट मल उत्पादनमा अनुदान, रैथाने बिउ संरक्षण तथा फर्म व्यवसायलाई आवश्यक सामग्री पनि अनुदानको व्यवस्था घोराहीले गर्ने भएको छ। महिला तथा लक्षित वर्गका कृषकलाई तरकारीको सिड किट निशुल्क वितरण गर्ने, किसान परिचय पत्र वितरणका लागि सूचीकरण कार्यक्रमलाई निरन्तरता दिने, बाँझो जमीन उपयोगका लागि भूमि बैंक कार्यक्रमलाई कार्यान्वयनमा लैजाने, कृषक उत्पादकको बजारीकरण गर्न नगरका 4 स्थानमा साप्ताहिक हाट बजार सञ्चालन गर्ने, निर्वाहमुखी पशुपालनलाई व्यावसायीकरणतर्फ उन्मुख गराई दूध र दुग्धजन्य पदार्थ आत्मनिर्भर बनाउने, गोठदेखि ओठसम्म स्वच्छ दूध उत्पादनको सुनिश्चित गर्ने, घाँसे बालीको प्रबन्धन गर्ने, वैदेशिक रोजगारबाट फर्किएका गरीबी परिचय पत्र प्राप्त परिवार, सुकुमुक्त कमलरी तथा एकल महिलाका लागि पशु व्यवसाय अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसै गरी शैक्षिक कार्यक्रमहरूमा पनि घोराई उपमहानगरले अनिवार्य तथा निशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि सामुदायिक विद्यालयहरूलाई विद्यालय सञ्चालन तथा व्यवस्थापन अनुदान उपलब्ध गराउनका साथै सिकाई उपलब्धि अभिवृद्धिका लागि विद्यार्थी कार्यशाला, अतिरिक्त क्रियाकलाप, मनोपरामर्श, शैक्षिक भ्रमण, हामी सिकाउँछौ कार्यक्रम तथा सिस्टम प्रदर्शनी जस्ता नव परिवर्तनशील कार्यक्रम सञ्चालन गर्ने भएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा यो खबर छापिएको छ।
1: औषधि व्यवस्था विभागले तोकिएको समय सीमा भित्र नवीकरण नगरेका दाङका 100 बढ़ी औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द गरे।

0: भएको छ। विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै प्रमाण पत्र स्वत रद्द भएको स्पष्ट पारेको हो। विभागका अनुसार तोकिएको कानूनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञा पत्र, सिफारिश पत्र तथा अन्य सम्बन्धित प्रमाण पत्रहरू स्वत रद्द हुने प्रावधान अनुसार उक्त निर्णय कार्यान्वयन गरिएको जनाइएको छ। दाङको भालुबाङदेखि हापुरेसम्मका विभिन्न मेडिकलहरू यति बेला चाहिँ बन्द हुने अवस्थामा पुगेका छन्। तर यस बारेमा नियामक निकायलाई भने कुनै चासो रहेको छैन। नियामक निकायलाई अहिलेसम्म कुन क्षेत्रका कुन औषधि पसलहरूको दर्ता प्रमाण पत्र रद्द गरिएको छ र ती औषधि पसलहरूको अवस्था के छ भन्नेसम्म कुनै पनि जानकारी छैन। यस विषयमा कुराकानी गर्नका लागि औषधि व्यवसायी संघ दाङ शाखाका महासचिव सुनिल रेग्मी अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। सर, यहाँलाई स्वागत छ खबर पत्रिकामा। सुनिल सर, यहाँलाई खबर पत्रिकामा स्वागत छ। सुनिल सर, हामी पुनः जोड्ने प्रयास गरिराखेका छौं उहाँलाई। दाङको गडवामा रहेको सराज मेडिकल स्टोर, सुनिल सर,
1: हजुर हजुर,
0: खबर पत्रिकामा यहाँलाई स्वागत छ।
1: धन्यवाद।
0: अहिले औषधि व्यवस्था विभागले दाङका 100 भन्दा बढ़ी मेडिकलहरूलाई चाहिँ त्यो दर्ता प्रमाण पत्र समयमा नवीकरण नगरेको अथवा कानूनी प्रक्रिया पूरा नगरेको भनेर रद्द गरेको भनेर खबर आएको छ। के हो यस बारेमा? तपाईँ यो क्षेत्रसँग सम्बन्धित हुनुहुन्छ, महासचिव हुनुहुन्छ, जानकारी दिनुहोस् न।
1: धन्यवाद अमरजी। यो विशेष गरेर के छ भने नेपाल सरकारको औषधि ऐन 2035 दोस्रो संशोधन 2057 दफा 11 दफा 5 के छ भने नवीकरण समयमै नभएका औषधि व्यवसाय पसलहरू स्वत रद्द मानिनेछ भनेर अहिलेको व्यवस्था छ। पहिले के थियो भने हामीले औषधि वर्ष दिनमा हाम्रो नवीकरण गर्नुपर्थ्यो। अहिले सरकारले 3-3 वर्षमा गराएको छ। र अब साथीहरूलाई कस्तो भयो भने पहिले 35 दिनमा बिना जरिमाना पाउँथ्यो, त्यसपछि 90 दिनमा जरिमाना पाउँथ्यो र 90 दिनपछि बल्ल खारेजी प्रक्रियामा जान्थ्यो, त्यही पनि गएर पैसा तिरेपछि पुनर्कायम हुन्थ्यो। अहिले सरकारको नयाँ व्यवस्था अनुसार यो के भयो भने संशोधन के अरे म्याच सिद्धिनुभन्दा अगाडि नवीकरण गर्न जान पाइयो, तर म्याच सिद्धियो भने त्यो फर्म स्वत खारेज हुन्छ भनेर सरकारले नियम लिएर आयो। यसको सम्बन्धमा नेपाल औषधि व्यवसायी संघ केन्द्रले आन्दोलन पनि धेरै भएको र यो सचिव सम्झौता पनि भएको थियो चरणमा यो नगर्ने भनेर सरकारले त्यही अन्तर्गत खारेज भएका फर्महरूलाई अहिले यो नवीकरण नभएका फर्महरूलाई स्वत खारेज गरेको हो कानून अनुसार। अब योलाई फेरि पुनः यो सरकारको व्यवस्था अनुसार अब यिनी फर्महरू स्वत रद्द हुन्छन् र ऊ सरकारको सिस्टमबाट त्यो फर्मलाई हटाएर फेरि त्यसलाई नयाँ बनाएर नयाँ तरिकाबाट फेरि नवीकरण हुन्छ। अहिले
0: भनेपछि घोराईमा रहेको, एकछिनलाई मान्नु, घोराईमा रहेको कुनै क मेडिकल अब जुन नाममा सञ्चालन थियो त्यसले त्यही नाममा दण्ड जरिमाना तिरेर सञ्चालन गर्न पाउँदैन?
1: पाउँछ। त्यही नाममा उसले नेपाल सरकारको त्यो सिस्टम के छ भने डे 1 भन्ने हुन्छ,
0: हजुर,
1: त्यो पहिले उसको त्यो सिस्टमबाट त्यो फर्मलाई खारेज गरेर हटाइन्छ,
0: हजुर,
1: त्यो अब त्यो फर्म हटाएर फेरि त्यो फर्म नयाँ नाम नयाँबाट सुरु हुन्छ कि जिरोबाट सुरु हुन्छ। अब पहिले त्यो फर्म जति वर्ष पुरानो उसको गुडविल जे भए पनि केही पनि त्यो फर्म नयाँ हुन्छ र त्यो नयाँ त्यसको नयाँ फर्मको नाममा आउँछ कि त्यो।
0: अनि जस्तो नि यो अहिले 104 चाहिँ दर्ता खारेजी भनेर भनिएको छ दाङमा, अब यसमा त्यही म्याच समयभित्र नवीकरण गर्न नगएको मात्रै हो कि त्यसमा अन्य केही क्राइटेरियाहरू पनि छन्?
1: जस्तै कस्तो छ भने मैले सरस्वती हेर्दाखेरि जस्तै पुरानो फर्महरू औषधि पसल खोले, दर्ता गरे, आए, तिनीहरू कता कता गए, त्यस्तो फर्महरू त्यहाँ धेरै पुराना फर्महरू पनि देखिएको छ, तिनी स्वत खारेज छन्, तिनी फर्म सञ्चालन पनि छैनन्। अहिले औषधि व्यवसायी औषधि भन्ना बित्तिकै हामी कहाँ औषधि मात्रै नभएर त्यहाँ भेटनरी छ, आयुर्वेदिक छ, होमियोपेथिक छ र हाम्रो एलोपेथीको मात्रै मैले हेर्ने भए हुनाले एलोपेथीको हामीसँग केही आयुर्वेदिक पनि हुने हुनाले यो एलोपेथीको एकदम कम छ। यो जति पनि एलोपेथीका छन् तिनीहरू 2-4-5-7 पुराना फर्म भएर तिनीहरू अब तिनी सम्पर्कमै नभएर मान्छे कता गएर उनीहरूले त्यो फर्मै यता खारेज गरेको कारणले खारेज भएको छन् भने केहीहरू यो चाहिँ नि नवीकरण गर्न बिर्सेर नहेरेर नथापाएर खारेज भएका छन्।
0: यहाँले भनिहाल्नुभयो जस्तो जनसेवा एग्रोभेट लमही भनेर आएको छ, होइन, किसान भेट घोराई भनेर आएको छ, यस्ता एग्रोभेटहरू पनि यसमा छन्। भनेपछि यी जति पनि खारेजीमा परेका छन् यी सबै चाहिँ औषधि पसल गरिराखेका होइनन्, दर्ता गरेका केही चलेका केही नचलेका केही चाहिँ भेटनरी तिरका हुन्।
1: हजुर हजुर हजुर। अब यिनीहरूले अब नयाँ प्रक्रिया नगर्दासम्म पसल बन्द गर्ने, फेरि गएर डिडिएमा नयाँ प्रक्रियाबाट बनाएर आउने र पसल खोलेर सञ्चालन गर्ने नियमले त्यही हो।
0: अब जस्तो एउटा कुनै दाङको कुनै क्षेत्रमा हिजोका दिनमा सञ्चालन भइराखेको थियो, अब मंगलबार सूचना जारी भइसके पछाडि ऊ कानूनी रूपमा चाहिँ उसँग प्रमाणपत्र छैन, त्यस्ता पसलेहरूले त्यो औषधि अथवा चाहिँ एग्रोबेटका सामानहरू अब बिक्री वितरण गरे भने पछाडि के हुन्छ, यसको नियामक निकाय चाहिँ को हो, के गर्ने?
1: अब नियामक निकाय त औषधि व्यवस्था विभाग नै हो
0: हजुर
1: मेनमा, त्यसपछि हाम्रो यहाँका स्थानीय
0: पालिका
1: सरकारका अधिकार प्राप्त चाहिने जिल्ला प्रशासन कार्यालय, आफ्नो क्षेत्रको स्थानीय निकाय, उपभोक्ता संरक्षण मञ्च, यिनीहरू नै अब अहिलेको लागि चाहिँ नियामक निकाय जस्तो हो नि त। यिनीहरूले चाहिँ नि हामी त्यो पसलहरूले औषधि फेरि नयाँ पुनः कायम गरेर नआउँदासम्मको लागि औषधि बिक्री वितरण गर्न अथवा यो पशुजन्य औषधिहरू बिक्री वितरण गर्न पाउँदैन नियम।
0: हस्, महत्वपूर्ण समय र जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: ल धन्यवाद छ यहाँलाई पनि, मलाई जुन बोल्ने मौका दिनुभयो त्यसको लागि रेडियो मध्यपश्चिम लगायत हाम्रो अमरजीलाई धेरै धेरै धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो औषधि व्यवसायी संघ दाङका महासचिव सुनिल रेग्मी। दाङमा औषधि व्यवस्था विभागले 104 मेडिकलहरूलाई दर्ता प्रमाणपत्र खारेजी गरेको छ, कानूनी प्रक्रियामा नगएको भनेर त्यसबारेमा कुराकानी गर्दै खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
2: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोडाईमा।
3: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
4: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
3: पाठेघर सम्बन्धी समस्याको अपरेसन सेवा,
5: अन्य विशेषज्ञ सेवाहरू,
6: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
7: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर बोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
9: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
12: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
13: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई, जाँच। फोन नम्बर 082563218।
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
17: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
18: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
19: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
20: इन्डोस्कोपी सेवा,
19: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
21: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082560734 र 082560138।
23: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082563509 र मोबाइल 98453065।
0: अब बाँकी प्रसंगहरू। एकातिर परम्परागत खानाहरूको लहर, अर्कोतिर पाहुनाहरूलाई तीनै परिकार चाख्ने दौड़धूप छँदै थियो। उपभोक्ताहरूलाई देखाउन लहरै राखिएका रैथाने परिकारहरूले त्यहाँ पुग्नेहरूको मुख मिठाइरहेको थियो। शुरूमै काँचो मेवाको अचार, त्यसपछि केराको बुङको अचार, त्यसपछि बबछोएला अनि दाङको चिनारी जस्तै मानिएको बदिया भालेको मासु। यो लहर अझै लामै छ। थारू समुदायका परिकार घोगी, त्यसपछि जौको सातु, मोही अनि ढिक्री, चामलको जाँडको झोल अनि अझै क्रमशः सेमै खीर, अनदीको भात, ढकनी कुटेको अचार, बारा सिद्राको अचार लगायतका परिकारहरू राखिएको थियो। पुर्खाले खाने गरेका परम्परागत रैथाने खानाहरूको बजारीकरणका लागि दाङ देउखुरी होटल व्यवसायी समितिले बुधबार मिलन केन्द्रमा यी रैथाने खानाको प्रदर्शन गरेको हो। बजारमा केमिकल युक्त खानाको प्रभाव बढ़िरहेका बेला गाउँघरमै उत्पादन हुने यस्ता मौलिक खानाको पनि उत्तिकै महत्व दर्शाउने यो खाना महोत्सवले सन्देश दिएको सरकारवालाहरू सहमत छन्। सामान्य लाग्ने तर घरमै भएका अर्ग्यानिक वस्तुहरूको प्रयोग नहुँदा एकातिर खानाको नाममा केमिकल युक्त खाना खाइने र त्यसको शरीरमा असर पर्दै जाने र अर्कोतिर सस्तोमा सहुलियत दरमा खुद्रा शुद्ध खाना सहजै पाउन सकिने अवस्था सिर्जना गर्न रैथाने खाना महोत्सवको आयोजना गरिएको दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष ईश्वर बुढाले बताउनुभयो। रैथाने खानामा उपभोक्ताको रस, जेएन सागरले युगबोध दैनिकमा खबर लेख्नु भएको छ।
1: दाङका दुई फरक सामुदायिक वन क्षेत्रबाट प्रहरीले चार थान अवैध भरुवा बन्दुक सहित त्यसमा प्रयोग हुने विभिन्न सामग्री बरामद गरेको छ। बरामद गरिएका सामग्री बारे प्रहरीले थप अनुसन्धान अघि बढ़ाएको जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक असीम हमालको कमाण्डमा खटिएको प्रहरी टोलीले नियमित गस्तीका क्रममा तुलसीपुर उपमहानगरपालिका 13 स्थित जुमिलकुडा सामुदायिक वनबाट एक थान अवैध भरुवा बन्दुक फेला पारी बरामद गरेको हो। वन क्षेत्रभित्र व्यवहारिसै अवस्थामा रहेको उक्त बन्दुक बरामद गरी आवश्यक अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ। यसै गरी घोराईमा प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षक टेकबहादुर कुसारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घोराई उपमहानगरपालिका 2 बालारामपुर स्थित गौरी बबई सामुदायिक वनमा गस्ती गर्ने क्रममा 3 थान अवैध भरुवा बन्दुक तथा त्यसमा प्रयोग हुने विभिन्न सामग्री फेला पारेको छ। प्रहरीका अनुसार उक्त स्थानबाट 3 थान भरुवा बन्दुक, 42 फलामका टुक्रा, 20 केप, 1 थान चक्कु तथा करिब 200 ग्राम बारूद बरामद गरिएको छ। बरामद गरिएका सामग्री वन क्षेत्रभित्र व्यवहारिसी अवस्थामा फेला पारेको बताएको छ। आजको राप्तीपोस्ट दैनिकमा खबर छ।
0: रोटरी क्लब अफ दाङले घोराई उपमहानगरपालिका 16 बाहुन डाँडामा रहेको सृजनशील आधारभूत विद्यालयमा स्वच्छ खाने पानीका लागि जडान गरेको बायो स्ट्यान्ड वाटर फिल्टर विद्यालयलाई हस्तान्तरण गरेको छ। रोटरी क्लब अफ दाङका अध्यक्ष रोशन दाहालको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासंघको प्रमुख आतिथ्यमा बुधबार भएको कार्यक्रममा बालुवा को प्रयोग गरी पानी शुद्ध गर्ने जैविक फिल्टर विद्यालयलाई हस्तान्तरण गरिएको हो। रोटरी क्लब अफ दाङका अध्यक्ष दाहालका अनुसार उक्त धारा रोटरी क्लब अफ पाटन साउथको 60,000 र रोटरी क्लब अफ घोराईको 20,000 गरी करिब 80,000 रूपियाँको सहयोगमा विद्यालयका विद्यार्थीलाई खाने पानी सहजताका लागि जडान गरिएको हो। गोरक्ष दैनिकबाट खबर लिएका छौं।
1: स्कूल छुट्टी हुने बेला ठूलो पानी परिरहेको थियो। शिक्षकले केही बेर बसेर पानी रोकिएपछि घर जाउला भन्दै थिए, तर प्युठानको नौ बहिनी गाउँपालिका 5 काटे स्थित जनता प्राविमा कक्षा 3 पढ्ने मिलन खत्री र उनका भाइ कक्षा 1 पढ्ने विमल हामीसँग ओ छ प्लास्टिक छ भन्दै दाजुभाइ जान्छौ भन्दै निस्के। बाटोमा देख्ने जति सबैले यस्तो पानीमा किन हिँडेको आऊ बस भन्दै रोक्न खोजेका थिए, तर दुई भाइ रोकेनन्। स्कूलदेखि घर पैदल आधा घण्टाको दूरीमा थियो। पानीमा भिज्दै रमाउँदै मान्दै उनीहरू घरतिर लागे। त्यस बेलासम्म पानी रोकिएको थिएन। 4:45 ती छोराहरू घर नआएपछि आमा टुकुमा खत्री उनीहरूलाई खोज्न स्कूलतिर लागिन्। बाटोमा भेटेका केही व्यक्तिले उनीहरूलाई अघि नै घरतिर लागेको बताए। उनीहरूको कुरा सुनेपछि आमा टुकुमाको मन चिसो पस्यो। मिलन र विमलका हजुरबुवा रूपमान खत्रीले उनीहरूलाई खोल्साले पो बगायो कि भनेपछि स्थानीय उनीतिर खोज्न लागे र खोज्दै जाँदा एउटाको सब नजिकै देखियो। स्थानीय तह वडा सदस्य कुलबहादुर केसीले भन्नुभयो, खोल्सामा ठूलो बेल आएको र त्यही तर्न पार गर्न खोज्दा दाजुभाइलाई बगाएको। केसीले बताउनुभयो, आजको गणतन्त्र राष्ट्रिय दैनिकमा खबर छ।
0: अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय विचार टिप्पणीहरू तर्फ। आजको युगबोध दैनिकमा डायरीका पानाबाट पुस्तक विमोचन र युद्ध विरामको अपूर्व क्षण नारायण प्रसाद शर्माको विचार छापिएको छ। आफ्नै छाया देखेर डराएको बालक जस्तै आफ्नै वर्चस्व र प्रभुत्वलाई मात्र आफ्नो रक्षा कवच मान्ने महत्वाकांक्षी इतिहासको कालखण्डमा हजार साम्राज्य ढलेको नदेख्ने आफ्नै जीवनको क्षण भंगुरता र अनित्यताको शाश्वत सत्यतिर आँखा चिम्लने मनुवाहरूको उदेक लाग्दो जीवनशैली देखेर चकित पर्दै आजको बीचमा जीवन यात्रामा मतिर लम्किरहेको एउटा प्रकाश पुञ्ज विचारमा भनिएको छ, आत्मपरक भ्रमको मोहजाल र वस्तुनिष्ठ सत्य गणेश आचार्यको विचार छापिएको छ भने खनिज उत्खनन र सदुपयोगमा ध्यान पुर्याउन जरूरी शीर्षकमा युगबोध दैनिकले सम्पादकीय लेखेको छ।
1: यसै गरी आजको गणतन्त्र राष्ट्रिय दैनिकमा नेपाल निवृत्त शिक्षक समाज र पालिका परिषद एक चर्चा शीर्षकमा पद्म प्रसाद शर्माको घामछाया छापिएको छ भने स्थानीय सरकारले संचारको लागि ठोस कार्यक्रम ल्याउनुपर्छ शीर्षकमा सम्पादकीय छापेको छ।
0: त्यसै गरी आजको गोरक्ष दैनिकमा रासायनिक मलको अभाव, राज्यको भूमिका र समाधानका उपाय, भुवन पोखरेलको विचार छापिएको छ। किसानलाई वित्तीय सल्लाह, बीमा सुविधा, बजार मूल्य सुनिश्चितताका लागि पनि समर्थन उपलब्ध गराउनु पर्छ ताकि उनीहरू आफै दिगो कृषि व्यवसायमा लाग्न सकुन्। सरकारले युवाहरूलाई कृषि क्षेत्रतर्फ आकर्षित गर्नका लागि आधुनिक कृषि प्रविधि र प्रशिक्षण कार्यक्रम लागू गर्नुपर्छ विचारमा भनिएको छ। त्यसै गरेर मन नै मानिसको मित्र र शत्रु, गुरूप्रसाद शर्मा रेग्मीको विचार छापिएको छ भने आजको गोरक्ष दैनिकले बाल विवाह न्यूनीकरणमा लुम्बिनीको अग्रता शीर्षकमा सम्पादकीय लेखेको छ।
1: यसै गरी आजको राप्ती पोस्ट दैनिकमा लोकसेवाको साख शीर्षकमा शिवराज न्यौपानेको विचार छापिएको छ भने हराएको संक्रमणकालीन न्याय शीर्षकमा खड्क सिद्धापतिको विचार छापेको छ। अपेक्षा र यथार्थको दूरी शीर्षकमा सम्पादकीय छापेको छ।
0: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र अमृता डाङ्गी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
1: अनि म देवा भुसाल पनि विदा हुन्छौ। नमस्कार, नमस्कार।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: मध्य पश्चिम चाइन चेक यति बेला बिहानको 7 बजेको छ।
2: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूबाट जवाफ दिने क्रम जारी। पहिचान भएका भूमिहीन सुकुम्बासीलाई असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण गर्ने सरकारको कार्ययोजना। सम्पत्ति शुद्धिकरण कसुरमा दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा राख्न विशेष अदालतको आदेश। इरानसँग हुने भनिएको सम्झौता अझै पूर्ण नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। र फिफा विश्वकप 2026 अन्तर्गत गैराती दुई खेल सम्पन्न। आज बिहान भएको खेलमा घानाद्वारा पानामा पराजित।
3: के तपाई दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: किराले खाएको दाँत निकाल्ने,
5: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
4: खाली ठाउँमा दाँत राख्ने,
5: दाँतको जरैदेखि उपचार गर्ने,
4: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
5: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
6: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
7: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
2: सम्बन्धित मन्त्रीहरूले जवाफ दिनु भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सेनाले सरकार अभिव्यक्ति स्वतन्त्रता तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा जवाफ दिनुहुँदै संचार मन्त्री डाक्टर तिमिल सेनाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि क्रियाकलाप सहन सरकार तयार नरहेको बताउनुभयो। वहाँले आम संचार क्षेत्रलाई जिम्मेवार, मर्यादित, जवाफदेही र विश्वसनीय बनाउन नीतिगत र कानूनी सुधारका लागि ऐन कानूनको समसामयिक संशोधन गर्न तथा नयाँ कानून तर्जुमा गर्न सरकारले काम शुरू गरिसकेको बताउनुभयो।
8: सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ। सरकार प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि क्रियाकलापलाई सहन तयार छैन। कहीँ कतै कसैले प्रेस स्वतन्त्रतामाथि कुनै कदम उठाएको भएदेखि सरकार त्यसका विरूद्ध काम गर्न तयार रहेको प्रतिबद्धता पनि म व्यक्त गर्न चाहन्छु। प्रेस भित्र राजनीति हुने कुरा अन्त्य हुनुपर्छ, प्रेस निष्पक्ष हुनुपर्छ भन्ने कुरा सरकार विश्वास गर्दछ। सूचनाको हक कार्यान्वयन गरी सार्वजनिक निकायहरूलाई जिम्मेवार, जवाफदेही र पारदर्शी बनाउन राष्ट्रिय सूचना आयोग क्रियाशील रहेको कुरा पनि म अवगत गराउन चाहन्छु।
2: मन्त्री डाक्टर विक्रम तिमिल सेनाले देशभर दूरसंचार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि थप 1600 नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार साइट निर्माणको प्रक्रिया अगाडि बढ़ाएको जानकारी गराउनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले तीन तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकार लागिरहेको बताउनुभयो। प्रतिनिधि सभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाउनुभएका विषयमा जवाफ दिनुहुँदै श्रम मन्त्री यादवले आन्तरिक रोजगारी प्रवर्धनका लागि आगामी दशकलाई डिकेड अफ द नेशनल एम्प्लॉयमेन्ट प्रमोशनका रूपमा घोषणा गरी नीतिगत तयारीमा जुटेको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पेट्रोलियम पदार्थको भण्डारण कुल मागको 3 महिनालाई पर्याप्त हुने गरी क्षमता विस्तार गर्ने लक्ष्य अनुसार काम गरिरहेको बताउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुहुँदै मन्त्री गौरी कुमारीले बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योग सञ्चालन गरी उत्पादन उत्पादन वृद्धि र रोजगारी सृजना गर्न सघन रूपमा गृह कार्य शुरू गरेको जानकारी गराउनुभयो। वहाँले रूग्ण उद्योग संचालनका क्रममा सबैभन्दा पहिले हेटौडा कपड़ा उद्योग संचालनमा आउने र त्यसका लागि बुटवल धागो र कपास खेतीलाई एकैपटक अगाडि बढ़ने गरी प्राथमिकतामा राखेर यसै वर्षबाट संचालनमा ल्याउने जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयको विनियोजित कुल बजेट मध्ये रासायनिक मलको आपूर्ति, कृषि बीमा, उखु कृषकलाई दिइने अनुदान, प्रांगारिक मल उत्पादन लगायतलाई प्रोत्साहन गर्ने गरी बजेट विनियोजन गरिएको बताउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासामा जवाफ दिनुहुँदै कृषि मन्त्री चौधरीले कृषि क्षेत्रको विनियोजित बजेटको करिब 75% भन्दा बढ़ी बजेटबाट साना किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने देखिएको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले समाजका तल्लो वर्गले समेत पर्यटनबाट फाइदा लिन सक्ने विषयमा विनियोजन विधेयक मार्फत जोड़ दिइएको बताउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा जवाब दिनुहुँदै मन्त्री पौडेलले संस्कृति सम्बन्धी राष्ट्रिय नीति बनाउन काम शुरू गरेको जानकारी गराउनुभयो। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले औषधिको सहज आपूर्ति र मूल्य समायोजनमा स्वचालित प्रणाली निर्माण गर्न एक हप्ताभित्र प्रक्रिया अगाडि बढ़ाउने बताउनुभयो। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाब दिनुहुँदै मन्त्री मेहताले औषधिको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने गरी काम अघि बढ़ाउन लागेको बताउनुभयो। मन्त्री मेहताले स्वास्थ्य बीमाको समग्र व्यवस्थापन गरी दिगो समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन सुधारका उपायहरू बजेट मार्फत ल्याएको बताउनुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पहिचान भएका भूमिहीन सुकुम्बासीलाई असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण शुरू गरिने पनि जानकारी दिनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री रावलले वास्तविक सुकुम्बासीको पहिचानको कार्य बाँकी रहेको भन्दै पहिचान भएका भूमिहीन सुकुम्बासी असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण शुरू गरिने जानकारी गराउनुभयो। मन्त्री रावलले निजामती कर्मचारी सम्बन्धी विधेयक हाल रायका लागि कानून मन्त्रालयमा रहेको र कर्मचारीको उमेर हद लगायतका सबै विषयमा छलफलबाटै अन्तिम टुङ्गो लाग्ने बताउनुभयो। महिला बाल बालिका लैंगिक तथा अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले समावेशी सुरक्षित र मर्यादित समाज निर्माण गर्न महिला बाल बालिका अपाङ्गता भएका व्यक्ति ज्येष्ठ नागरिक लैंगिक तथा यौनिक अल्पसंख्यक र सीमान्तकृत समुदायको संरक्षण सशक्तिकरण र सामाजिक सुरक्षालाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा मन्त्रालयगत छलफलमा उठेका विषयमा मन्त्रीहरूले जवाफ दिने क्रम सकेर आज विनियोजन विधेयक 2083 पारित गर्ने सम्भावित कार्यसूची रहेको छ। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले चिया निर्यात र औषधि अभावसम्मको विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाको हिजोको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि रूसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। उपराष्ट्रपतिको कार्यालयमा हिजो भएको भेटमा उहाँहरूबीच नेपाल र रूस बीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा सौहार्दपूर्ण संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। सो अवसरमा उपराष्ट्रपति यादवले यसै वर्ष दुई राष्ट्रबीच कूटनीतिक सम्बन्धको 70 वर्ष पूरा हुँदै गरेको प्रसंग उल्लेख गर्नुहुँदै पारस्परिक सम्मान, समझदारी र मित्रताको अटूट बन्धनमा आधारित सम्बन्धलाई नेपालले गौरव स्मरण गर्न चाहेको बताउनुभयो। भेटमा राजदूत सुरोभत्सेभले नेपाल रूस सम्बन्धलाई अझ बलियो बनाउन निरन्तर सहयोग रहने र रूस नेपाललाई जलविद्युत, कृषि, चिकित्सा तथा भौतिक पूर्वाधार लगायत क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्न तथा लगानी मैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल चेम्बर अफ कमर्सद्वारा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले सम्पत्ति शुद्धिकरण तथा सम्पत्ति छानबिनका नाममा व्यवसायीलाई अनावश्यक दुःख दिने सरकारको उद्देश्य नरहेको स्पष्ट पार्नुहुँदै गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने तथा राज्यलाई हानि पुर्याउने व्यक्तिमाथि मात्र कार्यवाही गरिने बताउनु भयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समय सापेक्ष प्रविधि मैत्री र रोजगारीमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई हिजो सुर्खेतमा सम्बोधन गर्नुहुँदै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रम बजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन गरिने र यसका लागि आवश्यक बजेट पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सरकारले देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका हरेक गतिविधिमा सिधै जोड्न डिजिटल प्रणाली नागरिक चौतारी सञ्चालनमा ल्याउने भएको छ। नागरिक चौतारी मार्फत नागरिकले सरकारलाई सिधै राय सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्मको प्रारम्भिक बेटा संस्करण सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सूचना तथा संचार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरीद प्रक्रियाको अध्ययन एवं छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णयबाट डाक्टर सुदीप भट्टराईको संयोजकत्वमा गठन गरिएको चार सदस्यीय छानबिन समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको तथ्यपरक अध्ययन गरी 21 दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्न भनिएको छ। धनगढ़ी स्थित कृषि सामग्री कम्पनीले यस वर्षको कोटा अनुसार रासायनिक मल बिक्री वितरण भइरहेको जनाएको छ। तर त्यस क्षेत्रका किसानले भने रासायनिक मल सहज रूपमा नपाएको गुनासो गरेका छन्। धनगढ़ीबाट संवाददाता जगत साउतको रिपोर्ट।
7: किसानहरूले रासायनिक मल सहज रूपमा नपाएको गुनासो आइरहँदा कृषि सामग्री कम्पनीले यस वर्षको कोटा अनुसार रासायनिक मल बिक्री वितरण भइरहेको जनाएको छ। हालसम्म किसानहरूलाई 22,425 मेट्रिक टन रासायनिक मल बिक्री वितरण गरिएको कृषि सामग्री कम्पनी प्रदेश कार्यालय धनगढ़ीका प्रमुख नवल सिंह बोटीले बताउनुभयो।
9: 13,683 मेट्रिक टन हाम्रो युरिया मल, 8,103 मेट्रिक टन डिएपी मल र 639 मेट्रिक टन पोटास मल बिक्री वितरण भइसकेको छ। किसानहरूले लगेर सिजनको लागि राख्नु भएको छ।
7: सरकारी कोटा अनुसार रासायनिक मल सहकारी संस्था मार्फत किसानलाई बिक्री वितरण हुँदै आएको र आपूर्ति हुने रासायनिक मल प्रत्येक किसानसम्म पुर्याउने व्यवस्था मिलाएको प्रमुख बोगटीको भनाइ छ।
9: कोटा अनुसार बिक्री वितरण हुन्छ, प्रत्येक पालिकालाई कोटा हुन्छ, त्यो कोटा अनुसार सहकारीहरूले मल लग्नुहुन्छ र त्यही अनुसार उहाँहरूले किसानलाई बिक्री वितरण गर्नुहुन्छ। निश्चित पनि अब यो किसानले भने जति एकदम प्रशस्त हामी दिन्छौँ भन्ने होइन कि, त हाम्रो चाहिँ मागको आधारमा भने जति मल आउँदैन, आएको मललाई हामी समानुपातिक ढंगले सकेसम्म प्रत्येक किसान कहाँ पुग्ने हामीले व्यवस्था मिलाएको छौँ।
7: सरकारी निकायबाट रासायनिक मलको बिक्री वितरण भइरहँदा किसानहरूले भने सहज रूपमा रासायनिक मल नपाएको गुनासो गरेका छन्।
10: मल पाइएको छैन, समस्यै छ।
11: मल नपाउँदा गाउँमा धेरै नै अब चिन्ता छ। अब
12: किसानहरूले मल नपाएको अवस्था छ, पहिला इन्डियाबाट पनि ल्याउँदै कहिले ल्याउनु दिएको छ।
13: मलको त अब यहाँ एकदमै हाहाकार छ।
7: चालू आर्थिक वर्षमा युरिया 14,504 टन, डिएपी 8,126 टन, पोटास 480 टन गरी 23,110 मेट्रिक टन रासायनिक मल आपूर्ति भएको छ। कैलालीमा वार्षिक 70,000 मेट्रिक टन रासायनिक मलको माग हुँदै आएको देखिए पनि आपूर्ति भने त्यसको आधा जति हुने गरेको बताइन्छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
2: विशेष अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश गरेको छ। विशेषका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यद्वय उमेश कोइराला र विदुर कोइरालाको इजलासले भट्ट र अग्रवाललाई थुनामा राख्न आदेश गरेको हो। आदेश अनुसार दुवैजनालाई कारागार कार्यालय दिल्ली बजार पठाइएको छ। विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका पूर्व महानिर्देशक संजीव गौतमलाई पनि पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। विशेष अदालतका सदस्य नारायण प्रसाद पौडेल, हेमन्त रावल र दिल्ली राज श्रेष्ठको इजलासले पूर्व महानिर्देशक गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो। बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका सभापति तथा सदस्यहरूको प्रथम राष्ट्रिय सम्मेलन सात बुधे लुम्बिनी घोषणा पत्र 2083 जारी गर्दै हिजो सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिको आयोजनामा राप्ती उपत्यका देउखुरीमा सम्पन्न सम्मेलनले संसदीय विशेषाधिकारको संरक्षण, प्रदेश सभाको स्वायत्तता र लोकतान्त्रिक संस्थाको सुदृढीकरणका विषयलाई प्राथमिकतामा राख्दै घोषणा पत्र जारी गरेको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
14: वाउ राज, तु राम्रो जुत्ता लगाएको।
15: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
14: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
15: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
14: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
15: एकपटक दङ्गालीबाट किनेर हेर न।
14: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
16: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
15: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
17: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
15: प्रोप्राइटर सोमराज रैदास।
18: सम्पर्क फोन नम्बर 0825367775।
15: सम्पर्क नम्बर 98478-26873।
19: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर
2: विकास समितिले जनाएको छ, एक वर्ष अघि शुरू भएको सुक्खा बन्दरगाहमा टर्मिनल, भन्सार भवन, सशस्त्र प्रहरी र कर्मचारीका आवास निर्माण लगायत संरचना निर्माणको काम भइरहेको समितिका इन्जिनियर अनिल केसीले जानकारी दिनुभयो। भारतीय रूपियाँमा 2,37,00,00,000,000 लागतमा तोकिएको अवधि 30 महिनामै सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढ़िरहेको इन्जिनियर केसीले जानकारी दिनुभयो। बैतडीका स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यौन तथा प्रजनन स्वास्थ्यलाई समेट्ने तयारी गरिरहेका छन्। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
20: बैतडीमा स्थानीय तहहरूले किशोर किशोरी, महिला, अपाङ्गता भएका व्यक्ति तथा दुर्गम क्षेत्रका नागरिकको यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरेका छन्। यौन तथा प्रजनन स्वास्थ्यका विषयमा अझै पनि धेरै नागरिकको बुझाइ कम भएकाले यो विषयमा सघन रूपमा कार्यक्रम चलाउनु पर्ने बताउनुहुन्छ संयुक्त राष्ट्र संघीय जनसंख्या कोषका कार्यक्रम संयोजक गणेश शाही।
21: पूर्वाधारलाई मात्रै विकास छान्ने कुरा मान्ने कुरा अघि आएको छ। त्यसैले गर्दाखेरि यौन तथा प्रजनन स्वास्थ्य, विभेदन शिक्षा, लैङ्गिक समानताका कुराहरू, किशोर किशोरी, बाल विवाहका कुराहरू, यी यस्ता कुराहरू अझै पनि हाम्रो स्थानीय सरकारको कार्यक्रम बजेटमा अझै पनि ठाउँ पाए स्थान पाएको
20: ग्रामीण तथा दुर्गम बस्तीमा अझै पनि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी र सेवाको पहुँच सीमित रहेको औल्याउँदै स्थानीय तहले यस क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुहुन्छ संयुक्त राष्ट्र संघीय जनसंख्या कोष बैतडी कार्यक्रम संयोजक खगेन्द्र भट्ट।
22: यौन तथा प्रजनन भन्ने विषय एकदम महत्वपूर्ण छ, आउने वर्ष यसको बजेट छुटिनुपर्छ भन्ने मेरो बुझाइ छ।
20: छलफलका क्रममा सुरक्षित मातृत्व, परिवार नियोजन, किशोर किशोरी मैत्री स्वास्थ्य सेवा, महिनावारी स्वच्छता तथा सरसफाई, पाठेघरको मुखको क्यान्सर परीक्षण, लैंगिक हिंसा न्यूनीकरण तथा प्रजनन स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई आगामी बजेटमा समावेश गर्नुपर्नेमा जोड दिनुहुन्छ पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिंह महरा।
23: बाल विवाह भइरहेको अवस्था छ, त्यस्तै अब किशोर अवस्थामै गर्भवती हुने दर पनि बढ़ी नै रहेको छ। सुरक्षित गर्भपतन नगराउन्, सुरक्षित रूपमा गराउन भनेर
20: छलफलपछि स्थानीय तहहरूले यौन तथा प्रजनन स्वास्थ्यका विषयलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
2: वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्याइएको छ। गत वैशाख 18 गते अर्थात वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण शुरू भएर शुभ साइत अनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई हिजो जावलाखेल पुर्याइएको हो। नेपालको सबैभन्दा लामो मानिएको रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्याएसँगै रथ तान्ने कार्य सम्पन्न भएको र यही असार 6 गते भोटो देखाउने यात्रा सम्पन्न भएपछि यस वर्षको मच्छिन्द्रनाथको सम्पूर्ण रथ यात्रा सम्पन्न हुनेछ। अब अन्तर्राष्ट्रिय समाचार।
0: नमस्ते, म रामकृष्ण काल। तपाईँ सुन्नु हुनेछ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: मम्मी मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बङ्गो आयो, साथीहरू सधैँ जिस्किरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
18: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
24: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
24: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
25: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
26: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
27: सम्पर्क बिआर डेन्टल, न्यू रोड साझेदारी टोल, यामाहा शोरूम नजिकै।
26: सम्पर्क फोन नम्बर
3: 0825902022। सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
28: खुशीको खबर।
25: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
28: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825908447, 0825908447।
29: मह सेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
30: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
29: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
28: शुद्ध महका लागि कहाँ जाने त? ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
31: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
28: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
31: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
28: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
32: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
28: होइन, कसलाई के भयो?
4: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
5: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै डाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
4: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान समय र पैसा बर्बाद भएको।
5: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
4: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ, सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
6: के हो तिमीलाई, घुम्छौ र बसी छौ के हुनु नि? बिहे भएको छ 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो। के कुरा गर्छु निम्ले, हाम्रै घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
7: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
8: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
9: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
8: शिशु क्लिनिक फर्टिलिटी खोरादान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा, सम्पर्क मोबाइल 9848-43-572।
10: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
10: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू,
11: छाती, दम, निमोनिया, खोकी, छेरोग,
10: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
11: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
10: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू,
10: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
11: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
10: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
10: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
11: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
10: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
11: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
10: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिन्छाहरू आउने तथा थाइराइड,
11: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
9: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825-60-196 र मोबाइल नम्बर 9848-26-001।
12: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
13: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिटीभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
12: हाम्रा विशेषताहरू:
14: आधुनिक प्रयोगशाला,
12: अत्याधुनिक सर्वेक्षण उपकरण,
14: अनुभवी प्रशिक्षक,
12: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
14: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
12: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
14: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
11: आजै रजेना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: साथै कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
11: सम्पर्क फोन नम्बर 082-562-204।
0: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64-848।
14: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
1: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
2: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
1: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 98578-44-722, 98578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।

0: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
1: पायल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
4: नमस्ते, म गायक जगदीश तमाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: यो दाँत दुखेर
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
8: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
9: बिमा गराउन जाँदैछु।
8: बिमा किन गर्नु पर्यो सर बिमा?
9: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
8: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
9: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनी स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
8: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
10: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
8: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
9: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
8: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
3: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
11: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
12: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
11: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
12: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
11: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
12: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
11: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
13: नेपाली जुत्ता घर,
11: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
13: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू,
14: सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
15: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
14: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाम।
15: सम्पर्क मोबाइल नम्बर 98577146।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916070
2: मोबाइल नम्बर 98578443173 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
4: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
5: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने
6: मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाइ लाग्ने
5: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागु औषधबाट छुटाउने
6: यौन उत्तेजना नहुने
5: काँप्ने बेहोस हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
6: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
5: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार
3: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार समय बिहान 11 बजेदेखि
6: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
3: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 5793 र 98189 0028
7: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
8: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
7: कार्यक्रमहरू
8: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
9: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
10: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ
11: फोन नम्बर 0825562601 98578-35990 98578-31684 98512-32328
8: र 98578-37255
12: होइन भाइला लखर लखर कहाँ हिँडिस का हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
12: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
12: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
15: मध्य पश्चिम ट्याङ च्याक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम ल्याएको छ। नगरको 19 अधिवेशनमा नगर प्रमुख नरलाल चौधरीले कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता राख्दै सार्वजनिक गर्नुभएको हो। नगर अधिवेशनमा नगर प्रमुख चौधरीले पूँजीगत बजेट खर्च क्षमता अभिवृद्धि गर्न अध्यावधिक आवधिक योजना मध्यकालीन खर्च संरचना र आयोजना बैंकलाई आधार मारेर वार्षिक योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गरिने जानकारी गराउनु भएको हो। उपमहानगरपालिकाबाट पहिचान गरिएका स्थानीय गौरवका आयोजनाहरूका रूपमा प्राथमिकताका साथ लगानी गरिने र अधूरा तथा क्रमागत आयोजनाहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने नगर प्रमुखले जानकारी दिनुभयो। नगरभित्र रहेका छानाका घर हटाई फुसका छाना मुक्त वडा बनाउँदै लगिनेछ। नगरभित्र रहेका सार्वजनिक जग्गाको पहिचान गरी संरक्षण गरिनेछ। जग्गा प्लटिङ सम्बन्धी कानूनमा कडाईका साथ कार्यान्वयनमा ल्याइनेछ। नगरभित्र रहेका खोला, खोल्सी, सिमसार तथा अन्य उपयुक्त क्षेत्रको सम्भाव्यता अध्ययन गरी पानीका मुहान संरक्षण, भूमिगत जल भण्डार स्थिर गर्ने र निर्माण गरिएका जलाशयहरूमा निजी क्षेत्रसँगको साझेदारीमा व्यवसाय सञ्चालनको व्यवस्था गरिनेछ। भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा व्यवस्थापनका लागि आवश्यक व्यवस्था गरी नापी नक्साको कार्य सञ्चालन गरिनेछ। नगर प्रमुख चौधरीले जानकारी दिनुभयो। कृषकको माग र आवश्यकताका आधारमा धान, गहुँ, मकै, मसुरो लगायत खाद्य तथा मसला बालेका उन्नत बिउ 50% अनुदानमा वितरण गरिनेछ। रासायनिक मलको प्रयोग न्यूनीकरण गर्न भर्वी कम्पोस्ट मल उत्पादनमा अनुदान, रैथाने बिउ संकलन तथा फर्म व्यवसायलाई आवश्यक सामग्री अनुदानमा उपलब्ध गराइनेछ। दोस्रो बैठक यही असार 5 गते बस्ने गरी स्थगित भएको नगर प्रमुख चौधरीले जानकारी दिनुभयो। औषधि व्यवस्था विभागले तोकिएको समय सीमाभित्र नवीकरण नगरेका दाङका 100+ औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द गरेको छ। विभागले हिजो सार्वजनिक सूचना जारी गर्दै प्रमाणपत्र स्वत रद्द भएको स्पष्ट पारेको हो। विभागका अनुसार तोकिएको कानूनी अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरिएका अनुज्ञापत्र, सिफारिस पत्र तथा अन्य सम्बन्धित प्रमाण पत्रहरू स्वत रद्द हुने प्रावधान अनुसार उक्त निर्णय कार्यान्वयन गरिएको जनाएको छ। सराज मेडिकल स्टोर गडवा, प्रकाश फर्मा तुलसीपुर, जनसुया एग्रोभेट लमही, रिद्धि मेडिकल सेन्टर घोराही, शंकर मेडिकल हल घोराही, किसान भेट घोराही, मेम्बी मेडिकल हल घोराही, नेहा मेडिकल पुरन्धारा, विनोद मेडिकल घोराही, स्वर्गदारी ड्रग्स डिस्ट्रीब्यूटर्स घोराई लगायतका औषधि पसलहरूको दर्ता प्रमाणपत्र खारेज गरेको औषधि व्यवस्था विभागको सूचनामा उल्लेख गरिएको छ। यससँगै अब ती औषधि पसलहरू कानूनी रूपमा औषधि बिक्री वितरण गर्न अयोग्य भएका छन्। विभागले जारी गरेको सूचनामा सम्बन्धित सबै औषधि पसल सञ्चालकहरूलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गर्न, आवश्यक प्रक्रिया पूरा गर्न र भविष्यमा औषधि बिक्री वितरण गर्दा कानूनी व्यवस्था तथा विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न विशेष आग्रह गरेको छ। 2083 जेठ 28 नवीकरण म्याद समाप्त भई स्वत रद्द भएका औषधि पसलहरूको विस्तृत सूची समेत विभागले आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरेको छ। यसबारे नियामक निकाय भने मौन रहेका छन्। नियामक निकायलाई अहिलेसम्म कुनै क्षेत्रका कुन औषधि पसलहरूको दर्ता प्रमाणपत्र रद्द गरिएको छ र ती औषधि पसलहरू अहिले कुन अवस्थामा छन् भन्ने कुराको कुनै जानकारीसम्म नरहेको बताइएको छ। नेपाली रूपैयाँसँग अमेरिकी डलरको विनिमय दर बढ्दा मुलुकले तिर्नुपर्ने ऋणको भार बढ़ेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार डलरको भाव बढ़दा नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 1 खर्ब
53 अर्ब 47 करोड़ रूपया थपिएको छ। विनिमय घाटा भने नै यस्तो दायित्व सहित जेठसम्म नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 29 खर्ब 61 अर्ब 19 करोड़ रूपया पुगेको छ। यो नेपालको कुल अर्थतन्त्रको आकारको अनुपातमा करिब 45% हुन आउँछ। कार्यालयका अनुसार नेपालले तिर्नुपर्ने कुल ऋण मध्ये विदेशी ऋण 15 खर्ब 83 अर्ब 91 करोड़ रूपया पुगेको छ। अर्थतन्त्रको अनुपातमा यो 24% हुन आउँछ। नेपालले अमेरिकी डलरमा विदेशी ऋण लिने गर्छ। यस किसिमको ऋण सम्झौताको समय र भुक्तान गर्ने समयमा अमेरिकी डलरको विनिमय दरमा हुने वृद्धिले नेपालको तिर्नुपर्ने ऋणको दायित्व थपिन पुग्दछ। कार्यालयका अनुसार कुल सार्वजनिक ऋण मध्ये नेपालले तिर्नुपर्ने आन्तरिक ऋण 13 खर्ब 77 अर्ब 28 करोड़ रूपियाँ पुगेको छ, जुन अर्थतन्त्रको अनुपातमा करिब 21% हुन आउँछ। चालू आर्थिक वर्ष 2082-83 मात्रै नेपालले 5 खर्ब 95 अर्ब 66 करोड़ रूपियाँ ऋण लिने लक्ष्य राखेको थियो। जेठ महिनासम्म सरकारले 3 खर्ब 38 अर्ब 66 करोड़ रूपियाँ आन्तरिक ऋण र 79 अर्ब 46 करोड़ रूपियाँ विदेशी ऋण लिएको छ र जेठसम्म 3 खर्ब 51 अर्ब 74 खर्ब जेठसम्म 3 खर्ब 51 अर्ब 74 अर्ब रूपियाँ ऋण भुक्तानी भएको पनि कार्यालयले जनाएको छ, जसमध्ये 2 खर्ब 85 अर्ब 21 करोड़ रूपियाँ आन्तरिक ऋण तर्फको सामाब्याज भुक्तानी भएको छ। वर्षा र सहकालका देवताको रूपमा पूजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावला खेल पुर्याइएको छ। हिजो दिउँसोदेखि रथ तान्न शुरू गरेर बेलुकी जावला खेल पुर्याइएको हो। रथलाई हिजो जावला खेल पुर्याइएपछि अब पर्सि शनिबार भोटे जात्रा मनाइन्छ। भोटे जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुगमती लगिनेछ भने मीन नाथलाई रथमा राखेर टंगल लगिनेछ। त्यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथ यात्रा सकिनेछ। रथलाई लगनखेलबाट जावला खेल तान्नका लागि गएको वैशाख 24 गते ज्योतिषहरूले हिजोको साइट निकालेका थिए। रातो मच्छिन्द्रनाथको जात्रा देशकै सबैभन्दा लामो जात्रा हो। यस वर्ष रथ जात्रा गएको वैशाख 5 गते मूर्तिलाई रथारोहण गरेर 8 गतेदेखि रथ तानेर शुरू भएको थियो। भारतमा चिया निकासीमा उत्पन्न समस्या देखाउँदै चिया उद्योग बन्द भएको विषयमा नेपाल सरकारले कूटनीतिक समाधान खोज्न पहल थालेको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले इलाम तथा झापाका उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताउनु भएको हो। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले चिया तथा अलैँची लगायत कृषि उपजको भण्डारण र बजारीकरणमा विशेष योजना बनाइएको बताउनु भएको हो। गत मे 1 देखि 2026 भारतीय टी बोर्डले भारत आयात गरिने चियामा स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर एसओपी लागू गरेको थियो। चिया आयातमा भारतले कडाई गरेसँगै सहज रूपमा चिया पठाउन नसकेका इलामका चिया उद्योगी र किसान प्रदर्शनमा उत्रिएका हुन्। र आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका थोरै ठाउँमा तातो दिन हुने महाशाखाले जनाएको छ। पूर्व र मध्य भेगका केही ठाउँमा गए राति र आज बिहान हल्कादेखि मध्यम वर्षा भएको छ। आज दिउँसो पनि कोशी प्रदेशका तराई मधेस प्रदेश र अरू देशका पहाड़ी तथा हिमाली भेगमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मध्य र पश्चिम तराईमा भने गर्मी बढ़ने सम्भावना छ। आज कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँ तथा बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी र मध्य प्रदेशको तराई भेगका 1-2 ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हवस् त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-5634-479,
3: मोबाइल नम्बर 98-494-67-487।
5: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
6: डाक्टरद्वारा दिइने सेवाहरू, निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
7: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
6: यौन उत्तेजना नहुने,
7: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
6: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
7: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
8: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार, समय बिहान 11 बजेदेखि।
6: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-1-28-89-028।

0: Hello, from America, Waka Waka, Washington DC, just double bird. Hello, hello, hello.
1: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
2: हुलास खुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान।
5: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउँछु।
4: लाली बजार,
6: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है माम।
7: के टेन्सन लिएर
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
10: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार, दाङ, शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
11: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती, दम, निमोनिया, खोकी, छेरो,
11: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
11: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
12: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
12: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
11: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
11: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
11: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
12: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
11: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
12: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, घोराहीदाङ। सम्पर्क फोन नम्बर 082-573-196 र मोबाइल नम्बर 98478-26001।
13: तपाईँ
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
13: अब सरकारले त विद्युत उत्पादनमा पनि बढाउनु पर्ने र उत्पादन भएको विद्युतको जुन क्यापासिटी छ त्यसलाई पनि बिल्डअप गर्नुपर्ने जस्तो देखिन्छ नि।
14: तपाईँले के बुझ्नु पर्यो भने बिल्डअप भइरहने हुन्छ, यो भनाइ र गराइमा मान्छेले बुझाइमा कहिले काहीँ फरक पर्ने कुरा हो। तपाईँले एउटा घरमा बत्ती लिनु भएको छ होइन, त्यो बत्तीमा तपाईँले त्यहाँनिर ल्याएर ठुलो जेनेरेटर जोड्नु भयो भने तपाईँ अब ठुलो एउटा कुनै मेसिन जान्नुभयो भने तपाईँ घरमा धान्छ धान्दैन नि त। एउटा बत्तीको क्यापासिटी हुन्छ त्योभन्दा बढी तपाईँले युज गर्नुभयो भने त्यो किसिमको क्षति बेहोर्नु पर्ने हुन्छ। भनेपछि सामान्य काहीँ एउटा चाहिँ ट्रान्सफर्मर चलिरहेको छ, त्यो ट्रान्सफर्मरको क्यापासिटी भन्दा बढी तपाईँको डिमान्ड बढी भयो र त्यो युटिलाइज बढी भयो भने त्यो ट्रान्सफर्मर पड्किन सक्ने भन्ने कुरा हो कि। त्यही भएर समय परिस्थिति अनुसार इलेक्ट्रिसिटीको कन्जम्सनलाई ध्यान दिएर जहाँ जहाँ ट्रान्सफर्मर चेन्ज गर्नुपर्ने छ, जहाँ जहाँ नेसनल ग्रिडहरू चेन्ज गर्नुपर्ने छ, जहाँ जहाँ तपाईँको यो इलेक्ट्रिक तारहरू चेन्ज गर्नुपर्ने छ आवश्यकता अनुसार त्यो चेन्ज गर्दै नयाँ इलेक्ट्रिफिकेसनमा जाने हो भने त्यो अनुसारको गर्दै गयो भने चाहिँ सहज हुन्छ र जुन अहिले हामीको परिकल्पना गरिरहेको छ त्यो चिज नहुनको लागि त्यो दुर्घटनाबाट बच्नलाई त्यो जरुरी पनि छ।
13: पूर्वाधार अभावले गर्दाखेरि पनि हामी व्यवसायहरूलाई अलिकति समस्या परेको हो यो बिक्री व्यवसाय गर्नको लागि गाडी
14: धेरै हदसम्म त त्यो जहिले पनि यो कुरा सत्य हो, किनभने हामी अहिले चाहेर पनि धेरै ठाउँमा सवारी साधन जहाँ लान सक्दैन, जहाँ लान्छ त्यहाँ पूर्वाधार नभएको कारणले गर्दा बिक्री गर्न सक्दैन भने यो सामान्य कुरा हो कि। यसलाई के हो भन्दा तपाईँले के बुझ्नु पर्यो भने हामीले तपाईँहरूले सुन्नु भए पनि होला, कति ठाउँमा हामी सुन्छौँ तर त्यो कुरालाई चाहिँ अरूको भयो भने छोडिदिन्छौँ अनि कोही सम्बन्धित भयो भने अलिक बढी हाइलाइट गर्ने हाम्रो बानी भएर मात्रै हो। तपाईँहरूले सुन्नुभयो होला कति ठाउँमा हाइड्रो बनाएको छ तर नेसनल ग्रिडमा जोड्नको लागि विभिन्न कारणले गर्दा मैले जोड्न पाएन भनेर सुन्नु भएको छ नि त, अनि त्यो कुरा त हामी फेरि त्यसलाई त हेर्दैनौँ भने त्यो लस भइरहेको छ नि त एउटा व्यापारीलाई त, त्यो कुरा पनि हामीले लेख्नु पर्यो नि त, जान्नु पर्यो, सबैले महसुस गर्नु पर्यो भने त्यसलाई पनि हाइलाइट गर्नु पर्यो भने त्यही सामान्य प्रक्रिया हो। कुनै पनि ठाउँमा जान खोजिरहेको छ तर त्यो पूर्वाधार छैन भने त पूर्वाधार बनाउनु पर्यो नि त, भने कुनै ठाउँमा बनिसकेको चिज छ तर त्यसलाई नेसनल ग्रिडमा जोड्न सकेको छैन भने त्यो लस हो नि त, भने सेम यही चिज हो।
13: कार्यक्रम बदलिलो नेपालमा आज हामी बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती। अब यो पूर्वाधारको कुराकानी पछि अब अलिकति गाडीको यो मर्मत स्पेयर पार्ट्स र प्राविधिक जनशक्तिको कुराकानी गरौं। के छ यो विद्युतीय गाडीमा चाहिँ एउटा हामीले बाहिर सुनेको कुरा मैले तपाईँसँग लिएर आउने त हो नि होइन, विद्युतीय गाडी प्रयोग गर्दाखेरिमा यसको पार्ट्सहरू धेरै महँगो यहाँ नपाइने भन्ने कुराहरू एकदम गुन्जायज छ, अनि के नागरिकले गुनासो गरे जस्तै भोगे जस्तै त्यस्तै हो कुरा?
14: तपाईँले थाहा पाउनु भएको छ, कहीँ त्यस्तो सुन्नु भएको छ जुन यो सामान किन्न जाँदाखेरि या यो पार्ट्स किन्न जाँदा मैले नपाएको या मलाई अत्याधिक कसैले महँगो लिएको सुन्नु भएको छ?
13: कति सुनिन्छ हल्ला त हो नि,
14: हल्लाको पछि लाग्नु हुँदैन। कुनै पनि चिज नयाँ आइसकेपछि त्यसलाई हामी बुझ्नु भने अँगाल्नलाई टाइम लाग्छ कि, त्यही कारणले गर्दा होला एक दुईजना कहीँ भएको ठाउँमा कसले ल्याएको ठाउँमा होला, मैले भने नि तपाईँलाई ल्याउने मान्छे र बिक्री गर्दाखेरिको बिक्री पछिको सेवा हेरेर सवारी साधन किन्नु भयो भने यो किसिमका समस्या आउँदै आउँदैन, नर्मल थिङ हो। त्यही भएर आफूले किन्दाखेरि ध्यान दिनु पर्यो कि।
13: जस्तो सर अब एसेम्ब्लिङ जुन पहिला पेट्रोल र डिजलबाट चल्ने गाडीहरूको एसेम्ब्लिङ हुन थालेको थियो, अब विद्युतीय गाडीले अलिकति बजारलाई प्रतिस्थापन गर्दैछ, के छ अनि अब नेपालमा पनि एसेम्ब्लिङ गर्ने प्रणाली विकास हुन सक्छ वा हुँदैछ, के छ यसको सम्बन्धमा चाहिँ?
14: यस्तो छ, नेपालमा इभीको एसेम्ब्लिङ आज होइन धेरै पहिलादेखि भइरहेछ, यो किनभने न्युजमा नआएपछि मान्छेलाई त्यो लाग्दैन। तपाईँले आजको दिनमा हेर्नुभयो भने तराईतिर जति पनि चल्ने थ्री व्हिलर छ, इभी थ्री व्हिलर छ, त्यो कहाँ हुन्छ एसेम्ब्लिङ? नेपालमै छ नि त। भनेपछि यही चिज हो, यही पोइन्ट गरेर देखायो भने सबैले थाहा पाउँछै हुँदो रहेछ भनेर, तर नेपालमा भइरहेको चिजलाई चाहिँ हामी लेख्दैनौँ कि। भनेपछि अब अरू चिजहरू पनि बिस्तारै हुन्छन् भने हिजोको दिनमा त्यो थियो नि त भने आज पनि छ भने भोलि पनि हुन्छ।
13: त्यो त थ्री व्हिलर छँदैछ, त्यो बाहेक अरू पनि सार्वजनिक गाडीदेखि निजी गाडीहरू पनि त्यसको एसेम्ब्लिङको कुराहरू नि।
14: त्यही भएर भनेको मैले अहिले भर्खर त पहिला थ्री व्हिलर सुरु भयो, थ्री व्हिलर सुरु भयो कति भयो, कति वर्ष लागेर अहिले एसेम्ब्लिङ सुरु भएको छ भने, त्यही भएर ओभरनाइट हामीले हरेक कुरा आश गर्नु भएन कि। समय परिस्थिति अनुसार व्यापार गरिसकेपछि व्यापारी किन लगाउँदैन? हिजो हामी परिकल्पना गरेको छ र नेपालमा टू व्हिलरको एसेम्ब्ली लाग्छ भनेर, आज छ नि त। भनेपछि समय परिस्थिति माग अनुसारको यो सबै आवश्यकता पूर्ति हुँदै आवश्यकता पूर्ति हुँदै जान्छ र त्यो सँगसँगै यहाँ पनि त्यो किसिमका संरचनाहरू बन्दै जाने हो।
13: कार्यक्रम बदलिलो नेपालमा आज हामी बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती। अब अलि जनशक्तिको कुराकानी गरौं न, गाडी व्यवसायले कति जनशक्तिलाई चाहिँ अहिले रोजगारी दिइरहेको छ, के छ जनशक्तिको अवस्था, दक्ष जनशक्ति छ कि नेपालमा, भएका पनि विदेश पलायन हुने क्रम छ, तपाईँहरूको यो गाडी व्यवसायमा पनि परेको यो क्षेत्रसँग सम्बन्धित कुराहरू भनेको सुनेको छ।
14: यस्तो छ, नेपालमा विदेश जाने त एउटा नेपालीको एउटा फेसन नै हो, मान्छेहरूलाई कतिलाई मजबुरी छ भने कतिजनाले आफ्नो हेरेर जानुहुन्छ होइन। अब त्यसमा चाहिँ अहिले रोजगारीको सिलसिलामा भन्नुहुन्छ भने अटोमोबिलमा आजको दिनमा हामी त सबैजनालाई आवश्यकता अनुसार नेपालभरि नै सिपमूलक कार्यक्रम सिकाइरहेको छौँ। सिकाउने मात्रै होइन, यदि कोही हामीसँग चाहिँ ग्रेजुएट हुनुभएको छ भने उहाँको जबको ग्यारेन्टी पनि गराइरहेको छौँ नाडाले, भने त विदेश जानै परेन, त्योभन्दा बढी पैसा यहीँ नै छ होइन, हामी देखिरहने छौँ। र आजको दिनमा भन्नुहुन्छ भने अटोमोबिललाई हामीले के देख्छौँ भने बाटोमा गुड्ने एउटा गाडीसँग तुलना गर्छौँ, त्यो मात्रै होइन, प्रत्यक्ष रूपमा तपाईँले हेर्नुहुन्छ भने आज पनि मिनिमम पनि 10 लाख भन्दा बढी मान्छेले रोजगारी पाएको भनेको अटोमोबाइल हो। अब यसलाई अप्रत्यक्ष रूपमा हेर्नु हो भने तपाईँ आफै आजको दिनमा हेर्दै जानुहोस्, अहिले हामी ईभीका कुरा गर्दैछौँ भने तपाईँ हेर्नुहोस् बाटोमा एउटा चार्जिङ राखेर स्वरोजगार बन्ने मान्छे कति छ, एउटा होटल व्यवसाय गरेको ठाउँमा चार्जिङ स्टेसन राखिकन बसेको छैन नि त। इन्सुरेन्स व्यवसाय हेर्नुहोस् कहाँबाट छ, अटोमोबिलबाट छ। पेट्रोल डिजलको व्यापार कहाँबाट हुन्छ, अटोमोबिलबाट हुन्छ। ग्यारेजको परिकल्पना कहाँबाट हुन्छ, अटोमोबिलबाट हुन्छ। मेकानिकहरू जति पनि हामीलाई चाहिन्छ कहाँबाट त, यहीँबाट भयो। त्यस्तै गरेर यसको इको सिस्टमलाई तपाईँले कम्प्लिट हेर्नुभयो भने मिडिया धेरै चिजलाई यसले तपाईँको अङ्गालेको हुन्छ। त्यही भएर एउटा अटोमोबिल चल्दाखेरिको अवस्थामा यो देशको अर्थतन्त्र नै कायापलट हुन्छ। त्यसले गर्दाखेरि हामी बाहिर जाने साथीहरूलाई नै हामी त्यही भन्छौँ, अटोमोबिलमा नयाँ नयाँ टेक्नोलोजीहरू आइरहेको छ, नयाँ नयाँ टेक्नोलोजीको लागि ट्रेनिङहरू गर्नुहोस्। ट्रेनिङ गर्नको लागि तपाईँहरूलाई कुनै पनि इच्छा छ भने नाडामा सम्पर्क गर्नुहोस्। हामी 7 वटै प्रदेशमा आजको दिनमा हामी प्रोग्राम गरिरहेछौँ। नेपालमा अटोमोबिलमा काम गर्ने आज हामी विदेशबाट लिएर आएर टेक्निसियन राख्न परिरहेको स्थिति छ भने नेपालीले गर्दा त सबैजना खुसी हुन्छ नि त। भने यहाँनिर अहिले सिक्युरिटी उद्योगहरू पनि छ, यत्रो सिक्युरिटी उद्योगमा नै हेर्नुहुन्छ भने विदेशबाट मान्छे ल्याएर राख्नु परिरहेछ, नेपाली टेक्निसियनहरू विदेश जाने भएको कारणले गर्दा विदेशको टेक्निसियनहरू चाहिँ नेपाल ल्याउनु परिरहेछ। भने हामी सबैजनालाई त्यही भन्छु, विदेश जानुभन्दा अगाडि आफ्नो देशमा केही छ भने यहाँ पनि मेहनत गरेर यहाँ पनि हुन सक्ने सम्भावना धेरै छ, त्यसलाई अँगाल्नुपर्छ जस्तो लाग्छ।
13: जस्तो यो अब विदेशबाट जुन बाहिरबाट गाडीहरूले लिएर आउँदाखेरिमा, हिजो पेट्रोल र डिजलबाट चल्ने गाडी ल्याउँदाखेरिमा व्यवसायलाई बढी अलिकति सहज थियो कि अहिले विद्युतीय गाडी लिएर आउँदाखेरिमा बढी सहज छ, र उपभोक्तालाई त एउटा अलिकति सस्तो चाहिँ विद्युतीय गाडी परिरहेको हामीले देख्छौँ भने व्यवसायको हकमा चाहिँ के छ?
14: उपभोक्तालाई सहज पर्नु भनेको नै व्यवसायलाई सहज हो नि त। हामी त उपभोक्ताको हक हितको लागि गर्ने हो नि त, उपभोक्ता खुसी हुनु नै हामी खुसी हो कि, त्यही भएर यसलाई मलाई लाग्छ हामी खुसी नै छौँ यसमा।
13: नेपालको सन्दर्भमा यो जुन विद्युतीय गाडीको बजार सम्भावना अब चाहिँ कस्तो त?
14: होइन, सम्भावना त अहिले पनि राम्रो छ, पछि पनि राम्रो हुन्छ। रोड बन्नु पर्यो र नेपालीको आय स्तर बढेपछि र सरकारको दृष्टिकोण जुन स्किमले अहिले चार्जिङ स्टेसनमा उहाँ फोकस गरिरहनु भएको छ, त्यो भयो भने मलाई लाग्छ राम्रै हुन्छ।
13: निजी क्षेत्रले थप लगानी गर्न के खालको सरकारी सहयोगहरू अब चाहिन्छ व्यवसायको लागि चाहिँ लगानी भित्राउन? अहिलेसम्म हाम्रो गाडी व्यवसायमा जस्तो वैदेशिक लगानी कस्तो छ?
14: यस्तो छ, सबभन्दा पहिला त पूर्वाधारमा लगानी हुनुपर्छ। पूर्वाधारमा लगानी भयो भने आवश्यकता आउँछ, नेपालमा कन्जम्सन बढ्दै गएपछि वैदेशिक लगानी पनि स्वतः आउने भयो।
13: अब कर छुट बाहेक अरू केही नीतिगत कुराहरू पनि गर्नुपर्ने देखिन्छ सरकारले?
14: सरकारले कर छुटको लागि मात्रै होइन, सरकारले जहिले फेसिलेट गर्ने चिज हो, फेसिलेट उहाँले गरिरहनु भएको छ, सँगसँगै इन्फामा लगानी गरिरहनु भएको छ भने इन्फा सँगसँगै सुरक्षाको कुराहरूलाई पनि ध्यानमा दिएर गर्यो भने राम्रो हुन्छ।
13: अब नाडाले यो महोत्सवहरू पनि गर्छ नि होइन, हरेक वर्ष एउटा ठुलो चाडपर्व जस्तो फेस्टिभल जस्तो हामी देख्छौँ, त्यो कसरी चलिरहेको छ, कसरी भइरहेको छ, अब यो वर्ष पनि हुँदैछ, कसरी छ कार्य समितिको प्लान छ, यसमा योजना कस्तो छ?
14: हाम्रो भाद्रमा हुन्छ जहिले पनि दसैँको अगाडि हाम्रो यो एउटा अटोमोबाइलको सबैजनालाई एकै ठाउँमा लिएर आएर जति पनि कन्ज्युमरहरूले किन्नको लागि सहजीकरण गर्नको लागि चाहिँ हामी गरिदिने हो। त्यहाँ सबै एकै एउटै छानामा हुने विभिन्न ब्रान्डहरू भएको कारणले गर्दाखेरि कन्ज्युमरलाई बेनिफिट नै हुन्छ। हाम्रो काम भने कन्ज्युमरलाई सहज र बेनिफिट दिने काम हो, संस्थाले त्यो चिज निरन्तर गरिरहन्छ।
13: यस्तै खालका प्रदर्शनीहरू हामीले काठमाडौँ बाहिर पनि देख्न सक्छौँ आगामी दिनमा
14: गरिरहेको छौँ। हामीले अहिले भर्खरै हामीले पोखरामा गऱ्यौँ, त्योभन्दा अहिले रिसेन्टली अहिले चितवन हाम्रो भातृ संगठन तपाईँको चितवन अटोमोबाइल्सले पनि उहाँ चितवनमा गरेको छ भने हाम्रो कार्ययोजना अनुसार सातवटै प्रदेशमा गर्ने हाम्रो योजना हो।
13: अब तपाईँ एउटा व्यवसायी भएको नाताले युवाहरू विदेश पलायन भइरहेका छन् होइन, हाम्रै नेपालमा पनि केही गर्न सकिन्छ भनेर चाहिँ तपाईँको सन्देश चाहिँ ती युवाहरूलाई चाहिँ के छ?
14: मेरो त्यही हो, सबैजनालाई सम्भावना खोज्नुपर्छ। सम्भावना खोजिसकेपछि हरेक ठाउँमा चाहिँ तपाईँको त्यसका सुवर्ण अवसरहरू हुन्छ, त्यसलाई हामीले पहिलाउनु पर्छ। अटोमोबाइल भनेको यो एउटा युगमा तपाईँको जुनसुकै कन्ट्रीमा पनि परिवर्तनकारी चिज हो, यसलाई हामीले अँगालेर यसमा हुने हरेक चिजहरूलाई तपाईँले सिक्न सक्नुभयो र म कुन सेक्टरमा जाँदाखेरि मलाई राम्रो हुन्छ भन्ने कुरा हेर्नुभयो भने नेपालमै नै भविष्य छ र राम्रो पनि छ र दीर्घकालीन पनि छ।
13: अब अन्त्यमा व्यवसायी व्यापारी अनि उपभोक्तालाई चाहिँ तपाईँको सन्देश चाहिँ के?
14: मेरो सन्देश सबैजनालाई यही हो, अटोमोबाइललाई हेर्दाखेरि हेर्ने दृष्टिकोण चेन्ज गर्नुहोस्। अटोमोबाइल यो नेसेसिटी हो, सबैको आवश्यकता हो। अहिले भने जस्तै एउटा उद्योगीको सामान उद्योगमा बनेपछि बजार पुर्याउनको लागि एउटा किसानले फलेको सामान र या फल्नलाई खेती गर्नलाई चाहिने सवारी साधन र एउटा पब्लिक ट्रान्सपोर्टेसनको रूपमा युज हुने बाइकको या सानो कारहरूलाई हेर्ने दृष्टिकोण सबैले हामी चेन्ज गरेर यो वास्तवमा चाहिँ अबको दिनमा आवश्यकता हो, यातायात चाहिन्छ, हामी सुरक्षित तरिकाले हिँड्न आवाजात गर्न पाऊँ, सुरक्षित यात्रा गर्नको लागि सुरक्षित रोड हुनुपर्छ र यो सबै कुरा चाहिँ हामी राज्यलाई आवश्यकता अनुसार चाहिँ परिपूर्ति गर्नुपर्छ र हामीले पनि यो भोग गर्न पाइन्छ भन्ने चाहिँ धारणा राखेर हामी आशा राखेर चाहिँ अगाडि बढौं जस्तो लाग्छ। सवारी साधन किन्नुभन्दा अगाडि सवारी साधनका बिक्री पछिका सेवा र सवारी साधन किन्दै हुनुहुन्छ भने उहाँहरूको बारेमा कम्पनीको बारेमा विस्तृत रूपमा जानकारी गरेर जानकारी लिएर मात्रै किन्नुहोला भन्ने म सबैजनालाई अनुरोध गर्दछु।
13: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदियो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा बजेटमा विद्युतीय गाडीको प्राथमिकता, गाडी व्यवसायको समस्या र सम्भावना बारे नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग कुराकानी गरौं। विद्युतीय गाडीको प्राविधिक विषय बारे इन्जिनियर श्रीकान्त यादवसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
15: हेलो पिंकी,
16: बोल दिन।
15: एलईडी टिभी किन नजाने?
16: जान।
15: फ्रिज डिप फ्रिज किन जाउन भने हैन?
16: जान्न।
15: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
16: जान्न।
15: किन?
16: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
15: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
16: पाइने भएर त जान लाग्यो नि।
15: हो र? कहाँ?
16: भन्दिन के?
15: सत्य भन्दिनौ?
16: आई लभ यु पिंकुली भनेको?
15: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
16: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
15: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
17: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
16: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
15: फोन नम्बर
16: 082-562-452
15: पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
18: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
19: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराहीदाङ। फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू,
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
2: सम्पर्क फोन 0825909079, मोबाइल नम्बर 9848710030 र 9829954555।
5: सुरेन्द्र कुमार उप्रेतीसँग गरिएको कुराकानी सुन्यौं। अब विद्युतीय गाडीको प्राविधिक विषयबारे इन्जिनियर श्रीकान्त यादवसँगको कुरा सुनाऊ।
6: धन्यवाद सर।
5: नेपालमा सडक र सडकमा चल्ने गाडीको अवस्था चाहिँ अहिले कस्तो देख्नुहुन्छ तपाईँ एउटा प्राविधिक भएको हिसाबले?
6: धन्यवाद तपाईँको क्वेसनको लागि। होइन, नेपालको सडकहरू अब त्यो हामी सबैलाई थाहा भएको कुरा हो। सडकहरू साँगुरो छ र हाम्रो टेरिटोरी भनौँ अथवा भूगोल र जनसङ्ख्याको हिसाबले चाहिँ सवारीहरूको संख्या अलिकति क्रिटिकल बढी नै भन्दा हुन्छ। साँगुरो रोड तर सवारीको संख्या अलिकति बढेको।
5: नेपालको अहिलेको सड़क अवस्था हेर्दा कस्ता खालका गाडीहरूलाई समस्या पर्दै आएको देखिन्छ?
6: खास गरेर सवारी भन्दा पनि

0: 7-8 वर्षदेखि चाहिँ यो नेपालमा भित्रिराखेको अवस्थामा चाहिँ यो नीति नियमहरूको चाहिँ अलिकति अभाव नै छ। तर त्यो विभागले पनि एक किसिमको विद्युतीय सवारी साधनहरूको मापदण्ड कसरी कस्तो सवारी साधनलाई आउन दिने अथवा कस्तालाई चाहिँ नियमन कसरी गर्ने भन्ने विषयमा एउटा अध्ययन चाहिँ गर्दैछ र यो विषयमा मन्त्रालयमा पनि अब नीतिहरू बन्दैछ भन्ने कुरा सुनेको छु।
1: अब अलिकति विद्युतीय गाडीकै बारेमा कुरा गरौँ। विद्युतीय गाडी खास के हो, यसको कार्य प्रणाली कसरी हुन्छ?
0: यो विद्युतीय सवारी भनेको अब छुट्टै एकदम धेरै डिफरेन्ट त होइन, खालि फरक चाहिँ के छ भन्दाखेरि अरू त्यसका पार्ट्सहरू लगायत सबै चिज सेम हुन्छ, तर डिजल र पेट्रोलबाट चल्ने सवारीमा चाहिँ डिजल पेट्रोल युज गर्ने इन्जिन हुन्छ भने यो विद्युतीय सवारीहरू त्यो इन्जिनको ठाउँमा चाहिँ मोटरले काम गर्छ र त्यो बिजुलीबाट चल्छ। त्यो बिजुली भनेको ब्याट्रीमा स्टोर गरेर राखेको शक्तिको रूपमा स्टोर गरेर राखेको हुन्छ र छोटकरीमा भन्दाखेरि ब्याट्रीबाट मोटर सञ्चालन गरेर गाडी चलाउनुलाई चाहिँ अब विद्युतीय सवारी भन्छ।
1: विद्युतीय गाडीको प्रमुख फाइदाहरू चाहिँ के हुन्छन्?
0: पक्कै पनि यो पछिल्लो समय चाहिँ जुन हिसाबले चाहिँ विद्युतीय सवारी साधनहरू आइरहेछ त्यो अरूभन्दा फाइदा भएरै ल्याएको हो होइन। खासमा चाहिँ यसमा मैले दुईटा चाहिँ फाइदा, तपाईँले फाइदाको कुरा गर्नुभयो, केही बेफाइदाहरू पनि होला होइन, तर फाइदाको कुरा गर्दाखेरि मुख्य रूपमा चाहिँ यो सडकमा किफायती भन्यो होइन, हाम्रो रनिङ कोस्ट भन्छ, सवारी साधन सञ्चालन गर्दाखेरि फ्युलको खर्च चाहिँ सबभन्दा बढी हुने गर्छ र यसमा विद्युतीय सवारीमा चाहिँ फ्युलको रूपमा युज हुने ब्याट्री चाहिँ एकचोटि चार्ज गरेपछि 200, 300, 500, 700 किलोमिटरसम्म गुड्ने किसिमका ब्याट्रीहरू हुने भएकोले र त्यो चार्ज गर्न 200-500 रुपियाँ खर्च हुने अवस्था रहेकोले चाहिँ त्यो चाहिँ एक हिसाबले इन्धनको रूपमा इन्धन किफायती भयो। त्यो अलिकति अहिले त सुरुमा त महँगै छ होइन, तर यो बिस्तारै सस्तो पनि हुन्छ भने विश्व बजार हेर्दाखेरि त्यसरी आकलन चाहिँ गर्न सकिन्छ।
1: यसका बेफाइदाहरू चाहिँ के छन्?
0: बेफाइदाहरू अहिले ठ्याक्कै एकदम तपाईँले भने जस्तै त्यो एक्सपेरिमेन्ट अथवा भनौँ त्यसको रिसर्चहरू भइ नसकेको अवस्थामा चाहिँ यही बेफाइदा हो भन्ने अवस्था त छैन, तर पनि कहिलेकाहीँ सुनिएको कुराहरू अब कस्तो भन्दाखेरि यो चाहिँ अरू सवारीभन्दा यो डिजल पेट्रोलको सवारीभन्दा अलिकति बलियो छैन कि अथवा बलियो हुँदैन कि भन्ने एउटा छिटै बिग्रिने हुन्छ कि भन्ने एउटा बजारमा एक किसिमको चाहिँ हल्ला त्यस्तो पनि सुनिन्छ र कहिलेकाहीँ चाहिँ बाहिर त्यो बजारमा आएकै कुराहरू सुन्दाखेरि हामीले त्यसको इभिडेन्स हेर्न नसक्यो, अहिलेसम्म हेर्न पाएको छैनौँ, तर त्यो कहिलेकाहीँ चाहिँ त्यो आगलागीहरू पनि हुन्छ भन्ने कुराहरू चाहिँ आइराखेको छ बजारमा।
1: जुन आगलागी हुँदाखेरि मानिसमा एउटा डर पनि भइरहेको छ नि पछिल्लो पटक होइन, हुन त पेट्रोलियम गाडीहरू पनि आगलागी हुन्छ तर मानिसले भर्खर इभी गाडी स्टार्ट हुँदै गर्दाखेरि होला, यसको यो प्राविधिक कारण चाहिँ के हुँदो रहेछ, किन आगलागी हुँदो रहेछ?
0: बाहिर चाहिँ बजारमा सुनिएको कुरा चाहिँ मैले भनेको हो, तर यसमा आगलागी हुन्छ भनेर मैले चाहिँ प्राविधिकको रूपमा चाहिँ म त्यसरी भन्न सक्दिनँ, किनकि कम्पनीहरूले चाहिँ कुनै गाडी बजारमा ल्याउनुभन्दा पहिले नै एकदम विभिन्न स्टेपमा चाहिँ त्यसको रिसर्चहरू गरेको हुन्छ र सेफ्टीका सबै मेजरहरू चाहिँ अप्नाएरै बजारमा ल्याएको हुन्छ। त्यही भएर चाहिँ त्यो अब बजारमा भनेको भरमा चाहिँ आगलागी भइहाल्छ भन्ने विषयमा म त विश्वास गर्दैन होइन, त्यो बजारमा सुनिएको कुरा चाहिँ त्यो हो भनेको।
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालमा विद्युतीय गाडीको अवस्थाको बारेमा कुराकानी गरिरहेका छौँ। आज हामीसँग हुनुहुन्छ इन्जिनियर श्रीकान्त यादव। अहिले नेपालमा जुन आइरहेका छन् विद्युतीय गाडीहरू, यी विद्युतीय गाडीहरू कस्ता कस्ता ब्रान्डमा उपलब्ध छन् तपाईँले यसको सरस्वती हेर्दाखेरिमा?
0: हेर्नुहोस्, नेपालमा चाहिँ अब विभिन्न किसिमका सवारी साधनहरू आएका छन्, दुई चक्केदेखि लिएर दुई चक्के, तीन चक्के, चार चक्के र छ चक्के सवारी साधनहरू पनि विद्युतीय सवारीको रूपमा आयात भएको छ। सुरुमा चाहिँ टू व्हिलर्स र थ्री व्हिलर्सको अलिकति बढी चाप थियो अथवा बढी आयात भइराखेको थियो भने अहिले पछिल्लो समय विगत दुई तीन वर्षदेखि हेर्दाखेरि फोर व्हिलर्सहरू खास गरी कार सेक्टरका सवारी साधनहरू अलिकति बढी र त्यो सार्वजनिक सवारीको रूपमा प्रयोग हुने माइक्रो भ्यानहरू अथवा मिनी बसहरू पनि आइराखेको छ।
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालमा विद्युतीय गाडीको अवस्था कस्तो छ भनेर कुराकानी गरिरहेका छौँ। विद्युतीय गाडी चार्ज गर्नका लागि आवश्यक पूर्वाधारहरू चाहिँ कस्तो छ नेपालमा अहिलेको अवस्था हेर्दाखेरि?
0: हामी कस्तो भयो भन्दाखेरि टेक्नोलोजी अगाडि अगाडि, हाम्रो नियम कानुनहरू अलिकति पछाडि पछाडि भए जस्तो मैले महसुस गरेको छु। यो बजारको माग अनुसार चाहिँ धेरै सवारी साधन नेपालमा आयो, तर त्यसको लागि चाहिँ इन्फ्रास्ट्रक्चर चाहिँ अझै

0: जति मात्रामा हुनु पर्थ्यो त्यो चाहिँ हुन सकेका छैन कि जस्तो लाग्छ। प्राइभेट सेक्टरहरूले जो जोले गाडी मगाउनुहुन्छ उहाँहरूले आफ्नो इनिसिएसनमा विभिन्न ठाउँमा चाहिँ चार्जिङ स्टेसनहरू राख्नु भएको छ। पछिल्लो समय विद्युत प्राधिकरणले पनि चार्जिङ स्टेसनहरू राखेका छन्, तर त्यो मात्रै चाहिँ सफिसियन्ट होइन। त्यही भएर चाहिँ विद्युतीय सवारी सम्बन्धी चाहिँ एउटा मापदण्ड चाहिँ हुनुपर्छ भन्ने विषयमा चाहिँ हामीले यो पछिल्लो समय चाहिँ आवश्यकता महसुस गरेर त्यसको चाहिँ हामी इन्टर्नल तयारी गर्दैछौँ। छिट्टै मलाई लाग्छ यो विद्युतीय लगायत कुनै पनि सवारी साधन बाहिरबाट आयात गर्दाखेरि के इन्फ्रास्ट्रक्चरहरू हुनुपर्छ, के चाहिँ म्यान पावर अथवा त्यसको नियमहरू के फलो गर्नुपर्छ भन्ने विषयमा एउटा एक किसिमको क्लियर कट मापदण्ड बनाउनु आवश्यक छ र त्यो हामी बनाउँदैछौँ।
1: नेपालमा अब पूर्वाधारकै कुराकानी गरिरहँदा तराई क्षेत्रमा चाहिँ अब छिटो अलिकति पूर्वाधार पनि बन्छ, सहज पनि छ इभी गाडीको लागि, तर पहाड़ी क्षेत्रहरूमा चाहिँ लिएर जानको लागि अझै पनि अलिकति डर मानिसमा होइन, त्यहाँ गइसकेपछि पूर्वाधार के छ कस्तो छ चढ्छ कि नै गाडी भन्ने यस्ता खालका यावत गुनासाहरू र यस्ता खालका समस्याहरू पनि कतै कतै देखा पर्छन् नि। यसमा चाहिँ के भन्नु छ एउटा प्राविधिक हिसाबले?
0: ठिक छ, तपाईँले भनेको कुरा चाहिँ मैले पनि सुनेको छु, बाहिर पब्लिकहरूले चाहिँ त्यसरी पनि भनेको सुन्छु होइन। तर खास त्यसको प्राविधिक पक्षको कुरा गर्दाखेरि के छ भन्दाखेरि, कुनै पनि कम्पनीले सवारी बनाउनुभन्दा पहिले त्यसको रिसर्च फेजमा चाहिँ धेरै चिज रिसर्च गरेर यो गाडी चाहिँ कस्तो ठाउँको लागि उपयुक्त हो भन्ने हिसाबको चाहिँ एक हिसाबको चाहिँ उसले टेक्निकल डिटेल्स टेक्निकल स्पेसिफिकेसन बनाउँछ र त्यसको डिटेलहरू त्यहाँको टेस्टिङ एजेन्सीहरूबाट चेक गराएर मात्रै बजारमा ल्याउने हो। त्यसैले कम्पनीले दिएको स्पेसिफिकेसन अनुसारको हामीले पनि दर्ता गर्दाखेरि त्यो चिजलाई फलो गर्नुपर्छ। हामीले त्यो आयात गर्दाखेरि त्यो चिज हेर्छौँ, यो गाडी कस्तो ठाउँको लागि चलाउनको लागि उपयुक्त छ, कम्पनीले के चिज रिकमेन्ड गरेका छ त्यही अनुसारको ठाउँमा चलाउनको लागि हामीले सिफारिस गर्ने गरेका छ। त्यो यातायात व्यवस्था विभागले चाहिँ हामीले चाहिँ त्यसलाई सिफारिस गरेर कार्यालयहरूले चाहिँ लेखी पठाउँछौँ होइन। जस्तो कुनै गाडी चाहिँ तराईको क्षेत्रमा मात्रै चलाउनको लागि योग्य छ भने त्यसले तराई मात्रै चलाउन पाउने गरी सिफारिस गर्छौँ भने, कुनै चाहिँ काठमाडौँ उपत्यका लगायतको पहाड़को सबै ठाउँमा चलाउन उपयुक्त छ कि अथवा काठमाडौँमा चलाउन उपयुक्त नभएर पहाडमा मात्रै छ कि, जे होस् अब जुन ठाउँको लागि उपयुक्त छ त्यो ठाउँ सिफारिस गरेर नेपालभरिको सवारी साधनलाई त्यसरी हामीले सिफारिस गरेर पठाएपछि कार्यालयहरूले दर्ता गर्ने गरेछ।
1: नेपालमा विद्युतीय सार्वजनिक गाडीहरू जस्तै अब सिटी सफारी बसको अवस्था चाहिँ कस्तो छ? किनकि व्यक्तिगत रूपमा गाडीहरू त धेरै नै भित्रिरहेका छन्, लामो दूरीका सवारीहरू र अलि लामा लामा बसहरू चाहिँ विद्युतीय गाडी भइदियो भने यो पोल्युसन कन्ट्रोलमा पनि केही टेवा पुग्थ्यो कि भन्ने एउटा आश गरिन्छ। तर नेपालमा त अब अलिकति प्राइभेट गाडीहरू मात्रै धेरै भित्रिरहेको छ, यो सिटी सवारी बसको अवस्था चाहिँ कस्तो देख्नुहुन्छ तपाईँ? यसमा थप्नुपर्छ जस्तो लाग्छ कि नै?
0: सिटी सवारीको रूपमा चाहिँ विद्युतीय थप्ने अथवा आइसी थप्ने, त्यो डिजल पेट्रोलबाट चल्ने सवारी थप्ने, त्यो अलिकति फरक पाटो भयो होइन। जस्तो काठमाडौँ उपत्यकाको हकमा सवारीहरू सेचुरेटेड अवस्थामा छ भनिन्छ होइन, त्यसमा चाहिँ अरू एक्स्ट्रा सवारीहरू थप्न सकिँदैन कि भन्ने पनि छलफल छ। यद्यपि त्यसको चाहिँ कुनै अध्ययन चाहिँ एकदम क्लियर कट अध्ययन चाहिँ भइसकेको छैन, तर तपाईँले भनेको कुरामा चाहिँ मास ट्रान्जिटमा चाहिँ हामी इभीलाई प्रयोग गर्न सक्यौँ भने त्यसले चाहिँ हामीलाई पोजिटिभ इम्प्याक्ट दिन्छ भन्ने कुरामा दुई मात्रै छैन, पक्कै पनि त्यो गर्नुपर्छ जस्तो लाग्छ। पछिल्लो समय नेपाल सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसलाई महसुस गरेर चाहिँ साझा यातायातसँग कोर्डिनेसन गरेर ठूला सवारीहरू विद्युतीय सवारीको रूपमा केही सवारी ल्याएका पनि छन्। त्यो सफिसियन्ट त छैन, तर त्यो हाम्रो देशमा चाहिँ धेरै जसो पब्लिक सवारी साधनहरू प्राइभेट सेक्टरबाट अन्ड गरेको हुनाले चाहिँ उहाँहरूले पनि यसमा चाहिँ कसरी इन्भल्भ गर्न सकिन्छ अथवा यतातिर आकर्षित कसरी गर्न सकिन्छ भन्ने विषयमा पक्कै पनि छलफल हुनुपर्छ।
1: गाडी प्रदूषण र प्राविधिक पक्षमा सुधार सम्बन्धी कस्ता कस्ता काम भइरहेका छन्?
0: डिजल र पेट्रोलबाट चल्ने सवारीको कुरा गर्नुभयो होइन, त्यसमा चाहिँ यो पछिल्लो समय के भएको छ भन्दाखेरि, हामीले चाहिँ नेपालमा 2056 सालमा चाहिँ नेपाल प्रदूषण मापदण्ड 2056 भनेर आएको थियो, 12-13 वर्षपछि 2069 सालमा चाहिँ त्यसलाई चाहिँ नेपाल प्रदूषण मापदण्ड 2069 भनेर त्यो युरो थर्ड स्ट्यान्डर्ड भन्छ होइन, युरोपियन युनियनको मापदण्ड तेस्रो लेभलको मापदण्ड भन्छ पोल्युसनको मापदण्ड त्यसमा चाहिँ हामी जम्प गरेका छौँ अहिले चाहिँ त्यही चलिरहेको छ र त्यो पनि अब अपडेटेड भयो भन्ने हिसाबले चाहिँ नेपाल सरकारले त्यसले महसुस गरेर पछिल्लो समय वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले चाहिँ यसलाई यो युरो सिक्समा जानुपर्छ कि भन्ने विषयमा चाहिँ उहाँहरूको तयारी भइराखेको छ त्यसमा मलाई लाग्छ अहिले नीति र कार्यक्रममा पनि आएको छ त्यो हिसाबले चाहिँ अब छिट्टै मलाई लाग्छ युरो सिक्स स्ट्यान्डर्डमा जान्छ त्यो भनेको चाहिँ के हो टेक्निकली भन्दाखेरि चाहिँ हामी अहिले जति पोल्युटेड सवारी साधन नेपालमा भित्रिराखेको छ अब भित्रिने सवारीहरू चाहिँ त्योभन्दा कम पोल्युसन गर्ने खालको हुन्छ भनेर बुझ्नु
1: पेट्रोलमा युरो छ परेको हुने हो कि अथवा सवारी साधनमा कुनै यन्त्र परेको हुने
0: होइन युरो सिक्स भनेको के हो भन्दाखेरि त्यो इन्जिनले फ्युललाई बर्न गरिसकेपछि फाल्ने धुवाहरूमा चाहिँ पोल्युसनको मात्रा अर्थात् त्यसमा चाहिँ जुन चिजले चाहिँ वातावरणलाई पोल्युट गर्छ त्यसलाई कार्बन मोनोअक्साइड भन्छौँ हामीले होइन पार्टिकुलेट मेटर हुन्छ तिनीहरू चाहिँ निष्कासन हुने मात्रा चाहिँ जति माइन्युट इन्जिन हुन्छ जति राम्रो तरिकाले बनाएको इन्जिन हुन्छ त्यसले चाहिँ त्यति नै चाहिँ फ्युललाई राम्ररी बर्न गरेर वातावरणलाई पोल्युसन गर्ने मात्रा पनि त्यही हिसाबले कम हुन्छ त्यही भएर युरो थ्री भनेको के भयो त भन्दाखेरि त्यो युरो थ्री लेभलको सवारीको इन्जिनले वातावरणमा फाल्ने धुवा चाहिँ जति पोल्युटेड हुन्छ युरो सिक्स इन्जिन भएको सवारी इन्जिनले फाल्ने धुवा चाहिँ त्योभन्दा कम पोल्युटेड हुन्छ भन्ने कुरा हो
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालमा विद्युतीय गाडीको अवस्थाको बारेमा कुराकानी गरिरहेका छौँ आज हामीसँग हुनुहुन्छ इन्जिनियर श्रीकान्त यादव युरो छ लागू भइसकेपछि अहिले भएका गाडीहरूले सबैले इन्जिन फेर्न पर्ने अवस्था आउने हो कि इन्जिनमै त्यो जोड्न मिल्ने अवस्था हो यो प्राविधिक पक्षमा के भन्नुहुन्छ
0: अहिले चलिराखेको सवारीको लागि भन्दा पनि अब आउने सवारीहरू चाहिँ नेपालमा भित्रिँदाखेरि त्यो युरो सिक्स लागू भइसकेपछि युरो थ्री लेभलको इन्जिन जडित कुनै सवारी नेपालमा नयाँ सवारी कुरा गर्दैछु भित्रिन खोज्यो भने त्यसले चाहिँ भित्रन दिँदैनौ भन्ने कुरा हो चलिराखेको सवारीले चाहिँ यसले अहिले नै असर गर्छ भन्ने होइन
1: अब यो ब्याट्री स्वापिङ भन्दो रहेछ होइन ब्याट्री स्वापिङ कि चार्जिङ स्टेसनमा कुन चाहिँ उत्तम भनिँदो रहेछ क्या
0: यो कस्तो भन्दाखेरि यो हाम्रो केही कम्पनीहरूले चाहिँ ब्याट्री स्वापिङको कन्सेप्ट चाहिँ ल्याउनु भएको रहेछ विदेशतिर पनि सुनिन्छ होइन एक हिसाबको यो राम्रो कन्सेप्ट हो त्यो भनेको जस्तो तपाईँको ब्याट्री गाडीमा चल्दा चल्दै डाउन भयो भने स्वापिङ स्टेसनमा गएर तपाईँ आफ्नो ब्याट्री राख्नु र अर्को ब्याट्री त्यहाँबाट हायर गरेर लिएर जानुहोस् भनेको त्यसमा टाइम कन्ज्युमिङ ब्याट्री चार्ज गर्नको लागि जुन टाइम लाग्थ्यो त्यो चाहिँ नलाग्ने भएकोले चाहिँ एक किसिमको त्यो राम्रो हो तर त्यसका पनि केही अब लिमिटेसन्सहरू होला यदि त्यो सबैलाई चाहिँ ओपन रूपमा त्यसरी दियो भने एउटा कम्पनीको ब्याट्री चाहिँ अरूमा फिट नहुने अवस्था पनि हुन्छ यो ब्याट्री स्वापिङको कन्सेप्ट चाहिँ सबैतिर चाहिँ भनौँ न त्यो एक्सपान्ड गर्न सक्यो भने त्यो राम्रो कन्सेप्ट
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपालमा विद्युतीय गाडीको अवस्थाको बारेमा कुराकानी गरिरहेका छौँ आज हामीसँग हुनुहुन्छ इन्जिनियर श्रीकान्त यादव अब अलिकति चार्जिङ स्टेसनमा जाँदाखेरिमा विद्युतीय गाडी त आयात भइरहेको छ होइन यसरी आयात भइरहँदाखेरिमा जस्तो पेट्रोल गाडी किनेर पेट्रोल गाडी चलाउँदाखेरिमा एकछिन गयो पेट्रोल हाल्न धेरै टाइम लाग्दैन चार पाँच मिनटमा फिल हुन्छ चार्जिङ स्टेसनमा गएर लाइन बसेर अलिकति टाइम लाग्दो रहेछ अनि यसले गर्दा पनि अलिकति विद्युतीय गाडीलाई समस्या पार्छ कि
0: हेर्नुहोस् कुनै पनि नयाँ टेक्नोलोजी आउँदाखेरि त्यसका केही कन्स्ट्रेन्टहरू अवरोधहरू अथवा भनौँ न व्यवधानहरू चाहिँ हुन्छ यो नयाँ टेक्नोलोजी हो मैले अघि नै पनि भने नेपालमा आउन थालेको आठ नौ वर्ष जति भयो होइन त्यो हिसाबले चाहिँ केही समस्याहरू जस्तो सुरुमा चाहिँ लिथियम आयन ब्याट्रीको युज गरिन्थ्यो अहिले त्यो लगभग चाहिँ हराउँदै गइरहेछ होइन सरी त्यो के अरे पहिले सुरुमा लिड एसिड ब्याट्रीको प्रयोग हुन्थ्यो त्यो चाहिँ अहिले चाहिँ अलिकति त्यसको इफिसियन्सी लगायतका कुराले चाहिँ अब त्यसलाई चाहिँ रिप्लेस गरेर अहिले लिथियम आयन ब्याट्री आइरहेको छ लिथियम आयनबाट पनि अब नयाँ टेक्नोलोजीमा सिफ्ट हुँदैछ संसारको कुरा गर्दाखेरि हामीमा पनि त्यो टेक्नोलोजीहरू बिस्तारै आउन थालेछ त्यही भएर चाहिँ यो बिस्तारै चाहिँ अलिकति सुधार हुँदै जाने कुरा हो अनि यो ब्याट्री चार्जिङको जुन कुरा गर्नुभयो सुरुमा मैले देखेको थिएँ होइन छ सात घण्टामा चार्ज हुने ब्याट्रीहरू पनि थियो अहिले चाहिँ जुन कारहरूमा आउने ब्याट्रीहरू लिथियम आयन ब्याट्रीहरू 45 मिनटमा चार्ज हुने गरी धेरै जसो कम्पनीहरूले त्यसरी चाहिँ ब्याट्रीहरू ल्याइसकेका छन् त्यो भनेको चाहिँ यो बिस्तारै टेक्नोलोजीहरू इन्हान्स हुँदैछ, सुधार हुँदैछ भन्ने कुरा हो। र तैपनि तपाईँले फ्युल भर्न दुई मिनट अथवा पाँच मिनट लाग्ने र चार्ज हुन 45 मिनट लाग्ने अझै पनि डिफरेन्स त छ, तर त्यो डिफरेन्स हुँदाहुँदै पनि अब त्यो सुधार उन्मुख छ भन्ने बुझिन्छ।
2: नमस्ते, म गायक जगदीश कमाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.3।

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जडेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 08-5562-707।
5: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
6: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
7: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
5: पिसाब पोल्ने समस्या,
7: पाछे घरमा समस्या, पाछे घर खस्नेको समस्या,
5: पाठे घरमा मासु पलाउने,
7: निसन्तान महिलाको चेक जाँच,
5: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
8: बिरामी जाँच निमिति यही असार 26 गते शुक्रबार।
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 08-5590-410, मोबाइल नम्बर 98-4-78-28-913 र 98-095-12-871।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
10: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
9: के कुरा गर्छ निनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
10: ए, ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
11: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
12: नोट: पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
11: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
13: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुनी।
14: सक्कुजे लौ खबर सुनी।
13: 300 सयकी संजीवनी टिचिङ अस्पताल आप अपनो कनक सेवा म।
14: आप बेराम पर्ल से बिरुवा करक लाग डान से बाहर जाइनी पर्ना।
13: छुटी छुटी से भारी हो सक्कु मेरक रुवागक बिरुवा करक लाग ई संजीवनी टिचिङ अस्पताल हन सक्कु जन समझी।
14: हमार संजीवनी टिचिङ अस्पताल के सेवा करना असीम मेर के बा।
13: ओपीडी सेवा, भर्ना सेवा,
14: सक्कु मेरिक ऑपरेशन सेवा,
13: आईसीयू सेवा, रेडियोलोजी सेवा,
14: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब हो फार्मेसी सेवा। सम्पर्क करना अस्पताल के ठेगाना
13: संजीवनी टीचिंग हॉस्पिटल, घोराई उपमहानगर पालिका, ओडा नंबर 3, बरगदुआ, दाङ। सम्पर्क फोन नंबर 97090-65225,
14: 08-5191-101,
13: 5191-102,
14: 08-5191-103,
13: 5191-104 और 5191-105।
15: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
16: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
15: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
8: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार।
17: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन
8: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082562023 98478617 र 98478635।
8: खुसीको खबर खुसीको खबर खुसीको खबर।
18: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यस्तो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
8: हाम्रा विशेषताहरू:
19: आधुनिक प्रयोगशाला,
8: अत्याधुनिक सर्वेक्षण उपकरण,
19: अनुभवी प्रशिक्षक,
8: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
19: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
8: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
19: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
8: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
18: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
8: सम्पर्क फोन नम्बर 082562004।
18: सम्पर्क मोबाइल नम्बर 98578306072 र 98979964848।
20: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, सुविस्त जनशक्ति र सफल भविष्यको आधार।
21: मध्य पश्चिम ट्राइम चेक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवाबुसालको नमस्कार। नेपाली रूपैयासँग अमेरिकी डलरको विनिमय दर बढ्दा मुलुकले तिर्नुपर्ने ऋणको भार बढ़ेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार डलरको भाव बढ़दा नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 1,53,47,00,00,000 रूपियाँ थपिएको छ। विनिमय घाटा भनिने यस्तो दायित्वसहित डेढसम्म नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 29,61,19,00,00,000 रूपियाँ पुगेको छ। यो नेपालको कुल अर्थतन्त्रको आकारको अनुपातमा करिब 45% हुन आउँछ। कार्यालयका अनुसार नेपालले तिर्नुपर्ने कुल ऋण मध्ये विदेशी ऋण 15,83,91,00,00,000 रूपियाँ पुगेको छ। जेठ महिनासम्म सरकारले 3,38,66,00,00,000 रूपियाँ आन्तरिक ऋण र 79,46,46,00,00,000 रूपियाँ विदेशी ऋण लिएको छ र जेठसम्म 3,51,74,00,00,000 रूपियाँ ऋण भुक्तानी भएको पनि कार्यालयले जनाएको छ। जसमध्ये 2,85,21,00,00,000 रूपियाँ आन्तरिक ऋणतर्फ रहेको सावाज ब्याज भुक्तानी भएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको 4 दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो स्वदेश फर्कनु भएको छ। उहाँ चीनका विदेश मामिला मन्त्री तथा चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्यूरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणमा आइतबार बेजिङ पुग्नु भएको थियो। भ्रमणका क्रममा सोमबार मन्त्री खनाल र विदेश मन्त्री बेजिङ वाङबीच द्विपक्षीय भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा दुवै देशका प्रतिनिधि मण्डलबीच नेपाल चीन द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा गहन एवं उपलब्धिमूलक छलफल भएको मन्त्रालयले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। आपसी मित्रता, सद्भावना र सहयोगमा आधारित नेपाल चीन सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा दुवै पक्षबीच एकमत रहेको तथा नेपालका तर्फबाट 1-3 सिद्धान्त प्रति रहिआएको नेपाल सरकारले प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमिलाई चीनको हित विरूद्ध प्रयोग हुन नदिने स्पष्ट पारिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। वर्षा र सहकालका देवताको रूपमा पूजिने रातो मच्छिन्द्र नाथको रथलाई लगन खेलबाट तानेर जावला खेल पुर्याइएको छ। हिजो दिउँसोदेखि रथ तान्न शुरू गरेर बेलुकी जावला खेल पुर्याइएको हो र रथलाई हिजो जावला खेल पुर्याइएपछि अब पर्सि शनिबार भोटे जात्रा मनाइन्छ। भोटे जात्रापछि रातो मच्छिन्द्र नाथलाई खाटमा राखेर बुङमती लगिनेछ भने मीन नाथलाई रथमा राखेर टंगल लगिनेछ। त्यससँगै यस वर्षको रातो मच्छिन्द्र नाथको रथयात्रा सकिनेछ। रथलाई लगनखेलबाट जावला खेल तान्नका लागि गएको वैशाख 24 गते ज्योतिषहरूले हिजोको साइत निकालेका थिए। रातो मच्छिन्द्र नाथको जात्रा देशकै सबैभन्दा लामो जात्रा हो। यस वर्ष रथयात्रा गएको वैशाख 5 गते मूर्तिलाई रथमा रथारोहण गरेर 8 गतेदेखि रथ तानेर शुरू भएको थियो। र भारतमा चिया निकासीमा उत्पन्न समस्या देखाउँदै चिया उद्योग बन्द भएको विषयमा नेपाल सरकारले कूटनीति समाधान खोज्न पहल थालेको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताउनु भएको हो। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले चिया तथा अलैची लगायत कृषि उपजको भण्डारण र बजारीकरणमा विशेष योजना बनाएको बताउनु भएको हो। गत मे 1 देखि 2026 भारतीय टी बोर्डले भारत आयात गरिने चियामा स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्योर एसओपी लागू गरेको थियो। चिया आयातमा भारतले कडाई गरेसँगै सहज रूपमा चिया पठाउन नसकेका इलामका चिया उद्योगी र किसान प्रदर्शनीमा उत्रेका थिए। हस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईँलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड खोराहिदाङ।
4: फोन 562-5221।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु, बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: साइकल स्टोर पुरानो राप्तीहरू रोड खोराही दाङ,
10: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98-4-77-27-977
11: र 98-5-78-30-6-89।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
12: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
13: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
12: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ, सम्पर्क फोन नम्बर 082-5590-829, सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-5-78-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
17: उपचार हुने रोगहरू
16: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
17: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
17: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
14: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चौक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
11: दिनेश्वर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
18: बीमा गराउन जाँदैछु।
11: बीमा किन गर्नु पर्यो सर? बीमा
18: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बीमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बीमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बीमा गराउँदा लाग्ने बीमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
11: बीमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
18: नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त बीमा कम्पनीहरूमा बीमा गराउनु पर्दछ। बीमा कम्पनी स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ।
11: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
19: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
11: क्षति भई बीमा दावी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
18: दावी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
11: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
20: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
21: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
22: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
21: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
22: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
21: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
22: ल ल काका, गइहाले म।
23: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
24: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
23: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498-87741।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल डाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
2: सम्पर्क मोबाइल नम्बर 9858 31 840 र 9848 20 440।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
1: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
1: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
0: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ
7: डाक्टरद्वारा दिइने सेवाहरू
6: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
7: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
6: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
7: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
6: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
7: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494 67487।

वाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड.

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
3: छालामा बाघहरू आउने कपाल झर्ने,
2: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
2: बारम्बार गर्भपतन भएमा,
3: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
2: बिना कारण शरीरको तौल घटेमा,
3: ढाड दुखेमा, कम्मर दुखेमा,
2: गाउट तथा युरिक एसिडको समस्या,
3: बारम्बार आँखा रातो भएमा,
2: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
2: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
3: लामो समयदेखि छाला कडा भएमा,
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
3: युवा अवस्थामा पक्षघात भएमा,
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
2: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
3: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: फोन नम्बर 0825916077,
2: मोबाइल नम्बर 98578343173। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
4: मध्य पश्चिम ट्याङ च्याक, यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। बाजुराको हिमाली गाउँपालिका स्थित लामपाटामा स्थापना गरिएको अस्थायी संयुक्त सुरक्षा बेसमा बन्दबस्तीका सामग्री पुर्याइएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकबाट पठाएका ती सामग्री बाजुरा स्थित गुल्माबाट बुधबार बिहान हेलिकप्टर मार्फत लामपाटा पुर्याइएको हो। उक्त स्थानमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा गत जेठ 31 गते सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको थियो। नम्बर 7 बैद्यनाथ वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग्विजय सुवेदीले लामपाटा पुगेर त्यहाँ तैनात सुरक्षा फौजको काम कार्यवाही बारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिनुभएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। सशस्त्र मुख्यालयबाट परिचालन गरिएको सो टोलीलाई अनुगमन निर्देशन र आवश्यक समन्वय समेत हेडक्वार्टरबाटै हुनेछ। सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सो टोली जेठ 27 गते त्यसतर्फ प्रस्थान गरेको थियो। केही दिन यता सो क्षेत्रमा बाजुरा र हुम्लाका नागरिक बीच सीमा सम्बन्धी सामान्य विवाद उत्पन्न भएको थियो। कर्णाली सरकारले जेठमा मात्रै गर्यो 2,40,00,000,000,000 बजेट खर्च। चालू आर्थिक वर्षको 10 महिनामा 9,00,000,000,000,000 बजेट खर्च गरेको कर्णाली प्रदेश सरकारले जेठ महिनामा मात्रै कुल बजेटको 7.23% खर्च गरेको छ। जेठ महिनामा मात्रै प्रदेश सरकारले 2,40,04,00,000,000 बराबर बजेट खर्च गरेको हो। चालू आर्थिक वर्ष 2082-83 प्रदेश सरकारले 32,69,66,55,000,000 बराबरको बजेट ल्याएको थियो। 55,000,000,000 बराबरको बजेट ल्याएकोमा जसमध्ये जेठ मसान्तसम्म 36.26% अर्थात 12,03,56,05,854 रूपियाँ खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयका लेखा अधिकृत ललित थापाले बताउनु भएको छ। कर्णाली सरकारमाथि बाँकी एक महिना असारमा 63% अर्थात 21,15,80,00,000,000 बजेट खर्च गर्नुपर्ने चुनौती छ। अहिलेको बजेट कार्यान्वयनको गति विगत केही वर्ष यताकै न्यून हो। अर्थमन्त्री राजीव विक्रम शाहले असार मसान्तसम्म कुल बजेटको 63.52% अर्थात 20,96,20,00,000,000 रूपियाँ खर्च हुने दावी गर्दै आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको खर्च बेहोर्ने स्रोतमा 6,41,00,00,000,000 रकम बचत रकम भनेर राखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको नयाँ सम्झौतामा हस्ताक्षर गरेको व्हाइट हाउसले जनाएको छ। बीबीसीका अनुसार सम्झौता तत्काल लागू भएको छ। यद्यपि ट्रम्पले यसलाई अन्तिम नभएको भन्दै कार्यान्वयनको अवस्था नजिकबाट निगरानी गरिने बताउनु भएको छ। अमेरिकी अधिकारीहरूले सार्वजनिक गरेको 14 बुँदे सम्झौता अनुसार इरानले कहिल्यै पनि आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाएको छ। साथै युद्धबाट प्रभावित इरानको पुननिर्माणका लागि 300,000,000,000,000 अमेरिकी डलरको कोष स्थापना गर्ने विषय उल्लेख गरिएको छ। तर यो कोषमा अमेरिकाले प्रत्यक्ष आर्थिक योगदान गर्नुपर्ने बाध्यता भने राखिएको छैन। सम्झौतामा लेबनान सहित सबै मोर्चामा जारी सैन्य कार्यवाही तत्काल र अस्थायी रूपमा अन्त्य गर्ने भनिएको छ। यसले क्षेत्रीय तनाव कम गर्ने तथा मध्यपूर्वमा स्थायित्व कायम गर्ने प्रयासलाई बल पुग्ने अपेक्षा गरिएको छ। दुवै पक्षले 60 दिनभित्र अन्तिम तथा विस्तृत सम्झौता सम्पन्न गर्न वार्ता जारी राख्ने सहमति गरेका छन्। आवश्यक परे आपसी सहमतिमा समय सीमा थप गर्न सकिने पनि सम्झौतामा भनिएको छ। यद्यपि राष्ट्रपति ट्रम्पले सम्झौता कार्यान्वयनमा इरानले प्रतिबद्धता पूरा नगरे अमेरिका फेरि सैन्य कार्यवाहीमा फर्किन सक्ने चेतावनी दिनुभएको छ। र परराष्ट्र मन्त्री शिशिर खनाल मित्र राष्ट्रिय जनवादी गणतन्त्र चीनको 4 दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ। उहाँ चीनका विदेश मामिला मन्त्री तथा चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्यूरो सदस्य वाङ इयो मैत्रीपूर्ण निमन्त्रणमा
वाङ यी को मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बेजिङ पुग्नु भएको थियो। भ्रमणका क्रममा सोमबार मन्त्री खनाल र विदेश मन्त्री वाङ बीच द्विपक्षीय भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा दुवै देशका प्रतिनिधि मण्डल बीच नेपाल चीन द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा गहन एवं उपलब्धिमूलक छलफल भएको मन्त्रालयले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। आपसी मित्रता, सद्भावना र सहयोगमा आधारित नेपाल चीन सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा दुवै पक्षबीच एकमत रहेको तथा नेपालका तर्फबाट एक चीन सिद्धान्त प्रति रही आएको नेपाल सरकारको प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमिकालाई चीनको हित विरूद्ध प्रयोग हुन नदिइने स्पष्ट पारिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। हवस्त, बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: खुशीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
6: होइन कसलाई के भयो?
7: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगंज लैजान हिँडेको।
6: कहाँ नेपालगंज दौड़ाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौड़ेको?
7: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान समय र पैसा बर्बाद भएको।
6: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआईसीयू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
7: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
8: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
8: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 1500 गेट दाङ।
10: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
11: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद आउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
8: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार।
12: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
8: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 082-568-1800-18-617 र 98-478-35-643।

आफन्तलाई मन परेको गीतहरू गाउन सक्नुहुन्छ। जसको लागि 4591 3 सय 4591 4 सय 2 स्टुडियोको नम्बर हामीले खुल्ला गरेका छौं। साथीहरू पालैसँग आउनुहोला अनि कुराकानी गर्दै यो बसाईलाई अझ यादगारमय बनाउँदै हामी अगाडि बढाउँछौ। पक्कै पनि मलाई विश्वास छ मेरा प्यारा प्यारा साथीहरू जो तपाईँ रेडियो नजिक हुनुहुन्छ अथवा सामाजिक सञ्जाल मार्फत हामीलाई सुनिरहनु भएको छ, तपाईँले सुनिरहनु भएको सामाजिक सञ्जाल मार्फत थाहा पाउँदै गर्दा टेलिफोन गर्न चाहिँ नबिर्सिनु होला। तपाईँहरू सबैलाई म स्वागत गर्न चाहन्छु। आजको यस कार्यक्रमलाई सोफा हब काठमाडौँले प्रायोजन गरेको छ र तपाईँ एकदम घरलाई आकर्षक बनाउन चाहनुहुन्छ, घर राम्रो बनाइएको छ, अब राम्रो सेट अथवा डिजाइन पनि गर्नु पर्यो नि घरमा, होइन? किनभने सोफा चाहिएको छ, सोफा नहाली हुँदै भएन। अनि सस्तो मूल्यमा गुणस्तरको सोफा कहाँ पाइन्छ भन्दा सोफा हब काठमाडौँमा पाइन्छ। तारालाल धरेलद्वारा सञ्चालित छ सोफा हब काठमाडौँ। टेलिफोन गरेर थप जानकारी यहाँले लिन सक्नुहुन्छ। कार्यक्रम सुन्दै गर्दा यदि तपाईँले टेलिफोन गर्नुभयो भने तपाईँलाई विशेष छुटहरू हुन्छन्, त्यसैले त्यो छुटको पनि सदुपयोग गर्नुहोला। अनि काठमाडौँ उपत्यकाभित्र जुनै पनि ठाउँमा चाहिँ डेलिभरीको व्यवस्था छ। यी सबै कुराले भरिपूर्ण रहेको सोफा हब काठमाडौँको सन्दर्भ हामीले यहाँलाई जोड्यौं र सोफा हबले देशैभर आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ। तपाईँ पूर्वमा पनि प्राप्त गर्न सक्नुहुन्छ, सुदूरपश्चिममा प्राप्त गर्न सक्नुहुन्छ, मध्य पश्चिममा प्राप्त गर्नुहुन्छ, होइन? अनि पश्चिम नेपालका विभिन्न ठाउँहरूमा पनि सोफा हबले आफ्नो विस्तार गरेको छ। थप जानकारी गराउँदै अगाडि बढ्छु र यतिखेर अब टेलिफोन लिने हो, त्यसपछि सुमधुर गीत हामीले तयारी अवस्थामा राखेका छौं। अब यसपछि हामी बाबु कृष्ण परियार र विष्णु माझीको आवाजमा रहेको झोरले अहिले चलेको छ नि, होइन? हामी सुनाउँछ तपाईँलाई, तर यतिखेर को हुनुहुन्छ स्वागत गरौं। नमस्कार हजुर। परिवर्तन सम्भव छ भन्दै आउनु भएको साथीसँग गफ हुन सकेनौ। खैर केही छैन, एउटा गीत सुनाइहालौं है, एउटा गीत सुनाउँछौ, त्यसपछि हामी तपाईँको टेलिफोन लिन्छौ। किनभने अब टेलिफोन लिँदै गर्दा तपाईँको टेलिफोन आएर पनि विच्छेद भयो, सो कारण हामीले गफ गर्न सकेनौ। इसा गीत राखौं, हस् भन्नुभएको छ, राख्दैछु यो गीतलाई।

0: देशै भरका रेडियोबाट हेर्नुहोस् त मजाले इन्द्रणी घन्किरहेको छ। सामाजिक सञ्जाल फेसबुक लाइभमा छौ अनि चन्द्रमणि गौतमको टिकटक आईडी मार्फत पनि लाइभ छौ भने हामी नेपाली पात्र हाम्रो पात्र लगायतका विभिन्न मोबाइल एप्लिकेशन मार्फत पनि सँगै छौ। पक्कै पनि असाध्यै राम्रो गीत तपाईँले मन पराउनु भएको छ। विष्णु माझीका आवाजमा रहेका गीतहरू धेरै भइरहँदा मन नबढाउने साथीहरू कमै हुनुहुन्छ र हामीले असाध्यै सुमधुर गीत संगीतहरू यहाँको माझमा प्रस्तुत गरिरहेका छौं। यही बीचमा हामीले भर्खरै बाबु कृष्ण परियार अनि विष्णु माझीको आवाजमा रहेको यो असाध्यै तपाईँले मन पराउनु भएको लोकदोहोरी गीतलाई सुनाइसकेका छौं। अनि सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलको आयोजनामा हिजो असारको 3 गतेबाट 5 गतेसम्म चाहिँ दोहोरी गीत प्रतियोगिता शुरू भइसकेको छ। 25 वटा कि 24 वटा टीमले सो प्रतियोगितामा भाग लिएको जानकारी हामीलाई सांस्कृतिक संस्थानका महाप्रबन्धक लोकप्रिय कलाकार हुनुहुन्छ किरण बाबु पुनले जानकारी गराउनु भएको छ। सँगै हिजो उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा नारायण रायमाझी हुनुहुन्थ्यो। विशिष्ट अतिथिका रूपमा अन्तर्राष्ट्रिय कलाकार मंचका अध्यक्ष असाध्यै जुझारू संचारकर्मी पनि हुनुहुन्छ, वरिष्ठ कलाकार हुनुहुन्छ र विशेष गरी टेलिभिजनका पर्दाहरूमा हिजोको दिनमा लोकदोहोरी भनेर कार्यक्रम चलाउने रामप्रसाद खनाल हो उहाँको विशिष्ट आतिथ्यता। सँगै कृष्ण कणेलदेखि लिएर चन्द्रकला शाह बीमा कुमारी दुरादेखि लिएर असंख्य चाहिँ कलाकारहरूको सहभागिता थियो सो कार्यक्रममा जानकारी गराउँछु। विभिन्न संघ संस्थाहरूले प्रतिनिधित्व गरेका छन् र धेरै हाम्रा श्रोता दर्शक साथीहरू पनि सो कार्यक्रम हेर्न जानुभएको छ। प्रवेश निशुल्क छ, त्यसैले लोकदोहोरी मन पराउने साथीहरू सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलद्वारा आयोजित यो वृहत लोकदोहोरी प्रतियोगितामा चाहिँ तपाईँ पनि सहभागिता जनाउन सक्नुहुन्छ। 11 बजेदेखि साँझसम्मै चल्छ। दोहोरी गीतको मजा लिन चाहनुहुन्छ भने दैनिक जसो एकदम लोकप्रिय कलाकारले प्रस्तुति पनि दिनुहुनेछ। हिजो हामीले त्यहाँ विशेष गरी राजु परियार देवी घरती अनि राजु ढकालको प्रस्तुति हेर्न पायौं अनि प्रतियोगिता त छँदै नै छ। आज पनि लोकप्रिय कलाकारहरूले प्रस्तुति दिँदै हुनुहुन्छ, यो जानकारी यहाँलाई गराउँछु। र सबैजना फुर्सद छ भने राष्ट्रिय नाचघर जमलमा उपस्थितिको लागि म अनुरोध पनि गर्न चाहन्छु। अब यो सँगै हामी सोफा हब काठमाडौँद्वारा प्रायोजित इन्द्रणीको बसाईमा भइरहँदा टेलिफोन लिने हो हो भन्नुभएको छ। अब गीत गाउन आउने साथीलाई स्वागत गरौं। नमस्कार हजुर।
1: हजुर सर नमस्कार।
0: परिवर्तन सम्भव छ, को बोल्नुभयो?
1: परिवर्तन सम्भव छ, रुद्रबहादुर पुन हो सर, दाङदेखि।
0: दाङदेखि आउने रुद्रबहादुर पुनजी, सन्चै के छ, नयाँ नौलो सुनाउनुहोस् त। दाङतिरको गर्मी कतिको छ?
1: गर्मी एकदमै छ सर।
0: हो, दाङका साथीहरूले भन्नुहुन्छ गर्मी असाध्यै बढेको छ भन्नुहुन्छ कि?
1: हजुर हजुर, गर्मी एकदमै छ सर, बारल गर्छ कहिले नै
0: है।
1: हजुर, घाम छ एकदमै तातो।
0: ल, गफ गर्न पाइया छ है, गर्मी भए पनि जाडो भए पनि तपाईँहरूसँग गफ गर्न पाइएको छ होइन? खुसी लाग्छ एकदम। अब कुन गीत गाउने आज तपाईँ रुद्र?
1: म अलि पुरानो मान्छे परेको सर, के अरे पुरानो गीत गाउँछु है।
0: ल, गाउनुहोस् हामी सुन्छौँ। हस्
1: हजुर।
0: ल,
1: मेलीको रस खानुमा बिजुली दाइ साई लाटम खासैमा बस, सानसेनमा बिजुली दाइ साई लाटम खासैमा बस, ए अहिले साल बासिनु छ मरिनु छ दाइ साइला कालो बादल, देखे मन घोरिनु छ दाइ साइला अमेलीको रस, तानसेनमा बिजुली दाइ साइला तम खासैमा बोस।

0: कस्तो मिठो पुरानो लयमा साह्रै लोभलाग्दो गीत गाउनुभयो, दाइलाई धन्यवाद छ है। अनि कार्यक्रमलाई रेडियो मार्फत सुन्दै हुनुहुन्छ होला होइन? रेडियो मध्य पश्चिम मार्फत हो
1: सर।
0: ल एकदम खुसी लाग्यो, सुन्दै रहनु होला। ल नमस्कार छ। हामी सोफा हब काठमाडौँद्वारा प्रायोजित व्यवसायमा छौं। तपाईँ सस्तो राम्रो भरपर्दो टिकाउ सोफा अनि फर्निचरको खोजीमा हुनुहुन्छ भने सोफा हब काठमाडौँलाई सम्झनुहोला। 98511 5589 98511 5589 अहिले टेलिफोन गरेर नाम दर्ता गराउनुभयो भने तपाईँलाई विशेष छूट छ। त्यसैले त्यो छूटको सदुपयोग गर्नुहोला। यो कार्यक्रम भइरहेको बेला विशेष छूट हुन्छ, किनभने हामीले कार्यक्रम मार्फत भनिरहेका हुन्छौं। तपाईँ धेरै साथीहरूले टेलिफोन गर्नु मलाई स्वभाव काठमाडौँका संचालक तारालालजीले बेला बेलामा जानकारी गराउनुहुन्छ। महेशजीले पनि भन्नुहुन्छ कार्यक्रमका सन्दर्भमा हामी सुन्छौं, यात्रा गर्छौं, यात्रा गर्दै गर्दा सुन्छौं है भनेर हाम्रो महेशजीले पनि भन्नुहुन्छ। एकदम खुशी लाग्छ। अनि रविनले पनि भन्नुहुन्छ, सबै साथीहरूले भन्नुहुन्छ, किनभने कार्यक्रम इन्द्रेणी सुन्दै गर्दा तपाईँ धेरै साथीहरूले टेलिफोन गरेर चाहिँ सोफा अर्डर पनि गर्नुहुँदो रहेछ। त्यो कारणले पनि हाम्रा संचालक साथीहरू खुशी हुनुहुन्छ, बेला बखतमा गफ हुँदै गर्दा जानकारी गराउनुहुन्छ। त्यसैले टेलिफोन गर्नुहोस्, छुटको फाइदा उठाउनुहोस्, यो म तपाईँलाई भन्न चाहन्छु। कोही हुनुहुन्छ यतिखेर? नमस्कार।

0: नमस्कार
1: हजुर। हो त, जुन मायाले रो आउँछ त्यही मान्छेलाई झन् देख्न मन लाग्छ होइन? सायद माया भनेकै त्यही होला कि साथी, होइन?
0: हजुर हजुर।
1: शुभ नाम के हो?
0: म विकास थापा मगर चितलाङबाट।
1: ए, चितलाङबाट मकवानपुर। ठिक छ नि खबर त्यता?
0: एकदम खबर ठिकै छ। दाजुको कस्तो छ?
1: एकदम हाम्रो पनि ठिक छ। अनि कस्तो छ, पानी पर्या छ कि छैन आजभोलि?
0: आजभोलि बिहान बेलुका पर्छ, सरको घाम हुन्छ दाजु।
1: सरको घाम हुन्छ, अहिले पनि घाम लागेको छ त्यसो भए मस्तैले।
0: हजुर मस्तैले घाम
1: लाग्यो। जे भए पनि चितलाङमा ठिकै होला, त्यस्तो धेरै गर्मी पनि छैन होला?
0: दिउँसो त गर्मी नै हुन्छ, बिहान चाहिँ बेलुका चाहिँ बिहान र बेलुका चाहिँ अलिक चिसो
1: हुन्छ। ल, खुसी लाग्यो विकास, गफ नपाइयो। चितलाङतिर आइयो भने विकासलाई सम्झना गराउँला है।
0: हुन्छ दाजु, हुन्छ, धन्यवाद छ तपाईँलाई।
1: धन्यवाद,
0: आउनु शुभयात्रा छ तपाईँको लागि।
1: हस् हस्, धन्यवाद छ तपाईँलाई स्वागतको लागि। अब हामी गीत राख्छौ, यतिखेर हामीले तयारी अवस्थामा एउटा गीतलाई राखेका छौं, भनिरहेका छौं सोफा हब काठमाडौँलाई फोन गर्नुहोला। सोफा हब काठमाडौँलाई फोन गर्दा तपाईँलाई विशेष छुट छ, 98511 5589 गोठाटार सामाखुसीको लागि टेलिफोन गर्ने नम्बर हो। फोन गर्नुहोस्, थप जानकारी लिनुहोस्। हामी यतिखेर गीत राख्छौं।

हामी देशैभरका रेडियो स्टेशन मार्फत लाइभ प्रसारणमा छौं। कार्यक्रम इन्द्रणी तपाईँ सुन्दै हुनुहुन्छ। हरेक दिन बिहानको 10 बजेपछि इन्द्रणी आउँछ। शनिबारको बसाईमा सहकर्मी सरोज लामिछाने आउनुहुन्छ अनि अन्य बसाईमा म चन्द्रमणि आउँछु। कहिलेकाहीँ तपाईँले निरन्तर गीत संगीतहरू चन्द्रमणिको अनुपस्थितिमा सुन्न पाउनुहुन्छ, नत्र पनि प्राय सधैँ म नै आउँछु। कहिलेकाहीँ शनिबार चाहिँ सरोज आउनुहुन्छ, मैले जानकारी गराइसके। हामी सोफा अफ काठमाडौँद्वारा प्रायोजित इन्द्रणीको बसाईमा छौं र सोफा अफ काठमाडौँले काठमाडौँबाट मात्र सेवा दिएको छैन, काठमाडौँको गोठाटाँडा, सामाखुसी अनि पोखरा बाहिर होइन चितवनदेखि लिएर धेरै ठाउँहरूमा छ र विशेष गरी नेपालगंज, बिर्तामोड, धनगढ़ी, बुटोल, काठमाडौँ अनि हेटौँडा सबै ठाउँहरूबाट सेवा दिइरहेको छ। त्यसैले सोफा हब काठमाडौँलाई सम्झनुहोला। युट्युबमा सोफा हब काठमाडौँ सर्च गर्नुभयो भने भेट्नुहुन्छ, टिकटकमा सोफा हब काठमाडौँ सर्च गर्नुहोला, तपाईँले विशेष गरी सोफा हब काठमाडौँ अफिसियलमा भेट्न सक्नुहुन्छ, इन्स्टामा पनि सोफा हब काठमाडौँ छ। अब तपाईँ डिजिटल माध्यमबाट त्यहाँ कस्ता कस्ता सोफा पाइन्छन् हेरेर म अर्डर गर्छु अनि 98 5 11 त्यसपछि 52 5 8 9 टेलिफोन गर्छु भनेर सोचिरहनु भएको होला। हो, मैले भनिसकेपछि मजाले तपाईँ डिजिटल प्लेटफर्म मार्फत हामीले जानकारी गराइरहेको चाहिँ माध्यमबाट हेर्न सक्नुहुन्छ अनि मन परेको सोफा चाहिँ टक्क स्क्रिनसट गरेर होस् अथवा सेभ गरेर हाम्रो सोफा अफ काठमाडौँलाई सेन्ड गरेर मलाई यही खालको सोफा चाहियो अनि मलाई चाहिँ यो खालको सोफा मेरो घरको अथवा मेरो कोठाको डिजाइन अनुसार नापेर बनाइदिनु पर्यो भन्नुभयो भने असाध्यै चर्चित नाम छ त्यहाँ हाम्रो पासा दाईले तपाईँलाई सहयोग गर्नुहुनेछ। अब यो पछि हामी टेलिफोन लिन्छौ कि गीत सुनाउँछौ भन्दै गर्दा गीत भन्नुभएको छ है, एउटा गीत राख्छु। यतिखेर चाहिँ मैले प्रस्तुत गर्न लागेको गीत पनि असाध्यै मन छुने रमाइलो खालको छ र योभन्दा अगाडि सुनितामी परियार

को गीतलाई मैले सुनाए विश्वासघाती असाध्य मन सुनेछ। अब माया हेरिकालाई त तपाईँले असाध्यै मन पराउनु भएको छ, अब यो विश्वासघातीलाई पनि माया गर्नुहोस् भन्दै अब अर्को गीत राख्दैछु।

0: सरले उता पढाउने, हामीले आँखा जुदाउने, चित्त बुझाउने गीतको अपार सफलता पछि गाउन त धेरै गीतहरू गाउनु भयो, तर हामीलाई क्याम्पस पढ्न आउनेकै झल्को दिने गीत चाहिँ जुनकिरी बन्यौं भन्ने मलाई लागेको छ। लोकप्रिय गायक हुन् पशुपति शर्मा, अनि लोकप्रिय गायिका हुन् राधिका हुमाल, होइन, अनि राधिका हुमाल र पशुपतिको आवाजमा रहेको जुनकिरी यहाँलाई सुनाइसकेका छौं, र जुनकिरी सुनाइसकेपछि फेरि पनि मेरा प्यारा प्यारा साथीहरूलाई म इन्द्रणीको बसाईमा स्वागत गर्न चाहन्छु। अब रेडियो मार्फत देशैभर सुन्दै हुनुहुन्छ, देशैभरका साथीहरू जहाँ जहाँबाट सुन्दै हुनुहुन्छ ती ठाउँहरूमा पनि सफाहाब छ है। अब नेपालगंजको लागि सफाहाब नेपालगंज, धनगढ़ीको लागि सफाहाब धनगढ़ी, अनि यता तपाईँलाई पोखराको लागि सफाहाब पोखरादेखि लिएर यसरी नै सबै ठाउँहरूमा जोड्न सकिन्छ। बिर्तामोड़मा पनि सफाहाब बिर्तामोड़ छ। अब जहाँ जहाँको हुनुहुन्छ ती ठाउँमा गएर खरिद गर्न सक्नुहुन्छ। मैले भनिसके इन्द्रणी कार्यक्रम प्रसारण हुँदै गर्दा यहाँ मैले जे बोल्छु त्यही अनुसारको कार्य त्यहाँ हुन्छ, त्यसैले आज नै 98511 5599 टेलिफोन गरेर सोफा हब काठमाडौँका बारेमा थप जानकारी लिने बेला हो। त्यसैले यो बेला तपाईँले अन्य सोच्दै नसोची टेलिफोन गर्नुभयो भने अन्य समयको भन्दा तपाईँलाई अहिले सस्तो पर्छ। म रेडियो कार्यक्रम इन्द्रणी मजाले सुनेर त्यहाँ चाहिँ तपाईँको बारेमा थाहा पाएँ, टेलिफोन गरे हजुर भन्नुभयो भने तपाईँलाई विशेष छुट सहित सम्मानका साथमा तपाईँलाई चाहिँ सोफा सेट पठाइन्छ, अनि तपाईँको घरको आकार अनुसार, कोठाको आकार अनुसार चाहिँ नापजाप गरी तपाईँकै घरलाई सुहाउँदो सोफा सेट बनाउन सकिन्छ। यसैले आजै सम्झनुहोस्, हामीलाई रेडियो सुन्ने साथीहरू रेडियो मार्फत सुन्नुहुन्छ नम्बर टिप्नुहोस्, फेसबुक लाइभमा हेर्दै हुनुहुन्छ तपाईँले पनि टेलिफोन गर्नुहोस्, टिकटक लाइभमा हामीलाई हेरिरहनु भएको छ सोफा सेट आवश्यकता छ भने सोफा हबलाई सम्झन सक्नुहुन्छ, मैले जानकारी गराएको छु। कोही हुनुहुन्छ यतिखेर? नमस्कार इसा, कोही हुनुहुन्छ हो भन्नुभएको छ, नमस्कार हजुर।
1: हेलो, नमस्ते, नमस्कार।
0: परिवर्तन सम्भव छ, कसको आवाज कहाँबाट हो नि?
1: म भोजपुरबाट वरुण चञ्चले।
0: वरुण चञ्चले कता हराउनु भएको थियो वरुण? धेरै भयो त हो, हाइएलै छैन।
1: तपाईँसँग त धेरै नै भयो त, अब अरू टाइममा खासै अब भ्याइँदैन पनि, शनिबार चाहिँ यसो कहिले काहीँ यसो फुर्सद नि
0: हुन्छ। शनिबार ट्याक्क सरोज आउने अनि चन्द्रमण दाइसा कहाँ भेटाउनु होइन,
1: तर तपाईँको नि कुरा चाहिँ भइरहेको हुन्छ क्या उहाँसँग पनि।
0: ल ठ्याक्कै यहाँ चाहिँ हामी सुन्दैछौ र यतिखेर स्टुडियोमा रमाइलो भइरहेछ, रेडियो मार्फत कार्यक्रम सुनिरहनु भएको छ, फेसबुक लाइभ र टिकटकमा हेर्ने साथीहरूलाई चाहिँ लाइट गयो क्या भन्ने परेको होला, कहिले काहीँ ब्याकअप हुन्छ, ब्याकअपले काम गर्छ, लाइन आउने जाने भइ नै रहन्छ। मैले स्टुडियोको मात्र कुरा गरेँ है वरुण?
1: ए हस् हुन्छ।
0: के गर्दै हो नि अहिले?
1: म त दाइ यहाँ खेतमा मकै थियो,
0: मकै हो ठ्याक्कै भन्नुपर्दा खेत कति रमाइलो, अब त यो असारको मेलो, असारको बेलामा खेतमा नभएर कहाँ हुनु त होइन।
1: तर म ती रोपाई मात्रै होइन, म ती यहाँ मकै रुङ्ने बाँदर आउँछ नि, बाँदर खेदाउनको लागि मात्रै आएको हो।
0: अब यहाँ संसदमा जति ठुला भाषण भए पनि, जति ठुला कुरा भए पनि किसानको पीड़ा किसानलाई नै छ, कसो वरुण?
1: हो नि दाइ, पक्कै पनि।
0: अब बाँदरले लगाएको खेती केही राख्दैन, अब आवाज उठाउ त्यो आवाज पनि बुलन्द हुँदैनन् होइन।
1: हो नि दाइ,
0: के भन्नुहुन्छ तपाईँ चाहिँ, तपाईँ एउटा किसान साँच्चीकै तपाईँले बारीमा बाँदर आउँछ कि वर्षभरि अथवा पुग्ने अन्न चाहिँ नखाइदिन्छ कि भनेर कुरेर बस्नु परेको छ, यो अवस्थामा के भन्न चाहनुहुन्छ यहाँ मार्फत?
1: अब उहाँ मार्नु हुँदैन भन्ने र अब विरोध गरिराख्नु भएको हुन्छ होइन, साँच्चीकै अब यो बाँदर आएर यसरी मकैहरू खाएर अब हेर्नै नसक्ने हुन्छ नि त कतिपय, अब दुःख गरेर रोपेकोहरू। अब म चाहिँ छेउमा भए चाहिँ 2-3 झप्पड चाहिँ हान्थेँ क्या त्यो विरोध गर्नेहरूलाई चाहिँ। अब यहाँ त्यस्तो भइरहेको हुन्छ, यस्तो कठिन हुन्छ नि, यताबाट छेक्को उताबाट आएर खाइहाल्ने होइन, अनि अब बल्ल बल्ल
0: विशेष गरी दिउँसो बढी आउँछ बाँदर।
1: दिउँसो अनि बिहान बेलुका नै आउँछ नि दाइ, आउन त
0: राति त आउँदैन है,
1: राति त आउँदैन, रातमा त अब बिहान बेलुका, अब बिहान चाहिँ अब यस्तो निन्द्रामा उठेर आउन पर्छ होइन, अब यसो अलिलो उज्यालो हुँदाखेरि आएर बाँदर चाहिँ अब मकैबारी भित्रै भइरहेको हुन्छ क्या खासमा, अनि त्यही भएर अब बिहानै आएको आउन पनि अब ठिकै छ। अब यो किसानको अब मर्म चाहिँ बुझिदिनु पर्यो भन्न चाहन्छु नि दाइ।
0: ल धन्यवाद छ। अब कुन गीत गाउने भएको छ वरुण?
1: हुन्छ दाइ, म एउटा पूर्वेली गीत गाउँछु। ल
0: ल

गजब नामले फेरो हागा हजुरा हो नामले फेरो हागा हजुरा जाति हेरा

0: हो पुताली को छांगा हजुरा यति गर्नु दाइ
1: ल सारै मिठो पूर्वेली भाका सँगै हामी पनि एकैछिन पूर्वतिरै डुलिरहेको जस्तो आभास भयो वरूणले यो आभास दिलाइदिनु भयो यसको लागि धन्यवाद छ अब बादर हेर्ने मेलो छ राम्रोसँग हेर्नु होला है
0: ए हस् हुन्छ दाइ बाई बाई
1: ल धन्यवाद छ कुराकानीकै क्रममा छौ अब एउटा गीत राखौं त्यसपछि प्रस्तुतिको बीचमा आउँछौ रेडियो कार्यक्रम इन्द्रेनलाई सुनिरहनु भएको छ सोफा हब काठमाडौँले यस कार्यक्रमलाई प्रायोजन गरेको छ

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल
1: लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल
0: जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: एक हप्तादेखि यो दाँत दुखेको देखि छ फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
4: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
3: बाङ्गा टिङ्गा दाँत मिलाउने
5: शल्यक्रिया गरेर दाँत निकाल्ने
3: खाली ठाउँमा दाँत भर्ने
5: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने
3: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
5: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123

0: बेस्ट प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी।
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू
2: पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 9866 61 694।
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
6: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
6: सम्पर्क मोबाइल नम्बर 9857-71-546।
7: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9848987141।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका नीति योजना र गतिविधिसँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित सरकारले नागरिक चौतारी नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यो प्रणालीको प्रारम्भिक संस्करण छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको प्रधानमन्त्रीको स्वकीय उपसचिव प्रकृति ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार यो प्लेटफर्म सरकारका नीतिमाथि छलफल गर्ने मात्र नभई समसामयिक विषय सरकारी योजना र अभ्यासमा नागरिकको सहज सुनिश्चित गर्ने माध्यम हुनेछ। यस प्रणाली मार्फत नागरिकले मोबाइल वा कम्प्युटरबाटै देशका समस्या उठाउन सरकारसँग दुईतर्फी छलफल गर्न तथा व्यावहारिक समाधानका सुझाव सिधै पेश गर्न सक्ने व्यवस्था हुनेछ। साथै सरकारलाई प्रतिभाशाली स्वयंसेवक तथा विज्ञ नागरिक पहिचान गर्न पनि यो प्लेटफर्म उपयोगी हुने विश्वास गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर पुकार मल्लले नागरिक चौतारी सुशासन सुदृढ गर्ने महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार यसले सरकारी नीति तथा अभ्यासलाई अझ नागरिक मैत्री र परिणाममुखी बनाउनेछ। सरकारले यस प्लेटफर्मलाई डिजिटल माध्यमसँगै देशभर नागरिकसँग प्रत्यक्ष इन पर्सन कार्यक्रम मार्फत जोड्ने तयारी गरेको जनाएको छ। जाजरकोटको स्वास्थ्य सेवा कार्यालयमा रेबिज विरूद्धको खोप अभाव भएको छ। कर्णाली प्रदेश सरकारले व्यवस्थापन नगरेपछि खोप अभाव भएको हो। गाउँ बस्तीका स्वास्थ्य चौकीमा नपाउने भएपछि खोप लगाउन जाजरकोट अस्पताल पुगेका बिरामी रित्तोहात फर्किने गरेका छन्। सातवटा स्थानीय तहका सर्वसाधारणलाई जिल्लामै स्वास्थ्य सुविधा दिन नेपालगंज सुर्खेत लगायतका अस्पतालबाट पाउने सेवा दिने भनिएको छ। 1500बाट 1500मा स्तर उन्नति गरिए पनि सामान्य खोपको अभाव भएपछि रूकुम पश्चिमको चौरजहारी अस्पताल र सुर्खेतको प्रदेश अस्पताल जानुपर्ने स्थानीयको बाध्यता छ। जिल्लाको एकमात्र जाजरकोट अस्पतालमा रेबिज विरूद्धको खोप अभाव हुँदा सर्वसाधारणले शास्ति पाउने गरेका छन्। कुकुरले टोकेपछि क्रसित बनेका जनता रेबिज विरूद्धको खोप लगाउन अस्पताल पुग्ने गर्छन्। तर कार्यालयमा खोप नहुँदा निजी मेडिकलमा महँगोमा किनेर खोप लगाउनु पर्ने अवस्था छ। सरकारले निशुल्क दिने खोप जाजरकोट अस्पतालमा अभाव भए पनि सरकारवाला निकायले पहल नगरेका कारण सर्वसाधारण झनमर्कामा परेका छन्। जनताले जाजरकोट अस्पतालमा रेबिज विरूद्धको खोप नहुँदा महँगो शुल्क तिरेर लगाउने गरेका छन्। शिक्षा तथा खेलकुद मन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षा अभिवृद्धि गर्नुपर्नेमा जोड़ दिनुभएको छ। मध्यपश्चिम विश्वविद्यालय एमयूको बुधबार चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने र विश्वविद्यालयले अनुसन्धान मार्फत नवीनतम प्रविधिको विकास गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यमा सम्पूर्ण क्षमता र संसाधन खर्चिनुपर्नेमा जोड़ दिनुभएको छ। मन्त्री पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारोन्मुख बनाउने भन्दै त्यसका लागि सरकारले हर सम्भव प्रयास गरिरहेको जानकारी दिनुभयो। विश्वविद्यालयले स्थानीय आवश्यकताको पहिचान गर्दै प्रदेशमा प्रचुर मात्रामा रहेको जलस्रोत वन जडीबुटी पर्यटन र सांस्कृतिक धरोहरको अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ रहेको छ। कार्यक्रममा 1928 जना विद्यार्थी दीक्षित भएका छन्। एमयूले एकै दिन दीक्षान्त समारोह सहित 18 विश्वविद्यालय सभा र 16 वार्षिकोत्सव मनाएको छ। विश्वविद्यालयका विभिन्न ग्रेजुएट स्कूल अन्तर्गत विभिन्न तहको शैक्षिक उपाधि हासिल गरेका विद्यार्थीलाई दीक्षित गरिएको हो। जस अनुसार स्नातक तहमा 1222 र स्नातकोत्तर तहमा 694 र दर्शनाचार्य तहमा 12 दीक्षित भएको विश्वविद्यालयका रजिस्ट्रार सह प्राध्यापक डाक्टर अर्जुन बहादुर ऐरीले बताउनु भएको छ। र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले सूचना अध्ययन विदा वा असाधारण विदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकाले उनीहरूमाथि कानूनी प्रक्रिया अघि बढ़ाएको जनाएको हो। सूचना अनुसार मन्त्रालयमा कार्यरत दुईजना कम्प्यूटर अपरेटर अध्ययन र असाधारण विदा सकिएपछि पनि लामो समयदेखि कार्यालयमा अनुपस्थित छन्। मन्त्रालयका अनुसार उनीहरूले अस्थायी आवासीय अनुमति र स्थायी आवासीय अनुमति लिएको पाइएको हो। मन्त्रालयका अनुसार निजामती सेवा ऐन 2049 बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कार्यवाही अघि बढ़ाउनु पर्ने अवस्था देखिएकाले 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाण सहित सफाई पेश गर्न भनिएको छ। तोकिएको अवधिभित्र स्पष्टीकरण पेश नगरी वा पेश गरिएको स्पष्टीकरण सन्तोषजनक नभए प्रचलित कानून अनुसार थप कार्यवाही अघि बढ़ाइने मन्त्रालयले जनाएको छ। हवस् त, बिहान 11 बजेको मध्यपश्चिम हाईलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: राज,
2: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दंगालीबाट किनेर हेर न।
1: लौ त, म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दंगाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825 63 775।
2: सम्पर्क नम्बर 98 4 78 26 873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
8: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
9: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
10: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
9: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
10: यौन उत्तेजना नहुने,
9: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, ढोकिने, पागलपन र एकोरोपन,
10: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
9: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
11: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार, समय बिहान 11 बजेदेखि।
10: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
11: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98189 98।
12: भर्ना खुल्यो।
13: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
12: कार्यक्रमहरू:
13: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
12: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
14: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
15: फोन नम्बर 0825 62 601, 98578 35 990, 98578 31 684, 98512 32 328
13: र 98578 37 255।
16: यो दाँत दुखेर मर्नु भयो।
6: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
16: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
6: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
16: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
6: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
17: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
18: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
19: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
21: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
22: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
21: 98-41-68-47-46।
22: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
23: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ
24: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिक चलेन, अब त आश्रै मरिसक्यो।
23: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
24: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
25: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
26: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
25: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
27: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दाङ। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
28: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
29: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोज तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
28: बिस्तारै जोर्नीहरू र औंलाहरू बाँगिँदै जाने,
29: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
28: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
29: छालामा दागहरू आउने, कपाल झर्ने,
28: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
29: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
28: बारम्बार गर्भपतन भएमा,
29: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
28: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
29: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
28: बिना कारण शरीरको तौल घटेमा,
29: ढाड दुखेमा, कम्मर दुखेमा,
28: गाउट तथा युरिक एसिडको समस्या,
29: बारम्बार आँखा रातो भएमा,
28: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
29: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
28: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
29: लामो समयदेखि छाला कडा भएमा,
28: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
29: युवा अवस्थामा पक्षघात भएमा,
28: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
29: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
28: कम उमेरमा हृदयघात मुटु रोग भएमा
29: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
28: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
29: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
28: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
29: फोन नम्बर 0825916770।
28: मोबाइल नम्बर 98578443173। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

रेडियो मध्यपश्चिममा फेरि आएको छ। कौडादेखि झ्याउरेको झन्कार, कौडादेखि झ्याउरेको झन्कार, पुरानो र नयाँ गीतको रोमाञ्च संसार, श्रोताको भावना मिसिएको छ हरेक स्वरमा। सप्तरङ्गी प्रदीप अधिकारीको साथमा, सप्तरङ्गी प्रदीप अधिकारीको साथमा। हजुर नमस्कार, अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम सप्तरङ्गीको पर्खाइमा बसिरहनु भएका सम्पूर्ण श्रोतालाई। हजुर आज पनि हामी एकैसाथ टुप्लुक्क उपस्थित भइसकेका छौ। प्राविधिक कक्षबाट मलाई साथ दिँदै हुनुहुन्छ दाजु हुनुहुन्छ शालिक राम चौधरी, सँगै आवाजमा म बोल्दैछु तपाईँहरूको नजिकको साथी प्रदीप अधिकारी। हजुर आज पनि हामीले उत्कृष्ट उत्कृष्ट पढ्न सफल भएका गीतहरू बजाउँदै, त्यसै गरी हामीले शायरीहरू वाचन गर्दै र गीत संगीतको बारेमा कुराकानी गर्दै यस कार्यक्रमलाई अगाडि बढाउने गर्दछौ। यति बेला भर्खर मात्र रेडियो सुन्ने क्रममा हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ आवाज यिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज। हजुर यदि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने तपाईँ हामीलाई सजिलै रूपमा सुन्न सक्नुहुनेछ, जसको लागि www.radioMP.org लगइन गरेर, त्यसै गरी विभिन्न मोबाइल एप्सहरूबाट पनि सुन्न सक्नुहुन्छ। हाम्रो पात्र एप्लिकेशन डाउनलोड गरेर, नेपाली पात्र एप्लिकेशन डाउनलोड गरेर, साथै रेडियो मध्यपश्चिम नामक फेसबुक आईडीबाट पनि जुनसुकै ठाउँमा बसेर पनि फेसबुक लाइभ सुन्न सक्नुहुनेछ। हजुर श्रोता कार्यक्रम सप्तरङ्गी नाम नै काफी छ, सातवटा थुङ्गा सहित रहेको सात थरी गीतहरू यस कार्यक्रममा बजाउने गर्दछौ। सदाको बसाईदेखि सुन्दै आएको श्रोतालाई त पूर्ण रूपमा जानकारी छ नै होला, तर भर्खर मात्र सुन्दै आउनुभएको श्रोतालाई म पूर्ण रूपमा जानकारी गराउन चाहन्छु। कार्यक्रम सप्तरङ्गी हरेक साताको बिहिबार 11:15 जाँदा करिब करिब 12:90 हामी तपाईँहरूको माझमा रहने गर्दछौ। विशेष गरेर यस कार्यक्रममा लोकगीत अन्तर्गत पर्ने रोइला, टप्पा, देउडा, सालेजो, पुरानो तथा नयाँ भाकाहरू यस कार्यक्रममा हामीले बजाउने गर्दछौ। त्यसै गरी हजुरहरूले पठाएका शायरी, मुक्तक, भावनाहरू पनि यस कार्यक्रममा हामीले वाचन गर्ने गर्दछौ। कतिपय शायरी हामी आफैले लिएर आएका हुन्छौ, हजुरहरूलाई मनोरञ्जनको लागि हामीले वाचन पनि गर्ने गर्दछौ। यस कार्यक्रममा हामीले ती गीतहरूको झलकहरू पनि राख्ने गर्दछौ। कार्यक्रमको शुभारम्भ र कार्यक्रमको सेकेन्ड लास्टमा हामीले तिनी गीतहरूको झलकहरू पनि राख्ने गर्दछौ। त्यसले गर्दाखेरि हजुरहरूलाई पनि जानकारी हुन्छ कि आजको बसाईमा यो यो गीतहरू रहेछन् भनेर। पक्कै पनि ढिला नगरिकन अब चाहिँ हामीले कार्यक्रमको दैलो गार्नु पर्ने हुन्छ आज बजाइने तिनी झलकहरू।

हजुर भर्खरै हामीले राखेको झलक सुनेर हजुरहरूलाई पनि रमाइलो महसुस भइरहेको होला, पक्कै पनि रमाइला रमाइला गीत संगीत रहेछन् भनेर। आज पनि हामीले रोइला, टप्पा, देउडा, सालैजो भाकाहरू यस कार्यक्रममा राख्ने गरेका छौ। ती गीतहरू सुनेर हजुरहरूलाई पनि रमाइलो हुनेछ भनी मैले आशा अनि अपेक्षा गरिरहेको छु। पक्कै पनि श्रोता यति बेलाको समय के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ? व्यापार व्यवसाय गर्ने साथीहरू व्यापार व्यवसायमा तल्लीन हुनुहुन्छ होला, र खेती किसान गर्ने साथीहरू मेलापातमा लागिरहनु भएको होला, र कतिपय साथीहरू यात्रा गर्दै हुनुहुन्छ होला। जो जहाँ जस्तो अवस्था भए तापनि स्वस्थ हुनुहुन्छ होला, व्यस्त हुनुहुन्छ होला। आजको दिन तपाईँको शुभ रहोस् भन्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौ। पक्कै पनि रेडियो नजिक छ भने रेडियोको आवाज अलि सानो छ भने अलि ठूलो गराउनु होला, किनकि तपाईँले सुन्दाखेरि अलि सहजता महसुस हुनेछ। आज पनि हामीले रमाइला रमाइला गीत संगीतहरू बजाउँदै तिनी गीत संगीतका कुराकानी गर्दै यस कार्यक्रमलाई अगाडि बढाउने जमर्को गरिरहेका छौ। अब भने कति पनि ढिला नगरिकन यस कार्यक्रमको सातौं नम्बरमा पर्न सफल भएको भाका राख्न गइरहेको छौ। लोकगीत अन्तर्गत पर्ने नयाँ भाका रहेको छ, जसमा बोल रहेको छ झलीको तिम्रो याद हिमाल भन्दा अलिको, यस्तै यस्तै बोल रहेको भाका रहेको छ। कार्यक्रम छोडेर कतै नजानु।

हजुर भर्खरै हामीले राखेको भाका सुनेर हजुरहरूलाई पनि रमाइलो महसुस भएको होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। भर्खरै हामीले राखेको भाकामा सुर रहेको थियो अर्जुन सापकोटा, त्यसै गरी समीक्षा अधिकारी कुसुम भण्डारी लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो भाका सँगै फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। मौसम नै हो, कहिले चिसो हुन्छ, कहिले गर्मी हुन्छ, कहिले झरी परिरहेको हुन्छ। मौसम अनुसार आफूले आफूलाई चेन्ज गर्नुपर्ने हुन्छ। अवश्य पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। सप्तरंगीमा सप्तरंगीन गराउनका लागि हामीले सात थरी भाकाहरू बजाउने गर्दछौ। रोइला, टप्पा, देउडा, सालैजो भाकाहरू रहने गर्दछन्। ती भाकाहरू एउटै कार्यक्रममा फरक फरक किसिमका गीतहरू सुन्दाखेरि हजुरहरूलाई पनि आनन्द महसुस भइरहेको होला। पक्कै पनि फरक फरक भाकाहरू बजाउँदाखेरि हजुरलाई कुन भाका मन परेको छ त्यो पनि फेसबुकको कमेन्ट मार्फत हजुरले सल्लाह अनि प्रतिक्रिया दिनुहोला। आगामी दिन बसाइमा हामीले हजुरको रोजाइमा पर्न सफल भएका भाकाहरू विशेष प्राथमिकता साथ लिने गर्दछौ। आजको बसाइमा एकदम रमाइलो गराउनका लागि हामीले कुरा भन्दा धेरै भाकाहरू बजाउने गर्दछौ। कति पनि ढिला नगरिकन अब फेरि पनि हामीले भाका राख्न गइरहेका छौ। पारी पाखा सेतै फुल्यो, पारी पाखा बिहानलाई पहिलो भेट के देऊ मेरो मायालाई, यस्तै यस्तै बोल रहेको कौडा भाका रहेको छ। कार्यक्रम छोडेर कतै नजानुहोला है।

हजुर भर्खर हामीले राखेको भाका सुनेर हजुरहरूलाई पनि मन परेको थियो होला भन्ने मैले आशा नै अपेक्षा गरिरहेको छु। केही वर्ष अगाडि आएको भाका भए तापनि राम्रो भ्युज कमाउन सफल रहेको थियो। लोकगीत अन्तर्गत पर्ने कौडा भाका रहेको थियो, जसमा आवाज खेम सेन्चुरी, सपना मगर लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो भाका पछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौ। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आवाज यिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 MHz आजको आफ्नै प्रस्तुति कार्यक्रम सप्तरंगी सुन्दै हुनुहुन्छ। यति बेला मलाई प्राविधिक कक्षबाट मिठो मुस्कान साथ दिइरहनु भएको छ दाजु हुनुहुन्छ शालिकराम चौधरी सँगै आवाजमा म बोल्दैछु तपाईँहरूको नजिकको साथी प्रदीप अधिकारी। गीत संगीतमा दुःख सुखका कुराकानी आउने गर्दछ। बालकदेखि वृद्धसम्मकोलाई गीत संगीत मन पर्ने गर्दछ। बालक बालिकालाई बाल बालिका सम्बन्धी गीतहरू मन पर्ने गर्दछ भने वृद्ध अवस्था पुगेकालाई वृद्ध सम्बन्धीका गीतहरू मन पर्ने गर्दछन्। त्यस अन्तर्गत लोकगीत भनिसकेपछि जुनसुकै उमेरकाले पनि मन पराउने गरेको देखिन्छ। लोकगीत अन्तर्गत पर्न सफल भएका रोइला टप्पा देउडा सालैजो सबै भाकालाई समेटेर यस कार्यक्रममा सुनमा सुगन्ध दिलाएको जस्तो लागिरहेको छ। पक्कै पनि हजुरहरूलाई पनि त्यस्तै ल्याएको होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। कार्यक्रमलाई ढिला नगरिकन फेरि पनि हामीले भाका राख्न गइरहेका छौ। मनैको दरबार राखौला तिमीलाई, सुनैको दरबार भन्दा तिम्रै काखामा निदौला आँखा बन्द गरी, यस्तै यस्तै भाका रहेको छ। लोकगीत अन्तर्गत पर्ने नयाँ भाका रहेको छ। यस भाका पनि कार्यक्रम छोडेर कतै नजानुलाई

हजुर भर्खर हामीले राखेको भाका सुनेर हजुरहरूलाई पनि रमाइलो महसुस भइरहेको होला पनि मैले आस्थानीय अपेक्षा गरिरहेको छु। भर्खरै हामीले राखेको भाकामा सुर रहेको थियो खेम सेन्चुरी, त्यसै गरी सुनिता बुढा छेत्री लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो भाका पछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौ। कार्यक्रम सप्तरंगीको यात्रामा बोल्ने क्रममा केही अघि पछि भएका होलान् ती हजुरहरूले सल्लाह सुझाव दिन कति पनि कन्जुसाई नगर्नुहोला। सल्लाह सुझाव दिनका लागि रेडियो मध्यपश्चिम नामक फेसबुक आईडीमा पनि तपाईँले म्यासेजको मार्फत दिन सक्नुहुन्छ भने, त्यसै गरी प्रदीप अधिकारी नेपालीबाट सर्च गर्नुभयो भने सिधै म्यासेज पठाउन सक्नुहुन्छ। त्यसै गरी 082-5-8-54 को माध्यममा पनि तपाईँले सम्पर्कको माध्यमबाट पनि सल्लाह सुझाव दिन पनि सक्नुहुनेछ। गीतमा भावहरू बोकेका हुन्छन्, गीतमा हाँसो मिलन बिछोडका कुराकानी रहेको हुन्छ, कुनै घटनाको आधार बनाएर गाइएका गीतहरू पनि रहने गर्दछ र कुनै गीतहरू मनोरञ्जनको लागि रहने गर्दछ। विवाह बन्धन चाडपर्वका गीतहरू पनि रहेका हुन्छन्। पक्कै पनि यिनी कुराकानीलाई थाँती राख्दै फेरि पनि हामीले भाका राख्ने बेला भइसकेको छ। डाँडैमा बोलायो कसले मोहनी लगायो जसले भाक्यम छ भाकाबाट।

0: हजुर
1: पक्कै पनि भर्खरै हामीले राखेको भाकामा सुर रहेको थियो योगेन्द्र गौतम दीपिका देम्बु पवन ओली लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो भाकापछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। विशेष गरेर त यस कार्यक्रममा उत्कृष्ट पढ्न सफल भएका भाकाहरू राख्ने गर्दछौ। गीत संगीत पनि धेरै विधाका रहने गर्दछन्। आधुनिक विधा, फिल्मी विधा, लोकपक विधा, रिमिक्स विधा, त्यस अन्तर्गत पनि हामीले लोक विधालाई प्राथमिकता दिएका छौं। लोक विधा अन्तर्गत पनि पुरानो तथा नयाँ रोइला, देउडा, पूर्वौली, सालैजो जस्ता यस कार्यक्रममा पनि राख्ने गर्दछौ। अवश्य पनि हजुरहरूले सुनेर रमाइलो महसुस गरिरहनु भएको होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। यस्तै कुराकानी गर्दै यस कार्यक्रमलाई अगाडि बढ़ाउने क्रममा फेरि पनि हामीले भाका राख्ने बेला भइसकेको छ। लोकगीत अन्तर्गत पढ्ने देउडा भाका रहेको छ, राइजुमा झुम्म क्यामल क्याटी रहेछ, राइजुमा यस्तै यस्तै बोल रहेको भाका रहेको छ। कार्यक्रम छोडेर कतै नजानुलाई त।

हजुर, केही वर्ष अगाडि निकै नै तहल्का मचाउन सफल रहेको यो भाका रहेको थियो। यस भाका सुनेर हजुरहरूलाई पनि पुरानो याद दिलाइरहेको होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु, जसमा स्वर कमल ओली, योग्यराज उपाध्याय लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो भाकापछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। आजको बसाई हजुरलाई के कस्तो लागिरहेको छ, पक्कै पनि रमाइलो भइरहेको होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। आज पनि हामीले रमाइला रमाइला गीत संगीतहरू बजाइरहेका छौं र रमाइला खालका शायरीहरू पनि भनिरहेका छौं। हजुरहरूले पठाएका कमेन्टहरू पनि हामीले हेरिरहेका छौं। पक्कै पनि आगामी दिन बसाईमा तपाईँहरूको हजुरका कमेन्टहरू पनि वाचन गर्ने नै छौं। आजको बसाई हामीले कमेन्टहरू वाचन नगरे तापनि आउने बसाईमा हामीले हजुरको कमेन्ट पनि वाचन गर्ने छौ। कमेन्ट पठाउन कति पनि कन्जुसाई नगर्नु होला भन्दै फेरि पनि हामी यस कार्यक्रममा कति गीतहरू बजाइसक्यौं र कति गीतहरू बज्न बाँकी छ भनेर झलक राख्न गइरहेका छौं। कार्यक्रम छोडेर कतै नजानुलाई त।

हजुर, भर्खरै हामीले राखेको झलक सुनेर हजुरहरूलाई पनि आकलन भइसकेको छ कि आज एक नम्बरमा पर्न सफल भएको भाका यो पो रहेको छ कि भनेर आकलन गरिरहनु भएको होला। तपाईँको आकलन केही बेर प्रतीक्षा गर्नुपर्ने हुन्छ, भनिन्छ नि प्रतीक्षाको फल मिठो हुने गर्दछ। यस कार्यक्रमको अवधिभर सुन्नको लागि कति पनि झर्को नमान्नु होला भन्दै समयमै आउँछौ, समयमै जानुपर्ने हुन्छ। समयको महत्व धेरै रहने गर्दछ। समयको हामीले महत्व बुझ्न सक्यौं भने आफूले चाहेको उद्देश्यमा प्राप्त गर्न सक्छौ। अवश्य पनि यिनी कुरालाई थाती राख्दै फेरि पनि हामीले यस कार्यक्रमको दोस्रो चरणमा पर्न सफल भएको भाका राख्न गइरहेका छौ। पुरानो गाउँ पनि सहर हुन थाल्यो, ढिँडो र गुन्द्रुक पनि रहर हुन थाल्यो। बाँकी

हजुर भर्खर हामीले राखेको भाका सुनेर हजुरहरूलाई पनि रमाइलो महसुस भएको होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। भर्खरै हामीले राखेको भाकामा सुर रहेको थियो शीतल गुरुङ, शान्तिश्री परिया, रीना गुरुङ लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो भाका पछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। यति बेला मलाई प्राविधिक कक्षबाट रातो बत्ती बालेर संकेत गर्दै हुनुहुन्छ कि आजको समय त सकिन लागिसक्यो है भनेर संकेत गर्दै हुनुहुन्छ। पक्कै पनि उहाँको संकेतलाई मैले सजिलै रूपमा स्वीकार्नु पर्ने हुन्छ। यतिन्जेल हाम्रो आवाज सुनिदिनुभयो सम्पूर्ण श्रोतालाई विशेष आभारका शब्दहरू बोल्न चाहन्छौ। त्यसै गरी यतिन्जेल हामीले बजाएका तिनी गीतहरूका सर्जकहरूलाई पनि विशेष आभारका शब्दहरू बोल्दै त्यसै गरी म बोलेको आवाज र हजुरहरूको रेडियोको शीर्षक पुर्याइदिने प्राविधिक कक्षबाट साथ दिइरहनुभएका शालिकराम चौधरीलाई पनि विशेष आभारका शब्दहरू बोल्दै आज यस कार्यक्रमको एक नम्बरमा पढ्न सफल भएको भाका रहेको छ रानी हजुरको हाँसी हाँसी बोल्ने बानी हजुरको। यो रमाइलो भाकामा सुर रहेको छ वसन्त थापा, जुना तामाङ लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो भाका छोड्दै आजको बसाईबाट म प्रदीप अधिकारी पनि बिदा माग्न चाहन्छु। गीतले दियो माया, संगीतले दियो खुशी, सप्तरंगीले बनायो यो पल सजीव। रेडियो मध्यपश्चिम छ हाम्रो साथी, सबैका मनमा बाँड्ने गीतकै रथी। भोलिका दिन फेरि भेट्ने आशा गर्दै श्रोतालाई धन्यवाद भन्दै बिदा हुन्छौ। हस्त नमस्कार।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ, सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिक्षमा कमी शरीर तात्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
0: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-563-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700
1: ना कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
7: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
2: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
5: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
2: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
1: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
1: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-6094 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
9: होइन भाइला लखर लखर कहाँ हिँडिस्
10: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
9: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
10: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाऊ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
10: ल ल काका गइहाले म
11: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
12: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
11: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498-87741
13: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
11: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
13: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
11: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
13: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
11: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578-34910
13: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
14: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
13: हाम्रा सेवाहरू
14: डाक्टर हेमकर गेवाली द्वारा दिइने सेवाहरू
15: छाती दम निमोनिया खोकी छेरो
14: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
15: मधुमेह सुगर मृगौला रोग
14: पिसाब पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
15: डाक्टर कृष्ण तिमिलसिना द्वारा दिइने सेवाहरू
14: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
15: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
14: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
15: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
14: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
15: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
14: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
15: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
14: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
15: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
7: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001
16: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
17: मध्य पश्चिम ट्राइम चेक यति बेला मध्याहको 12 बजेको छ।
18: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र शिक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। यद्यपि प्रधानमन्त्री संसदमा उपस्थित हुने नहुने बारे अझै निश्चित भएको छैन। यस्तै शिक्षा तथा खेलकुद मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पूर्वाधार विकास मन्त्रालय गृह मन्त्रालय ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय परराष्ट्र मन्त्रालय अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ। सामान्यतया विधेयकमाथि हुने छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ। हिजोदेखि विनियोजन विधेयक 2083 विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूमा मन्त्रीहरूले जवाफ दिइरहेका छन्। यसरी जवाफ दिने क्रम समाप्त भएपछि अर्थमन्त्रीले बजेट पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बजेट पारित भएपछि बजेटसँगै सम्बन्धित आर्थिक विधेयक राष्ट्र ऋण उठाउने विधेयक लगायतका विधेयकमाथि छलफल हुनेछ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँ सहित बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै ठाउँमा तातो दिन कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो केही दिनदेखि लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा अत्यधिक गर्मी बढ़ेको छ। पर्याप्त वर्षा हुन नसक्दा बाँके बर्दिया कैलाली कञ्चनपुर कपिलवस्तु रूपन्देही दाङ लगायत जिल्लामा चर्को घाम र उच्च तापक्रमका कारण तातो दिनको प्रभाव बढ़ी देखिएको छ। महाशाखाले बालबालिका ज्येष्ठ नागरिक दीर्घरोगी तथा बाहिर काम गर्ने श्रमिकहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भूभागका केही ठाउँमा भने मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराईका केही ठाउँमा तथा मध्य प्रदेशका एक दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान छ। सामान्यतया जून 13 नेपाल भित्रिने मनसून यस वर्ष निर्धारित समय कटिसक्दा पनि भित्रिन सकेको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रशान्त महासागरमा विकसित भइरहेको एल निनो प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण मनसून आगमनमा ढिलाइ भएको हो। जंगली हात्तीबाट सर्वसाधारणको जीवधनको सुरक्षाका लागि झापामा स्पेशल टास्क फोर्स परिचालन गरिने भएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनमा स्पेशल टास्क फोर्स गठनको प्रक्रिया अगाडि बढ़ेको झापा निर्वाचन क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य निशा डाङ्गीले जानकारी दिनुभयो। प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायहरूलाई प्रक्रिया अघि बढ़ाउन हिजो भनेको हो। अब प्रमुख जिल्ला अधिकारीले स्पेशल टास्क फोर्स परिचालनका लागि आवश्यक समन्वय गर्ने सांसद डाङ्गीले बताउनुभयो। गएको हप्ता मेची नगर नगरपालिका 4 62 वर्षीय पद्मा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणमा परिज्यान गएपछि स्थानीयवासीले जीवधनको रक्षाका लागि सरकारले तत्काल समाधानमुखी कदम चाल्नुपर्ने माग राख्दै आएका थिए। घटना पश्चात सांसद डाङ्गी र राष्ट्रिय सभा सदस्य रोशनी मेचेले जंगली हात्ती नियन्त्रण गरी नागरिकको जीवधनको सुरक्षाका लागि ठोस कदम चाल्न सरकारसँग माग गर्दै संसदमा बोल्नु भएको थियो। स्पेशल टास्क फोर्समा सशस्त्र प्रहरी नेपाल प्रहरी र सशस्त्र वन रक्षकलाई सामेल गराइने र त्यसको परिचालन प्रमुख जिल्ला अधिकारी आफैले गर्ने कार्ययोजना बनेको सांसद डाङ्गीले बताउनुभयो। फोर्सलाई हात्तीको प्रवेश गौडा मानिएको मेची नगरको सीमावर्ती बाहुनडाङ्गी क्षेत्रमा खटाइने भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा राज्यसभाको प्रथम महाधिवेशनको महाधिवेशन स्थल निर्माण कार्य तीव्र, सुनसादीको भाव सामान्य घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
19: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
20: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
19: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
20: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
19: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहर्ज। यतिन्जेल हामीले प्रतिनिधि सभाबाट बजेट पारित गरिँदै प्रधानमन्त्री सहित मन्त्रीहरूले जवाफ दिने कार्यसूची, लुम्बिनी र सुदूरपश्चिम सहित बागमती र गण्डकीका केही ठाउँमा अत्यधिक गर्मी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी राजपाको आउँदो असार 7-9 गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि उद्घाटन स्थल निर्माणको काम तीव्र गतिमा अघि भइरहेको छ। भरतपुर महानगरपालिका 10 गेस्ट हाउस चौरमा उद्घाटन समारोह आयोजना गर्ने तयारीसँगै संरचना निर्माणको कार्य तीव्र पारिएको छ। उद्घाटन सत्रका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गर्न लागिएको छ। डोमको छानो विशेष वाटर प्रुफ ट्रान्सिएन्ट फेब्रिकबाट तयार गरिनेछ। यसले घाम, पानी र हावाको प्रभावबाट सहभागीलाई सुरक्षित राख्ने भएको छ। मीडिया स्पेस सोल्युशन काठमाडौँले यसको काम गरिरहेको छ। कम्पनीका प्रबन्ध निर्देशक सृजल भट्टराईका अनुसार झण्डै 3000 वर्ग मिटर क्षेत्रफलमा तीनवटा डोम जोडेर एउटै विशाल हल निर्माणको कार्य भइरहेको छ। यो संरचनाभित्र एलईडी स्क्रीन, पंखा, कूलर तथा कुर्सी व्यवस्थापनका लागि पर्याप्त ठाउँ रहनेछ। डोमभित्रबाट सहभागीहरूले सहज रूपमा मञ्च अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको छ। अन्तर्राष्ट्रिय स्तरका ठूला कार्यक्रममा प्रयोग हुने प्रविधि अनुसार बलियो, सुरक्षित तथा मौसम प्रतिरोधी संरचना निर्माण भइरहेको कम्पनीले जनाएको छ। आज सुनसादीको भाव सामान्य घटेको छ। सुनको भाव आज 100 रूपियाँले घटेर तोलाको 2,97,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव 35 रूपियाँले घटेर तोलाको 4,945 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,980 रूपियाँ थियो। अमेरिका र इरानबीच प्रारम्भिक 14 बुधे समझदारीको मस्यौदा सार्वजनिक भएको छ। यसमा तत्काल युद्ध अन्त्य गर्ने, एकअर्काको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्ने तथा शत्रुतापूर्ण गतिविधि रोक्ने सहमति भएको छ। अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने, समुद्री यातायात पुनः सञ्चालन गर्ने, प्रतिबन्ध फुकुवा गर्ने तथा क्रमशः आफ्ना सैन्य बल फिर्ता लैजाने विषय पनि समावेश छन्। यसैगरी इरानको तेल तथा पेट्रोकेमिकल निर्यातलाई छूट दिने, रोक्का सम्पत्ति फुका गर्ने र आर्थिक पुनर्निर्माण तथा विकासका लागि झण्डै 300 अर्ब डलरको सहयोग योजना अघि बढ़ाउने उल्लेख छ। इरानले भने आणविक हतियार नबनाउने प्रतिबद्धता दोहोर्याएको छ। सम्झौतामा दुवै पक्ष 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने समेत सहमति भएको छ। अब खेल खबर। विश्वकप फुटबलमा कोलम्बियाले विजय शुरूआत गरेको छ। मेक्सिको सिटी स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 गोल अन्तरले हरायो। कोलम्बियाका ड्यानियल मन्युसले खेलको 40 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका छन्। पहिलो हाफ 1-0 अवस्थामा सकिएको खेलमा दोस्रो हाफको 60 मिनटमा उज्बेकिस्तानका अब्बोस बेक फजुल्लाले गोल गर्दै खेल बराबरीमा ल्याए। फेरि 65 मिनटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई 2-1 को अग्रता दिलाएका थिए। इन्जुरी समयको 9 मिनटमा जामिन्टन क्याम्पन्जले गोल थपेपछि कोलम्बियाले 3-1 गोलको जित सुनिश्चित गर्यो। यससँगै कोलम्बियाले समूह केमा 3 अंक बनाएको छ। आज बिहान सम्पन्न समूह एलको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 गोलले हराउँदै समूह एलमा 3 अंक जोडेको छ। आज बिहान भएको समूह एलकै अर्को खेलमा घानाले पनामालाई 1-0 गोलले हराउँदै अंक जोडेको छ। यस्तै गैराती भएको समूह केको खेलमा पोर्चुगल र कंगोले 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। फिफा विश्वकपमा आज राति समूह ए का चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दैछन्। यो खेल अमेरिकाको एटलान्टा रंगशालामा 10:15 बजे शुरू हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज प्रतिनिधि सभाबाट बजेट पारित गरिँदै प्रधानमन्त्री सहित मन्त्रीहरूले जवाफ दिने कार्यसूची, लुम्बिनी र सुदूरपश्चिम सहित बागमती र गण्डकीका केही ठाउँमा गर्मी बढ़्यो, एल निनोका कारण खडेरीको चिन्ता, झापामा हात्ती नियन्त्रणका लागि स्पेशल टास्क फोर्स परिचालन गरिँदै सीमावर्ती बाहुनडाङ्गी क्षेत्रमा खटाइने, अमेरिका र इरानबीच 14 बुधे सम्झौतामा हस्ताक्षर, 60 दिनभित्र अन्तिम सम्झौता गरिसक्ने प्रतिबद्धता, र विश्वकप फुटबलमा कोलम्बिया घाना र इंग्ल्याण्ड विजयी, पोर्चुगल र कंगोले बराबरी खेले, राति 10:15 बजे चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर।

0: 94.4 मेगाहर्ट्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825362018।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
12: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825607634 र 0825601638।
13: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
14: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
15: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
16: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
14: पिसाब पोल्ने समस्या,
16: पाछे घरमा समस्या, पाछे घर खस्नेको समस्या,
14: पाठे घरमा मासु पलाउने,
16: निसन्तान महिलाको चेक जाँच,
14: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच निमिति यही असार 26 गते शुक्रबार।
14: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908647, 0825908447।
12: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने,
17: घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98-53-0653।
18: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
19: कार्यक्रमहरू
18: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
19: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
20: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
21: फोन नम्बर 082-5625-601, 98-5-78-35-990, 98-5-78-31-84, 98-5-12-32-28
18: र 98-5-78-37-255।
22: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
23: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्ध कपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
22: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
23: यौन उत्तेजना नहुने,
22: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
23: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
22: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
19: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार, समय बिहान 11 बजेदेखि।
23: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
19: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98 1-28-89-0

ब्रोडकास्टिङ प्रोग्राम प्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-5784-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478-26873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट र 2700 मा खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि एक महिना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684994 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने
0: सम्पर्क दिनोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दाङ दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562577।
5: हेलो पिङ्की,
6: बोल दिन।
5: एलईडी टिभी किन्न नजाने?
6: जान्न।
5: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: साथै भन्दिनौ।
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
7: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ।
5: फोन नम्बर
6: 082562452
5: 082562452 पुनश्च अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498871।
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
12: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
11: डाक्टरद्वारा दिइने सेवाहरू
12: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
11: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
12: सम्पर्क मोबाइल नम्बर 985-78-44-722 985-78-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
13: मध्यपश्चिम टाइम चेक, यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो 11 महिनामा आन्तरिक राजस्व संकलनमा सुधार देखिएको छ। प्रदेश सरकारले गत जेठ 25 गतेसम्म 5,14,04,00,000 आन्तरिक राजस्व संकलन गरेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 12% बढ़ी हो। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा प्रस्तुत गर्नुभएको आर्थिक विवरण अनुसार सोही अवधिसम्म प्रदेश संचित कोषमा 26,57,77,00,000 दाखिला भएको छ। संघीय सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड र प्रदेशको आन्तरिक स्रोतबाट प्राप्त रकम सो कोषमा समावेश हुने व्यवस्था छ। प्रदेश सरकारले चालू आर्थिक वर्षमा हालसम्म ₹17,47,52,00,000 खर्च गरेको जनाएको छ। यो कुल विनियोजित बजेटको 44.85% हो। उक्त खर्च मध्ये ₹10,11,09,00,000 पुँजीगत तथा ₹7,36,73,00,000 चालूतर्फ रहेको मन्त्रालयले जनाएको छ। प्रदेश सरकारका अनुसार स्थानीय तहलाई वित्तीय हस्तान्तरण अन्तर्गत ₹1,93,23,00,000 उपलब्ध गराइएको मध्ये 56.42% खर्च भइसकेको छ। प्रदेश गौरवको आयोजनाका रूपमा रहेको प्रदेश राजधानी व्यवस्थापन तथा निर्माण कार्यक्रम अन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको छ। उक्त आयोजनाको भौतिक प्रगति 7% तथा वित्तीय प्रगति 95.58% पुगेको छ। निर्माण सम्पन्न प्रशासनिक भवनबाट गत वैशाख 21 गतेदेखि सेवा सञ्चालन भइरहेको छ। मन्त्री कार्कीका अनुसार चालू आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धि दर 2.87% रहने अनुमान गरिएको छ। कृषि क्षेत्रमा अपेक्षित वृद्धि हुन नसक्दा तथा यातायात, संचार र व्यापार क्षेत्रको विस्तार सुस्त हुँदा आर्थिक वृद्धि दर प्रभावित भएको प्रदेश सरकारले स्पष्ट पारेको छ। मध्य प्रदेशमा पछिल्लो 5 वर्षमा 21,000 भन्दा बढ़ी सड़क दुर्घटना हुँदा 2,748 जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ। मध्य प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष 2077-78 देखि 2081-82 सम्मको तथ्याङ्क अनुसार कुल 21,989 सड़क दुर्घटनामा 42,637 सवारी साधन परेका छन्। दुर्घटनामा 2,748 जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ। यस्तै दुर्घटनामा परेर 10,866 जना गम्भीर घाइते र 36,442 जना सामान्य घाइते भएका छन्। प्रदेश प्रहरी प्रमुख डीआईजी ओम अधिकारीले प्रदेश जनसंख्या ठूलो प्रदेश भएकाले र सवारी साधन र सड़क पनि धेरै भएकाले घटना रोक्न चुनौतीपूर्ण भएको बताउनु भएको छ। ट्राफिक व्यवस्थापनमा सबै क्षेत्रको समन्वय गरेर सचेतनामूलक कार्यक्रमले न्यूनीकरण गर्न सकिने उहाँको भनाई छ। नीति निर्माणमा पनि ट्राफिक प्रहरीको आवाज नपुगेको र बजेटमा कमजोर रहेकाले त्यसमा राज्यले विचार गरिदिनुपर्ने उहाँको भनाइरहेको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकै दिन 63 उद्योगले पानी र बिजुलीको लाइन काटेको छ। लामो समयदेखि औद्योगिक क्षेत्रको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर पनि भाडा र महसुल नतिरेपछि लिमिटेडले बुधबारदेखि धमाधम लाइन काट्न शुरू गरेको हो। देशभरका 10 वटा औद्योगिक क्षेत्रका उद्योगहरूले भुक्तानी गर्न आनाकानी गरेपछि कार्यवाही अघि बढ़ाइएको लिमिटेडले जनाएको छ। लाइन काट्न शुरू गरिएकै दिन बुधबार बक्यौता रहेका उद्योगहरूबाट करिब 10 करोड़ रूपियाँ असूल भएको छ। र स्थानीय तहले आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम र बजेटको निर्माण तीव्र बनाइरहँदा आम नागरिकलाई स्थानीय तहको बजेटप्रति चासो बढ़न थालेको छ। संघीय सरकार र साथै प्रदेश सरकारले सुशासनलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्। संविधान र अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐनले संघीय सरकारले जेठ 15 गते, प्रदेश सरकारले असार 1 गते र स्थानीय सरकारले असार 10 गते भित्र आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट आफ्नो सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। त्यसैले अहिले सबै स्थानीय तहमा आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट आफ्नो सभामा पेश गर्ने तयारी भइरहेको छ। यस अगाडिका अधूरा रहेका योजना सम्पन्न गर्नका साथै सुशासन सेवा प्रवाहलाई उच्च प्राथमिकता दिँदै नीति कार्यक्रम र बजेट ल्याउन स्थानीय शासन विज्ञले स्थानीय तहलाई सुझाव दिएका छन्। डिजिटल सेवा प्रवाहलाई प्राथमिकता दिँदै सुशासन कायम गर्ने विषयलाई प्राथमिकतामा राख
राखेर स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने सुझाव उहाँहरूको छ। नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले स्थानीय तहले बजेट मार्फत सहज सेवा प्रवाह र सुशासन कायम गरी यस अगाडि बाँकी रहेका अधुरा योजना कार्यान्वयन गर्न सकिने गरी बजेटको प्राथमिकता हुनुपर्ने बताउनु भएको छ। हवस् त दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा आर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाग,
7: सम्पर्क मोबाइल 9847727976
8: र 9857830689।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
9: हाम्रा विशेषताहरू:
10: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
9: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
10: शान्त तथा पारिवारिक वातावरण भएको,
9: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
10: तिहार सुसारको राम्रो व्यवस्था भएको,
9: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
10: घरको जस्तै माया पाउने,
11: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
12: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका, पन्ध्र दाङ, चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
11: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-85-83।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: नेपाली जुत्ता घर
2: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
1: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
2: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
1: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली घुराही दाङ।
2: सम्पर्क मोबाइल नम्बर 98577146।

0: बेस्ट प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोकोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: फुर्गुदारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क सुर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: नमस्ते म गायक जगदीश तमाल यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487।
3: हामी जन्मदात्री शिकारी हौ शिकारी
4: पुरै दैलेख मलाई चाहियो।
0: VFX सिनेमाज कोराही 10 नारायण पुरसौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
5: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लू बस हेलो हेलो हेलो।
0: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
7: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्र बिक्री लिन आउनेछु।
6: लाली बजार र मिज्यू
8: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है मम
9: के टेन्सन लिएर
10: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
6: खुशीको खबर
11: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रचना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
6: हाम्रा विशेषताहरू
12: आधुनिक प्रयोगशाला
6: अत्याधुनिक सर्वेक्षण उपकरण
12: अनुभवी प्रशिक्षक
6: व्यवहारिक तथा परियोजना आधारित सिकाइ
12: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
6: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन सडक पुल खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण जीआईएस जीपीएस डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
12: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
6: आजै रजेना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: साथै कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दान।
6: सम्पर्क फोन नम्बर 082-562-204,
11: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
9: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
13: मध्यपश्चिम टाइम चेक यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति संस्था तथा निकायलाई कानून अनुसार लीजमा रूपान्तरण प्रक्रिया पूरा गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले आग्रह गरेको छ। विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्राचार गर्दै भोगाधिकारमा रहेका सरकारी जग्गाको अवस्था पहिचान गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई लीजमा रूपान्तरणका लागि जानकारी गराउन निर्देशन दिएको हो। विभागका अनुसार सरकारी जग्गा दर्ता तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2071 अनुसार भोगाधिकार प्राप्त व्यक्ति संस्था वा निकायले तोकिएको अवधिभित्र लीजमा रूपान्तरणका लागि निवेदन दिनुपर्ने व्यवस्था रहेको छ। विभागले भोगाधिकार प्राप्त समाप्त भएका वा म्याद सकिन लागेका जग्गाको विवरण अध्यावधि गरी सम्बन्धित पक्षलाई जानकारी गराउन र लीजमा रूपान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन सबै कार्यालयलाई निर्देशन दिएको छ। लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो 11 महिनामा आन्तरिक राजस्व संकलनमा सुधार देखिएको छ। प्रदेश सरकारले गत जेठ 25 गतेसम्म 5,14,04,00,000 आन्तरिक राजस्व संकलन गरेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 12% बढ़ी हो। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेशसभामा प्रस्तुत गर्नुभएको आर्थिक विवरण अनुसार सोही अवधिसम्म प्रदेश संचित कोषमा 26,57,77,00,000 दाखिला भएको छ। संघीय सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड र प्रदेशको आन्तरिक स्रोतबाट प्राप्त रकम सो कोषमा समावेश हुने व्यवस्था रहेको छ। प्रदेश सरकारले चालू आर्थिक वर्षमा हालसम्म 17,47,82,00,000 खर्च गरेको जनाएको छ। यो कुल विनियोजित बजेटको 44.85% हो। उक्त खर्च मध्ये 10,11,09,00,000 पुँजीगत तथा 7,36,73,00,000 चालूतर्फ रहेको मन्त्रालयले जनाएको छ। प्रदेश सरकारका अनुसार स्थानीय तहलाई वित्तीय हस्तान्तरण अन्तर्गत 1,93,23,00,000 उपलब्ध गराइएको मध्ये 56.42% खर्च भइसकेको छ। मध्य प्रदेशमा पछिल्लो 5 वर्षमा 21,000 भन्दा बढ़ी सड़क दुर्घटना हुँदा 2,748 जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ। मध्य प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष 2077-78 81-82 तथ्याङ्क अनुसार कुल 21,999 सड़क दुर्घटनामा 42,637 सवारी साधन परेका छन्। दुर्घटनामा 2,748 जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ। यस्तै दुर्घटनामा परेर 10,866 जना गम्भीर घाइते र 36,442 जना सामान्य घाइते भएका छन्। प्रदेश प्रहरी डीआईजी ओम अधिकारीले मध्य प्रदेशमा जनसंख्या ठूलो प्रदेश भएकाले र सवारी साधन र सड़क पनि धेरै भएकाले दुर्घटना रोक्न चुनौतीपूर्ण भएको बताउनु भएको छ। र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकै दिन 63 उद्योगको पानी र बिजुलीको लाइन काटेको छ। लामो समयदेखि औद्योगिक क्षेत्रको सरकारी जग्गा भवन र पूर्वाधार प्रयोग गरेर पनि भाड़ा र महसूल नतिरेपछि लिमिटेडले बुधबारदेखि धमाधम लाइन काट्न शुरू गरेको हो। देशभरका 10 औद्योगिक क्षेत्रका उद्योगहरूले भुक्तानी गर्न आनाकानी गरेपछि कार्यवाही अघि बढ़ाइएको लिमिटेडले बताएको छ। लाइन काट्न शुरू गरेकै दिन बुधबार बक्यौदा रहेका उद्योगहरूबाट करिब 10 करोड़ रूपियाँ असूल भएको छ। अवस्थ दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईँलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराही दाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: रेट छ कत्रो नो इट लाइक प्रो राशि थाहा पाउ फ्रम टु एन्ड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 9857318040 र 9848204040
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर, पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू,
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
2: सम्पर्क फोन 082-592-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
5: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
6: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-592-8-29। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
7: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
8: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद आउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
9: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार।
10: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
9: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, गोराही दाल। फोन नम्बर 082-582-63-23, 98-478-18-617 र 98-478-35-643।
11: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
9: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधीद्वारा दिइने सेवाहरू।
11: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने,
9: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
11: हात खुट्टा तथा पाइताला झमझम गर्ने, पोल्ने,
9: छालामा दागहरू आउने, कपाल झर्ने,
11: शरीर फुल्ने र चिलाउने, हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा
9: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
11: बारम्बार गर्भ पतन भएमा
9: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
11: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
9: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
11: बिना कारण शरीरको तौल घटेमा
9: ढाड दुखेमा कम्मर दुखेमा
11: गाउट तथा युरिक एसिडको समस्या
9: बारम्बार आँखा रातो भएमा
11: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
9: बारम्बार लामो समयसम्म ज्वरो आएमा
11: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
9: लामो समयदेखि छाला कडा भएमा
11: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
9: युवा अवस्थामा पक्षघात भएमा
11: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
9: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
11: कम उमेरमा हृदयघात मुटु रोग भएमा
9: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
11: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
9: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
9: फोन नम्बर 0825916770
11: मोबाइल नम्बर 98578343173 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
12: होइन के भयो दाई किन झोक्राएर बस्नु भएको
13: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
12: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
13: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
12: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
13: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578343910
12: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
14: आवाज हिनेक आवाज पश्चिम नेपालक आवाज यी हो रिरी मध्यपश्चिम 91.4 मेगाहर्ज

那都成了西罗姆巴拉的那都成了

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नु 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।

0: वाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई दाङ
2: सम्पर्क मोबाइल नम्बर 9822964
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपीडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेशन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105
7: खुसीको खबर खुसीको खबर खुसीको खबर
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
9: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
10: उपचार हुने रोगहरू
9: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
10: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
9: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
10: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
9: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
10: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
9: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
11: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61694
12: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ
13: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
12: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
13: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
14: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहरूको बिपी रोगबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
9: नोट पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
14: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम चाँग च्याक, यति बेला दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालय गत प्रश्नको जवाफ दिने क्रम चल्दै प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयको बजेटबारे प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले संसदमा जवाफ दिने। आजदेखि झापाका चिया उद्योग पनि बन्द। उद्योगी र चिया किसान सहित झण्डै 60,000 श्रमिक गम्भीर समस्यामा। मनसूनजन्य विपदमा नागरिक सुरक्षा पहिलो प्राथमिकतामा राखेको गृहमन्त्री गुरूङको भनाई। मोबाइल एपबाट पहिरो वा सड़क अवरोधबारे जानकारी लिन सक्ने व्यवस्था मिलाउने। मेमोरी चिपको लागत बढ़ेपछि एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने। एआईको तीव्र वृद्धिले चिप महँगिँदै। र विश्वकप फुटबलमा आज रातिदेखि समूह चरणको दोस्रो चरणका खेल शुरू हुँदै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चलिरहेको छ। सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम चलिरहेको। अहिलेसम्म शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले जवाफ दिइसक्नु भएको छ। अहिले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जवाफ दिइरहनु भएको छ। प्रश्नको जवाफ दिने क्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा बजेटको सबैभन्दा ठूलो हिस्सा 77.13% पालिकामा वित्तीय हस्तान्तरण गरेको जानकारी दिनुभयो। यस्तै प्रदेश तहमा 2.26% र संघीय तहमा 20.61% बजेट विनियोजन भएको छ। संघीय तहको बजेट मध्ये 62.91% रकम निवृत्त शिक्षकहरूको पेन्सनका लागि छुट्याइएको छ। समग्र शिक्षा बजेटको 78.20% हिस्सा तलब र पेन्सनमा खर्च हुने गरेको मन्त्रीले जानकारी दिनुभएको छ। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र रक्षा मन्त्रालयको लागि छुट्याएको बजेटबारे प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिनुहुने भएको छ। प्रतिनिधि सभा नियमावलीमा सम्बन्धित मन्त्रीले नै जवाफ दिनुपर्ने व्यवस्था रहे पनि प्रधानमन्त्री शाहले आफ्नो तर्फबाट जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जिम्मा दिनुभएको छ। यसअघि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा पनि प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री वाग्लेले जवाफ दिनुभएको थियो। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि आजदेखि बन्द भएका छन्। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार झापाका 30 भन्दा बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगानहरू आजदेखि पूर्ण रूपमा बन्द भएका हुन्। इलामका 53 भन्दा बढ़ी अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि नै बन्द भइसकेका छन्। भारतले निकासीमा गरेको अवरोधका कारण उत्पादित चिया गोदाममै थन्किएपछि बाध्य भएर उद्योग र बगान बन्द गर्नु परेको संघको भनाई छ। संघका अनुसार भारतमा लगिसकेको 3 लाख टन र नेपालमा गोदाममा 7 लाख टन गरी 10 लाख टन चिया थन्किएको छ। सरकारले कूटनीतिक पहल नगर्दा समस्या जटिल बन्दै गएको व्यवसायीहरू बताउँछन्। यो समय चियाको पात टिप्ने मुख्य समय हो। यही बेला टिपाई नहुँदा किसानहरू मारमा परेका छन्। चिया निर्यात रोकिँदा र उद्योगहरू बन्द हुँदा यसमा प्रत्यक्ष रूपमा आश्रित झण्डै 60,000 श्रमिक कर्मचारी र किसान गम्भीर संकटमा परेका संघले जनाएको छ। गृहमन्त्री सुधन गुरूङले मनसूनजन्य विपद व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले बाढ़ी पहिरो लगायतका विपदमा नागरिकको सुरक्षाका लागि हेलिकप्टरसहित सुरक्षा निकायका सबै स्रोत साधन परिचालन गर्ने जानकारी दिनुभयो। गृहमन्त्री गुरूङले औपचारिक निरीक्षण भन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धारलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो। विपद व्यवस्थापनमा अखिल्ला सरकारका सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ़ने उहाँको भनाइ छ। मनसूनका बेला राजमार्गहरूमा हुने सड़क अवरोध हटाउन गृह मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो। सड़क खुलाउन आवश्यक डोजर तथा उपकरण कहाँ छन् भन्ने जानकारी दिने विशेष डिजिटल एप विकास गरेको गृहमन्त्री गुरूङको भनाइ छ। यस प्रणालीमा सड़क अवरोध भएमा नजिकैको उपकरण तत्काल परिचालन गरी सड़क खुलाउने र यात्रुहरू अलपत्र पर्ने अवस्थाको अन्त्य हुने उहाँको विश्वास छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति संस्था तथा निकायहरूलाई कानून अनुसार लीजमा रूपान्तरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्रचार गर्दै भोगाधिकारमा रहेका सरकारी जग्गाको अवस्था पहिचान गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई लीजमा रूपान्तरणका लागि जानकारी गराउन निर्देशन दिएको हो। विभागले भोगाधिकार समाप्त भएका वा म्याद सकिन लागेका जग्गाको विवरण अध्यावधि गरी सम्बन्धित पक्षलाई जानकारी गराउन र लीजमा रूपान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन सबै कार्यालयहरूलाई निर्देशन दिएको छ। साथै यस्ता जग्गाको अभिलेख व्यवस्थित राख्न, कानूनी अन्यल हटाउन र सरकारी सम्पत्तिको उपयोगलाई थप व्यवस्थित बनाउन विशेष ध्यान दिन भनिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। तनहुँमा 9 वर्षको अवधिमा वन्यजन्तुको आक्रमणमा परि 17 जना बाल बालिकाको ज्यान गएको छ। 2074 सालदेखि 2082 सालसम्मको अवधिमा यस्ता घटनामा 21 जना घाइते भएका छन्। वन्यजन्तुको आक्रमणमा बन्दीपुर गाउँपालिकामा मात्रै 7 जना बाल बालिकाको ज्यान गएको डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। भानु नगरपालिकामा 5 जनाको ज्यान गएको छ, 9 जना घाइते भएका छन्। व्यास नगरपालिकामा 2 जना, शुक्ला गण्डकीमा 2 जना र आबु खैरेनी गाउँपालिकामा 1 जनाको ज्यान गएको छ। ज्यान गुमाएका मध्ये धेरै जसो घटना चितुवाको आक्रमणका कारण भएका हुन्। अब विदेशको खबर। आइफोन निर्माता अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्नो उत्पादनहरूको मूल्य बढ़ाउने भएको छ। एप्पलमा प्रयोग हुने मेमोरी चिपको लागत बढ़ेकाले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ टिम कुकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। प्रसिद्ध अमेरिकी अखबार वाल स्ट्रीट जर्नलसँगको अन्तर्वार्तामा सीईओ कुकले एप्पलका उत्पादनहरूमा कहिलेदेखि मूल्य बढ़ने र कुन उत्पादनहरू प्रभावित हुनेछन् भन्ने बारेमा भने बताउनु भएन। आउँदो सेप्टेम्बरमा बजारमा आउने आइफोन 18 पनि प्रभावित हुन्छ वा हुँदैन भन्ने स्पष्ट छैन। मोबाइल फोन जस्तै स्मार्ट उपकरणहरूमा मेमोरी चिप अत्यावश्यक हुन्छ, तर पछिल्ला महिनाहरूमा कृत्रिम बुद्धिमत्ता एआईको तीव्र वृद्धिले मेमोरी चिपको मूल्य बढ़ाएको छ। एकातिर माग बढ़िरहेको र अर्कोतिर आपूर्ति सीमित रहेकाले चिप उत्पादकहरूले मूल्य बढ़ाइरहेका छन्। यस वर्षको शुरूमा सामसङले मेमोरी चिप आपूर्तिको अभावले विद्युतीय उपकरणहरूको मूल्य बढ़न सक्ने बताएको थियो। कम्प्युटरका सबैभन्दा सस्तो भागहरूमध्ये एक मानिने ऱ्यामको मूल्य सन् 2025 अक्टोबर यता दोब्बर भन्दा धेरै भइसकेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आजदेखि समूह चरणका दोस्रो चरणका खेल शुरू हुँदैछन्। आज राति 10:15 अमेरिकाको एटलान्टा रंगशालामा समूह एका चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल हारेका थिए। यस्तै राति 1:00 अमेरिकाको लस एन्जलसमा रंगशालामा समूह बीका स्विजरल्याण्ड र बोस्निया एण्ड हर्जगोभिनिया खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यस्तै बिहान 4:00 समूह बीका क्यानाडा र कतार खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यस्तै बिहान 7:45 ग्वाडा लजरा रंगशालामा समूह एको घरेलु टोली मेक्सिको र दक्षिण कोरिया खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए। यसैबीच फिफा विश्वकप 2026 पहिलो चरणका खेलहरू सकिएसँगै बीबीसी स्पोर्ट्सका विज्ञहरूले प्रतियोगितामा सहभागी 48 टोलीको नयाँ वरियता सार्वजन गरेका छन्। पहिलो खेलको प्रदर्शनका आधारमा फ्रान्स वरियताको शीर्ष स्थानमा रहन सफल भएको विज्ञहरूको भनाई छ। सेनेगललाई 3-1 गोलले हराएको फ्रान्सको उत्कृष्ट प्रदर्शन र हरेक ठाउँमा बलिया खेलाड़ी रहेका विज्ञहरूले बताएका छन्। विज्ञको सूचीमा क्रोएसियालाई हराएको इंल्याण्ड दोस्रो र अल्जेरियामाथि शानदार जित निकालेको अर्जेन्टिना तेस्रो नम्बरमा छन्। यस्तै कुरासाओलाई 7 गोलले हराएको जर्मनी चौथो र घरेलु टोली अमेरिका 5 स्थानमा रहन सफल भएका छन्। यस्तै 6 नर्वे 7 कोलम्बिया 8 मोरक्को 9 ब्राजिल र 10 स्वीडेन पढ़ेका छन्। विज्ञहरूका अनुसार यसपटक फ्रान्स र अर्जेन्टिना जितको मुख्य दावेदारका रूपमा देखिएका छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चल्दै प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयको बजेटबारे प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले संसदमा जवाफ दिने। आजदेखि झापाका चिया उद्योग पनि बन्द। उद्योगी र चिया किसान सहित झण्डै 60,000 श्रमिक गम्भीर समस्यामा। मनसुनजन्य विपदमा नागरिक सुरक्षा पहिलो प्राथमिकतामा राखेको गृहमन्त्री गुरूङको भनाई। मोबाइल एपबाट पहिरो र सड़क अवरोधबारे जानकारी लिन सक्ने व्यवस्था मिलाउने। मेमोरी चिपको लागत बढ़ेपछि एप्पलले आफ्नो उत्पादनहरूको मूल्य बढ़ाउने। एआईको तीव्र वृद्धिले चिप महँगिँदै। र विश्वकप फुटबलमा आज रातिदेखि समूह चरणको दोस्रो चरणका खेल शुरू हुँदैछ।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478263।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
4: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
8: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
9: मेडिकल आईसीयू लगायत सुगर प्रेसर, थाइराइडको चेक जाँच तथा उपचार सेवा,
10: छाती, मुटु, दम, क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
9: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
10: डेंगु, मलेरिया, निमोनिया, टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
9: अन्य विशेषज्ञ सेवाहरू,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
9: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825362018।
12: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
13: हेलो
14: श्रीमान ज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
15: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
13: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल घोराईमा
15: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
12: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
16: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
17: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
18: सम्पर्क फोन नम्बर 0825902222।
13: जु रोड सुटी, पुकार, खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
19: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
20: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
11: डाक्टरद्वारा दिइने सेवाहरू,
19: पाइल्स, फिसर, फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
11: बिना टाका प्रभावकारी उपचार,
6: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
11: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
6: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
11: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच निमिति यही असार 12 गते शुक्रबार
18: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड, सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
21: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
11: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
22: बाङ्गा टिङ्गा दाँत मिलाउने,
4: शल्यक्रिया गरेर दाँत निकाल्ने,
22: खाली ठाउँमा दाँत भर्ने,
4: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने,
22: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
23: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
24: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू:
24: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
11: छाती, दम, निमोनिया, खोकी, छेरो,
24: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
11: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
24: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
24: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
11: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
24: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
24: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
11: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
24: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
11: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
24: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
11: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
18: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, घोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।

नमस्कार आवाज सुनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 चार मेगाहर्जको आफ्नै प्रस्तुति रेडियो कार्यक्रम लेग्वेसीको फाकामा प्राविधिक मित्र शालिक राम चौधरीसँगै म कार्यक्रम प्रस्तुता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम लेग्वेसीको फाका 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्रामपछि करिब करिब 4 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। लोक तथा दोहोरेकी संगीतको संगालो रेडियो कार्यक्रम लेग्वेसीको फाका फरकबार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज पनि हामी बिहीबारे श्रृंखलामा छौं। तपाईँकै साहित्यिक सृजना सुन्ने श्रृंखलामा छौं। 082-562-8054 को टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। हामी कार्यक्रमको शुभारम्भ गर्छौ निकै नै मिठो सांगीतिक आवाजबाट।

अह एकदमै मिठो गीत तपाईहरुको माझमा प्रस्तुत गरेका थियौ। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखबेसीको फाकामा। छ मलाई टेक्निसियनबाट शालिकराम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी छ तपाईहरुको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरुमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। है फरकबार फरक श्रृंखलाको साथमा तपाईहरूको माझमा आउने गर्दछौं। आज पनि हामी बिहिबारे श्रृंखलामा छौं, तपाईहरूकै साहित्यिक सृजना सुन्ने श्रृंखलामा छौं। बाहिरतिर एकदम धेरै चर्को चर्को घाम चाहिँ लागिरहेको छ। सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, सुनिराख्नु भएको छ। हजुरहरूलाई पनि साहित्यिक सृजना गर्न आउँछ, सुनाउन मन छ भने आजको श्रृंखलामा तपाईँहरू पनि जोडिन सक्नुहुनेछ। सो साथीहरू आउनु भयो भने पक्कै पनि हामी कुराकानीलाई जोड्नेछौ। यदि आउनु भएन भने तपाईँहरूको माझमा मिठा मिठा गीत संगीतहरू प्रस्तुत गर्नेछौ। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

अहो एकदमै मिठो गीत भरको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखबेसीको फाकामा छु। मलाई टेक्निसियनबाट शालिगराम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी छ तपाईँहरूको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ है। फरकबार फरक श्रृंखलाको साथमा तपाईँहरूको माझमा आउने गर्दछ। 3 बजेको नेपाल खबर र केही व्यापारी विश्राम पछि करिब करिब तपाईँको माझमा चाहिँ हामी 4 बजेसम्म रहनेछौ। आज बिहिबारे श्रृंखलामा छौ तपाईँकै साहित्यिक सृजना सुन्ने श्रृंखलामा छौ। आफूले रचना गर्नुभएको छ साहित्यिक सृजना सुनाउन चाहनुहुन्छ भने हजुरहरू पनि जोडिन सक्नुहुनेछ। सो सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, स्वस्थ हुनुहुन्छ होला। बाहिरतिरको यो चर्को चर्को घाम है त्यति धेरै काम पनि गर्न दिएको चाहिँ छैन होला जस्तो लाग्छ। आफ्नो ख्याल चाहिँ गर्नु होला, यसरको घाममा बाध्यता हुन्छ, काम गर्नै पर्छ। सो त्यो भएको भएर विशेष त आफ्नो ख्याल गर्नुहोला भन्न चाहन्छु। साथीहरू आउनु भयो भने पक्कै पनि हामी कुराकानीलाई जोड्नेछौ। यति बेला मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

0: एकदमै मिठो गीत तपाईँहरूको माझमा प्रस्तुत गरेका थियौ। गीत पछि पुनः स्वागत छ रेडियो कार्यक्रमले खुसीको भाकामा छु। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.rmp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। नमस्कार। नमस्कार हजुरको शुभ नाम।
1: हेलो
0: हजुरको शुभ नाम।
1: यो घर आइलापुरमा टोपेन्द्र नेपालले।
0: टोपेन्द्रजी आउनु भयो है।
1: हजुर
0: सन्चै हुनुहुन्छ नि?
1: ठिकै छ हजुरको आशीर्वाद र मायाले।
0: अनि के गर्दै हुनुहुन्छ हाम्रो टोपेन्द्रजीले?
1: अब गर्मी छ, बिहान बजार गएको थिएँ, घडी बसेर कोठामा कार्यक्रम सुनेर फोन लगाएको।
0: बाहिरतिर निस्किने जस्तो माहौल पनि छैन है, अत्याधिक गर्मी छ। ठिक छ, कोठामा बसिराख्नु भएको छ, हामीलाई सुन्नुहुन्छ, खुसी लाग्छ। नास्ता खानुभयो?
1: नास्ता अहिले बन्दैछ, अलिकति फलफुल खाइसकेको। नाति स्कुलबाट आएर खेलिराखेको छ, नाति साइकल कुदाएको छ गल्लीमा, म यस्तो कार्यक्रम सुनेर फोन लगाएको।
0: ठिक छ, सो हजुरको सहकारी नाति अनि बाजे सँगसँगै आफ्नो काम पनि गर्नुहुन्छ अनि साथसाथै रेडियोहरू पनि सुन्नुहुन्छ, कल गर्नुहुन्छ, खुसी लाग्छ। आज साहित्यिक सृजना सुनौमा है।
1: हजुर हजुर हजुर हजुर। अब कस्तो छ, आफूलाई त राम्रो लाग्छ, मिलाएर लेखेको छ है। नास्ता खाइसक्नुभयो?
0: नै हाम्रो पनि भएको छैन, एकछिन पछाडि हुन्छ है।
1: हवस् हवस् म सुरु गर्छु। हिलो भने हेला नगर्नु, हिलामा पनि कमलको फुल फुल्न सक्छ। हिलो भने हेला नगर्नु, हिलामा पनि कमलको फुल फुल्न सक्छ। गरिब भने हेला नगर्नु, गरिबको पनि आफ्नै मान प्रतिष्ठा हुन्छ। गरिब भने हेला नगर्नु, गरिबको पनि आफ्नै मान प्रतिष्ठा हुन्छ। दिनभरि अर्काको काम गरेर गरिबले साग सिस्न खाएर उसको पानी चोइने भने उसको सुत्ने घर छ। गरिबले पनि दिनभरि अर्काको काम गरेर साग सिस्न खाएर पानी चुइने भने उसको सुत्ने घर छ। धनीले धनी छु भनेर घमण्ड कहिल्यै नगर्नु। जति करोडौँको माहौल भयो नि एक दिन यो संसार छाडेर जानै पर्छ। करोडौँको माहौल भयो भने एक दिन यो संसार छाडेरै जानुपर्छ। हजुर
0: एकदमै मिठो समय सान्दर्भिक वास्तविक घटनामा आधारित सो साहित्यिक सृजना सुनाउनु हजुरलाई धन्यवाद दिन चाहन्छु। अनि छुट्टिनुपर्छ, आफ्नो सानो साथीलाई सम्झिनुहोस् है।
1: सर्वप्रथम त प्यारो कार्यक्रम चलाउने हजुरलाई आज प्राविधिक को हुनुहुन्छ उहाँलाई चाहिँ मेरा साथीहरू भन्दा आरआरए मगर, जगत चौधरी, मुस्कान जीसी, राधा आचार्य लाई सम्झिँदै र मेरो विदेशमा रहनुहुने कान्छो छोरा आनन्द नेपाललाई सम्झिँदै बिदा हुन्छ। हवस् नमस्कार।
0: हस्टु नमस्कार। सम्झिनु भएको थियो टुपेन्द्र नेपाली रतनपुरबाट फोन हुनुहुन्थ्यो। एकदम मिठो साहित्यिक सृजना सुनाएर गइसक्नु भएको छ। पालो तपाईँको छ 082-5608-54 टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ। मलाई टेक्निसियनबाट चाहिँ शालिक राम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी अब आजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँको छ यति बेला टेलिफोनमा अर्को सहभागी साथी स्वागत गरौँ। नमस्कार।
2: हजुर नमस्कार।
0: नमस्कार, शुभ नाम।
2: हजुर गर्दछ।

0: अनि छेत्री घरचिनबाट
1: गजर सिंह ओली छेत्री आउनु भयो है
0: हजुर हजुर
1: सन्चै हुनुहुन्छ नि
0: हजुर हजुर हजुर पनि सन्चै हुनुहुन्छ
1: एकदम हामी पनि सन्चै छौँ अनि के गरिदिनुहुन्छ हाम्रो गजरजीले
0: हजुरको नास्ता भयो
1: नै भएको छैन अनि हजुरको भयो
0: नास्ता गर्दै प्रोग्राम सुन्दै अनि फोन गर्दै यही त
1: सबै काम एकैचोटि भ्याउनु भएछ त है
0: हजुर हजुर
1: एकदम धेरै गर्मी छ के अरे बाहिरतिर है त्यही भएको भएर पनि अलिकति बस्दै है नास्ताहरू खाँदै
0: हजुर
1: ठिक छ आज साहित्यिक सृजना सुनौ न है
0: म सुनै हाल्छु है पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उत्तर हिमालदेखि दक्षिण तराईसम्म उत्तर हिमालदेखि दक्षिण तराईसम्म पहाडमा जाँदो आए तराईले सेक्नु पर्छ पहाडमा जाँदो आए तराईले सेक्नु पर्छ तराईमा आधी देरी आए पहाडले छेक्नु पर्छ तराईमा आधी देरी आए पहाडले छेक्नु पर्छ यस्तै नै
1: हो एकदमै मिठो साहित्यिक सृजना सुनाउनु भयो हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु भने छुट्टिनुपर्छ आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस् है
0: सर्वप्रथम त मिठो भाइसको धन्यवाद हजुरलाई
1: धन्यवाद
0: अनि प्राविधिकमा बस्नुभएको हाम्रो शालिग्राम बाबुलाई होल मध्य पश्चिम युनिटलाई अब साथीहरूमा आर्यल मगर तलबीर भक्ति मगर रुद्रबहादुर पुन राधा आचार्य अनि भर्खर आउनुभएको भूपेन्द्र नेपाली अरू रेशम गोतामी अरू नाम छुटेका सबै सबै साथीहरूलाई गर्दछिनमा ओली छेत्री भनेर चिन्ने नचिन्ने सबैलाई र यो साहित्यिक सृजनाको प्रोग्राम सुनेर बस्ने सबैलाई सम्झिँदै मिठो माया सम्झना गर्दै छुट्यौ नमस्ते
1: छुट्यौ नमस्कार सम्झिनु भएको थियो गजर सिंह ओली छेत्री फन्द हुनुहुन्थ्यो एकदमै मिठो साहित्यिक सृजना सुनाएर गइसक्नु भएको छ हाम्रा फ्रिक्वेन्सीबाट 91.3 सार्मिक आर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ अब नै तपाईँको माझबाट छुटेर जाने बेला भइसकेको छ तीनजेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सहभागिता सुनाएर साहित्यिक सृजना सुनाउने साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ शालिग्राम चौधरीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सन भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि बिदा दिनुहोस् नमस्कार।

0: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसाएर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाग,
7: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847779770
8: र 9857830689।
9: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
9: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीविस रोड, खोराही दाङ।
12: फोन 562-5121।
9: सम्पर्क मोबाइल
11: 9857328719 र 9857328223।
13: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
13: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
14: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
13: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
14: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
13: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
14: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 9847967487।
15: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराई दाङमा।
16: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
15: डाक्टरद्वारा दिइने सेवाहरू:
16: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
15: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
16: सम्पर्क मोबाइल नम्बर 9857844722, 9857835060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
17: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
18: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
17: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
18: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
17: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो। राम्रो पैसा कमाइरहेछ त्यसले।
18: ल ल काका गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
19: मध्य पश्चिम चाङ च्याट, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढामगरको नमस्कार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ। लुम्बिनी प्रदेश स्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी 2083 को आज बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विशेष गरी मानवीय त्रुटि, लापरवाही र ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढ़िरहेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि विशेष योजना निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने बताउनु भएको हो। उहाँले सड़क सुरक्षा र सुरक्षित यात्रालाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, ट्राफिक व्यवस्थापनमा ट्राफिक व्यवस्थापन सुधार, सड़क पूर्वाधारको स्तर उन्नति तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। मुख्यमन्त्री आचार्यले सड़क दुर्घटनाको ठूलो मानवीय तथा आर्थिक क्षति पुर्याउने भएकाले यसको रोकथामका लागि दीर्घकालीन तथा परिणाममुखी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले सुरक्षित सड़क र सुरक्षित यात्राको वातावरण निर्माण गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो। रूपन्देही स्थित बुटवल उद्योग वाणिज्य संघको सभाहालमा आयोजित गोष्ठीमा प्रदेश प्रहरी कार्यालय, ट्राफिक प्रहरी, स्थानीय तहका प्रतिनिधि तथा सरकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उप महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ट्राफिक व्यवस्थापन, सड़क सुरक्षा तथा दुर्घटना न्यूनीकरणका उपायबारे समीक्षा तथा छलफल गरिएको थियो। भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायले कानून अनुसार लीजमा रूपान्तरण प्रक्रिया पूरा गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले आग्रह गरेको छ। विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्राचार गर्दै भोगाधिकारमा रहेका सरकारी जग्गाको अवस्था पहिचान गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई लीजमा रूपान्तरणका लागि जानकारी गराउन निर्देशन दिएको हो। विभागका अनुसार सरकारी जग्गा दर्ता तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्य नीति 2071 अनुसार भोगाधिकार प्राप्त व्यक्ति, संस्था वा निकायले तोकिएको अवधिभित्र लीजमा रूपान्तरणका लागि निवेदन दिनुपर्ने व्यवस्था छ। विभागले भोगाधिकार समाप्त भएका वा म्याद सकिन लागेका जग्गाको विवरण अद्यावधि गरी सम्बन्धित पक्षलाई जानकारी गराउन र लीजमा रूपान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन सबै कार्यालयलाई निर्देशन दिएको छ। यस्तै यस्ता जग्गाको अभिलेख व्यवस्थित राख्न, कानूनी अन्यल हटाउन र सरकारी सम्पत्तिको उपयोगलाई थप व्यवस्थित बनाउन विशेष ध्यान दिन भनिएको छ। लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो 11 महिनामा आन्तरिक राजस्व संकलनमा सुधार देखिएको छ। प्रदेश सरकारले गत जेठ 25 गतेसम्म 5,14,04,00,000 आन्तरिक राजस्व संकलन गरेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 12% बढ़ी हो। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा प्रस्तुत गर्नुभएको आर्थिक विवरण अनुसार सोही अवधिसम्म प्रदेश संचित कोषमा 26,57,77,00,000 दाखिला भएको छ। संघीय सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाट र प्रदेशको आन्तरिक स्रोतबाट प्राप्त रकम सो कोषमा समावेश हुने व्यवस्था छ। प्रदेश सरकारले चालू आर्थिक वर्षमा हालसम्म 17,47,82,00,000 खर्च गरेको जनाएको छ। यो कुल विनियोजित बजेटको 44.85% हो। उक्त खर्च मध्ये रू 10,11,09,00,000 पुँजीगत तथा 7,36,73,00,000 चालू तर्फ रहेको मन्त्रालयले जनाएको छ। प्रदेश सरकारका अनुसार स्थानीय तहलाई वित्तीय हस्तान्तरण अन्तर्गत 1,93,23,00,000 उपलब्ध गराइएको मध्ये 56.42% खर्च भइसकेको छ। प्रदेश गौरवको आयोजनाको रूपमा रहेको प्रदेश राजधानी व्यवस्थापन तथा निर्माण कार्यक्रम अन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको छ। उक्त आयोजनाको भौतिक प्रगति 7% तथा वित्तीय प्रगति 95.58% पुगेको छ। निर्माण सम्पन्न प्रशासनिक भवनबाट गत वैशाख 21 गतेदेखि सेवा सञ्चालन भइरहेको छ। मन्त्री कार्कीका अनुसार चालू आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धि दर 2.87% रहने अनुमान गरिएको छ। कृषि क्षेत्रमा अपेक्षित वृद्धि हुन नसक्दा तथा यातायात, संचार र व्यापार क्षेत्रको विस्तार सुस्त हुँदा आर्थिक वृद्धि दर प्रभावित भएको प्रदेश सरकारले स्पष्ट पारेको छ।
र मध्य प्रदेशमा पछिल्लो पाँच वर्षमा 21,000 भन्दा बढ़ी सड़क दुर्घटना हुँदा 2,748 जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ। मध्य प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष 2077-78 2081-82 तथ्याङ्क अनुसार कुल 21,989 सड़क दुर्घटनामा 42,637 सवारी साधन परेका छन्। दुर्घटनामा 2,748 जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ। यस्तै घटनामा परेर 10,866 जना गम्भीर घाइते र 36,442 जना सामान्य घाइते भएका छन्। प्रदेश प्रहरी प्रमुख डीआईजी ओम अधिकारीले मधेसमा जनसंख्या ठूलो प्रदेश भएकाले र सवारी साधन पनि धेरै भएकाले दुर्घटना रोक्न चुनौतीपूर्ण भएको बताउनु भएको छ। ट्राफिक व्यवस्थापनमा सबै क्षेत्रको समन्वय गरेर सचेतनामूलक कार्यक्रमले न्यूनीकरण गर्न सकिने उहाँको भनाई छ। नीति निर्माणमा पनि ट्राफिक प्रहरीको आवाज नपुगेको र बजेटमा कमजोर रहेकोले त्यसमा राज्यले विचार गरिदिनुपर्ने उहाँको भनाई छ। हवस् त अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
4: यसरी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिची भिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
3: हाम्रा विशेषताहरू:
2: आधुनिक प्रयोगशाला,
3: अत्याधुनिक सर्वेक्षण उपकरण,
2: अनुभवी प्रशिक्षक,
3: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
2: नियमित फिल्ड भिजिट र रोजगारीमुखी शिक्षा सहित अध्ययन गराइने
3: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
2: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
3: आजै रजेना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजेना टेक्निकल कलेज घुराई 18 रजेना दाङ।
3: सम्पर्क फोन नम्बर 082-5602-4,
4: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64-848।
5: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, सीमित जनशक्ति र सफल भविष्यको आधार।
3: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
3: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
3: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
3: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
4: विशेषज्ञ डाक्टरी सेवाहरू:
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
4: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
2: सम्पर्क फोन 082-5090-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
8: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
9: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
8: हुलासले बनाउँदैछ परिवार एक साथ।
10: नेपाली जुत्ता घर,
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
10: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
10: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, हुराही दाङ।
3: सम्पर्क मोबाइल नम्बर 98577146। होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
3: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
3: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
3: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
11: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
11: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
11: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
3: छालामा दागहरू आउने कपाल झर्ने,
11: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
11: बारम्बार गर्भपतन भएमा,
3: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
11: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
11: बिना कारण शरीरको तौल घटेमा,
3: ढाड दुखेमा, कम्मर दुखेमा,
11: गाउट तथा युरिक एसिडको समस्या,
3: बारम्बार आँखा रातो भएमा,
11: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
11: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
3: लामो समयदेखि छाला कडा भएमा,
11: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
3: युवा अवस्थामा पक्षघात भएमा,
11: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
11: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
3: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
11: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: फोन नम्बर 0825916070।
11: मोबाइल नम्बर 98578443123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
6: ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: कार्यक्रमहरू:
6: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
12: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
13: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरा दाङ।
14: फोन नम्बर 0825562601, 98578935990, 98578131684, 98512323228
6: र 98578737255।

नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम इनबक्सको परीक्षामा बस्नुभएका तपाई सम्पूर्ण श्रोताहरूलाई तपाई यति बेला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स सुन्दै हुनुहुन्छ र तपाई कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempire.org बाट पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गर्छौं। आजको वसैमा प्रविधिमा शालिग्रामजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली। कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहन्छौ र आजको बसाईमा पनि सदाको बसाई जस्तै यहाँहरूका कमेन्टहरू वाचन गर्नेछौ। यदि तपाई आजको बसाईमा कार्यक्रममा सहभागिता जनाएर हामीलाई साथ दिन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौं र तपाईँको कमेन्टको पर्खाईमा हामी यति बेला गीत राख्छौं। फेरि आउनेछौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioMP.org बाट पनि संसारभरिकै साथ सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गर्नेछौ। यदि तपाईँ पनि कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ। यति बेला प्रविधिमा शालिग्रामजीको साथ मिलेको छ, म कार्यक्रम प्रस्तुता सुशीला ओली। यति बेला साथीहरूको पनि कमेन्ट प्राप्त भइराखेको छ, हामी सबै साथीहरूको कमेन्टलाई पालै पालो स्थान दिनेछौ कार्यक्रममा भन्न चाहन्छु। र तपाईँ पनि कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ। यति बेला कमल श्रेष्ठजीको कमेन्ट प्राप्त भएको छ हामीलाई। कमलजी लेख्नुहुन्छ, आज मलाई खुमान अधिकारी र विष्णु माझीको आवाजमा रहेको चुरोट र सलाई भन्ने लोक भाका बजाइदिनु ल यदि मिल्छ भने भन्नुभएको छ। हामी सम्भव भएसम्म राख्नेछौ भन्न चाहन्छु कमल श्रेष्ठजीलाई। उहाँ लेख्नुहुन्छ, हजुर नमस्कार, म तिनजुरे मीडिया ग्रुपको सदस्य तेह्रथुमको फिदाबाट कमल श्रेष्ठ हो भन्नुभएको छ। धन्यवाद कमलजीलाई। यस कार्यक्रम मार्फत अब बज्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा, मनोज भुजेल, सुची आरती लिम्बु भुजेल, लोकन थाक्लिन लिम्बु, राजन खतिओडा, त्यसै गरेर चित्र योगी, सुशीला कार्की, पूजा चामलिङ, सम्झना लिम्बु, मनोज खड्का, मीडिया प्रेमी निर्मला बनेम, फूलमाया लिम्बु, पुष्पाञ्जली राई, पूजा मान्देबा, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत मार्फत सुनाउन चाहन्छु, विदा हुन्छु के बाई पनि भन्नुभएको छ। धन्यवाद कमल श्रेष्ठजीलाई। आगामी बसाइमा पनि तपाईँको सहभागिता यस्तै गरी रहनेछ। यस्तै गरी अर्को साथी हुनुहुन्छ देवन किशोर अन्जानजी हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ, नोट भने साथी पैसामा मात्र ध्यान नदिनुहोस्, किनकि कसले के भन्छ भन्ने सही र गलत छुट्याउँदै भण्डार गर्न सक्ने क्षमता पनि हुन सक्छ। लेख्नु भएको छ, नमस्कार हजुर लगायत होल युनिट परिवारलाई, साथै सम्पूर्ण मीडिया प्रेमी साथीहरूलाई मुटु फुट्ने गरी सम्झना। देवन किशोर अन्जान प्रवासी लेख्नु भएको छ, धन्यवाद यहाँलाई पनि। आगामी बसाईमा पनि यसै गरी तपाईँको सहभागिता रहनेछ र धन्यवाद पनि दिन चाहन्छु देवन किशोर अन्जानजीलाई। तपाईँ पनि कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी कार्यक्रममा त्यसलाई फेरि पनि गीत राख्छौं।

यति बेला तपाईँको माझमा निकै मिठो मनसुनी गीत राखेका थियौं। तपाई हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioMP.org पनि संसारभरकै साथ सुन्न सक्नुहुन्छ। र कार्यक्रममा साथीहरूको कमेन्ट प्राप्त भइराखेको छ। हामी सबै साथीहरूको कमेन्ट पालै पालो वाचन गर्नेछौ। करिना थापा मगरजीको कमेन्ट प्राप्त भएको छ। उहाँ लेख्नुहुन्छ, हेलो दिदी नमस्ते, म सिन्धुलीबाट करिना थापा मगर, मिस यू अल भन्नुभएको छ। धन्यवाद करिना थापा मगरजीलाई पनि। यस्तै गरी अरूण राईले मिस यू अल भन्नुभएको छ, अरूणजीलाई पनि धन्यवाद दिन चाहन्छु। यस्तै गरेर हामीलाई सन्दीप नेपालीजीको पनि कमेन्ट प्राप्त भएको छ। सन्दीपजी लेख्नुहुन्छ, हेलो दिदी नमस्ते, के छ हालखबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। हामी एकदम ठिक छौ सन्दीपजी, बरु तपाईँलाई कस्तो छ? म घोराही 18 सन्दीप नेपाली, अब बज्ने गीत मेरो घर परिवार र मलाई सन्दीप नेपाली भनेर चिन्नुहुने सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भन्नुभएको छ। सन्दीप नेपालीजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी बसाईमा पनि तपाईँको यस्तै गरी सहभागिता रहनेछ, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै गरेर पूजा योङहाङजीको पनि कमेन्ट प्राप्त भएको छ। पूजाजीलाई पनि धन्यवाद दिन चाहन्छु। पूजाजी लेख्नुहुन्छ, हेलो दर्शन नमस्ते, म सयपत्री मीडिया ग्रुपको मेम्बर पूजा योङहाङ माङसिबुङ गाउँपालिका इलाम घर भई हाल झापाबाट भन्नुभएको छ। अब बज्ने गीत मार्फत सम्झनु पर्दा साथीहरू एमपी विवश लिम्बु, साजन योङहाङ लिम्बु, सुमन गुरूङ, विनोद लजालु, पूर्वेली आकाश राई, वेदराज विष्टकांसा, सुनिल लिम्बु, भीम सोल्टी, मोहन लिम्बु, प्रेम भण्डारी, अप्सरा दाहाल भट्टराई, जगत राई, मिसिङ रावत लगायत मेरो नाम र आवाजसँग परिचित सम्पूर्णलाई मिठो सम्झना के बाई भन्नुभएको छ। पूजाजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी बसाईमा पनि तपाईँको यस्तै गरी सहभागिता रहनेछ कार्यक्रममा। यसै गरी हामीलाई कञ्चन आवास नाम गरेको साथीको कमेन्ट प्राप्त भएको छ। कञ्चनजी लेख्नुहुन्छ, नमस्ते, म बिर्ख बहादुर नेपाली, लेख्नु भएको छ नाम उहाँको, घर खतियाड गाउँपालिका 11 मुगु हाल काठमाडौँ भन्नुभएको छ। सर्वप्रथम तपाईँ अनि प्राविधिक मित्रलाई धेरै धेरै सम्झना अनि मिठो माया भन्नुभएको छ। सबैभन्दा धेरै सम्झन चाहन्छु मेरो दिदी सोयचन नेपाली, भिनाजु रमेश बजरुली, प्यारो भान्जा निवेद हाल अमेरिका र बहिनी काजल परिहार योके कोहलपुरमा बस्नुहुने मेरा आमा, माइली आमा, बाजुरामा बस्नुहुने कान्छी आमा, अंकल लगायत भाइ पदम, सन्देश, भिजन, रोशन, मेरो लागि रूमाल हल्लाई हल्लाई भन्ने लोकगीत बजाइदिनुहोला। फेरि पनि नमस्कार बाई लेख्नुभएको छ। धन्यवाद कञ्चन बिर्ख बहादुर नेपालीजीलाई धन्यवाद दिन चाहन्छु। आगामी बसाईमा पनि तपाईँको यसै गरी सहभागिता रहनेछ र तपाईँ पनि कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको पनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी कार्यक्रममा गीत राख्छौं, फेरि आउनेछौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाई हामीलाई भर्खरै मात्र कही कतै सुन्दै हुनुहुन्छ भने तपाई सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाई इन्टरनेट अनलाइन मार्फत www.radioempi.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गरिराखेका छौं। यदि तपाई पनि कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा रहेको हामीले आज स्टारस छोडेका छौं सदाको बसाई जस्तै उक्त स्टारसको पनि कमेन्ट बक्समा यहाँले कमेन्ट गर्न सक्नुहुन्छ। यति बेला प्रविधिमा शालिक रामजीको साथ मिलेको छ, म कार्यक्रम प्रस्तुता सुशीला ओली र यति बेला साथीहरूको पनि कमेन्ट प्राप्त भइराखेको छ। हामी सबै साथीहरूको कमेन्टलाई स्थान दिनेछौ कार्यक्रममा भन्न चाहन्छु। यति बेला कर्ण प्रिय केसीजीको कमेन्ट प्राप्त भएको छ। कर्णजी लेख्नुहुन्छ, नमस्ते, सन्चय हुनुहुन्छ होला होइन भन्नुभएको छ, हामी एकदम ठिक छौ। म यता भारतको हिमाचलबाट कर्ण प्रिय केसी संगीत घर दाङ तुलसीपुर कार्यक्रम मार्फत शिशिर योगीको छाडेर काम सारा एक काम खोजिरहेछु बोलको गीत सुन्न चाहन्छु। सो गीत मार्फत हजुर लगायत मेरो घर परिवारमा मिठो सम्झना व्यक्त गर्दछु भन्नुभएको छ कर्णजीले। उहाँले भन्नुभएको गीत हामी सम्भव भएसम्म राख्नेछौ भन्न चाहन्छु। कर्णजीलाई धन्यवाद, कार्यक्रममा सहभागिता जनाएर हामीलाई साथ दिनुभयो। जनक मगर जनकजीको पनि कमेन्ट प्राप्त भएको छ, उहाँ पनि कार्यक्रमको नियमित श्रोता हुनुहुन्छ, धन्यवाद दिन चाहन्छु जनकजीलाई। हेलो दिदी नमस्ते, सन्चय हुनुहुन्छ, म पनि तपाईँको प्रोग्राम सुन्दैछु ल भन्नुभएको छ। जनक मगरजीलाई धन्यवाद दिन चाहन्छु र यस्तै गरी पुष्पा राईजीको पनि कमेन्ट प्राप्त भएको छ। गेटोल सुन सुमित्रा राई भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु कार्यक्रममा सहभागिता जनाएर सुमित्रा राईजीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ यहाँले, धन्यवाद दिन चाहन्छु। यसै गरेर कार्यक्रममा हामीलाई गिरिराज अधिकारीजीको कमेन्ट प्राप्त भएको छ। नमस्कार, म घोराही 17 गुलरियादेखि मध्यपश्चिम परिवारलाई अनि लाई पनि सम्झन चाहन्छु। रेडियो सुन्ने सम्पूर्णमा अब बस्ने गीत भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु। गिरिराज अधिकारीजीलाई पनि धन्यवाद दिन चाहन्छु, उहाँ पनि कार्यक्रम इनबक्सको नियमित श्रोता हुनुहुन्छ, सधैँ जसो कार्यक्रममा सहभागिता जनाएर र हामीलाई सुनेर पनि साथ दिनुहुन्छ, खुशी लाग्ने गर्दछ। यसै गरेर रेशम कुमार एकल यात्रीजीको कमेन्ट प्राप्त भएको छ। रेशमजी लेख्नुहुन्छ, दर्शन नमस्ते सुशीला शिष, म चाहिँ तुलसीपुर तीनदाङको मान्छे, हाल दोहा कतारबाट सुन्दैछु र अब बज्ने गीत मार्फत सम्झना गर्नुपर्दा सर्वप्रथम त हजुर अनि एमपी एफएम अल परिवार र मेरो घर परिवार सँगै सम्पूर्ण साथीहरूमा मिठो सम्झना गर्दछु।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं, विदा भएर जानुपर्छ आजको बसाईबाट। आज हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सबैलाई धन्यवाद दिन चाहन्छु। कार्यक्रममा सहभागिता जनाएर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु। र प्राविधिक मित्र शालिग्रामजीलाई पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि विदा हुन्छु। नमस्ते।

0: मम्मी दाँत दुख्यो
1: मम्मी मेरो दाँत बाङ्गो आयो साथीहरू सधैँ जिस्किरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
2: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
5: सावधान उस्ता उस्तै नामबाट नझुकिनु होला है बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
6: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
3: सम्पर्क फोन नम्बर 0825902022
1: रोड चुट्टी पुकार खैनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ
3: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आफै मरिसक्यो।
2: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
3: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
4: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
5: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
4: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा, सम्पर्क मोबाइल 9848723572।
6: मध्यपश्चिम ट्याङ्क, यति बेला बेलुकीको 5 बजेको छ।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: नमस्ते दैभाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एक पटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाङ,
7: सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट को 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
2: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
3: डाक्टरद्वारा दिइने सेवाहरू, पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
4: बिना टाका प्रभावकारी उपचार,
2: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
4: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज,
4: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच निमिति यही असार 12 गते शुक्रबार
5: दिव्य फार्मेसी कोराई 15 सड़क विभाग रोड, सम्पर्क फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913, 98-478-26163 र 98-095-12-871।
6: नेपाली जुत्ता घर
7: राप्ती अञ्चलकै सबैभन्दा ठूलो जुत्ता चप्पलको शानदार घर
6: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
7: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
7: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
8: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
7: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू,
8: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
7: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
8: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
7: छालामा दागहरू आउने, कपाल झर्ने,
8: शरीर फुल्ने र चिलाउने, हड्डी घिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
7: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
8: बारम्बार गर्भपतन भएमा,
7: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
8: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
7: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
8: बिना कारण शरीरको तौल घटेमा,
7: ढाड दुखेमा, कम्मर दुखेमा,
8: गाउट तथा युरिक एसिडको समस्या,
7: बारम्बार आँखा रातो भएमा,
8: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
7: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
8: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
7: लामो समयदेखि छाला कडा भएमा,
8: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
7: युवा अवस्थामा पक्षघात भएमा,
8: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
7: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
8: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
7: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
8: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
7: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: फोन नम्बर 082-595-6770,
8: मोबाइल नम्बर 98-578-43-123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: patro red chakatro no it like pro rasita pa from 2 and 4 so yes ma hamro patro nepal ma sarvadhik download gariyeko hamro patro app tapai ka lagi sadhai sajilo tapai pani download garnu ho kinaki yesma sabai cha
1: ghar ghar ani grihini ko sath hulas le banaudai cha pariwar ek sath
2: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
1: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
2: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
1: हुल्लासले बनाउँदैछ परिवार एक साथ
3: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा
4: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हातखुट्टा झमझम गर्ने वा पोल्ने काम्ने बेहोस हुने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
3: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
4: सम्पर्क मोबाइल नम्बर 9857844722 9857835060 सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड जान
5: सुने खबर जीवन साथी असल पाकी छौरे खुशी छौरे सुखी
6: नमस्ते म गीतकार संगीतकार राजकुमार बगर तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति।

0: गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
1: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
2: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
3: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
4: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
5: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
6: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: युनिक्षमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
8: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
9: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसी पुत्रोक दान। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
17: इन्डोस्कोपी सेवा
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
18: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
19: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
0: विशेषज्ञ डाक्टरी सेवाहरू:
19: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
0: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
19: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
4: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
3: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: अन्य सेवाहरू:
15: हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
8: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-6694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्।

0: ढुक्क हुनुहोस्। पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
1: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
2: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
3: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
2: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
3: यौन उत्तेजना नहुने,
2: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
3: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
2: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
4: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार, समय बिहान 11 बजेदेखि।
3: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15, बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 9847597193 र 9818098।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
5: हाम्रा विशेषताहरू:
6: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
5: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
6: शान्त तथा पारिवारिक वातावरण भएको,
5: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
6: तिहार सुसारको राम्रो व्यवस्था भएको,
5: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
6: घरको जस्तै माया पाउने,
3: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
7: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15, दाङ, 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
3: सम्पर्क फोन नम्बर 0825563687, सम्पर्क मोबाइल नम्बर 9869686303 र 9862251183।
8: खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825908647 0825908447।
10: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना: 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू: ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, वर्गदुवा, दाङ। सम्पर्क नम्बर 9709065225, 0825911101, 5911102, 5911103, 5911104 र 5911105।
8: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
11: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक
12: हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जोजाङ्गर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
17: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
18: हाम्रा सेवाहरू
17: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
18: छाती, दम, निमोनिया, खोकी, छेरो,
17: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
18: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
17: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
18: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
17: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
18: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
17: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
18: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
17: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
18: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
17: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
18: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
17: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्थाहरू आउने तथा थाइराइड,
18: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
12: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-585-196 र मोबाइल नम्बर 98-478-26-001।
18: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
15: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ।
18: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
15: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
18: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
15: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
18: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 सहित गेट दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढा मगरसँगै म सुशीला ओलीको तपाईँले हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामी लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो 11 महिनामा आन्तरिक राजस्व संकलनमा सुधार, सड़क दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाई।
1: दाङमा नागरिकता राहदानी राष्ट्रिय परिचय पत्र बनाउनेको संख्या बढ्दै जेठ महिनामा मात्रै 16,613 जनाले सेवा लिए।
0: खोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक पूर्व सभामुख महरा सक्रिय राजनीतिबाट विदा।
1: र मधेस प्रदेशमा पछिल्लो 5 वर्षमा 21,000 भन्दा बढ़ी सड़क दुर्घटना, जसबाट 2,748 जनाको मृत्यु।
0: अब खबर विस्तारमा।
1: लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो 11 महिनामा आन्तरिक राजस्व संकलनमा सुधार देखिएको छ। प्रदेश सरकारले गत जेठ 25 गतेसम्म 5,14,04,00,000 आन्तरिक राजस्व संकलन गरेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 12% बढ़ी हो। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा प्रस्तुत गर्नुभएको आर्थिक विवरण अनुसार सोही अवधिसम्म प्रदेश संचित कोषमा 26,57,77,00,000 दाखिला भएको छ। संघीय सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँट र प्रदेशको आन्तरिक स्रोतबाट प्राप्त रकम सो कोषमा समावेश हुने व्यवस्था छ। प्रदेश सरकारले चालू आर्थिक वर्षमा हालसम्म 17,47,82,00,000 खर्च भएको जनाएको छ। यो कुल विनियोजित बजेटको 44.85% हो। उक्त खर्च मध्ये 10,11,09,00,000 पूँजीगत तथा 7,36,73,00,000 चालू तर्फ रहेको मन्त्रालयले जनाएको छ। प्रदेश सरकारका अनुसार स्थानीय तहलाई वित्तीय हस्तान्तरण अन्तर्गत 1,93,23,00,000 उपलब्ध गराइएको मध्ये 56.42% खर्च भइसकेको छ। प्रदेश गौरवको आयोजनाका रूपमा रहेको प्रदेश राजधानी व्यवस्थापन तथा निर्माण कार्यक्रम अन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको छ। उक्त आयोजनाको भौतिक प्रगति 7% तथा वित्तीय प्रगति 95.58% रहेको छ। निर्माण सम्पन्न प्रशासनिक भवनबाट गत 21 गतेदेखि सेवा सञ्चालन भइरहेको छ। मन्त्री कार्कीका अनुसार चालू आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धि दर 2.87% रहने अनुमान गरिएको छ। कृषि क्षेत्रमा अपेक्षित वृद्धि हुन नसक्दा तथा यातायात, संचार र व्यापार क्षेत्रको विस्तार सुस्त हुँदा आर्थिक वृद्धि दर प्रभावित भएको प्रदेश सरकारले स्पष्ट पारेको छ।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ। लुम्बिनी प्रदेश स्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी 2083 आज बुटोलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विशेष गरी मानवीय त्रुटि, लापरवाही र ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढ़िरहेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि विशेष योजना निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने बताउनु भएको हो। उहाँले सड़क सुरक्षा र सुरक्षित यात्रालाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, ट्राफिक व्यवस्थापनमा सुधार, सड़क पूर्वाधारको स्तर उन्नति तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। मुख्यमन्त्री आचार्यले सड़क दुर्घटनाले ठूलो मानवीय तथा आर्थिक क्षति पुर्याउने भएकाले यसको रोकथामका लागि दीर्घकालीन तथा परिणाममुखी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले सुरक्षित सड़क र सुरक्षित यात्राको वातावरण निर्माण गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो। रूपन्देही स्थित बुटुल उद्योग वाणिज्य संघको सभाहालमा आयोजित गोष्ठीमा प्रदेश प्रहरी कार्यालय, ट्राफिक प्रहरी, स्थानीय तहका प्रतिनिधि तथा सरकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायक महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ट्राफिक व्यवस्थापन, सड़क सुरक्षा तथा दुर्घटना न्यूनीकरणका उपायबारे समीक्षा तथा छलफल गरिएको थियो।
1: घोराई उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। उपमहानगरले धेरै जसो पुरानै कार्यक्रमलाई नीति तथा कार्यक्रममा निरन्तरता दिएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय गौरवका आयोजना, अधूरा तथा क्रमागत योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गरिने उल्लेख गरिएको छ। पूँजीगत बजेटको प्रभावकारी कार्यान्वयनका लागि आवधिक योजना, मध्यकालीन खर्च र संरचना तथा यो आयोजना बैंकलाई आधार बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। उपमहानगरले पछिल्ला वर्षहरूमा नीति तथा कार्यक्रम ल्याउने तथा नीति तथा कार्यक्रमका लागि बजेट विनियोजन नगर्ने, विनियोजन भएको बजेट कार्यान्वयन नगर्ने लगायतका समस्या देखिएका छन्। यसै सन्दर्भमा रहेर हामीले आगामी वर्षको नीति तथा कार्यक्रम कस्तो आयो र नीति तथा कार्यक्रम अनुसार किन बजेटको विनियोजन हुँदैन, भएको बजेट पनि किन कार्यान्वयन हुँदैन भनेर घोराई उपमहानगरपालिकाकी उप प्रमुख हुमा डिसेलाई सोधेका छौं।
2: यसपटकको नीति तथा कार्यक्रम हाम्रा विगतलाई सम्बोधन गर्दै केही परिवर्तन पनि गरेका छौं हामीले। अब समग्रमा नीति तथा कार्यक्रम जनमुखी, किसानमुखी, समावेशी हिसाबले चाहिँ लिएका छौं र नीति जति लिएका छौं त्यही अनुसार फेरि हामीलाई बजेट पनि आवश्यकता पर्ने भएको हुनाले थोर थोरै सम्बोधन गर्ने पनि हामीले प्रयास गरेका छौं। अब नीतिको कुरा एकातिर, बजेटको कुरा अर्कोतिर, कार्यान्वयन पक्ष अर्कोतिर भए पनि राम्रो नहोला भनेर हामीले चाहिँ त्यसले गर्दाखेरि हामीले विशेष गरेर यसमा किसानमुखी भएर नीति बनाएका छौं। स्वास्थ्य र शिक्षा र हाम्रो यहाँको अहिलेको जल्दो बल्दो समस्या भनेको बिउ बिजन, विशेष गरेर किसानै हो, मैले भन्नुपर्ने किसानमुखी नै हुनुपर्छ भन्ने।
3: जस्तो किसानको हकमा धेरै नीतिहरू त बन्छन् तर ती नीतिहरूलाई चाहिँ कार्यक्रमले सम्बोधन गरेको पाइँदैन, त्यो नीति र कार्यक्रम बजेटको तालमेल चाहिँ कसरी मिलाउनुहुन्छ?
2: नीति बनाउने, थोरै बजेट छुटाउने तर त्यो बजेट पनि कार्यान्वयन नगर्ने, यस्तो राम्रो हुँदैन भनेर यसपटक जस्तो नीति छ त्यही अनुसार हामीले बिउ वितरण गर्ने कार्यक्रम भयो, त्यसपछि विभिन्न अल्पसंख्यक लगायतकोलाई समटेर तालिम दिने, जनचेतनाका कार्यक्रमहरू गर्ने, विद्यालयहरूमा जनचेतनाका कार्यक्रमहरू गर्ने, अहिले हाम्रो कृत्रिम जलाशय भनेर घोराई चिनिएको छ, त्यो कृत्रिम जलाशयहरूमा हामीले चाहिँ विभिन्न रिसोर्टदेखि ल्याएर त्यो जलाशयलाई सदुपयोग गर्ने काम गर्ने, जमिनमा पानीमा माछा, जमिनमा जंगल र आकाशमा पंक्षी भन्ने लगायतका नीतिहरू हामीले लिएका छौं। त्यो स्वाभाविकै रूपले नीति राम्रो मान्नु पर्ने स्वाभाविकै छ, तर पनि त्यसमा बजेट पनि छुट्याएर कार्यान्वयन गरियो भने त्यति बेला भन्न सकिएला। अहिले त हाम्रो नीति हाम्रो राम्रो भन्नुभन्दा नि हाम्रो नीतिलाई जनताले कसरी लिनुहुन्छ, हामीसित भन्दा नि जनतासित इन्टरभ्यू ल्याउनुभयो भने जनताले हाम्रो नीति अध्ययन गर्नुभयो कि भएन, हाम्रो नीति अभ्यास गर्नुभयो कि भएन, हाम्रो नीति कुन ठिक कुन बेठिक भन्ने कुरा केही कुराहरू नगर सदस्यज्यूहरूले, नगर सभाका सदस्यज्यूहरूले ल्याउनु होला, थपघट पनि गर्नुहोला भोलिको दिनमा। त्यसैले अहिले हामीले एउटा मैले भन्ने पर्ने कुरा के छ भन्दाखेरि हाम्रो कानूनको संग्रह थिएन, कानूनको संग्रह बनाउन थालेका छौं। नगरपालिकामा डकुमेन्ट्री चाहिँ एउटा जिजल सिस्टमले डकुमेन्ट्री प्रस्त थिएन, त्यो बनाउँदैछौं। त्यो डकुमेन्टमा यहाँ घोराईमा भएका पत्रकार, घोराईमा भएका राजनीति दल, यहाँ भएका किसानहरूले गर्ने उत्पादन, उद्योगीहरूले गर्ने उत्पादन, विद्यालयको अवस्था, स्वास्थ्य क्षेत्रको अवस्था, बाटोघाटो लगायतका कुराहरू छन्। अब हामीले चाहेको त ट्राफिकमा सीसी क्यामेरा राख्न पाए हुन्थ्यो, शहीद गेटमा सीसी क्यामेरा राख्न पाए हुन्थ्यो, टोयलेटहरू अझै सार्वजनिक टोयलेटहरू ठाउँ ठाउँमा अझै बनाउन सकिराखेका अवस्था छैन। त्यसले गर्दाखेरि केही कुरा हाम्रो अझै पनि राम्रो नीति ल्याछु गराछु भन्दा भन्दै पनि नीतिहरू अधुरा छन् भन्ने कुरा हामीले आफै पनि भन्न सक्छौं। त्यसले गर्दा नीति जीवनमा एउटैमा पूर्णता हुँदैन, त्यसले गर्दा अहिलेको आवश्यकताको नीति चाहिँ हामीले बनाएका छौं।
3: अहिले घोराई उपमहानगरपालिकाको यो उत्तरार्धतिर, कार्यकालको उत्तरार्धतिर पनि हुनुहुन्छ तपाईँहरू, सम्भवत यस पछाडि चाहिँ अब तपाईँहरू नै आउनुहोला अथवा अर्को कार्यक्रम समिति आउला, चाहिँ जनप्रतिनिधिहरू आउनुहोला, तर यो बीचमा चाहिँ आएका नीतिहरूलाई कतिको कार्यान्वयनमा लगेको, कतिको बजेटले छोएको जस्तो लाग्छ?
2: बजेट त अब हामीले बनाउँदैछौँ, नीति बनाइसकेका छौँ, बजेट अब हामीले आरगते पढ्छौँ, त्यसपछि मात्रै मैले धेरै योभन्दा अगाडिको मूल्याङ्कन गर्दाखेरि अब अहिलेको जुन परिस्थितिले हामीलाई अलिक पछाडि धकल्यो, त्यो परिस्थितिका बावजुद पनि हामीले भने जस्तो काम गर्न सकेनौं। महँगीका कारण पनि ठेक्का टेन्डर र योजनाहरू ठेक्का टेन्डर जान सकेनन्, योजनाहरू उपभोक्ताले नै काम गर्न आँट गर्न सक्नु भएन, त्यसमा हामी पछाडि नै पर्यौं। सबैभन्दा ठूलो कुरो अहिले 7-8 वर्ष भइसक्यो हाम्रो नगरको भवन, त्यो भवन निर्माण गरेर आउने जनप्रतिनिधिलाई त्यो घरभित्र राम्ररी प्रवेश गराएर पद हस्तान्तरण गरेर जान पाए हुन्थ्यो भन्ने हाम्रो सोच छ। त्यसले गर्दाखेरि हामी त्यो भवनतिर लागेका छौं। नगरको 1500 हस्पिटल बनाउन थालेका छौं, त्यसलाई निर्माण गर्न पाए हुन्थ्यो भन्ने हाम्रो सोचाइ छ गत वर्षका। र यो वर्षलाको समस्या छ हाम्रो, वर्षला भन्ने बित्तिकै हामीले सबै माछा मासु हरेक चीजलाई ग्रेडिङ गर्ने, त्यसको चाहिँ ठाउँ ठाउँमा जसले जे लग्छ त्यसरी सेप एकदम सेप लाइन हिसाबले जस्तै जाली लगाएर फोहोरलाई व्यवस्थापन गरेर हामीले केही भवनहरू बनाएका छौँ। त्यो भवन निर्माण गरेर परदेशले हस्तान्तरण गरिसकेपछि र हाम्रो पनि केही लगानीबाट हामीले काम गर्न खोजिरहेका छ, त्यसलाई व्यवस्थित गरेर घोराईको मासु व्यवस्थापन, घोराईको नगरको भवनको व्यवस्थापन लगायतका कुराहरूमा व्यवस्थापन गर्न खोजिराखेका छौँ। हामीले जति सकेका छौँ त्यो गरेका छौँ, तर समय परिस्थिति र महँगीको कारण र त्यो जुन देशै जलिरहँदाखेरिको अवस्थाले गर्दा अलिक कमजोर चाहिँ भइएको छ। बिउ बिजन हाम्रो वितरण भयो, लोकल कुखुराहरू वितरण भयो, बाख्राहरू हामीले यो फोहोर व्यवस्थापन ल्यान्डिङ साइटमा हामीले बाख्रा फोहोर बंगुर वितरण गर्यौं, अहिले बाख्रा वितरण गर्यौं, त्यहाँ हामीले आयोजनको तालिम दियौं, अनि स्कूलमा न्याय समितिको बारेमा जानकारी गरायौं, विद्यालयहरूमा चाहिँ हामीले महिला बाल बालिका सम्बन्धी लैंगिक हिंसाको बारेमा बाल मैत्रीको बारेमा तालिम दियौं। अब किसानहरूका लागि अहिले माटो परीक्षण गर्ने कुरा, किसानलाई मल हाल्ने तरिकाका कुराहरूको अवेरनेस कार्यक्रमहरू गरिराखेका छौं। ताल तलैहरूमा फोहोरलाई व्यवस्थापन गर्नु, सिसा जन्य चीजहरूलाई व्यवस्थापन गर्नु, स्रोतामा चिरौटामा खेतमा खोलामा कुलामा नफालिदिनुहोस्, बरु बाटेमा थुपारेर राखिदिनुहोस्, हामी बोक्न जान्छौं लगायतका अभियानहरू हामीले गरिरहेका छौं। सकेको 79 यता हामीले भौतिक संरचना भन्दा पूर्वाधार विकासलाई भन्दा मानवीय र सामाजिक विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं।
0: अब अन्य खबर प्रसंग, दाङमा एक महिनाको अवधिमा 2000 बढ़ीले नागरिकता बनाएका छन्। जिल्ला प्रशासन कार्यालय दाङले जेठ महिनामा 2646 जनालाई नागरिकता वितरण गरेको जनाएको छ। जिल्ला प्रशासन कार्यालय गुराही, इलाका प्रशासन कार्यालय तुलसीपुर र इलाका प्रशासन कार्यालय लमही मार्फत उक्त संख्यामा नागरिकता वितरण गरिएको हो। कार्यालयले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार गुराहीबाट 896, तुलसीपुरबाट 1067 र लमहीबाट 683 जनाले नागरिकता प्राप्त गरेका छन्। यसैगरी जेठ महिनामा 1217 जनालाई ई पासपोर्ट वितरण गरिएको छ, जसमध्ये गुराहीबाट 415, तुलसीपुरबाट 510 र लमहीबाट 302 जनाले ई पासपोर्ट लिएका हुन्। राष्ट्रिय परिचय पत्रतर्फ पनि सेवा गराएको आकर्षण बढ़दै गएको देखिएको छ। जेठ महिनामा 7897 जनाको राष्ट्रिय परिचय पत्र दर्ता गरिएको छ। कोराहीमा 3220, तुलसीपुरमा 3242 तथा लमहीमा 1435 जनाको दर्ता भएको तथ्याङ्क उल्लेख छ। प्रशासकीय अधिकृत विजय गौतमका अनुसार सो अवधिमा 1479 जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ भने 32 जनालाई नाबालक परिचय पत्र प्रदान गरिएको छ। मासिक विवरण अनुसार गुराही, तुलसीपुर र लमही स्थित प्रशासन कार्यालय मार्फत जेठ महिनामा कुल 16,613 सेवा प्रवाह गरिएको छ। जिल्ला प्रशासन कार्यालय दाङले नागरिकता, राहदानी तथा राष्ट्रिय परिचय पत्र लगायतका सेवामा नागरिकको पहुँच विस्तार हुँदै गएको जनाएको छ।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महराले सक्रिय राजनीतिबाट विदा लिनुभएको छ। नेता महराले आज एक विज्ञप्ति जारी गर्दै सक्रिय राजनीतिबाट विदा लिएको घोषणा गर्नुभएको हो। नेता महराले पार्टीप्रति वितृष्णा भन्दा पनि स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। विगत 48 वर्षदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा निरन्तर सक्रिय रहँदै आउनुभएका महराले आफू एट्रोफी सम्बन्धी नशा र मांसपेशीको समस्याबाट पीड़ित भएको बताउनु भएको छ। नियमित उपचार थेरापी र औषधि सेवन गर्दा पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएकाले पार्टीका नियमित गतिविधि र जिम्मेवारी वहन गर्न कठिन भएको महराले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आफ्नो यो निर्णय कुनै राजनीतिक असन्तुष्टि गुनासो वा वैचारिक विचलनका कारण नभई विशुद्ध स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थिति मात्र भएको महराले प्रष्ट पार्नु भएको छ। सभामुख भएका अवस्थामा एक महिलासँगको अनैतिक सम्बन्धको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिनुभएको थियो भने सुन तस्करीमा मिलेमतो गरेको आरोप पनि नेता महरामाथि लागेको थियो। यही काण्डमा पटक पटक पक्राउ पर्नुभएका महरा पछिल्लो पटक समय पार्टी सक्रिय राजनीतिमा देखा पर्नु भएको थिएन। 2048 सालमा प्रतिनिधि सभा सदस्य रहनुभएका महरा 2052 माओवादी पार्टीमा आबद्ध भई भूमिगत जीवनमा रहनु भएको थियो। 62-63 आन्दोलनपछि नेता महरा 2079 निरन्तर रूपमा विभिन्न मन्त्री पदमा रहनु भएको थियो। 64 सालको पहिलो संविधान सभाको निर्वाचन र 74 सालको निर्वाचनमा नेता महरा दाङ दुईबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो।
0: प्रदेशमा पछिल्लो 5 वर्षमा 21,000 भन्दा बढ़ी सड़क दुर्घटना हुँदा 2,748 जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ। मध्य प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष 2077-78 2081-82 तथ्याङ्क अनुसार कुल 21,999 सड़क दुर्घटनामा 42,637 सवारी साधन परेका छन्। दुर्घटनामा 2,748 जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख गरिएको छ। यस्तै दुर्घटनामा परेर 10,866 जना गम्भीर घाइते र 36,442 जना सामान्य घाइते भएका छन्। प्रदेश प्रहरी प्रमुख डीआईजी ओम अधिकारीले मधेसमा जनसंख्या ठूलो प्रदेश भएकाले र शहरी साधन पनि धेरै भएकाले दुर्घटना रोक्न चुनौतीपूर्ण भएको बताउनु भएको छ।
1: स्थानीय तहले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम र बजेटको निर्माण तीव्र बनाइरहँदा आम नागरिकलाई स्थानीय तहको बजेटप्रति चासो बढ़न थालेको छ। संघीय सरकार र साथै प्रदेश सरकारले सुशासनलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्। संविधान र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले संघीय सरकारले जेठ 15 गते प्रदेश सरकारले असार 1 गते र स्थानीय तह सरकारले असार 10 गते भित्र आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट आआफ्नो सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। त्यसैले अहिले सबै स्थानीय तहमा आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट आआफ्नो सभामा पेश गर्ने तयारी भइरहेको छ। यस अगाडिका अधूरा रहेका योजना सम्पन्न गर्नुका साथै सुशासन सेवा प्रवाहलाई उच्च प्राथमिकता दिँदै नीति कार्यक्रम र बजेट ल्याउन स्थानीय शासन विज्ञले स्थानीय तहलाई सुझाव दिएका छन्।
0: यसपालिको प्री मनसूनमा 45 वर्ष यताकै धेरै वर्षा मापन भएको छ। प्री मनसून सिजनमा नेपालमा औसत 226.3 मिलिमिटर पानी पर्ने गर्छ, तर यस वर्ष औसतको 145.5% अर्थात 339.7 मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले सन् 1981 126 वर्षा मापन केन्द्रको तथ्याङ्कलाई आधार मानि प्री मनसूनको विश्लेषण गर्दै आएको छ। यसअघि प्री मनसूनको समयमा औसत भन्दा माथि सबैभन्दा धेरै पानी सन् 1990 परेको रेकर्ड गरिएको थियो। अहिलेको वर्षाले सन् 1990 रेकर्डलाई पनि तोडेको छ। यसरी हेर्दा नेपालमा प्री मनसूनको विश्लेषण शुरू भए यताकै सबैभन्दा धेरै पानी परेको, यसअघि सन् 2021-22, 2019 पनि प्री मनसूनमा 315 मिलिमिटर भन्दा धेरै पानी परेको थियो।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। अमेरिका र इरान बीच प्रारम्भिक 14 बुँदे समझदारीको मस्यौदा सार्वजनिक भएको छ। यसमा तत्काल युद्ध अन्त्य गर्ने, एक अर्काको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्ने तथा शत्रुपूर्ण गतिविधि रोक्ने सहमति उल्लेख छ। अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने, समुद्री यातायात पुनः सञ्चालन गर्ने, प्रतिबन्ध फुकुवा गर्ने तथा क्रमशः आफ्ना सैन्य बल फिर्ता लैजाने विषय पनि समावेश छन्। यसै गरी इरानको तथा पेट्रोकेमिकल निर्यात छूट दिने रोगका सम्पत्ति फुकुवा गर्ने र आर्थिक पुनर्निर्माण तथा विकासका लागि करिब 300 अर्ब डलरको सहयोग योजना अघि बढ़ाउने उल्लेख छ। इरानले भने आणविक हतियार नबनाउने प्रतिबद्धता दोहोर्याएको छ। सम्झौतामा दुवै पक्ष 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने समेत उल्लेख गरिएको छ।
0: अब खेल समाचार। फुटबलको महाकुम्भ फिफा विश्वकप 2026 अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा चलिरहेको छ। प्रतियोगिताको समूह चरण अन्तर्गत पहिलो चरणका खेलहरू सकेसँगै विश्वभरका फुटबल प्रशंसक र विश्लेषकहरूले आफ्नो धारणा बनाउन थालेका छन्। उपाधिका प्रमुख दावेदार मानेका फुटबलका महाशक्ति राष्ट्रहरू फ्रान्स, इंग्ल्याण्ड, अर्जेन्टिना, जर्मनी, ब्राजिल, पोर्चुगल, स्पेन लगायतले आफ्नो पहिलो खेल खेलिसकेका छन्। समूह चरणमा हरेक टोलीले 3 खेल खेल्नुपर्छ। यसको अर्थ पहिलो खेल जस्तो सुकै भए पनि टोलीहरूले आफूलाई प्रमाणित गर्न वा गल्ती सुधार्न अझै 2 खेल खेल्न बाँकी नै छ। प्रारम्भिक नतिजा र प्रदर्शनका आधारमा भने यस पटकका विश्वकप निकै रोचक र अप्रत्याशित देखियो। उपाधि दावेदार टोलीहरूको पहिलो चरणको प्रस्तुतिलाई हेर्दा के देशले आफ्नो साख जोगाएका छन् भने केहीले सोचे जस्तो शुरूआत गर्न सकेका छैनन्।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.1 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय खराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मीटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 43% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो 11 महिनामा आन्तरिक राजस्व संकलनमा सुधार। सड़क दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाई।
0: दाङमा नागरिकता राहदानी राष्ट्रिय परिचय पत्र बनाउनेको संख्या बढ़दै जेठ महिनामा मात्रै 16,613 जनाले सेवा लिए।
1: घोराई उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक। पूर्व सभामुख महरा सक्रिय राजनीतिबाट विदा।
0: मध्य प्रदेशमा पछिल्लो 5 वर्षमा 21,000 भन्दा बढ़ी सड़क दुर्घटना, जसबाट 2,748 जनाको मृत्यु।
1: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डाङ्गी र तपाईँ श्रोताले पनि धन्यवाद दिँदै
1: म शान्त कुमार बुढामगर
0: अनि म सुशीला ओली पनि विदा हुन्छौ। नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन नजाने?
2: जान्न।
1: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
1: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि पर्यो नि।
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र, कहाँ
2: भन्दिन के?
1: साथै भन्दिनौ।
2: आई लभ यु पिंकुली भनेको
1: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
5: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउँदैछ।
4: लाली बजार, रामिज्यू,
6: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनुहुन्छ है? मम
7: के टेन्सन लिएर
8: हामी जन्मदार नै सिकारी हौ, सिकारी
9: पुरै डाइलेक्ट मलाई चाहियो।
0: भिएफएक्स सिनेमाज कुराही 10 नारायण पुरसौडी कुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
10: हेलो फ्रम अमेरिका वाकवाका वाशिङटन डीसी जस डब्लु बस हेलो हेलो हेलो।
0: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड़।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: आया मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, CMS चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
8: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
9: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
8: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
10: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
11: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
12: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
13: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
12: बिस्तारै जोर्नीहरू र औंलाहरू बाङ्गिँदै जाने,
13: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
12: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
13: छालामा दागहरू आउने, कपाल झर्ने,
12: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
13: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
12: बारम्बार गर्भपतन भएमा,
13: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
12: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
13: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
12: बिना कारण शरीरको तौल घटेमा,
13: ढाड दुखेमा, कम्मर दुखेमा,
12: गाउट तथा युरिक एसिडको समस्या,
13: बारम्बार आँखा रातो भएमा,
12: फोक्सोमा बारम्बार पानी भरिएमा, ILD दम भएमा,
13: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
12: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
13: लामो समयदेखि छाला कडा भएमा,
12: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
13: युवा अवस्थामा पक्षघात भएमा,
12: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
13: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
12: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
13: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
12: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
13: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: फोन नम्बर 0825 91 6
12: मोबाइल नम्बर 98578 43 123। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रावी।
13: भर्ना खुल्यो।
14: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
13: कार्यक्रमहरू:
14: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
13: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
15: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरा दाङ।
16: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684, 98512-32328
14: र 98578-37255।
17: आवाज पश्चिम नेपालको आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छानामुनि
3: वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा
4: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
3: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हाट जोड्ने सम्बन्धी अपरेशन सेवा
5: अन्य विशेषज्ञ सेवाहरू
6: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
8: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
12: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
2: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 082-585-218

0: बायोनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायोनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइजा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
6: उपचार हुने रोगहरू
5: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
6: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
5: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र

0: र विपिसोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694।
1: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
2: बिमा गराउन जाँदैछु।
1: बिमा किन गर्नु पर्यो सर? बिमा
2: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
1: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
2: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
1: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
3: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
1: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
2: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
1: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
4: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
5: नमस्ते, म गायक जगदीश तमाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगा।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4।

0: आदरणीय श्रोता, दाइंग सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित आवाज हिन्दको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज प्रसारित कृष्णगिरी सरकार कार्यक्रमबाट बोलिरहेका छौ। प्राविधिक मित्र अमृता डाईको साथमा संचालक दजराम खनालको तर्फबाट हार्दिक अभिवादन। यो कार्यक्रम लुम्बिनी प्रदेशका पश्चिमी जिल्लाहरू दाङ्रा आसपासको क्षेत्रमा रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जबाट प्रत्यक्ष रूपमा साथसाथै इन्टरनेट अनलाइन www.radiomp.org लगन गरेर अथवा सामाजिक सञ्जाल मार्फत रेडियो एप्लिकेशन डाउनलोड गरेर संसारभरबाट एकसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै उत्पादित र प्रसारित कार्यक्रम हो। यस कार्यक्रम मार्फत यस क्षेत्रमा रहनुहुने जेष्ठनागरीहरूको जीवनको भोगाइ र गराइरहे उहाँहरूकै मुखारविन्दुबाट हाम्रो श्रोतामाझ पस्किने कार्यक्रमको रूपमा लिएका छौँ। आज हाम्रो माझमा हुनुहुन्छ दाङ जिल्लाको छिमेकी जिल्ला प्युठानको लुबलुङबाट बाबु आमा प्रवास जीवन बिताइरहेको अवस्थामा भारतको आसाम गुवाहाटी भन्ने ठाउँमा जन्मिएर लामो समयसम्म नेपाल सरकारको सरकारी जागिर खाएर हाल घुराई उपमहानगरपालिका वडा नम्बर 15 दीपसिका चोकदेखि थोरै पूर्व दक्षिण तर्फ रहेको समावेशी टोलमा स्थायी बसोबास गरी बस्नुहुने आजका अतिथि हुनुहुन्छ घनश्याम भण्डारी। उहाँलाई चाहिँ जेष्ठनागरी सरकार कार्यक्रममा निमन्त्रणा गरेको थिएँ, स्वागत गर्न चाहन्छु। स्वागत छ घनश्याम भण्डारीजी।
1: धन्यवाद, नमस्कार।
0: सञ्चय राम्रै हुनुहुन्छ?
1: हजुर, ठिकै छ। अब बुढो भयो होइन, बुढोको सन्चो त्यस्तै हो, कति सन्चो कति बिसन्च हिँड्दासम्म सोच्दैछु।
0: अब अहिले यो वसन्त 76-77 वसन्त पार गर्दाखेरि पनि देख्दाखेरि हृष्ट पुष्ट टक्क लाएर चाहिँ 55-60 वर्षको जस्तो देखिनुहुन्छ, यस्तो शरीर लिएर कस्तो परिवारमा जन्मिनु? बाल्यकालको बारेमा बताइदिनु।
1: बाल्यकाल मेरो अब 5-7 वर्षसम्म राम्ररी चल्यो। जसै बुवा बित्नु भयो, आसामदेखि हामी नेपाल आइसकेपछि प्युठानमा बसेर दाङ झरियो, बुवा सहित दाङमै बित्नु भयो। बुवा
0: आसाममा कति वर्षको उमेर छ भन्दा? आसाममा
1: 6 वर्ष पुरा हुँदैछ बसेन।
0: अलिअलि आसामको बारेमा
1: अलिअलि थाहा छ अलिअलि।
0: अनि बुवाले आसाम किन छोड्नुभयो नि?
1: बुवा अलि बिमारी रोगी हुनुहुन्थ्यो, दमको बिमारी थियो, त्यही दमकै बिमारीले खायो बुवालाई पनि। त्यहाँबाट अब मैले यहाँ म केही भुन्यो भने त केटा मेरा बालबच्चा भाइहरू थिए, बहिनीहरू पनि थिए, बालबच्चाहरू चाहिँ नि चिल्लीबिल्ली हुन्छन् भनेर त्यो सोचका साथ होला सायद उहाँले उहाँ छोड्नुभयो। छोडेर लुङ्लुङ पनि बस्नु भएन, गाङको यहीँ रामपुरमा आउनुभयो, बसाइसराई गरेर यहाँ आएपछि यहाँ आएको 26-27 दिनका दिनमा बुवा पर्लो हुनुभयो।
0: ए लुङ्लुङ के अरे आसामबाट लुङ्लुङ आएर त्यहाँको बेचेर पैसा थोरै ल्याएर अनि रामपुरमा जग्गा जमिन किनेर बालबच्चा राखेको 27-28 दिनका दिन बितिहाल्नु
1: बित्नु हो,
0: योजनाबद्ध रूपमा काम गरे जस्तो लाग्यो।
1: हजुर, बितिसकेपछि के भयो भन्नुहुन्छ भने अब त्यो जग्गा त अलिकति बयानाबाट जस्तो भएको थियो, पास भएको थियो, उठेर जिमनाल पटवारीहरूले पास गर्थे, उहाँको कार्यालय थिएन, गोस्वारा माल भन्ने थियो, त्यहाँ आउनु पर्दैन थियो, गाउँमै त्यो जग्गा दिने मान्छेको रावत हुनु उनी पनि बिते
0: पैसा बुझाइसके,
1: पैसा आधा आधी बुझाइएछ। त्यहाँबाट त्यति भइसकेपछि त्यो के बाले के बालकको नाममा जाने
0: बालक
1: बच्चा नाबालकको नाममा जग्गा गयो, गएपछि त्यो जग्गा पास भएन। त्यतिकै भयो, त्यतिकै भएपछि अब त्यतिखेर औलो लाग्थ्यो, फेरि बसि नसक्नु भयो। मेरा दुईटा बहिनी दुईटा भाइ त्यही रामपुरको काँडाखुटीमा औलो लागेर बिते, चार भाइमा बिते, एउटा त सँगै सुतेको बेला थाहा भएन, कति घरि बित्यो त सँगै सुतेर बिहान उठेको छैन।
0: भाइ
1: भाइ
0: कति भाइ होइन हुनुहुन्छ?
1: हामीहरू त छ भएन,
0: छ भएन,
1: हजुर
0: चार भएन, उतिखेर बितिहाल्छ
1: बिते। अब दिदी अझै हुनुहुन्छ काठमाडौँ,
0: अनि आमा
1: 40 सालमा बित्नु भयो।
0: होइन त्यो चाहिँ ओलोले त्यत्रो 4-5 भाइ बहिनी चार महिना बितिसकेपछि घर व्यवहार आमाले कसरी चलाउनु भयो?
1: आमा मेरो आमा त साँच्चै भन्नुहुन्छ भनेपछि भगवतीको रूप हो, उहाँमा सास मस्तै थियो। उहाँले के गर्नुभयो भनेपछि अब अर्काको निमेक धिमेक गरेर पनि उहाँलाई पढ्नुपर्छ भन्नुभयो, भन्डीतिर लगाउनु भयो। त्यो जमानामा जब त्यो औठा छाप हुनुहुन्थ्यो आमा, पढ्नुपर्छ भने त्यति सोच भइकियो,
0: सोच भइकियो।
1: उहाँलाई त मैले अब सम्झेर कुनै शर्तले पनि मैले गर्न सक्दिनँ, त्यहाँ म पढ्न चाहिँ अलिक अल्छीमा नि केटाजी केटाजी के भयो 10-11 वर्षको हुँदा बाँदे यहाँ धर्ना त्यहाँ परिवार सकिसकेपछि हामी धर्ना भागेर आयौँ फेरि धर्ना आएपछि धर्नामा औलो लाग्दैन थियो
2: ए रामपुरमा औलो लाग्थ्यो धर्नामा औलो
1: लाग्दैन थियो नदीदेखि उत्तरपट्टि औलो लाग्थ्यो उता गएपछि औलो लाग्दैन थियो किनभने त्यहाँबाट हिमाल अलिकति हिमालको टुप्पा देखिन्छन् धर्ना पहिलेको धर्ना पञ्चायत अहिले 5 नम्बरवटा छ त्यो त्यो देखिने बाबामा त्यहाँ अरू नलाग्ने ओल्लापट्टि लखर भन्ने गाउँमा आएर एक रात सुत्यो भने त्यो बाबालाई झ्याप्पै भेटाएर त्यस्तो थियो
2: धर्ना कुन गाउँमा भन्नु भने
1: धर्ना त खासै धर्ना हो त्यो पहिलेको 3 नम्बर भन्थ्यो हजुर
2: स्कुल भन्दा कतातिर बस्नु
1: स्कुलदेखि पश्चिमपट्टि म त्यही स्कुलमा पढाएँ हौ
2: धर्ना स्कुलमा
1: हजुर मैले धर्ना स्कुलमा 8 क्लास पास गरेँ त्यो 8 क्लास पास गरेर गराउने हैसियत मेरो आमामा थिएन तर आमाले दुःख गरेर निमेक झिमेक जसरी हुन्छ मलाई पढ्नै पर्छ भन्नेतिर लग्नु भयो त्यहाँबाट पछि मैले नमानेपछि एकजना चाहिँ नि मेरा गुरु भनौँ अब उहाँ पनि जित्नुभयो उहाँलाई लगाउनु भयो लो जोर हुनुहुन्थ्यो उहाँले भाउजू हुनुहुन्थ्यो उहाँलाई लगाएर ल मेरो छोरालाई पढ्ने चाहिँ नि वातावरण गरिदिनु पर्यो भनेर भनेपछि एक दिन मलाई मिलो लगाएर जानुभयो कानकुट पनि मिल्नु भयो क्या गुरु पनि जानुभएको छ आमा पनि जानुभएको छ योजना रहेछ पढाउनु पढोस् भन्ने त्यहाँबाट त्यहाँ गुरुले लग्नु कहाँ भने त्यो जहाँ पानी खस्छ टङ्कीमा पानी खसेकै छ आएकै छ गएको घट्नु पनि गर्दैन बढ्नु पनि पर्दैन मैले त्यो हेरिराखेँ अनि त्यहाँ फेरि त्यो चरा जस्तो टक्लाक टुक्लुक टक्लाक टुक्लु गर्ने
2: त्यो चाहिँ के अरे पम्प के अरे त्यो के भन्छ पुपु गर्ने मिल
1: पुपु गर्ने मिल हजुर त्यो टक्लाक टुक्लु गर्छ त्यो म पुरै चलाउँछ यसलाई नपढेको मान्छे केटाजी मान्छे हो यो 10-11 वर्षको मान्छे अनपढ र यो कसरी हुन्छ सानोवा भने मैले सानोवा हुन्छ नेत्रलाला भाइ हो त्यहाँको नाम नेत्रलाला भाइसँग कसरी यो भयो भने हेर बाबु यो पढ्नुपर्छ पढेपछि थाहा हुन्छ तपाईँले थाहा पाउनु भएको छ यो देख्नु भएको छ चलाउनु मान्छे मैले देखाएको छु मलाई देखाइदिनु तपाईँले तुरन्त पढेकै छैन कहाँबाट देख्छ पढ्नु भने यो नहेरिदिनु होस् छोड्दै छोड्दैन भनेर बल्लै स्कुल जानु लाग्यो मलाई स्कुल पठाउने आमाको र नेत्रलाला भाइको भूमिका थियो त्यहाँबाट एक क्लासमा 11 वर्षको उमेरमा एक क्लासमा भर्ना भयो एक क्लासमा भर्ना भयो एक क्लासमा भर्ना भयो अब वैशाखको महिना भर्ना भए असारमा छमै परीक्षा हुन्थ्यो छमै परीक्षामा म फेल भएँ किन किन पास हुन्छु र अब म स्कुल जान हुँदा बोल्नु आएँ फेरि होइन किन गर्दा तँ पास तँ फर्स्ट हुन्छ अब मैले साँझ बिहान पढाउँछु तँ फर्स्ट हुन्छ म घर थिइनँ र तँ फेल भएस् भन्नु नेत्रलाले फेरि फेरि मलाई फकाउनु फेरि स्कुल जानु आएँ फेरि अब केही वर्षको
2: नाताभित्रको हुनुहुन्थेन नेत्रलालजी छिमेकीको हिसाबले
1: छिमेकीको हिसाबले नाता नाता हुनुहुन्थ्यो जस्तो अब मेरो आमा अलि बुढी भए हुनाले उहाँले भाउजू भन्ने गाउँले
2: नाता उहाँहरूको नजिक चाहिँ आएर तपाईँहरू आएर बसेका कारणले
1: बस्नु त भुइँकै गोठमा बसेको थियो
2: सहयोगी हुनुहुन्थ्यो
1: सहयोग गर्नुहुन्थ्यो उहाँ त अब पहिलेदेखि नै गरिबलाई सहयोग गरौँ तल्लो वर्गलाई उठाउँ भन्ने भावनाको मान्छे हुनुहुन्छ हुनुहुन्थ्यो
2: त्यही कारणले त्यहाँको शरणमा गइयो
1: त्यही कारणले गइयो कहीँ ठाउँ नपाएको उहाँ चाहिँ मेरो गोठ खाइ चाहिँ यहाँ आएर बस्नु भएको भन्नु म त आमा आउनु भएको छ म छु अब दिदी बिहा भएको थियो उहाँ बिहा दिदीको के अरे रामपुरमा बितिहाल्नुहुन्छ भने 9 वर्षकै उमेरमा बिहा गरिदिनु गरिदिनु भयो आमाले 10-11 वर्ष 12 वर्ष कति हुनुभएको थियो जितीभरि हुनुहुन्थ्यो दिदीको घरमा बस्न फेरि आमाले अलिक स्वाभिमानी फेरि आफू सक्या भयो भने चेलीबेटीको घरमा बस्नुहुने भयो बस्नुहुन्न भन्ने कुरामा
2: मान्यता
1: अनुसार उहाँले मन गर्नु भएन नगरेपछि पछि त्यहाँ खोज्ने क्रममा
2: आफ्नो सम्पत्ति त आफ्नो पैतृक सम्पत्ति त जिरो भयो कतै छैन
1: कहीँ छैन
2: लुङ्गडा ल्याएको थाहा पाउनु भएन
1: मैले थाहा पाउन पछि पनि मैले पाइनँ पछि
2: अनि त्यो बहिना बुझाउँदाखेरि बुझाएको जग्गाको पास
1: त्यो पैसा पछि 200 रुपियाँ फिर्ता गरे
2: 200 रुपियाँ
1: उसको त्यो बच्चो उसको सोह्र थियो सोह्रको उमेर पुगिसकेपछि 200 रुपियाँ फिर्ता गरे
2: त्यो बेलाको
1: 200 रुपियाँले लफारमा 2 बिघा जग्गा आउँथ्यो तर औलाको डरले उहाँ हुन भने 300 रुपियाँमा 3 कट्ठा जग्गा धर्नामा किन्यो 100 रुपियाँ कट्ठा
2: धर्नामा 100 रुपियाँ कट्ठा हुँदा लखरमा 100 रुपियाँ
1: बिगा थियो किनभने औलोले गर्दा पछि जस्तै
2: औलो कति सालतिर कुरो हो नयाँ कुरा सुनाउनु
1: हजुर 2022 सालतिर
2: 2022 सालतिर
1: हजुर
2: त्यो औलो लाग्ने ठाउँको जग्गाको मूल्य चाहिँ थिएन
1: थिएन
2: नलाग्ने ठाउँको जस्तो धर्ना भयो त्यसदेखि माथि चाहिँ हजुरको अब रजे मनामे छन् तिनी एरिया
1: रजे मनामे मलाई त्यति थाहा भएन त्यतातिर बसिन मान्छे छेत्रीलाई तर धर्ना धारबानी धारबानीदेखि लिएर तपाईँको अब भैँसापत्र डाइङ्गाउँसम्म
2: मङ्गा
1: मङ्गा औलो लाग्दन्थ्यो
2: अनि त्यो औलाको डरले चाहिँ त्यो दुई तिन बिघा जग्गा नल्याएर
1: तिन कठा ल्यायो त्यसैमा बस्यो उहाँ त्यहाँ त्यो तिन सय रुपियाँ भयो 100 रुपियाँ त बाँकी रह्यो 100 रुपियाँ उधार एउटा कार्की बड्डाले बुढाले मैले हालिदिन्छु भनेर तिनले हालिदिएर जग्गा किन्यौँ वैसी मैले पढ्दै गर्दाखेरि म अलिकति अब्बल निस्किँदै गएँ आठ क्लासमा म चाहिँ सात पास गर्ने बेला लगभग जिल्लाको तेस्रोमा आएँ आएपछि कति चारजना पाँचजना चारजनालाई छात्रवृत्ति दिने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी कार्यालय भने थियो त्यहाँ निर्णय गरेर चाहिँ 100 रुपियाँ पाउने म पनि भएँ त्यो 100 रुपियाँ लगेर त्यहाँ तिरेँ
2: छात्रवृत्तिको पैसाले त्यहाँ
1: तिर्यो
2: हजुर
1: आमा खुसी हुनु मेरो छोरो यस्तै होला छोरो तँलाई पढ भरिहाल्नु भन्नुभयो पछि चाहिँ नेत्र लाला भागीले पनि धाम हान्नुभयो अझै तेरो अझै लक्ष्य पुगेको छैन बल्ल सुरु छ यार पढ्दैछस् राम्ररी पढ्नुपर्छ अब जान्छ जानुहोस् त्यो मिलमा त्यो टकटक चलाएर अब देख्छ देख्छ भने म हाँसेँ किन हाँसेर भन्नुभयो त्यो त टकटक गरे नि त मिस्त्रीले बनाउनु उल्ने त मान्छेहरू त गराउने नि त त्यही बुझिहाल्छ मार्छ भन्ने हामीले उहाँले पढाउनुहुन्थ्यो मार्छ भन्ने
2: उहाँको शिक्षक हजुर शिष्य
1: हजुर
2: अनि त्यतिखेरका खुब मिठा कुरा गर्नुभयो दुःखका कुरा दुःखभित्र सुख पनि लुक्यो किनभने छात्रवृत्तिको 100 रुपियाँले घर किन्दाखेरि जग्गा किन्दाखेरि ऋण सापट्टि तिर्नु
1: बनाउने
2: ठाउँ भयो होइन बस्ने बास भयो अब त्यस पछाडिको जिन्दगी कसरी अगाडि लगेर जानुभयो
1: आठ क्लास पास गरेपछि मैले त्यही धर्नाका खिम्बाहरू शाह भने तिनीहरूको नोकरी गरेँ दिउँसो नोकरी गर्ने राति पढ्ने दुई महिना रजना स्कुलमा पढेँ रजना स्कुलमा पढिसकेपछि अब अर्काको नोकर त भइगयो उनीहरूको जहाँ आवश्यक पर्छ हुँ लग्छन् पढाइ छैन कि त केही सरकार भएन ल त काठमाडौँ जानुपर्छ जा भाइको त्यहाँ काम छ जा भनेर म जान्छ काठमाडौँ जान्छु म पढ्नु पाउने जान्छु नि त म जान्न भने म जब कि स्कुल नजाने मान्छे मलाई त्यति पढाइमा चासो हो क्या पछि त्यहाँबाट हुन्छ पढा दिउँसोभरि काम गरेँ नाइट स्कुल छ त्यहाँ रात्रि पढ विद्यालय छ त्यसैमा पढ्लास भनेर त्यहाँ त्यही सम्झौता भएर गएँ काठमाडौँ गएर पढेँ नौ पास पनि उहीँ गरेँ मैले 10 पास गर्न सकिनँ 10 पास गर्ने बेला मलाई टिभीले भेटायो फेरि टिभीले भेटाएर मैले दबाईको चक्करमा लाग्दा लाग्दै त्यहाँ पढाइतिर ध्यान गएन अब उनीहरूले ल फलाउनु ठाउँ मान्छे छैन जा भनेर जानै पर्यो गरेर म पढाइ छोडेँ मैले
2: एसएलसी गर्न सकिएन
1: सकिएन नसके पनि उतिखेरको जमानामा अब
2: आर्ट पास गरेकाले जागिर पाउँथ्यो
1: पाउँथ्यो सस्तै पाउँथ्यो हातमा छोपेर लग्थे मैले सुरु जागिरमा शिक्षक
2: त्यो खिमबहादुर शाहको रक्सीको भट्टी छोडेर शिक्षकमा गयो
1: हजुर शिक्षकमा भए शिक्षकमा भयो यहाँबाट जाजरकोट गएँ
2: त्यतिखेर जाजरकोटको शिक्षक हुँदाखेरि कति दिन्थ्यो तलब महिनामा
1: 120 रुपियाँ तलब दिने मुख्य बन्ने अगाडि बस्ने खाने
2: अनि 100 रुपियाँ बच्थ्यो 20 रुपियाँ खर्च पुग्थ्यो
1: त्यो 20 रुपियाँ खर्च गर्ने ठाउँ थिएन
2: थिएन
1: बस्थ्यो
2: अनि त्यो पैसा के गर्नुहुन्थ्यो नि
1: त्यो मैले पैसा ल्याएर अब पैसा यहाँ मगियो फेरि केही किन्न सकिएन घर बनाएको दिन अलिकति त्यस्तो घर बनाएको दिन तिरे त्यसपछि पुरानो घरलाई भत्काएर फेरि अर्को नयाँ घर बनायो
2: जस पुरानो घरबाट अलि राम्रो घरमा आइयो
1: गाह्रो लगाएको भुइँ घर भयो भने गाह्रो
2: लगाएको त्यतिखेर तपाईँको उमेर कति वर्ष भइसकेको थियो नि जाजरकोट
1: जाजरकोट जाजर खाँदाखेरि म 22 वर्ष हुन्थ्यो
2: अनि आमा पनि
1: आमा पनि
2: विवाह गर्नुभएको थियो कि नै
1: विवाह मैले गरेको थिएँ
2: श्रीमती त्यतिखेर त सासू बुहारी हजुर
1: सासू बुहारी घर बसे म जागिर खान
2: भनेपछि आमाको सेवा चाहिँ बुहारीबाट
1: बुहारीबाट
2: भयो सासू बुहारीको सम्बन्ध पनि कस्तो रह्यो
1: अति राम्रो थियो कस्तो थियो भने अब वास्तविक कुरो सबै लुकाउनुहुन्न क्या होइन म कहिले कहिले यसो बरालिएँ भने चाहिँ मेरो जानले श्रीमती उजुर हाल्ने सासूसँग हो अनि आमाले भन्नुहुन्थ्यो त्यो तँलाई लौरो चाहियो भने किन गल्ती काम किन गरिस् भनेर दम्काउनुहुन्थ्यो
2: मलाई
1: आमासित दगाउँथ्यो सासूबारी ठ्याक्कै म फाल्छु
2: अब अलिकति बरालिन्थे भन्ने शब्द प्रयोग गर्नुभयो कस्तो किसिमको बरालिन्थ्यो त
1: खानी बानी साथीको लडाइँमा लगाएर खाइहाल्थ्यो खाँदाखेरि त्यहाँ गन्ध थापा रुख्छु भन्दा पनि नरुख्नु देखिने रहेछ क्या
2: रक्सीको गन्ध फेरि थाहा पाइहाल्ने
1: त्यसपछि
2: गाली खाइन्थ्यो
1: त्यहाँबाट अब मेरो जहानले केही भन्न दिनुलाई आमासँग सोच्नुको लागि
2: जस्तो विवाह मागेर गर्नुभयो कि आमाले
1: मागेर गरे
2: आमाले गर्नुभयो कहाँबाट गर्नुभयो
1: यी दानको पर्वबाट पर्वको ठाउँबाट गर्दा
2: त्यो बेलाको विवाहको पद्धति र अहिलेकोमा केही फरक पाउनुहुन्छ कि नै
1: धेरै फरक छ
2: धेरै छ विवाह भएको थियो
1: हजुर
2: तपाईँको त्यतिखेर हुँदाखेरि विवाह कस्तो भएको थियो
1: विवाह बाजा साजा लगेर गएको हो
2: राम्रै
1: बिहा गरियो राम्रै बिहा
2: गर्दा खर्च पर्च गरेरै गरियो त्यो बेला विवाह गर्नलाई खर्च आर्थिक जो जुटाउन सक्ने हैसियत बनाउनु भएको थियो
1: बनाएको थिएन
2: आफै कमाएर
1: हजुर त्यहाँबाट 2000 रुपियाँ खर्च भएको थियो 29 सालमा बिहा गरियो
2: 29 सालमा 2000 खर्च गर्यो
1: हजुर खसी गरै थियो बाख्रा खसी पाल्थ्यो गरै थियो
2: आमाले पालेको खसी बाख्रा
1: हजुर त्यो त्यसको जोडिनौ भनेको छैन अब
2: गहना कपडा
1: गहना कपडा
2: त्यतिखेर सुनको भाव कति होला अहिले त सुन यत्रो बढेर गएको छ
1: 500 रुपियाँ तोला
2: 29 सालमा 500 तोला
1: हजुर 500 रुपियाँ तोला थियो
2: अहिले 3 लाखको हाराहारी माथि छ
1: हजुर पुग्नु भएको छ
2: कति किन्नु भएको थियो नि त्यतिखेर सुन चाहिँ
1: मैले अब धेरै किन्न मैले एक तोला कति दुई आमा कति दिन किने
2: त्यति भए विवाह खर्च
1: भयो
2: आदरणीय श्रोता रेडियो मध्यपश्चिम 91.4 MHz प्रसारित जेस नागरिक सरकार कार्यक्रमबाट बोलिरहेका छौँ आजका अतिथि हुनुहुन्छ घोराई 15 दिप्सिका चोकदेखि समावेशी चोकदेखि पूर्वपट्टि समावेशी टोलमा रहनुहुने 76 वर्षे घनश्याम भण्डारजीसँगका कुराकानी हामी गर्न गइरहेका छौँ भण्डारजी अब समय बलवान हो हिजो त्यसरी चाहिँ पिता शिरले नेपालमा ल्याएर जेस छोराछोरीले सुख पाउलन् भनेर परदेश छोडेर त्यही दिन दाङमा गएपछि अलि पहाड़मा लुबलुङमा भन्दा सजिलो होला भनेर दूरगामी सोचका साथ रामपुरमा ल्याएर आउनुभयो र त्यहाँ चाहिँ औलोको कारणले 4 भाइ बहिनीहरूलाई गुमाएर तपाईँहरू 2 भाइ बहिनी मात्रै जीवित रहन सफल हुनुभयो र आमाले संघर्षमय जीवनमा तपाईँलाई शिक्षा दीक्षा लिएर दिएर अहिले चाहिँ तपाईँको गृहस्थी गर्दै गर्दै अब उमेर पनि चाहिँ 76-77 वर्ष भयो यो अवस्था हेर्दा हिजो आमाले तपाईँप्रति गरेको सङ्घर्ष र चाहिँ आमा वृद्ध अवस्थामा हुँदाखेरि तपाईँले सेवा गरेर उहाँलाई तृप्त गरेको अवस्थामा कति परिवर्तन छ तपाईँले कति आमालाई चाहिँ सेवा गर्न सके जस्तो लाग्छ
1: मैले आमाको सेवा बसेर साथैमा बसेर आफै बसेर गर्न पाइनँ किन पाइनँ भने आर्थिक अभावको कारणले मलाई नोकरीमा दुर्नु पर्ने पछि चाहिँ त्यो सरकारी नोकरी छोडिसकेपछि फेरि त्यही फेरि खिम्बाहरू साथै भट्टीमा लागे त्यतिखेर आमा बित्ने बेला म अर्घा सिकेँ
2: कति वर्षको उमेरमा आमा बित्नु भएको थियो नि
1: बितेको 70 वर्ष हो म अर्घा सिकेँ उहाँबाट अलिअलि कमाएको पैसा तनखा सनखा बुझाएको पैसा मैले पठाइदिन्थेँ त्यो राख्ने फेरि आमालाई राख्नुहुन्थ्यो
2: आर्थिक कारोबार सब आमालाई जीवित छन् नि आमाको हातमै
1: हजुर
2: श्रीमतीलाई
1: दिए पनि म लाग्दैन आमा हुँदैन भने
2: सासूलाई सासूप्रति बुहारीको प्रेम भएको थियो
1: अति आमा हुँदा म जकिन राख्छु म राखेर पनि पछि राख्नुहोला भने आमा बित्ने बेला पनि आमाको खोपिन्न भन्दा खोपिन्न भन्ने लाग्छ खोपिन्नमा 3500 रुपियाँ मैले पटक पठाएको पैसा रुपियाँ पाएर राख्नु भएको थियो बितिसकेपछि खोपिन्न भेट्छ पैसा आमाको चित्त बुझाउन खोजा त्यही हो त्यही पैसा बुझाउन मेरो छोरा कमाएर यसरी पठाउनुलाई भन्नुहुन्थ्यो र मेरो जहानसँग
2: आफ्नो सन्तान धेरै सन्तान गुमाएर थोरै सन्तानसँग दुःखसँग बाँचे पनि सन्तानको चाहिँ सेवाले गर्दा आमा खुसी चाहिँ हुनुहुन्थ्यो
1: खुसी हुनुहुन्थ्यो मेरो जहानबाट पनि कोही भएन
2: तर अब अहिले चाहिँ एउटा 77 वर्षको उमेरमा आमा बित्नुभयो तपाईँको श्रीमतीले तृप्त गराएर राख्नुभयो तपाईँले सके जति सेवा गर्नु अहिले तपाईँ पनि 70-76 हुनुभयो तपाईँका सन्तानले कतिको तपाईँलाई सेवा गरिरहनु भएको छ
1: मेरो सन्तानले राम्रै गरेका छन् मेरो बुहारी छ मसँग छोरो बाहिर छ अमेरिका अमेरिका छ त्यो बुहारीले गर्नुपर्ने जो कर्तव्य हो
2: सब गर्नु
1: सबै गरेछ
2: कति भाइ बहिनी तपाईँको छोराछोरी
1: मेरा 5 बहिनी छोरी एउटो छोरो उनीहरूको सबैको बिहा भइसकेको छ
2: अनि कस्तो पहिली छोरी छोरी भएर छोराको लागि 5 बहिनी
1: हजुर 4 बहिनी छोरी पछि छोरो फेरि अब जहानले नमानेपछि एउटा आँखाको माटो भनेर अर्को छोरो पनि गराउने भन्दा भने फेरि छोरी
2: 5 बहिनी छोरी
1: भयो त्यहाँ भयो भनेर पछि आफै बन्द भयो म त्यो कृत्रिम बन्द
2: प्राकृतिक बन्द भयो
1: प्राकृतिक बन्द भएको
2: अनि 5 बहिनी छोरीहरू कहाँ कहाँ हुनुहुन्छ नि
1: एउटी लमैसे हार्वेस्ट पसाउँछ आफ्नै घर छ मङ्गलमा दुईटा घर छन् एउटी माइली माथि मुहारा पेट्रोल पम्पको पछाडि साईले कान्छी नारायण बजारमा छन्
2: त्यस छोरीहरूबाट पनि सन्तोष
1: सन्तोष
2: उनीहरूलाई अभावमा बाँच्नु
1: परेको छैन राम्रो छ
2: छोरी भएकाले धेरै माया गर्छन् आमा बाबुलाई भन्छन् कतिको माया गर्नुहुन्छ
1: छोरीहरूले माया गर्छन् छोरीहरूले माया गर्छन् तर के हुन्छ भने अलिकति कता कति छोरीपट्टि लगिन्छ छोरीपट्टि लगेपछि बुहारीहरूबाट छोराहरू पराउँछन् बुढाबुढी भन्ने चलन छ नि त्यो त आफ्नो व्यवहारले पनि हो आफ्नो व्यवहार सफा छ भने त व्यवहार त बुझ्छ छोराबुहारीले पनि बुझ्छ नि त्यो भएर छोराबारीबाट प्रकार ल्याएको छैन म जति माया तिमी छोरीहरूले गर्छन् त्यति माया छोरा छोराबारीले पनि गर्छ छोरा बाहिर भयो भने साँझ बिहान वा खानु खानु भयो भने सन्तुष्ट छैन
2: अनि कस्तो छोरालाई अमेरिका पढ्न पठाउनु हो कि
1: होइन त्यस्तै
2: कसरी जानु हो
1: अमेरिका गएको त अब
2: चौथा बाटो भएर
1: चौथा बाटो
2: कति खर्च गरेर पठाउनु हो नि
1: पचपन्न लाख
2: ओहो त्यो तपाईँले नै कमाएको पैसा हालेर
1: मैले कमाएको पैसा पछि
2: एउटा छोरा अमेरिका पठाउनलाई पचपन्न लाख गरेर त समुद्रको बाटो के उद्देश्यका साथ पठाउनु हो त
1: यहाँ केही गर्दा पनि भएन हेर्नु छोरालाई मैले पोल्ट्री फार्म खोल्दे त्यो पनि घाटा खायो भैँसी पालन गर्यो त्यो पनि घाटा खायो पछि दुध दुध त्यो भैँसी पालन गर्ने क्रममा दुध पनि सप्लाई गर्यो भएन न होटल गर्यो त्यो पनि भएन अब हुन्न बुवा के गर्ने जाने भन्ने अलिअलि भएको जग्गा अब त्यतिकै नोकरी गर्दा गर्दै एक दुई बिघा जग्गा कमाएको एक दुई बिघा जग्गामा फेरि बस किन्ने ठगरेर बसले खाइदियो एक बिघा भन्दा बाइस कट्ठा जग्गा खायो त्यही सोह्र सत्र कट्ठा जग्गा पछि छ त्यही जग्गालाई चाहिँ झिटो राखौँ म जान्छु अब जे हुन्छ हुन्छ आँट गऱ्यो छोराले पनि त्यसपछि जाएको
2: अनि त्यो अमेरिका गएर गएको लागत फर्काउनु फर्काउनु होइन
1: फर्क्यो
2: फर्क्यो अनि त्यो जो अहिले ट्रम्पले छोप्दै नेपाल पठाउँदै गर्छ त्यसमा पर्नु अपर्नु होइन छ
1: पर्दा छैन भगवान् भरोसे
2: अहिले पनि चोर्तमा अझै चाहिँ ऊ छैन
1: बनाएको छ
2: अब त भुवा बहन
1: पाउँदैन सबै भगवान् भरोसे थियो झ्याप्पो पकाउने पनि पठाइहाल्थ्यो
2: अब पठाउनु पर्दा आइन जान मिल्छ
1: अब साथी खोलेर
2: अब यसो तपाईँले नेपालदेखि अमेरिकासम्मको यात्राका कुरा गर्दा सन्तान हिजो आसाममा जन्मिएर आए चाहिँ सन्तानलाई अमेरिका पठाएर चाहिँ आज यहाँ बसिरहनु भएको छ बजारमा यो अवस्था हेर्दाखेरि ऊ आफ्नो आफूदेखि टाढा छोरालाई अमेरिका पठाउने भने हुई बख्नेकीलाई पठाउने हो सन्तान उतै हुन्छन् भोलि बुहारी पनि जाली अब नाति नातिन जालान् त्यो भए हुनाले यहाँ नेपाल सबै पटकै माया नाति हुन्छ कि जस्तो लाग्छ कि
1: लाग्छ पहिले त कहिले लाग्छ म त्यस्तो बाटो नअपनाएको भनिरहेको छु छोरालाई जे भए पनि जसो भए पनि आफ्नै देशभित्र बस्नुपर्छ
2: पैसा कमाएर आउने हो भन्नुभयो
1: पैसा कमाएर आउने हो अरू चाहिँ त्यो उहाँको प्रमाण बलियो गराउन नलाग्यो यहीँको प्रमाण बलियो हो
2: त्यही भने तर छोराको भावना के छ नि
1: छोराको भावना पनि त्यही छ
2: त्यही छ
1: अब दुई वर्ष तिन वर्ष अरू बस्छु अनि आइजान्छु बुवा भन्छ
2: त्यो भए त ज्ञानी हुनुहुन्छ त्यस्तो भयो
1: धेरै
2: आदरणीय श्रोता रेडियो मध्यपश्चिम 91.4 MHz पछाडि देश नागरिक सरकार कार्यक्रमका आजका अतिथि घनश्याम भण्डारजीसँग कुराकानी गर्दा गर्दै प्राविधिक मित्रले समय सीमा सकिएको जनघन्टी बुझाइसक्नु भएको हुँदा यतिन्जेल कार्यक्रम सुनेर सहयोग गर्नुहुने सम्पूर्ण श्रोता आफ्नो यो व्यस्त जीवन वृद्ध जीवनका समयमा पनि उहाँ आएर हाम्रो चाहिँ निमन्त्रणालाई स्वीकारेर आफ्ना चाहिँ जीवनका दुःख सुखका व्यवहारिक कुराहरू राखेर सहयोग गर्नुहुने आजका अतिथि घनश्याम भण्डारीजी लगायत रेडियो मध्यपश्चिम 91.4 MHz सम्पूर्ण प्राविधिक मित्रहरूलाई एकमुष्टमा हार्दिक हार्दिक धन्यवाद दिँदै कार्यक्रम सञ्चालक दुधराम खनाल पनि बिदा चाहन्छ हस्त धन्यवाद
3: नेपाली जुत्ता घर
4: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
3: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
4: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
3: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
4: सम्पर्क मोबाइल नम्बर 98577175646
5: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
6: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
5: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
6: यौन उत्तेजना नहुने,
5: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
6: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
5: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
7: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार, समय बिहान 11 बजेदेखि।
6: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
7: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98189-88। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
7: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
10: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
10: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
9: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
10: सम्पर्क मोबाइल नम्बर 98578-44-722, 98578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
11: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
12: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
11: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
12: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
11: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ।
12: ल ल काका, गइहाले म।
13: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।

0: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भिजिट भिसामा ओमान जान लागेका 27 महिला विमानस्थलबाट नियन्त्रणमा। यस वर्षको प्री मनसूनमा 45 वर्ष यताकै धेरै पानी। मनसून भित्रनु अघि सरकारको उच्च सतर्कता।
1: हजुर, अहिलेको हामी त्यही विषयमा हाम्रो तयारी कस्तो छ, प्राधिकरणले के गरिरहेछ, अनि हामीले यो क्लस्टर लिड र कोलिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको, उहाँहरूले आफ्नो तयारी गर्नु भएको छ।
0: सामाजिक सञ्जालमा भ्रामक औषधि विज्ञापन नगर्न विज्ञापन बोर्डको चेतावनी। आचार संहिताभित्र रहेर मात्र चुनावी गतिविधि गर्न राष्ट्रपाका कार्यकर्ताहरूलाई निर्देशन। चिया किसान र श्रमिकका समस्या तत्काल समाधान गर्न संसदीय समितिको सरकारलाई निर्देशन।
2: चिया किसान र चियाका बगानमा काम गर्ने श्रमिक दाजुभाइ दिदीबहिनीहरूको समस्या तुरन्त समाधान गर्नको लागि म आग्रह पनि गर्न चाहन्छु र यो समितिबाट निर्देशन पनि मैले दिन चाहन्छु।
0: विद्युतीय राहदानी प्रकरणमा पूर्व परराष्ट्र मन्त्री राणा अख्तियारको अनुसन्धानको घेरामा। विदेशमा उपचाररत रहेको भन्दै राणाद्वारा बयान दिन थप समयको माग। पूर्वाधार र सेवामा जोड़ दिँदै काठमाडौँ महानगरको 25,88,00,00,000 बजेट प्रस्तुत।
3: काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तय गरिएको मार्गचित्र समेतलाई आधार मानि तयार गरिएको छ।
0: रूसको राजधानी मस्कोमा युक्रेनद्वारा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण। फिफा विश्वकप अन्तर्गत समूह बी को खेलमा भोलि बिहान क्यानाडा र कतार खेल्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नयाँ सरकारले आर्थिक वृद्धि, रोजगारी सिर्जना र सुशासनलाई आफ्नो प्राथमिकता बनाएको हो भने अब त्यसलाई व्यवहारमा चरितार्थ बनाएर नागरिकको मन जित्ने काम गर्न सक्नुपर्दछ। यसलाई जिम्मेवारीलाई हल्काको रूपमा लिनुहुँदैन। मन्त्री तथा सांसदहरूको फजुल खर्च र तडक भडकपूर्ण जीवन सामान्य जनताको जस्तो हुनुपर्दछ। आफ्नो मत खेर गयो भनेर पछुताउने नागरिकको संख्या बढ़दै जानु दुखद कुरा हो। त्यसैले पुराना दलकै अवस्थामा पुगिन्छ भनेर नयाँ दल सजग हुनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: यस वर्षको प्री मनसूनमा नेपालमा 45 वर्ष यताकै सबैभन्दा धेरै पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्री मनसूनको अवधिमा देशभर औसत 339.7 मिलिमिटर वर्षा मापन गरिएको छ, जुन सामान्य औसत भन्दा 145.5% बढ़ी हो। सामान्यतया प्री मनसून सिजनमा 226.3 मिलिमिटर वर्षा हुने गरेको भए पनि यस वर्ष असाधारण रूपमा बढ़ी पानी परेको विभागले जनाएको छ। सन् 1981 यता 126 वर्षा मापन केन्द्रको तथ्याङ्क आधारमा विश्लेषण गर्दै आएको छ। यसअघि सन् 1990 प्री मनसून अवधिमा सबैभन्दा धेरै वर्षा भएको रेकर्ड भएको थियो, तर यस वर्षको वर्षाले 35 वर्ष अघिको त्यो रेकर्ड समेत तोडेको छ। विशेषज्ञहरूका अनुसार प्री मनसूनमै अत्यधिक वर्षा हुनु जलवायु परिवर्तनको प्रभावसँग पनि जोड़िएर हेरिएको छ। यसले बाढ़ी, पहिरो र रूबानको जोखिम बढ़ाउन सक्ने भएकाले सतर्क रहन मौसम आग्रह गरेका छन्। यसैबीच आगामी मनसूनलाई लक्षित गर्दै सरकारले विपद प्रति कार्य तयारीलाई तीव्र बनाउने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विभिन्न निकायसँग छलफल गर्दै प्रति कार्यको तयारीलाई तीव्र बनाउने निर्णय गरेको हो। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले करिब एक साताभित्रै मनसून भित्रन सक्ने र त्यसको जोखिमलाई कम गर्न प्रति कार्यमा पूर्ण रूपमा जुट्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले जल तथा मौसम विज्ञान विभागले दिएको मनसून पूर्वानुमान अनुसार यस वर्ष सरदर भन्दा कम वर्षा हुने सम्भावना रहे पनि केही स्थानमा एकै पटक अत्यधिक वर्षा हुन सक्ने भएकाले पनि पूर्व तयारी अघि बढ़ाइने बताउनुभयो।
1: प्रति कार्यको पूर्व तयारी के भइरहेछ भन्ने हो, र विशेष सन्दर्भ चाहिँ अहिलेको जुन मनसून जस्तै जल तथा मौसम विज्ञान विभागले हामीलाई मनसून पूर्वानुमान दिया छ, अब कस्तो मनसून हुन्छ र त्यो मनसूनको तयारी हामी कसरी गरिरहेछौँ भन्ने सन्दर्भमा आज छलफल थियो। अब यसपालिको पूर्वानुमान चाहिँ कस्तो छ भने सरदर भर्दा कम पानी पर्ने, कम परे पनि कुनै ठाउँमा एकै ठाउँमा धेरै पानी पर्न सक्छ। मौसमको हिसाबले अथवा विपद हिसाबले संवेदनशीलै भयो भने चाहिँ अहिलेको हामी त्यही विषयमा हाम्रो तयारी कस्तो छ, प्राधिकरणले के गरिरहेको छ, अनि हामीले यो क्लस्टर लिड र कोलिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको, उहाँहरूले आफ्नो तयारी गर्नु भएको छ।
5: प्राधिकरणको बैठकमा गृहमन्त्री सुदन गुरूङले मनसूनजन्य विपदका लागि प्रतिकार्य पूर्व तयारीलाई बलियो बनाउनुपर्ने बताउनु भएको थियो। गृहमन्त्री गुरूङले देशभरका गोदाम घर तथा विभिन्न सरकारवाला निकायसँग रहेका राहत तथा उद्धार सामग्रीको एकीकृत विवरण तयार गर्न निर्देशन समेत दिनुभएको थियो। यसबीच सामुदायिक सूचना नेटवर्क सीआईएनले भोलिबाट हरेक शुक्रबार मौसम सम्बन्धी जानकारी दिने गरी हेलो मौसम कार्यक्रम सञ्चालन गर्ने भएको छ। मौसमी विपद तथा पूर्व तयारीका विषयमा जानकारी दिन विज्ञ सहित हरेक शुक्रबार बेलुकी 5:30 बजे हेलो मौसम प्रसारण गर्ने भएको हो। सो कार्यक्रम सीआईएनको सामाजिक सञ्जाल फेसबुक कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन युट्यूब सीआईएन च्यानल तथा देशभरका विभिन्न सामुदायिक रेडियोमा सुन्न सकिनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनका क्रममा निर्वाचन आचार संहिताभित्र रहेर मात्रै निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिएको छ। आज बसेको रासोपा सचिवालय बैठकले महाधिवेशन अगावै विभिन्न पदमा दावी गर्ने तथा आवश्यकता भन्दा बढ़ी प्रचार प्रसार गरिएको देखिएकाले आचार संहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको महामन्त्री कविन्द्र बुढलाकोटीले बताउनुभयो।
6: यो निर्वाचन आचार संहिताभित्र पनि रहने गरी निर्देशन गरिएको छ। विशेष गरी पार्टीको महाधिवेशनमा समय अगावै आवश्यकता भन्दा बढी अलिकति प्रचार प्रसार भएको हो कि भन्ने जस्तो कुराहरू पनि आएको थियो। त्यसो नगरिकन पार्टीलाई सौहार्दपूर्ण रूपमा एक ढिका राख्नको लागि सबैको योगदान महत्वपूर्ण हुने भएकोले पार्टीको निर्वाचन आचार संहितात्र रहेर सबै सदस्यहरूलाई आफू प्रस्तुत हुन अनुरोध गर्ने निर्णय भएको छ।
5: बैठकले महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरूले आफ्नो पुरानो पद अनुसारको लेवी तिरेको हुनुपर्ने र लेवी नतिरेको भए प्रवेशमा रोक लगाउने निर्णय समेत गरेको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। समिति सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो। आज बसेको समितिको बैठकले चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैची सुपारी बेसार अदुवा कफी लगायत अन्य नगदे बालीको मूल्य निर्धारण तथा बजार व्यवस्था पन प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको हो।
2: चिया किसान र चियाका बगानमा काम गर्ने श्रमिक दाजुभाइ दिदीबहिनीहरूको समस्या तुरन्त समाधान गर्नको लागि म आग्रह पनि गर्न चाहन्छु र यो समितिबाट निर्देशन पनि मैले दिन चाहन्छु। त्यस्तै अन्य नगदे बाली सुपारी अलैची अदुवा बेसार कफी स्टिल आदिको मूल्य निर्धारण र यसको बजार व्यवस्थापन पनि प्रायोरिटीको आधारमा यो सरकारले गरोस्।
5: राहदानी छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। आयोगले दुई दिन अघि बुढानीलकण्ठ स्थित देउवा निवासमा बयानका लागि म्याद तामेलीको सूचना टाँसेको हो। सूचना टाँसेको मितिले बाटोको म्याद बाहेक तीन दिनभित्र आयोगको टंगाल स्थित कार्यालयमा बयान दिन उपस्थित हुन भनिएको छ। तर राणाले इमेल मार्फत आफू उपचारका लागि विदेशमा रहेकाले तोकिएको तीन दिनभित्र उपस्थित हुन नसक्ने जानकारी आयोगलाई गराउनु भएको छ। आफू अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उहाँले उपचारका कारण नेपाल भन्दा बाहिर रहेको र नेपाल फर्किन नसक्ने बेहोरा इमेल मार्फत पठाउनु भएको आयोगले जनाएको छ। गत फागुन 13 गते उपचारका लागि देउवा दम्पति सिंगापुर जानुभएको थियो। आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरूद्ध दायर गैर कानूनी रूपमा अकूत सम्पत्ति आर्जन र राजस्व चुहावट सम्बन्धी दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतले कागज झिकाउने आदेश जारी गरेको छ। आज विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल हेमन्त रावल र उमेश कोइरालाको इजलासले दुवै भ्रष्टाचार मुद्दासँग सम्बन्धित कागजात झिकाउने आदेश गरेको हो। शर्मा सहित कर फर्चियोट आयोगका तत्कालीन अध्यक्ष लुम्बुध्वज महत र सदस्य उमेश काल विरूद्ध 10,02,19,01,824 रूपियाँ राजस्व छूट दिएर भ्रष्टाचार गरेको आरोप छ। भिजिट भिसाका नाममा खाड़ी मुलुक जान लागेका 27 महिला फ्लाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। गैराती फ्लाई दुवैको फरक फरक उडान हुँदै ओमान जान लागेका उनीहरूलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीले कसले र किन पठाउन लागेको भन्ने विषयमा आवश्यक अनुसन्धान जारी रहेको सीआईएनसँग बताउनुभयो।
7: समस्या हामीले अनुसन्धान गरिरहेछौँ। अब उहाँहरूले चाहिँ हामीलाई उहाँ एक हिसाबले आफै पनि पीडित जस्तो लाग्छ हामीलाई है। अब सोधपुछ अनुसन्धान भइरहेछ र उहाँहरूबाट त्यो पठाउने मान्छेहरूले चाहिँ उहाँहरूको डकुमेन्टहरू पुलिस रिपोर्टहरू जतिपय डकुमेन्टहरू धेरैको फेक बनाएको छ, फेक डकुमेन्ट बनाएर पठाउनु लाग्छ। त्यो हामी डकुमेन्ट पनि चेक गर्यौँ, त्यो डकुमेन्ट चेक गर्दा फेक देखियो र अब फर्दर अनुसन्धान गर्न त्यो डकुमेन्टहरू बनाउने त्यसरी चाहिँ फ्रड गरेर मान्छे पठाउनेहरू को को छ उहाँहरूलाई चाहिँ राखेर हामीले अहिले अनुसन्धान गरेर त्यो मान्छेहरूको नाम खुलाउनलाई उहाँ राख्यौँ।
5: सामाजिक सञ्जाल मार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कार्यवाही गरिने विज्ञापन बोर्डले जनाएको छ। विज्ञापन बोर्डले आज सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ़दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो। बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले सामाजिक सञ्जाल मार्फत विभिन्न औषधि जन्य सामग्रीको भ्रामक प्रचार प्रसार गरी सर्वसाधारणलाई भ्रममा पार्ने, ठगी गर्ने तथा जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने आधारभूत मापदण्ड समेत उल्लंघन भएको विषयमा उजुरी समेत परेको बताउनुभयो। साझा खबरमा अब विदेशको खबर। रूसको राजधानी मस्कोमा युक्रेनले अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको छ। द्वन्द शुरू भए ता अहिलेसम्मकै ठूलो आक्रमण गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। मस्को आसपासका क्षेत्रलाई लक्षित गरी करिब 200 ड्रोन प्रहार हुँदा आकाशमा बाक्लो धुवाको मुस्लो देखिएको थियो भने आक्रमणमा 17 घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। र खेल खबरमा फिफा विश्वकप 2026 अन्तर्गत समूह बीको खेलमा भोलि बिहान सह आयोजक क्यानाडा र कतार खेल्दैछन्। बिहान 4:15 खेल शुरू हुनेछ। कतारले आफ्नो पहिलो खेलमा स्विजरल्याण्डसँग 1-1 बराबरी खेल्दै अंक बाँडेको थियो। क्यानाडाले पनि बोस्निया तथा हर्ज गोविनासँग बराबरी खेलेको थियो। प्रतियोगिताको समूह चरण अन्तर्गत पहिलो चरणका खेलहरू सकिएसँगै विश्वभरका फुटबल प्रशंसक र विश्लेषकहरूले विभिन्न अड्कल शुरू गरेका छन्।
0: सुशीला श्रेष्ठ। हजुरको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि सर्वसाधारणलाई सजिलो,
8: जान आउन पनि सहज भयो, खर्च मेन खर्च पनि एकदमै कम भयो। हामी बिच्छाका मान्छेलाई एकदमै गाह्रो थियो।
0: यातायात खर्च र समयको बचत रिपोर्टसँगै संसदमा सांसदको प्रस्तुति र जनताको आशा संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
9: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
10: त्रिभुवन विश्वविद्यालयबाट MDS गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
11: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
9: अनुहारका हड्डी भाँचिएको जोड्ने,
11: दाँतको एक्सरे सेवा,
9: सामान्य तथा जटिल दाँत निकाल्ने,
11: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
9: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
11: मेसिनबाट जरेदेखि दाँत भरिने,
9: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
11: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
9: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
11: साथै
10: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
11: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
12: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825267707।

0: का बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट वीटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदो को डाइजेस्टिव र कुकी चाहिँ नाइस अद्गुरी
2: 88 करोड बराबरको बजेट पेश गरेको छ। आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बजेट तथा कार्यक्रम आर्थिक विधेयक र विनियोजन विधेयक नगरसभामा पेश गर्नुभएको हो। बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि सर्वसाधारणलाई सजिलो भएको छ। सामान्य प्रशासनिक कामका लागि सदरमुकाम धाउनुपर्ने कुनावासी कोल्टीमा प्रशासनिक सेवा पाउँदा खुशी भएका छन्।
3: बाजुराको हिमाली गाउँपालिका तीन युनाका गोरख बहादुर रोकाया नागरिकताको प्रतिलिपि लिन कोल्टी पुग्नुभयो। उहाँ सदरमुकाम मार्तडीको कष्टकर र महँगो यात्रा सम्झिँदै कोल्टीमा नै नागरिकता पाउँदा सजिलो भएको बताउनुहुन्छ।
4: कोल्टीमा यो नागरिकता प्रतिलिपि बनाउन आएको पहिलाको तुलनामा अहिले एकदम सहज भएको छ। किन भनेपछि अब नजिकै भयो, जान आउन पनि सहज भयो, खर्च मेन खर्च पनि एकदमै कम भयो। हामी बिच्छाका मान्छेलाई एकदमै गाह्रो थियो। अहिले त अब बिस्तारै सड़क सञ्जाल पनि जोडिन लागेको छ। योभन्दा अगाडि चाहिँ सड़क पनि त्यति पुगेको थिएन, हामीले सिधै धुलाचौरसम्म हिँड्दै आउनु पर्थ्यो। त्योभन्दा अगाडि त अब रोड नै पुगेको थिएन, अनि अलिकति सहज भएको छ।
3: सदरमुकामदेखि भौगोलिक हिसाबले टाढा रहेका कुर्णावासीलाई नागरिकता तथा अन्य प्रशासनिक कार्यका लागि दुई तीन दिन लाग्ने अवस्था थियो। विगतका दिनमा 10-15 हजार खर्च गरेका पूर्णवासी कम खर्च तथा एक दिनमै नागरिकता हातमा पाउँदा खुशी भएका छन्। जगन्नाथ गाउँपालिका साथ नाराकोटका तपेन्द्र भण्डारी।
5: राम्रो भयो अहिले, किनकि 4-5 दिन 2-3 दिन कुर्नु पर्थ्यो, अहिले त एकै दिनमा हामी मजाले घर पुग्छौँ। खर्च पनि कम भयो अनि दिन पनि कम लाग्यो, कामको व्यस्त हुँदैन, मजाले काम भइरहेछ। यो पुग्नु हामीलाई लाग्छ अब 2-2.5-3 घन्टा लाग्छ। हाम्रो त अब कति बिहान हिँड्यो भने बेलुका पनि पुगाउनु गाह्रो गाह्रो हुन्थ्यो, अहिले 2 दिन कुर्नु पर्थ्यो, कम खर्चमा काम बनिरहेछ। पहिला त अब 10-15 हजार रुपियाँ खर्च हुन्थ्यो यति

0: र सिफारिसहरू सिफारिसमा चाहिँ जनजाति दुर्गम तथा पिछडिएको क्षेत्र अनि त्यसपछि खसारे त्यसपछि गएर चाहिँ दलित जाति प्रमाणित र नामथर फरक परेको अहिले हामीले यति नै गरेका छौँ। सीमित स्रोत र साधनका बीच हामीलाई नागरिकता जारी गर्न बहुत गाह्रो भएको छ। जतिजना आउनुहुन्छ उहाँ सबैले हामीले सेवा दिन सकिरहेको छैनौँ। आदिले फिर्ता गर्छौँ हामीले घरमा बत्ती आउने जाने हुन्छ। धेरै कुराहरू बिग्रिया हुन्छ, डकुमेन्ट सुधार्नु पर्यो। दैनिक चाहिँ 40-45 एभरेजमा नागरिकता प्लस राष्ट्रिय परिचय पत्र गरेर 80-90 जना लगभग 100 जनालाई सेवा दिन हामीलाई सीमित स्रोत साधनले सकिरहेको छैनौँ र सेवा गराइले दुःख पनि पाइराख्नु भएको छ। बस्ने अथवा घर जाने पठाउने त्यस्तो गरिरहेका छौँ।
1: वैशाख 1 गते उद्घाटन भएको इलाका प्रशासनले गत वैशाख 2 राष्ट्रिय परिचय पत्र र 8 गतेबाट नागरिकता सहित प्रशासनिक सेवा शुरू गरेको छ। दुर्गम क्षेत्रका नागरिकलाई सहज छिटो र प्रभावकारी सेवा दिने लक्ष्य सहित स्थापना गरिएको इलाका प्रशासन कार्यालयले स्थानीय वासीको जीवनस्तर सुधार गर्न र समय र श्रमको बचतमा सजिलो बनाएको छ। शर्मिला रोकाया, CIN रेडियो बुढीनन्दा कोल्टी बाजुरा।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। संसदमा सांसदको प्रस्तुति र जनताको आशा।
3: तमाम नेपाली जनताले पर्खिरहेका छन् किनभने हामीले चुनेर आएको हामी प्रतिनिधि हो, होइन? त्यस कारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ, त्यस कारण हामी त्यो पर्खिरहेका छौँ।
2: बोली भन्दा पनि कामको पर्खाईमा नागरिक संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
4: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
5: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
4: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
6: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
7: फोन नम्बर 082-563-479,
6: मोबाइल नम्बर 98-494-67-487।
8: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
9: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
10: बिरामी जाँच हुने मिति यही असार 6 गते शनिबार।
11: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
10: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-562-23-98-78-18-617 र 98-78-35-643।
12: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
13: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
12: नारायणी टेलर्स छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
13: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
12: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
14: नारायणी टेलर, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई दाङ।
13: सम्पर्क मोबाइल नम्बर 98-22-9224।
15: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
3: यहाँलाई हार्दिक धन्यवाद छ।
16: धेरै सांसदहरूको चर्चा परिचर्चा भइराखेका मध्ये राजेन्द्र कुमार राई पनि, चाहे तल कुर्सीमा बसेर होस् चाहे माथि रोस्टममा पुगेर होस्, केही न केही नयाँ नयाँ गरिराख्नु भएको छ। यो स्वाभाविक हो कि परिस्थिति अनुसार अगाडि बढ्नु परिरहेको छ?
3: यो परिस्थिति अनुसार अगाडि बढेको, स्वाभाविक होइन। परिस्थिति जे मागो त्यही काम गर्नु पर्यो। हामीलाई जनताले चुनेर पठाइसकेपछि हाम्रो

0: महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। जनताका जल्द बल्द समस्यालाई समाधान गर्नका निम्ति केही बाधाहरू आयो भने त्यसको प्रतिवाद गरेर अगाडि बढ्नुपर्छ।
1: हरेक दिन बैठकमा जानुभन्दा अगाडि आज कसरी प्रस्तुत हुने भन्ने एउटा सांसदको रूपमा तयारी कतिको गर्नुपर्छ, अथवा केही तयारी नगरेर जाँदाखेरि पनि त्यो आफसे आप आउने स्वभाव अथवा त्यो खालको टिका टिप्पणी हो?
0: म कहिले पनि कुनै विषय म तयारी गर्दिनँ, म सोतै जान्छु होइन, त्यहाँको परिस्थिति के छ सोच र अगाडि बढाउँछु।
1: कतिपय सांसदलाई फोन गर्यो भने हामी सचिवालयबाट बोलेको भनेको सुनिन्छ, जस्तो त्यो टेलिफोन नम्बरमा सांसदको भनेर गर्यो, तर यो सचिवालयमा पर्यो हजुर, सांसदलाई त केही समयपछि फोन गर्नुहोस् भन्ने हुन्छ। तपाईँको चाहिँ कस्तो खालको छ?
0: मेरो त मलाई जनताले विश्वास गर्ने एउटा आधार फोन हो, एकल फोनमा म फोन उठाइदिन्छु, आफै उठाउँछु मैले। म मन्त्री हुँदा पनि हिजो पिएससी कसैलाई दिन मेरो फोन म आफै उठाउँछु, र जनताको रेस्पोन्स गरेको कारणले धनकुटा जनताले मलाई माया गर्ने आधार एउटा फोन पनि हो।
1: तर फोन उठाएको र नउठाएको कारणले जनताले भोट दिने र नदिने भन्ने हुन्छ?
0: धेरै नेताहरूले धेरै प्रतिनिधिहरूले जनताको जुन समस्यालाई सुनाउन पाउने अवसर हुन्न नि त, तर यो फोन मार्फत त जनताका समस्या के छन् त्यो थाहा पाउन सकियो। जुन छन् त हाम्रो नेपालको सन्दर्भमा कतिपय जनप्रतिनिधिहरूले फोन उठाउनु हुँदैन, त्यसले गर्दा जनता त खुसी हुँदैन, रिसाउँछ, उनको समस्या चाहिँ कम्ती सुनाउन पाउँदैन, तर म सुनिदिने काम गर्छु, त्यसमा पनि एउटा आधार हो मेरो।
1: अनि फोन गरेर जनताहरूले आज यो विषयमा संसदमा कुरा राखिदिनु पर्यो मान्यज्यू भन्ने खालको कि विकास निर्माण फलाना झैझगडा यस्ता कुराहरू बढी आउने गर्छ?
0: जनता होइन, अनेकौं किसिमका समस्या हुन्छ नि त, समाजमा भएका घटनाहरू होइन, आफ्नो व्यक्तिगत घटनाहरू हुन्छ नि, त्यस्तै कुराहरूले उहाँहरूले सुनाउनुहुन्छ, र मैले सोचेर सदनमा उठाउनु पर्ने कुरा छ नि म उठाइदिन्छु।
1: दिनभरि संसदमा बोल्दाखेरि साँझ पख ओहो आज त यस्तो राम्रो लाग्यो नि, राम्रो गर्नुभयो भन्ने खालको त्यस्तो खालको हुन्छ कि भन्दा
0: आम लोकले आम जनता
1: आफ्नो निर्वाचन क्षेत्रको अथवा निर्वाचन क्षेत्रभन्दा बाहिरबाट
0: सबैले भन्नुहुन्छ तपाईँले आज राम्रो भूमिका निर्वाह गर्नुभयो भन्नुहुन्छ।
1: अब तपाईँको प्रस्तुति कस्तो अझै देख्न बाँकी छ संसदमा?
0: होइन, अहिले मैले प्रस्तुति यस्तो गर्छु भन्न मैले,
1: किनभने तपाईँ संसदमा गएर मन्त्रीहरू आएन भने नआउँदासम्म तपाईँ माथि छोड्दैन छोडिदिने, अथवा तलबाट पनि तपाईँको जुन प्रस्तुति अथवा त्यो खालको लवज तपाईँकोबाट आउँछ?
0: होइन, त्यो चाहिँ मैले नियमले पालना गरेको, विधिलाई कानूनलाई पालना गरेको मात्रै होइन, त्यो विधिलाई पक्रेर यो सदन चलाउनु पर्छ, अनि मात्रै हाम्रो लोकतन्त्रको संस्थागत हुन्छ, जनताले चुनेर आएको प्रतिनिधिहरूले बेठी ढंगले काम गर्नुहुन्न भन्ने हाम्रो मान्यता अनुसार मैले त्यो काम गरेको।
1: अस्ति केही समय फेरि संसदमा अवरोध जस्तो भयो, प्रधानमन्त्रीले संसदमै आएर आफूले दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग विपक्षी दलहरूको अलि बढ़ी छ, अहिले दिनौ जसो तपाईँहरूको मन्तव्यमा त्यो आइ नै राखेको छ प्रधानमन्त्री आउनुपर्छ भनेर, भलै प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले बोल्नुभयो, यो अडान कहिलेसम्म निरन्तर राख्ने भन्ने विपक्षी दलहरूको त्यो एक खालको निर्णय हो कि अथवा बुझाइ मात्रै हो विपक्षी दलहरूको?
0: पहिलो कुरो चाहिँ हाम्रो आन्दोलन जारी छ, हामीले के भन्यौँ भने अहिले बजेट सम्बन्धी छलफल छ, हामी छलफलमै भाग लिनुपर्छ, यस कारणले भाग लिनुपर्छ, जनताका जल्ला बल्ला थुप्रै समस्या नि, यो समस्यालाई एकातिर पन्साएर हामी आन्दोलन मात्रै नगरौं, आन्दोलन पनि जारी राखौं, जुन किसिमको सामान्य प्रधानमन्त्री बालेन्द्र शाहले अभिव्यक्ति दिनुभयो यो अभिव्यक्ति सार्वभौम सत्ता राष्ट्रियताको सम्बन्धी गम्भीर प्रश्न उठेको छ, यसको बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, हामीले भनेको छौँ रेकर्डबाट नै हटाउनुपर्छ हामीले भनिरहेको छौँ, यो भनिरहेको वखतमा तर बजेट बारेमा छलफल गरिन सकिएन भनेदेखि जनताले चुनिएरको प्रतिनिधिले जनताको निम्ति काम गर्नु पर्यो भने दुईटै कुरालाई अगाडि लैजाउँ भने हामी अगाडि बढिरहेछौँ।
1: भनेको प्रधानमन्त्रीले एक दिन आएर त्यो सच्याउनुहुन्छ भन्नेमा तपाईँहरू आशावादी अथवा विश्वस्त अवस्थामा अहिले?
0: सदन सार्वभौम हो, उहाँले कुन मनसायले भन्नुभयो त्यसको जवाब तमाम नेपाली जनताले पर्खिरहेका छन्, हामीले चुनेर आएको हामी प्रतिनिधि हो होइन, त्यस कारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ, त्यस कारण हामी त्यो पर्खिरहेका छौँ।
1: तर परराष्ट्र मन्त्रीले त भनि सक्नुभयो त, उहाँले भन्न खोजेको आशय त्यस्तो थिएन, यो भन्न खोजेको 10,000 क्षेत्रको ओरपरको विषयलाई उठाउन खोज्दाखेरि यस्तो हुन गयो भनेर,
0: त्यो उहाँको कुरो हो, उहाँले दिएको अभिव्यक्ति तपाईँलाई पनि थाहा छ नि छैन, सब आम नेपाली जनतालाई थाहा छ नि त, हामीले यति भन्यौं अब गल्ती नै हो भने उहाँले चाहिँ सदनमा आएर बोल्दा कुन ठूलो कुरो भयो त भएन नि.
1: तर जस्तो रासोपा सभापति रवि लामिछानेले पनि विपक्षी दलको नेता सांसदहरूसँग पटकपटक संवाद गर्नुभयो, तपाईँ त्यो बैठकमा जानुभयो कि भएन? जानुभएको छैन. तर तपाईँको पार्टीको तर्फबाट गएका नेताहरूसँगको भेटमा पनि त्यो गलत हुन गयो भन्ने त्यस्तो खालको स्वीकारोक्ति छ कि छैन पार्टी नेतृत्वबाट अथवा अरू विभिन्न अनौपचारिक तरह?
0: हाम्रो सामान्य प्रधानमन्त्री बालेन्द्र सारा कसो कमान्डमा हुनुहुन्छ भन्ने चाहिँ कुरो हो क्या. अब पार्टी सभापति भए पनि सभामुखले त भनेको टेरि राख्नु भएको छैन भने पार्टी सभापतिले भनेको उहाँले टेर्नु जस्तो मलाई लाग्दैन होइन. तर चिज हो, मलाई के लाग्छ रवि लान्छाले यसै हो भन्नुभयो जस्तो मलाई लागेको छैन. अब कसरी उहाँले भन्नुभयो त सदनमा आएर उहाँले बताउनु होला नि त. हामीले पर्खिनुपर्छ, धैर्य गर्नुपर्छ, थाहा भइहाल्छ.
2: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला. आगामी मनसूनलाई लक्षित गरेर सरकारले विपद प्रतिकार्य तयारीलाई तीव्रता दिएको छ. राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनका क्रममा निर्वाचन आचार संहिताभित्र रहेर मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन कार्यकर्तालाई निर्देशन दिएको छ. राजधानी छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ. आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरूद्ध दायर दुई भ्रष्टाचारका मुद्दामा विशेष अदालतले कागज झिकाउन आदेश दिएको छ. भिजिट भिसाका नाममा खाड़ी मुलुकमा जान लागेका 27 महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ. सामाजिक सञ्जाल मार्फत आधारहीन र भ्रामक विज्ञापन प्रकाशन नगर्न विज्ञापन बोर्डले आग्रह गरेको छ. रूसको राजधानी मस्कोमा युक्रेनले अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको छ. र फिफा विश्वकपमा समूह बीको खेलमा भोलि बिहान सह आयोजक क्यानाडा र कतार खेल्दैछन्.

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम ट्रान चेक यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: मन्त्रीहरूको जवाबसँगै प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, विपक्षीको विरोध नारा र नियमपत्ति, मन्त्रीहरूको अस्वाभाविक अभिव्यक्ति र हरकत।
0: पासपोर्ट खरिद प्रकरणमा कंग्रेस नेत्री आरजू राणा, अनुसन्धानको राडारमा प्रज्ञा प्रतिष्ठानका एक कर्मचारी विरूद्ध भ्रष्टाचारको आरोप पत्र दायर।
1: प्री मनसूनको वर्षाले इतिहास ब्रेक, 1990 रेकर्ड पनि तोडियो। चिया श्रमिकको समस्या तत्काल समाधान गर्न सरकारले संसदीय समितिको निर्देशन।
0: सम्झौता पालना नगरे इरानमाथि पुनः नाकाबन्दी लगाउने अमेरिकी चेतावनी। अमेरिका इरान सम्झौतापछि कच्चा तेलको मूल्य फेरि घट्यो।
1: र विश्वकप फुटबलमा आज राति दुई खेल हुँदै महिला टी20 विश्वकप क्रिकेटमा आज वेस्ट इण्डिज र स्कटल्याण्ड भेट्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले बजेटमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाब पनि टार्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा रक्षा मन्त्रालय सहित प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र रहेको बजेट शीर्षकमाथि प्रतिनिधि सभाका सांसदहरूले उठाएका प्रश्नको जवाब दिन उहाँले अर्थमन्त्री सोनिम वाग्लेलाई जिम्मेवारी दिएर उम्किनु भएको हो। सभामुखले प्रधानमन्त्री कार्यालय सहितको बजेट शीर्षकमाथि जवाब दिन अर्थमन्त्रीलाई अनुमति दिएपछि विपक्षी दल नेकपा एमालेका सांसद गुरू बरालले प्रधानमन्त्रीको उपस्थिति खोज्नु भएको थियो। सभामुख डोल प्रसाद अर्यालले संसदको अभ्यास र नियमावलीको अर्को व्यवस्था पनि सम्झाएपछि विपक्षी दलले थप विरोध गरेनन्। विपक्षी दलका सांसदहरूले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै आएका छन्। उनीहरूले संसदमा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तर गर्नुपर्ने व्यवस्था पनि सम्झाउने गरेका छन्। विपक्षी दलको विरोध आज नाराबाजीमा परिणत भएन, कार्यसूची प्रभावित भएर बैठक पनि स्थगित गर्नु परेन, तर सांसदका प्रश्नको जवाब दिन रोस्तममा पुगेका मन्त्रीहरूले अस्वाभाविक अभिव्यक्ति र हरकत देखाएका छन्। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
3: गृहमन्त्री सुदन गुरूङले बोल्दा बोल्दै पानी तिर्खा लागेपछि आफूलाई पानी बाँड्ने भन्ने गरेको भन्दै हाँसेर अपरिपक्व र बच्चापन देखाउनु भएको थियो। जेन्जी आन्दोलनको बेला गुरूङ आन्दोलनकारीलाई महानगरको गाड़ीमा पानीको बोतल बाँड्दै हिँडेको भिडियो भाइरल भएको थियो। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू सांसद मन्त्री हुने मान्छे नै नभएको बताउनु भएको थियो। आफू अमेरिकाबाट 2-4 वर्षका लागि घुम्न नेपाल फर्किएको भए पनि देशसँग पिरती बसेपछि नफर्किएको र मन्त्री बनेको बताउनुभयो। एउटा पुरानो गीतको स्मरण गर्दै उहाँले सांसदको प्रश्नको जवाब दिने होइन आफ्ना अनुभव सुनाउनुभयो।
4: साथीहरूलाई चाहिँ यो गीत चाहिँ सुन्नु भएको छैन होला, पुरानो साथीहरूले सुन्नुहुन्थ्यो, सुनिन्थ्यो। म पनि एउटा के गीत छ भने, म त यस्तो होइन दाई पिरतीले जोगी बनायो भन्ने एउटा गीत छ। यो पहिलातिरको समयमा चाहिँ गाइन्थ्यो यो गीत खुब। अब यहाँ कुरा के छ भन्दाखेरि, म पनि यस्तो सांसद हुने मन्त्री हुने मान्छे त होइन, तर पिरतीले चाहिँ मलाई सांसद र मन्त्री बनाएको।
3: सांसद हुँदा बोल्ने समय नपुगेको गुनासो गर्नुभएका पुनले अहिले मन्त्री बनेपछि सांसदका माग पूरा हुन 15 वर्ष लाग्ने बताउनुभयो।
4: अहिलेको सरकार जुन जोश जाँगरका साथ अगाडि बढ़िरहेको छ, यो जोश जाँगरका साथ अगाडि बढ्ने हो भने अर्थतन्त्र ल यतिसम्म भयो है भन्ने कुरा दुःखको साथ भन्नलाई 15 वर्ष लाग्छ। अनि माननीय ज्यूहरूको विभिन्न मागहरू राख्नु भएको छ, त्यो मागहरू चाहिँ धेरै मागहरू त्यही 15 वर्ष पछि पूरा हुँदै जान्छ। सबै माग चाहिँ पूरा हुँदैन, मेरो माग पनि पूरा भएको छैन के, धेरै मागहरू त्यही हो कुरो। यो कुनै भाषण गरेको होइन, अर्थ दिएको होइन, वास्तविक कुरा मैले चाहिँ तपाईँहरूलाई राखेको हो।
3: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पनि आफूहरूले बजेट नै नबुझ्ने गरी बनाएको प्रतिक्रिया दिनुभएको छ। आफूले सम्हालेको मन्त्रालय बारे सबैभन्दा धेरै प्रश्न उठेको बताउँदै उहाँले 25-30 पेजको प्रश्न आएको सुनाउनुभयो।
5: सबैभन्दा बढी सायद गुनासो मेरै मन्त्रालयमा आएको थियो, आउन स्वाभाविक पनि हो किनभने हाम्रो बजेटै त्यस्तै गरी बनाएको थियौँ अलिकति नबुझ्ने गरी। म त्यो सबै कुराहरू अस्ति जति पनि प्रश्न उठेको छ, प्रश्न नै लगभग 25-30 पेजको रहेछ, सबै प्रश्नको जवाफ लिने प्रयास गर्नेछु दिनेछु।
3: नेकपा एमालेका मुख्य सचेतक ऐन बहादुर महरले मन्त्रीको खुट्टा भाँच्ने अभिव्यक्ति कानून बमोजिम हो भनेर सोधेपछि मन्त्री लम्सालले यस्तो जवाफ दिनुभएको थियो।
5: अब त्यो उहाँहरूलाई चाहिँ बढी भन्दा बढी दबाव दिएर भए पनि काम गराउन खोजेको, त्यति उद्देश्य त्यही हो। उद्देश्य भनेको चाहिँ कसैलाई गाली गर्नु मनै छैन नि, काम गर्दै सुरु सुरु खुटुखुटु काम गरिदिनु भयो भने त हामी चुपचाप लाएर बस्छौँ भने खुसी हुन्छ। त्यो आशा यति हो, त्यसरी हो, हामीलाई उहाँहरूलाई बचाउनको लागि नै त्यस्तो गरे हो।
3: आजकै बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद नरेन्द्र कुमार केरुङले प्रधानमन्त्री कार्यालयमा संवैधानिक निकायका प्रमुखलाई बोलाएर धम्क्याउने काम भएको भन्दै विरोध गर्नुभएको थियो। ई पासपोर्ट छपाईको ठेक्का सम्बन्धी प्रकरणमा राजधानी विभागका प्रमुख लगायतलाई पक्राउ गर्न अख्तियारका प्रमुख आयुक्त प्रेम राईलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर धम्क्याएको आरोप छ।
6: संवैधानिक निकायका प्रमुख, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा थुनेर प्रधानमन्त्री कार्यालयबाटै पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइने, नत्र भए प्रधानमन्त्री कार्यालयको कोठाभित्रै निज पदाधिकारीहरूलाई थुन्ने धम्कीका साथमा पक्राउ पुर्जी जारी भएको कुरा बाहिर आएको छ। उहाँले सामाजिक सञ्जालमा लाइभ गर्नुभएको विषयवस्तु यदि साँचो हो भने सम्माननीय प्रधानमन्त्रीज्यू अथवा त्यो विषय के हो यसको सत्य तथ्य छानबिन गर्नका लागि संसदीय छानबिन आयोगको समितिको गठन गर्नु पर्दछ।
3: त्यसअघि एमालेका महरले सरकारका मन्त्रीहरूले संसदीय मर्यादा र नियमावलीको उल्लंघन गरेको भन्दै नियमापत्ति जनाउनु भएको थियो।
7: भर्खरै माननीय सदस्य रमेश मल्लले बोलिरहेको बेलामा सभामुख ज्यू र उहाँको बीचबाट दुईजना मन्त्रीज्यूहरू हिँड्नु भएको छ, उहाँ बोलिरहेको देख्नु भएको छ, मन्त्रीज्यूहरू सरासर हिँडिरहनु भएको छ। यो नियम 20 खण्ड 6 बमोजिम गर्न नहुने काम गर्नुभएको छ, यसको म घोर आपत्ति, घोर निन्दा र घोर चाहिने यसप्रति दुःख व्यक्त गर्न चाहन्छु र सहसम्बन्धी सभामुखजीबाट यस सम्बन्धी रूलिङ होस् भन्ने म आग्रह गर्न चाहन्छु।
3: अन्त्यमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यो बजेटलाई 5 वर्षको पहिलो किस्ताको रूपमा स्वीकार गर्न आग्रह गर्नुभएको छ।
8: मैले धेरै ठाउँमा भन्ने गरेको छु, यो पहिलो वर्ष थिति बसाउने, जग बसाउने बजेट हो, दोस्रो तेस्रो वर्षमा एक्सेलरेट गर्ने बजेट हो रिफर्मको गतिलाई, र चौथो र पाँचौं वर्षमा हामीले लाभांश बाँड्ने खालको बजेट आउनुपर्छ। यो पञ्चवर्षीय रोडम्यापका साथ हामीले यो पहिलो वर्षको बजेट लिएर आएका हौं, त्यसैले यो 5 वटा बजेटको पहिलो किस्ता मात्र भनेर बुझिदिनुभयो भने यो लार्जर पिक्चर चाहिँ स्पष्ट हुन्छ जस्तो मलाई लाग्दछ।
3: विपक्षी दलका सांसदहरूको विरोध, नारा र नियमापत्तिसँगै मन्त्रीहरूले जवाफ दिएपछि विनियोजन विधेयक आजै पारित गरिएको छ।
9: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले विनियोजन विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।
3: अब यो विधेयक राष्ट्रिय सभामा पठाइनेछ।
1: प्रतिनिधि सभाको अर्को बैठक अब भोलि बिहान 11 बजे बस्ने भएको छ। मन्त्रालय गत बजेटमाथिको छलफलमा उठेका प्रश्नको गृहमन्त्री सुदन गुरूङले ठोस जवाब दिने प्रयास गर्नुभएको छ। प्रतिनिधि सभामा आज गृहमन्त्री गुरूङले पछिल्ला वर्षहरूमा बढ़दै गएको लागू औषधको दिवस मनाएर नभई प्रयोग अन्त्य गर्ने घोषणा गर्नुभएको छ। युवाहरूलाई प्राविधिक शिक्षा, खेलकुद र वैकल्पिक क्रियाकलापमा व्यस्त राख्ने नीति सहित सरकारले नयाँ नियमावली बनाउन लागेको जानकारी पनि दिनुभयो।
10: अबबाट दिवस मनाउनुको साटो लागू औषधको अन्त्यको शुरूआत गर्ने अभियान नै सञ्चालनको नीति लिएको सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। हामीले 3 पिलर स्ट्राटेजी लिई रोकथाम, उपचार र कार्यवाहीका काम गरी लागू औषधको प्रभावकारी नियन्त्रण गर्ने, सीमानाकामा लागू औषधको अवैध कारोबार नियन्त्रण गर्न समन्वय गरी विशेष अपरेशन हुनेछ। लागू औषध नियन्त्रण कार्यका लागि नयाँ नियमावली मस्यौदा गरी मन्त्री परिषदमा पेश गरिनेछ।
1: उहाँका अनुसार सीमा सुरक्षा र गस्तीका लागि मोडर्न पुलिस पेट्रोलिङ ड्रोन र हेभी लिफ्टिङ ड्रोन जस्ता अत्याधुनिक प्रविधिको प्रयोग गरिनेछ। बढ़दो साइबर अपराध र अन्तर्देशीय अपराध नियन्त्रणका लागि नेपाल प्रहरीको अनुसन्धान क्षमता विस्तार गर्न 50 करोड़ लगानीमा एआई र एडभान्स एनालिटिक्स क्यापेबिलिटी डेभलपमेन्ट कार्यक्रम सञ्चालन गरिने मन्त्री गुरूङले बताउनुभयो। साथै नागरिकका गुनासो 24 घण्टा सुन्न हेल्लो गृह कल सेन्टर र मुद्दाको प्रगतिबारे जानकारी दिन प्रहरीले केस ट्र्याकिङ सिस्टम कार्यान्वयनमा ल्याएको उहाँले सदनलाई जानकारी दिनुभयो। उहाँले कारागारमा कैदी बन्दीले दुःख पाउने अवस्था पनि अर्को वर्षदेखि नहुने बताउनुभयो।
10: आगामी वर्षको बजेट कार्यान्वयन पश्चात धेरै जिल्लाहरूमा नयाँ कारागार भवन निर्माण गर्ने कार्यक्रम रहेको हुँदा कैदी बन्दीहरूको कारागारको क्षमता भन्दा माथि चाप क्रमशः कम हुँदै जानेछ। हाल करिब 19,000 जना राख्ने भवन क्षमता भएकोमा करिब 26,800 जना कैदी बन्दीको चाप रहेको सदनमा जानकारी गराउन चाहन्छु। आगामी वर्ष कारागार निर्माणमा युनिफर्मिटी कायम गरी हरेक प्रदेशमा एक एकवटा ठूला कारागार निर्माण गर्ने जसमा 7,000 जना रहन सक्ने र प्रदेशभित्रका अन्य कारागारलाई थुनुवा केन्द्रको रूपमा विकास गर्ने योजना रहेको छ। यसबाट हालको क्षमता भन्दा बढ़ी कैदी बन्दी राख्नुपर्ने अवस्था अन्त्य हुनेछ।
1: सुरक्षा निकायको पूर्वाधार सुधारका लागि आगामी वर्ष दुवै प्रहरी संगठनका 79 भवन निर्माण गर्न बजेट विनियोजन गरिएको छ। तर निर्मला पन्त हत्या प्रकरणमा भने उहाँले ठोस जवाब दिन सक्नु भएन। यस प्रकरणमा मन्त्रालय अत्यन्त संवेदनशील रहेको र आफूले व्यक्तिगत रूपमा पनि गम्भीरताका साथ अनुगमन गरिरहेको स्पष्ट पार्नुभयो।
11: हाम्रो छोरी चेलीलाई यस्तो निर्मम रूपमा हत्या गरेर जुन तरिकाले त्यसलाई त्यो इस्यूलाई को कोले राजनीतिकरण गर्यो र त्यसमा चाहिँ एउटा सानो बालिकाको लासमा चाहिँ जसरी राजनीति गर्यो त्यसलाई अन्त्य गर्नु पनि हामीले सम्बन्धित मान्छेहरू व्यक्तिहरू पहिचान गरी कारवाहीको लागि हामीले सूक्ष्म अनुसन्धान गरेर अगाडि बढ़ाइरहेको अवस्था छ। कुनै कुराहरू हामीले नभनीकरण गर्दाखेरि राम्रो होला।
1: विपद व्यवस्थापनलाई प्रत्येक कार्यबाट पूर्व तयारी केन्द्रित बनाइएको जानकारी दिँदै मन्त्री गुरूङले मनसूनजन्य जोखिम न्यूनीकरणका लागि सबै सरकारवाला निकायलाई उच्च सतर्कतामा राखिएको पनि बताउनुभयो। भूकम्प प्रभावित आवास पुनर्निर्माणका लागि 5 अर्ब रूपियाँ स्वीकृत भइसकेको र चट्याङको जोखिम रहेका क्षेत्रहरूमा न्यूनीकरणका लागि 3 करोड़ रूपियाँ विनियोजन गरिएको छ। सीमा सुरक्षा र वन डडेलको वास्तविक समय अनुगमन गर्न सैटेलाइट प्रविधिको प्रयोग गरिने मन्त्री गुरूङको भनाई छ।
0: नेपाल परिवेशमा पूर्व सभामुख मोहरा अब सक्रिय राजनीतिमा नरहने, रासोपाले विद्युतीय भोटिङबाट नेतृत्व छान्ने लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
12: आरटीजीएस व्यवस्थाबारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटीजीएस प्रणालीबाट रु 2 लाख वा सोभन्दा बढ़ी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटीजीएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश सहित आवश्यक विवरण बुझाउनुपर्छ। त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटीजीएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ईसीसी वा आईपीएस मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटीजीएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटीजीएस रोजौं। तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
13: गुणस्तरीय प्लम्बिङको प्रपर्दना
14: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
15: सुरक्षा घरको साथ जीवनभर। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारले निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा समिति सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो। उहाँले चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैंची सुपारी बेसार अदुवा कफी लगायत अन्य नगदी बालीको मूल्य निर्धारण तथा बजार व्यवस्थापन प्रभावकारी बनाउन सरकारले आग्रह गर्नुभयो। सभापति पौडेलले नगदी बाली उत्पादन गर्ने किसानले उचित मूल्य र सुनिश्चित बजार नपाएको भन्दै यी बालीहरूको व्यवस्थित बजार प्रणाली विकास गर्न आवश्यक कानूनी व्यवस्था गर्न समेत सरकार समक्ष आग्रह गर्नुभएको छ। विगत चार दिन यता इलाम लगायत देशभरिका चिया उद्योगीहरूले चिया निर्यातमा समस्या देखिएपछि आफ्नो उद्योग बन्द गरेका छन्।
0: मुलुकका विभिन्न जिल्लामा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढ़न थालेको छ। पहाड़देखि तराईका जिल्लासम्म ग्यासका लागि घण्टौं लाइन बस्नु परेको विक्रेता र उपभोक्ताले गुनासो गरेका हुन्। पहाड़ी जिल्ला सल्यान सुर्खेत गुल्मीदेखि तराईका जनकपुर र सर्लाहीसम्म ग्यास नपाएपछि उपभोक्ताले शास्ति खेपिरहेको गुनासो छ। तर नेपाल आयल निगमले ग्यास अभाव नभएको दावी गर्छ। उपत्यका बाहिरका केही जिल्लाहरूमा ग्यास अभाव भए पनि अभाव नभई समयमा ढुवानी नभएका कारण समस्या देखिएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताउनुभयो। अहिले उक्त समस्या समाधान भइसकेको उहाँको दावी छ।
16: ग्यास अभाव भएको होइन कि समयमा त्यहाँ ढुवानी नभएको कारणले चाहिँ समस्या देखिएको थियो। त्यो समस्या चाहिँ समाधान भइसकेको छ। सुर्खेतको कुरा थियो, सुर्खेतमा चाहिँ नियमित ढुवानी भइसकेको छ। र समस्या के देखियो भने हामीले जुन जसरी यो एउटा हुइम चल्यो ग्यास अभाव उपभोक्ताले पनि संशोधित गरेर राखे। त्यो नियमित आपूर्ति हुन थालिसकेपछि उहाँहरूले चाहिँ भरि सिलिन्डर आउँछ कि भनेर उहाँहरूले न विक्रेताले माग अनुसारको ग्यास मगाए न चाहिँ उपभोक्ताले आफ्नो सिलिन्डर नसकेसम्म उहाँहरूले ग्यास बजारबाट खरिद गरिदिनु भएन। त्यो भएपछि एकैचोटि डिमान्ड हुँदाखेरि चाहिँ यो समस्या देखिएको हो। ग्यास आपूर्तिमा कुनै समस्या छ?
0: अमेरिका इजरायल र इरान बीचको तनावले इन्धन आपूर्तिमा पारेको जोखिम देखाउँदै आयल निगमले गत फागुन 29 गतेदेखि 7.1 किलो अर्थात आधा सिलिण्डर ग्यास भरेर बजारमा पठाउन थालेको थियो। शुरूमा जम्मा 15 दिनका लागि भनेर लागू गरिएको यो प्रावधान 3 महिना बितिसक्दा पनि पुनरावलोकन हुन सकेको छैन। जुन अनुपातमा ग्यास आउनुपर्ने हो त्यही अनुसार आएपछि मात्रै निगमले योजना बनाएर उपभोक्तालाई भरि सिलिण्डर दिने निगमका प्रवक्ता ठाकुरको भनाइ छ।
16: स्विच अफ हर्मुज बन्द भइसके पश्चात चाहिँ इन्डियामा पनि त्यो समस्या देखिएको। उहाँहरूले पनि त्यो 14 केजी ग्यासमा पुर्याउन नसके पश्चात चाहिँ 5 केजीको शुरू गरेको अवस्था छ इन्डियामा पनि। र यो अहिले जुन यो वार्ता भएको भनिएको छ विभिन्न संचार माध्यमहरूमा, यो वार्ता चाहिँ सफल भएर अगाडि बढ्यो भने चाहिँ हामी आपूर्ति नियमित रूपमा, अहिले पनि आपूर्ति नियमित नै छ, तर जुन अनुपातमा आउनुपर्ने जसरी हामीलाई दैनिक 100 बुलेट आउन पनि चाहिँ हामी पनि त्यही हिसाबले चाहिँ प्लानिङ गरेर 14.2 मात्र जान सक्छौँ। अहिले चाहिँ हामीलाई 80 बुलेट कहिले 90 बुलेट त्यो हिसाबले चाहिँ हामी त्यहाँ प्राप्त भइरहेको अवस्था छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ई पासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवाले समेत अनुसन्धानको दायरामा ल्याएको छ। आयोगको टोलीले बुढा नीलकण्ठ स्थित देउवा निवासको भग्नावशेषमा पुगेर बयानका लागि हाजिर हुन आउनु भनी म्याद तामेल गरेको हो। त्यहाँ देउवा परिवारका कोही सदस्य नभेटिएपछि आयोगको टोलीले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई फोन गरेर म्याद तामेल भएको जानकारी गराएको हो। म्याद तामेल प्रक्रियामा सम्बन्धित नगरपालिकाको उडाका जनप्रतिनिधिहरूको अनिवार्य उपस्थित आवश्यक पर्छ। परराष्ट्र मन्त्री देउवाको हस्तक्षेपका कारण योग्यता नपुगेको र बढ़ी रकम कबूल गरेको कम्पनीले ठेक्का पाएको आशंका सहित अख्तियारले अनुसन्धान अगाडि बढ़ाइरहेको छ। यसैबीच पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको विषयमा बयान लिन भन्दै घरमा म्याद तामेल गरेपछि पूर्व मन्त्री आरजू राणा देउवाले आयोगलाई ईमेल पठाउनु भएको छ। अख्तियार स्रोतका अनुसार आरजू राणा देउवाको नामबाट हिजो अख्तियारको ईमेल आईडीमा मेल आएको हो। स्रोतका अनुसार मेलमा आफू अहिले उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने बेहोरा उल्लेख गरिएको छ।
0: पूर्व सभामुख समेत रहनुभएका नेकपाका नेता कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको जिम्मेवारीबाट अलग हुने निर्णय गर्नुभएको छ। आज एक वक्तव्य सार्वजनिक गर्दै उहाँले आफू विगत करिब 45 वर्षदेखि विभिन्न चरणमा नेपाली कम्युनिष्ट आन्दोलन र पार्टी गतिविधिमा सक्रिय रहँदै आएको उल्लेख गर्दै पछिल्ला केही वर्षमा भने नशा सम्बन्धी र मांसपेशीको समस्याबाट पीड़ित रहेकाले पार्टीको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न कठिन भएकाले आजकै मितिदेखि सक्रिय राजनीतिबाट अलग हुने र साधारण सदस्यका रूपमा मात्र रहने जानकारी गराउनु भएको हो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनको निर्वाचन विद्युतीय भोटिङ मार्फत गर्ने भएको छ। आज बसेको सचिवालय बैठकपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरेर निर्वाचन गर्ने तयारी गरिएको बताउनुभयो।
17: इलेक्ट्रोनिक भोटिङ मेसिनबाट ईभीएमबाट चाहिँ महाधिवेशनको निर्वाचन तालिका सम्पन्न गर्ने गरी काम शुरू गरेका छौं। यसको लागि आवश्यक कोटेशन र सम्झौताको कामहरू अहिले चलिराखेको छ र यो ईभीएमबाट गर्दाखेरि चाहिँ हामीलाई दुई दिन जतिमा हुने यो निर्वाचन मतदान र मतगणनाको कार्य चाहिँ करिब करिब 6-7 घण्टा जतिमा सकिने भन्ने रिपोर्ट प्राप्त छ।
1: सचिवालय बैठकले पार्टीको निर्वाचन आचार संहिता र अनुशासनभित्र रहेर गतिविधि सञ्चालन गर्न सदस्यहरूलाई निर्देशन समेत दिएको छ। हालको प्रस्ताव अनुसार पार्टीको केन्द्रीय समिति 151 सदस्य हुने र प्रदेश समितिका सभापतिहरू पदेन सदस्य रहने व्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो। बैठकमा सातै प्रदेशको अधिवेशनको पनि समीक्षा गरिएको छ। सात प्रदेश मध्ये मध्य प्रदेशको अधिवेशन पार्टीको केन्द्रीय निर्वाचन आयोगले हाललाई स्थगित गरेको छ भने बाँकी 6 प्रदेशमा अधिवेशन सफलतापूर्वक सम्पन्न भएका छन्। केही जिल्लामा हुन नसकेको अधिवेशन जिल्लाको अवस्था अध्ययन गरी थप निर्णय गर्ने उहाँले बताउनुभयो। उहाँले लेबी नतिरेका सदस्यलाई महाधिवेशनमा प्रवेश गर्न नदिने निर्णय भएको जानकारी दिनुभयो।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीको आगामी महाधिवेशन कार्यतालिका पारित गरेको छ। आज सम्पन्न बैठकले आगामी मंगिर 26, 27 र 28 गते काठमाडौँमा महाधिवेशन आयोजना गर्ने गरी कार्यतालिका स्वीकृत गरेको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताउनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
18: कस्तो राम्रो जुत्ता लगाएको,
19: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
18: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
19: मैले सिधै कुरा गरेको छु, के कुरो बुझ्दैनौ? दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
18: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
19: एकपटक दङ्गालीबाट किनेर हेर न।
18: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
20: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
19: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
21: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
22: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
19: प्रोप्राइटर सोमराज रैदास।
23: सम्पर्क फोन नम्बर 0825635775।
19: सम्पर्क नम्बर 98-4-26-873।
24: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
25: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
26: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, तिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453603।
0: 2083-84 कक्षा 11 र 12 को छात्रवृत्तिको पुनः आवेदन दिन सकिने सूचना पनि जारी गरेको छ।
1: नेपाल प्रज्ञा प्रतिष्ठान कमलाधिका एक कर्मचारी विरूद्ध भ्रष्टाचारको आरोप पत्र दायर गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा प्रतिष्ठानका कार्यालय सहयोगी राम कुमार बोहरा विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर भएको हो। बोहरा विरूद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवाना सजायको माग दावी गरिएको छ।
0: विज्ञापन बोर्डले सामाजिक सञ्जालमा भ्रमपूर्ण विज्ञापन प्रकाशित नगर्न सूचना जारी गरेको छ। फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप, टिकटक र युट्युब लगायतमा कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ र आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको भ्रामक विज्ञापन प्रकाशन र प्रसारण नगर्न बोर्डले भनेको हो। कपाल उमार्ने, कपाल लामो वा बाक्लो बनाउने, हड्डी तथा नशा सम्बन्धी पीड़ा कम गर्ने, शरीरको बोसो घटाउने, मृगौला सफा गर्ने, शरीरका विषाक्त पदार्थ घटाउने लगायतका दावी गरिएका औषधिजन्य पदार्थ र अन्य यस्तै प्रकृतिका सामग्रीको आधारहीन र भ्रामक विज्ञापन सामाजिक सञ्जालमा भइरहेको भन्दै बोर्डले कानून विपरीतका विज्ञापन गरेको पाइए कार्यवाही गर्ने चेतावनी दिएको छ।
1: कैलालीको चुरे गाउँपालिकाले व्यावसायिक रूपमा भैंसी पाल्ने किसानलाई 50,000 रूपियाँ अनुदान दिएको छ। किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रति भैंसी 50,000 रूपियाँका दरले अनुदान दिएको गाउँपालिकाले जनाएको छ। यसै गरी गाउँपालिकाले व्यावसायिक रूपमा बाख्रा पाल्दै आएका किसानलाई पनि अनुदान दिएको छ।
0: झापाको बिर्तामोड नगरपालिकाले भने पशुपालन व्यवसायलाई थप व्यवस्थित, उत्पादनमुखी र आधुनिक बनाउने उद्देश्यले कृषकलाई सहुलियत दरमा कृषि सामग्री वितरण गरेको छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी रक्षा मन्त्री पीट हेक्सेटले इरानले अमेरिका इरान सम्झौताको पालना नगरे अमेरिकाले पुनः कड़ा समुद्री नाकाबन्दी लागू गर्न सक्ने चेतावनी दिनुभएको छ। इरानले आफ्नो आणविक हतियार विकास सम्बन्धी महत्वाकांक्षा त्याग्ने प्रतिबद्धता पूरा नगरे अमेरिकी रक्षा संयन्त्र पुनः सक्रिय हुन तयार रहेको हेक्सेटले बताउनुभयो। अमेरिका इरान सम्झौता अन्तर्गत अमेरिकाले अप्रेलदेखि लागू गरेको समुद्री नाकाबन्दी हटाउन सहमत भएको छ। अमेरिका र इरानबीच युद्ध अन्त्य गर्नका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिने हर्मुज जलमार्ग पुनः सुचारू गर्न र तेहरानमाथिको प्रतिबन्ध खुकुलो बनाउन भएको अन्तरिम सम्झौतापछि आज विश्व बजारमा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। सम्झौतापछि विश्वभर तेलको आपूर्ति बढ़ने र ऊर्जा संकट टर्ने सकारात्मक संकेतका कारण तेलको मूल्य इरान युद्ध शुरू भए यताकै सबैभन्दा न्यून बिन्दुमा झरेको हो। तथ्याङ्क अनुसार आज ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारल 1.59 डलर अर्थात 2% घटेर 77.96 डलर कायम भएको छ। त्यसै गरी अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएटको मूल्य 1.83 डलर अर्थात 2.38% ओह्रालो लाग्दै प्रति ब्यारल 74.96 डलरमा पुगेको छ।
0: नेपाल परिवेशमा अब खेल समाचार।
2: विश्वकप फुटबल विशेष। विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्ड पूरा भएको छ। पहिलो राउण्डमा 15 टोलीले जित निकाल्दै महत्वपूर्ण 3 अंक जोड्दा 18 टोलीले बराबरी खेल्दै 1-1 अंक जोडेका छन् भने 15 टोली हार बेहोरेर दबावमा परेका छन्। दोस्रो चरणको समूह एको आफ्नो पहिलो खेलमा पराजय बेहोरेको चेक रिपब्लिक र दक्षिण अफ्रिका आज राति 10:15 आमने सामने हुँदैछन्। एटलान्टा स्थित मर्सडिज बेन्च रंगशालामा हुने खेलमा दुवै टोली माथि जित्नै पर्ने दबाव हुनेछ। दक्षिण अफ्रिका उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले 2-0 पराजित गरेको थियो। दक्षिण कोरियाले चेक रिपब्लिक विरूद्ध 2-1 पुनरागमन जित निकालेको थियो। यी दुई टोलीले अहिलेसम्म एक पटक मात्र अन्तर्राष्ट्रिय मञ्चमा खेलेका छन्। सन् 1997 भएको फिफा कन्फेडरेशन कपमा दुवै टोलीले 2-2 बराबरी खेलेका थिए। चेक रिपब्लिक दोस्रो पटक विश्वकपमा सहभागिता जनाइरहेको छ भने दक्षिण अफ्रिका चौथो पटक विश्वकप खेल्न लागेको हो। समूह बीको आजको दोस्रो खेलमा राति 1:15 स्विजरल्याण्ड बोस्नी बोस्निया एण्ड हर्जगोविना भिड्दैछन्। दुवै टोली पहिलो जितको खोजीमा रहेका छन्। अमेरिकाको सोफी मैदानमा हुने खेलबाट 3 अङ्क जोड्दै नकआउट चरणमा पुग्ने उनीहरूको योजना रहेको छ। स्विजरल्याण्डले पहिलो खेलमा कतारसँग 1-1 बराबरी खेलेको थियो भने बोस्नियाले पनि घरेलु टोली क्यानाडासँग 1-1 बराबरी खेल्दै अङ्क बटुलेको हो। पहिलो खेलमा बोस्नियाका कप्तान इडेन जेको खेलेका थिएनन्। कप्तानको जिम्मेवारी प्रशिक्षक जेस मार्कस अनुभवी खेलाड़ीलाई नै अवसर दिने योजनामा रहेका छन्। स्विजरल्याण्ड ग्रानिक जाकाकै कप्तानीमा मैदानमा उत्रने भएको छ। पछिल्लो पटक सन् 2016 बोस्नियाले स्विजरल्याण्डलाई 2-0 हराएको थियो। यही समूहकै अर्को खेलमा भोलि बिहान 4:15 क्यानाडाले कतारको सामना गर्दैछ। समूह एकको अर्को खेलमा भोलि बिहान नै मेक्सिकोले दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय अनुसार बिहान 7:15 शुरू हुनेछ। दुवै नकआउट चरणमा पुग्ने पहिलो टोली बन्ने योजनाका साथ मैदानमा उत्रनेछन्।
1: महिला टी20 विश्वकप क्रिकेटमा आज वेस्ट इण्डिज र स्कटल्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली बीचको खेल आज राति 11:15 इंग्ल्याण्डको लिड्स स्थित हेडिङ्ली स्टेडियममा शुरू हुनेछ। दुवै टोली लगातार दोस्रो जित निकाल्ने योजनाका साथ मैदानमा उत्रन लागेका हुन्। दुवै टोलीले प्रतियोगिताको आफ्नो पहिलो खेल जितेका छन्।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: मन्त्रीहरूको जवाबसँगै प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित। विपक्षीको विरोध नारा र नियमापत्ति। मन्त्रीहरूको अस्वाभाविक अभिव्यक्ति र हड़कत।
0: पासपोर्ट खरिद प्रकरणमा कंग्रेस नेत्री आरजू राणा अनुसन्धानको दायरामा। प्रज्ञा प्रतिष्ठानका एक कर्मचारी विरूद्ध भ्रष्टाचारको आरोप पत्र दायर।
1: प्री मनसूनको वर्षाले इतिहास ब्रेक। 1990 रेकर्ड पनि तोड़ियो। चिया श्रमिकको समस्या तत्काल समाधान गर्न सरकारले संसदीय समितिको निर्देशन।
0: सम्झौता पालना नगरे इरानमाथि पुनः नाकाबन्दी लगाउने अमेरिकी चेतावनी। अमेरिका इरान सम्झौतापछि कच्चा तेलको मूल्य फेरि घट्यो।
1: र विश्वकप फुटबलमा आज राति 2 खेल हुँदै। महिला टी20 विश्वकप क्रिकेटमा आज वेस्ट इण्डिज र स्कटल्याण्ड भेट्दै।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 90.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा

0: सम्पर्क गोर्खा पब्लिक हस्पिटल प्रणाली रायदान बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ
5: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रै मरिसक्यो।
4: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुद्दिन बागवानद्वारा दिइने सेवाहरू:
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
12: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
13: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
17: हाड जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
18: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
19: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
0: इन्डोस्कोपी सेवा
19: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
16: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-560-734 र 082-560-138।
16: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको
3: दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
13: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
13: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
3: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
13: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका राख्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
3: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
13: जाड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
20: बिरामी जाँच निमित्त यही असार 13 गते शनिबार
21: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2893 र 98-095-12-871।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
20: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
24: डाक्टरद्वारा दिइने सेवाहरू:
13: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
24: बाङ्गा टिङ्गा दाँत मिलाउने,
13: शल्यक्रिया गरेर दाँत निकाल्ने,
24: खाली ठाउँमा दाँत भर्ने,
13: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
24: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
13: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
25: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही दाङमा।
3: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
25: अन्य सेवाहरू:
20: हाट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
26: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
27: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-581-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41।
28: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.ospatiicare.com।
13: खुसीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
19: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक, घोराही दाङमा।
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल, एमबीबीएस, एमएस,
1: र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
4: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
5: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
27: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार।
1: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
27: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 082-582-6923, 98-478-1717 र 98-478-6243।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित, प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीले दिए सांसदका प्रश्नको जवाफ।
1: हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर दावी गर्दैनौं, तर हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौं।
0: मनसून भित्रिँदै गर्दा विपद व्यवस्थापनमा कस्तो छ सरकारको तयारी?
2: 56,000 घरधुरी प्रभावित हुने प्रारम्भिक आकलन हो यो जोखिमको आकलन, त्यही आकलनलाई हिसाब गरेर रेडी अवस्थामा छौँ अहिले।
0: र अमेरिका र इरान बीचको समझदारीसँगै होर्मुज जलमार्गबाट पानी जहाजको आवत जावत शुरू। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: फडिन र दाहालबाट समाचार सुन्नुहोस्। संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरे यता होर्मुज जलमार्ग हुँदै हुने व्यावसायिक पानी जहाजहरू आवत जावत गर्न थालेका छन्। उक्त सम्झौता यता 11 इरानी पानी जहाज आफ्नो मुलुकमा फर्किएका छन् भने कम्तीमा 4 फ्रेन्च र साउदी ट्याङ्करहरू दक्षिण र दक्षिण पूर्वी एसियातर्फ प्रस्थान गरेका छन्। ओमानको खाड़ीतर्फ गएको फ्रान्सको झण्डावाहक पहिलो ट्याङ्करले तरलीकृत प्राकृतिक ग्यास बोकेको थियो भने त्यसपछि साउदी झण्डावाहक ट्याङ्करहरू बाहिरिएका थिए। समझदारी पत्र अनुसार तेहरानले होर्मुज जलमार्ग खुला गरेको छ भने वाशिङटनले इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी हटाएको छ। उक्त सम्झौतामा इरानले राष्ट्रसंघको सुपरिवेक्षणमा आफ्नो प्रशोधित युरेनियम भण्डार निष्क्रिय तुल्याउने भनिएको छ। संयुक्त राज्य अमेरिकामा इरान अमेरिका सम्झौतालाई कतिपयले आलोचना गरिरहँदा तेलको मूल्यमा 3% गिरावट देखिएको छ। पूर्व विदेश मन्त्री एन्टोनी ब्लिंकनले सम्झौताको एकमात्र उपलब्धि युद्ध शुरू हुनु अघि खुला रहेको होर्मुज जलमार्गको सञ्चालन भएको औल्याए। पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि इरानको विश्वास नगर्ने भन्दै सम्झौताको आलोचना गरेका छन्। तर ट्रम्पका रक्षा मन्त्री पीट हेक्सेथले भने यदि तोकिएका समय सीमाहरूमा इरानले आफूले जे गर्छु भनेको छ त्यो गरेन, परमाणु अस्त्र र परमाणु महत्वाकांक्षा त्याग गरेन भने हामी पुनः आक्रमण गर्न तयार रहनेछौ। अमेरिकी रक्षा मन्त्री इरानका राष्ट्रपति मसूद पेजिस्क्यान

0: यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विगतमा रूसले गरेको आक्रमणको बदलामा मस्को तेल रिफाइनरी र अन्य निशानाहरूमा गरिएको आक्रमण पूर्ण रूपमा जायज रहेको बताएका थिए। युक्रेनले मस्को क्षेत्रमा व्यापक बमबारी गर्दा कुपतनिया तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको थियो। संयुक्त राष्ट्र संघले द्वन्द क्षेत्रहरूमा बालबालिका विरूद्ध भएका मानवाधिकार उल्लंघनका अधिकांश घटनामा अघिल्लो वर्ष सरकारी फौजहरू दोषी रहेको जनाएको छ। अभिलेख राख्न थालिएको तीन दशक यता पहिलो पटक यस्तो प्रवृत्ति देखिएको उसको भनाइ छ। र संयुक्त अरब एमिरेट सामाजिक सञ्जालको प्रयोगमा उमेरको न्यूनतम सीमा तोक्ने पहिलो देश बनेको छ। यूएईले 15 वर्ष भन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जालका खाता बनाउन प्रतिबन्ध लगाउने नियम अनुमोदन गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 पारित गरेको छ। विधेयक पारित हुनुअघि त्यसमाथि सामान्य तथा मन्त्रालयगत शीर्षकहरूमा विस्तृत छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए। प्रधानमन्त्री वालेन्द्र शाहसँग रहेका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ भने अर्थमन्त्री स्वर्णिम वाग्लेले दिए। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको हो। त्यसअघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका निम्ति प्रस्तावित बजेटले राज्य बजार र नागरिक बीचको सम्बन्धलाई पुनर्परिभाषित गर्न खोजेको बताए। बजेटले खर्चको सूची मात्र नभई आगामी दशकको आर्थिक रूपान्तरणको खाका प्रस्तुत गरेको उनको दावी थियो।
2: सक्षम राज्य, गतिशील निजी क्षेत्र, उत्पादक श्रम शक्ति र अवसरको समान पहुँच, यिनै चार आधारमा आगामी दशकको नेपालको आर्थिक रूपान्तरण सम्भव छ भन्ने विश्वास यो बजेटको केन्द्रमा रहेको छ। हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर हामी दावी गर्दैनौ, तर हामीले एउटा कुरा सचेत रूपमा गरेका छौं। हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौं।
1: आजको बैठकमा प्रधानमन्त्रीसँग सम्बद्ध मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिन केही सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गरेका थिए, तर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिने जिम्मेवारी तोकिएको पत्र प्राप्त भएको जानकारी गराएपछि मन्त्री वाग्लेले सम्बन्धित प्रश्नहरूको जवाफ दिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोग हुँदाहुँदै राज्यको व्ययभार बढ़ने गरी सम्पत्ति छानबिन आयोग गठन गरिएको भन्ने सांसदहरूको जिज्ञासाको जवाफ प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेले भने,
2: यो स्थायी प्रकृतिको आयोग होइन, यसले तोकिएका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाहीका लागि नेपाल सरकार समक्ष सिफारिश गर्ने मात्र हैसियत राख्दछ। यसले चाहिँ संवैधानिक आयोगको रूपमा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काममा हस्तक्षेप नहुने बेहोरा म स्पष्ट गर्न चाहन्छु।
1: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा पूर्वाधार मन्त्री सुनिल लम्सालले सरकारले सड़क सुरक्षालाई विगतका तुलनामा उच्च प्राथमिकतामा राखेको दावी गरे।
3: अहिले हामीले तीन वर्षको सड़क सुरक्षा योजना हामीले बनाएको छ र त्यसमा भरपूर बजेट पनि राखेको छ। अर्को, हामीले जिल्ला जोड्ने एक लेनको सड़क धेरै दुर्घटना हुने सिंगल लेनको सड़क भएको कारणले गर्दा त्यो सबैलाई कम्तीमा पनि एक्सावेसन गरेर रिटर्निङ स्ट्रक्चरसम्मको काम सबै सिंगल लेन जिल्ला सदरमुकामसम्मको सड़कलाई गर्ने भनेर 11 अर्ब बजेट विनियोजन गरिएको छ।
1: त्यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न देशसँग प्राथमिकता अनुरूप फरक फरक रणनीति अवलम्बन गर्ने दिशामा सरकार केन्द्रित रहेको बताए। आर्थिक कूटनीतिमा आधारित परराष्ट्र सम्बन्धबारे उनले भने,
4: अबको यो नयाँ आर्थिक वर्ष आइसकेपछि कुन देशबाट हामी कति वैदेशिक लगानी भित्राउन सक्छौ, एफडीआईको टार्गेट ट्र्याकिङका कुराहरू पनि हामी अबको आर्थिक वर्षदेखि हामी शुरू गर्छौ।
1: विनियोजन विधेयक बहुमतले पारित गर्नु अघि प्रतिनिधि सभाको बैठकले विधेयकका सम्बन्धमा विभिन्न सांसदहरूले प्रस्तुत गरेका खर्च कटौती सम्बन्धी प्रस्तावहरूलाई अस्वीकृत गरेको थियो। यद्यपि उक्त विधेयक राष्ट्रिय सभाबाट पारित हुने बाँकी छ। अब अर्को विषय, अल निन्यो मौसमी प्रणालीको प्रभावका कारण यस वर्षको मनसून थप चुनौतीपूर्ण हुन सक्ने ठम्याउँदै सम्भावित जोखिम व्यवस्थापनका लागि आवश्यक तयारी अघि बढ़ाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। मौसमविदहरूले यस वर्षको मनसूनमा नेपालमा औसत भन्दा कम वर्षा हुने तर केही स्थानमा छोटो अवधिमै अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्। नेपालमा अबका केही दिनभित्रै मनसून प्रवेश गर्ने ठानिएको छ। सम्भावित जोखिमको आकलन र तयारीको अवस्थाबारे छलफल गर्न गृहमन्त्री सुदन गुरूङको नेतृत्वमा आज प्राधिकरणको बैठक बसेको थियो।

0: यसै सन्दर्भमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालालाई टेलिफोन सम्पर्क गरी शुरूमा यसपटकको सम्भावित जोखिमलाई कसरी मूल्याङ्कन गरिएको छ भनेर सोधेका छौं।
1: अहिले हाम्रो प्रारम्भिक आंकलन चाहिँ के छ भने 56,000 घरधुरी प्रभावित हुने र 2,25,000 व्यक्ति नै प्रभावित हुने भन्ने अहिलेको हाम्रो प्रारम्भिक आकलन हो यो जोखिमको आकलन। र हामी त्यही आकलनलाई हिसाब गरेर हामी विभिन्न मन्त्रालयहरूले विभिन्न विभागहरूले कसले कसले के गर्ने भनेर सबैले आफ्नो आफ्नो कार्ययोजना बनाएर काम गर्नको लागि रेडी अवस्थामा, जस्तै सड़क अवरुद्ध हुन सक्छ, नदीहरू चाहिँ त्यो तटबन्धहरू कतिपयसम्म फुट्न सक्छ, होइन कतिपयसम्म खोलाको सतह बढेर बाढी आउन सक्छ, यस्ता कुराहरू छ नि, ती सम्भावित ठाउँहरूको आकलन गरेर जस्तै एउटा मोबाइल एप बनाएर हामीले सड़क कहाँ कहाँ अवरुद्ध भएको छ भनेर त्यसबाट चाहिँ हेरेर अनि जस्तै डोजरहरू पनि अग्रिम पनि राख्ने त्यस्ता प्रबन्धहरू मिलाएका छौँ अहिले।
0: अब यसपटक चाहिँ अल निन्योको पनि चर्चा छ, यो एउटा विशेष किसिमको मौसमी प्रणाली जसमा चाहिँ शुरूमा पानी कम पर्ने तर पछि केही ठाउँमा अधिक वर्षा हुन सक्ने किसिमको आकलनहरू भइराखेका छन्। यो समग्र जोखिममा चाहिँ त्यसले के कति फरक पार्ने तपाईँहरूको अनुमान छ?
1: एकदम फरक पार्ने नै अनुमान छ, किनभने सरदरमा कम पानी पर्ने र कतिपय ठाउँमा बढी पानी पर्ने र दुईटा पानी पर्ने समयको बीचको ग्याप हुन्छ नि, त्यो ग्यापमा चाहिँ बढी गर्मी हुने क्या, बढी तातो हुने, भनेपछि त हरेक हिसाबले जोखिम भयो नि। यहाँनिर अहिले चाहिँ सम्भावित सुक्खालाई पनि ध्यान दिएर तयारी गर्नु पर्यो।
0: यसमा चाहिँ पहिलेको अथवा अघिल्ला वर्षहरूको मनसुनका क्रममा हुने तयारी भन्दा यसपटक चाहिँ फरक र अनुकूल तयारी भइराखेको छ भनेर आश्वस्त हुने आधार चाहिँ के हुन् त्यसो भए?
1: पहिलाको जुन मनसुनको अवधि हुन्छ त्यो अवधिमा मानिसको मृत्यु हुने र धन र जनको क्षति हुने संख्या र गत वर्षकै हेरियो भने त सबै घटेको छ। त्यही हामीले के भने पहिलेको भन्दा अहिलेको चाहिँ संख्या घटाउने हो क्या, जस्तै विपदको घटना घटाउने हो, विपदबाट हुने धनजनको क्षति घटाउने हो र मानवीय मृत्यु हुन नदिने हो। यसको लागि हामीले चाहिँ जस्तै पनि अब कहीँ पहिरो गएको रहेछ भने हामीले तुरुन्तै त्यो पहिरोलाई त्यो दिन पहिरो गएको बेलामा यातायात त हामीले अवरुद्ध गर्नुपर्ने हुन्छ, मान्छेलाई त्यहाँ जान दिनु भएन। स्कूल कलेजहरूको कुरा आउँछ, त्यहाँ एकदमै गर्मी भयो भने दुई चार दिन छुट्टी दिने पनि गर्नुपर्ने हुन सक्छ कि भन्दा हाम्रो तयारी चाहिँ अलिक फरक खालको हुने भयो र हामीले यसपालि अलिक बढी एलर्ट भएर बस्नुपर्ने अवस्था रह्यो। तर कम्पेरेटिभली यो अहिलेको विपद चाहिँ अलिकति अनुमान योग्य छ, भनेको के भने यो बेलामा पानी पर्छ यो बेलामा भनेर हामीलाई थाहा छ नि, हामी त्यही अनुसार तयारी गरेका छौँ। तर पनि अब नदीको बहाव बढ्छ भन्नेसम्म थाहा भयो, तर नदीले कुन ठाउँमा कसरी काटेर कसरी जान्छ भन्ने कुरा त्यो त फेरि ठ्याक्कै अनुमान गरेको मिल्छ भन्ने पनि भएन। वैकल्पिक परिस्थितिको लागि पनि हामी तयार भएर बस्नुपर्छ, चुनौती हुन्छ नै, त्यो चुनौतीलाई हामीले सम्बोधन गर्ने हिसाबले हामी काम गर्नुपर्छ।
0: र अब अन्त्यमा चाहिँ यो अघिल्ला वर्षहरूमा कतिपय सुरक्षा निकाय बीचको समन्वय, त्यस्तै स्थानीय प्रदेश र संघ बीचको सहकार्य र समन्वय आदि इत्यादिमा चाहिँ केही कमजोरीहरू देखा पर्ने गरेका विवरणहरू आउने गरेका थिए, त्यस्ता विगतका कमजोरीहरू अथवा विगतका अनुभवलाई चाहिँ कसरी सम्बोधन गर्दै हुनुहुन्छ संक्षेपमा?
1: अहिले हामीले यो विभिन्न प्रदेशको संयन्त्रलाई अहिलेदेखि नै एक्टिभेट गरिरहेका छौँ, हामीले भनिरहेका छौँ, अनि गोदाम घरहरू अहिले फेरि यो कतिपय गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण भएको छ, हामीले सामग्री कहीँ पठाउनु पर्यो भने प्रदेश सरकारलाई भनेर अनि उहाँहरूको मार्फत पठाउँछौ, अनि स्थानीय तहमा पनि अलरेडी अहिले यो एलिओसी भनेर इमर्जेन्सी अपरेसन सेन्टर स्थानीय तहमा पनि राखेको छ, पहिलो सम्बोधन उहाँहरूले नै गर्ने भनेको छ। भन्दा हामीले अहिले एकदम सिरिज अफ दिनमा 4-5 भन्न हरेक पालिका छानेर जुन मिटिङ गरेर त्यहाँको सबै मान्छेहरूलाई एक ठाउँमा राखेर रा, नगरपालिकाका प्रमुखज्यू उपप्रमुखज्यू गाउँपालिकाको अध्यक्षज्यू उपाध्यक्षज्यू सबैलाई लगेर हामीले राखेर ल है हामी यसरी जाने है र हाम्रो फोन नम्बरहरू यो छ, कन्ट्याक्ट नम्बर यो छ, जुनसुकै बेला पनि हामीलाई कन्ट्याक्ट गर्नु भनेर हामीले भनिरहेर मनसुन आउनुभन्दा अगाडिको 2 हप्ता चाहिँ पुरै यो समन्वयमै खर्च गरिरहेको छ क्या, हामीले टाइमहरू त्यसमा दिइरहेको छौँ नि। त्यही समन्वय अलिक पहिला अलिक कम भयो कि भनेर यसलाई चाहिँ अलिक बढी चाहिँ हामीले समन्वय नै गरियो भने राम्रो हुन्छ है, कमान्ड सेन्टर र सिचुएसन रुमहरू बनाएर काम गर्नुपर्छ भनेर भनिरहेको छौँ हामी।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइराला। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने उद्देश्यले एउटा समझदारी पत्रमा हस्ताक्षर गरेपछि होर्मुज जलमार्गबाट अन्तर्राष्ट्रिय पानी जहाजहरूको आवत जावत शुरू भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसूद पेजिस्कियानले हस्ताक्षर गरेको उक्त 14 बुँदे सम्झौतामा आगामी 60 दिनभित्र अन्तिम सहमति हुने गरी थप वार्ता गर्ने प्रतिबद्धता जनाइएको छ। नेपालले पनि उक्त समझदारीको स्वागत गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
2: समझदारी पत्र नाम दिएको 14 बुदे दस्तावेजमा इरानले भविष्यमा पनि परमाणु अस्त्र नबनाउने शर्त छ। यसैबीच अमेरिकी रक्षा मन्त्री पीट हेक्सेटले उक्त समझदारी पत्रका शर्तहरू इरानले पालना नगरे अमेरिकाले अझै कठोर प्रतिबन्धहरू लगाउने बताए। इरानले आफ्नो परमाणु अस्त्रको महत्वाकांक्षा त्याग नगरेको खण्डमा युद्ध मन्त्रालयले लडाई पुनः शुरू गर्ने उनले चेतावनी दिए। बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट भन्छन्, हामीले यो साँच्चीकै समझदारी पत्र हो या असमझदारी पत्र हो थाहा पाउनेछौ। उनले सम्झौताको पाठ हेर्दाखेरि इरानले परमाणु अस्त्र हासिल नगर्ने कुरा दोहोर्याएको छ जुन तेहरानले वर्षौंदेखि भन्दै आएको हो। इरानले आफू विरूद्धका प्रतिबन्धहरू फुकुवा गर्न र रूखका सम्पत्ति फिर्ता लिन परमाणु कार्यक्रमलाई निष्क्रिय बनाउन छूटहरू दिनुपर्ने देखिन्छ। तर सम्झौताको खाकाले तेहरानलाई कच्चा तेल र अन्य पेट्रोलियम पदार्थ निर्यात गर्न र 300 अर्ब डलर पुनर्निर्माण कोषमा प्राप्त गर्न बाटो खोलिदिएको छ। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोएन भन्छन्, अहिले हामी यस्तो बिन्दुमा पुगेका छौं जहाँ इरान र अमेरिकाको सत्ताले मध्यस्थकर्ता मार्फत एक अर्का समान भएको हिसाबमा वार्ता गरेर यो सम्झौता गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: यति बेला रात्रिको 9 बजेको छ।

0: राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो 11 महिनामा आन्तरिक राजस्व संकलनमा सुधार देखिएको छ। प्रदेश सरकारले गत जेठ 25 गतेसम्म 5,14,04,00,000 आन्तरिक राजस्व संकलन गरेको छ। यो रकम गत आर्थिक वर्षको सही अवधिको तुलनामा 12% बढ़ी हो। आर्थिक मामिला तथा योजना मन्त्री हरेन्द्र कार्कीले प्रदेशसभामा प्रस्तुत गर्नुभएको आर्थिक विवरण अनुसार सुई अवधिसम्म प्रदेश सञ्चित कोषमा 26,57,77,00,000 दाखिला भएको छ। संघीय सरकारबाट प्राप्त अनुदान राजस्व बाँडफाँड र प्रदेशको आन्तरिक स्रोतबाट प्राप्त रकम सो कोषमा समावेश हुने व्यवस्था छ। प्रदेश सरकारले चालू आर्थिक वर्षमा हालसम्म 17,47,82,00,000 खर्च गरेको सुनाएको छ। यो कुल विनियोजित बजेटको 44.85% हो। उक्त खर्च मध्ये 10,11,09,00,000 पुँजीगत तथा 7,36,73,00,000 चालू तर्फ रहेको मन्त्रालयले सुनाएको छ। प्रदेश सरकारका अनुसार स्थानीय तहलाई वित्तीय हस्तान्तरण अन्तर्गत 1,93,23,00,000 उपलब्ध गराएको मध्ये 56.42% खर्च भइसकेको छ। प्रदेश गौरवको आयोजनाको रूपमा रहेको प्रदेश राजधानी व्यवस्थापन तथा निर्माण कार्यक्रम अन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको छ। उक्त आयोजनाको भौतिक प्रगति 7% तथा वित्तीय प्रगति 95.58% पुगेको छ। निर्माण सम्पन्न प्रशासनिक भवनबाट गत वैशाख 21 गतेदेखि सेवा सञ्चालन भइरहेको छ। मन्त्री कार्कीका अनुसार चालू आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धि दर 2.87% रहने अनुमान गरिएको छ। कृषि क्षेत्रमा अपेक्षित वृद्धि हुन नसक्दा तथा यातायात संचार र व्यापार क्षेत्रको विस्तार सुस्त हुँदा आर्थिक वृद्धि दर प्रभावित भएको प्रदेश सरकारले स्पष्ट गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ। लुम्बिनी प्रदेश स्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी 2083 आज बुटोलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विशेष गरी मानवीय त्रुटि, लापरवाही र ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढ़िरहेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि विशेष योजना निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने बताउनु भएको हो। उहाँले सड़क सुरक्षा र सुरक्षित यात्रालाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, ट्राफिक व्यवस्थापनमा सुधार, सड़क पूर्वाधारको स्तरोन्नति तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। मुख्यमन्त्री आचार्यले सड़क दुर्घटनाले ठूलो मानवीय तथा आर्थिक क्षति पुर्याउने भएकाले यसको रोकथामका लागि दुर्घटना तथा प्रेरणामुखी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले सुरक्षित सड़क र सुरक्षित यात्राको वातावरण निर्माण गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो। रूपन्देही स्थित बुटुल उद्योग वाणिज्य संघको सभाहलमा आयोजित गोष्ठीमा प्रदेश प्रहरी कार्यालय, ट्राफिक प्रहरी, स्थानीय तहका प्रतिनिधि तथा सरकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायक महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ट्राफिक व्यवस्थापन, सड़क सुरक्षा तथा दुर्घटना न्यूनीकरणका उपाय बारे समीक्षा तथा छलफल गरिएको थियो। कोराही पुमा नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। उपमहानगरले धेरैजसो पुरानै कार्यक्रमलाई नीतिगत तथा कार्यक्रममा निरन्तरता दिएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय गौरवका आयोजना, अधुरा तथा क्रमागत योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गरिने उल्लेख गरिएको छ। पुँजीगत बजेटको प्रभावकारी कार्यान्वयनका लागि आवधिक योजना, मध्यकालीन खर्च संरचना तथा आयोजना बैंकलाई आधार बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। उपमहानगरले पछिल्ला वर्षहरूमा नीति तथा कार्यक्रम ल्याउने तथा नीति तथा कार्यक्रमका लागि बजेट विनियोजन नगर्ने, विनियोजन भएको बजेट कार्यान्वयन नगर्ने लगायतका समस्या देखिएका छन्। र दाङमा एक महिनाको अवधिमा 2000 बढीले नागरिकता बनाएका छन्। जिल्ला प्रशासन कार्यालय दाङले जेठ महिनामा 2646 जनालाई नागरिकता वितरण गरेको जनाएको छ। जिल्ला प्रशासन कार्यालय कोराही, इलाका प्रशासन कार्यालय तुलसीपुर र इलाका प्रशासन कार्यालय लमै मार्फत उक्त संख्यामा नागरिकता वितरण गरिएको हो। कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरण अनुसार खोराईबाट 896, तुलसीपुरबाट 1067 र लमैबाट 683 जनाले नागरिकता प्राप्त गरेका छन्। यसै गरी जेठ महिनामा 1217 जनालाई ई पासपोर्ट वितरण गरिएको छ, जसमध्ये खोराहीमा 414, तुलसीपुरबाट 510 र लमैबाट 302 जनाले ई पासपोर्ट सेवा लिएका छन्। राष्ट्रिय परिचय पत्रतर्फ पनि सेवा ग्राहकको आकर्षण बढ्दै गएको देखिएको छ। जेठ महिनामा 7897 जनाको राष्ट्रिय परिचय पत्र दर्ता गरिएको छ। कोराहीमा 3220, तुलसीपुरमा 3242 तथा लमैमा 1435 जनाको दर्ता भएको तथ्याङ्कमा उल्लेख छ। प्रशासनिक अधिकृत विजय गौतमका अनुसार सो अवधिमा 1479 जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ भने 32 जनालाई नाबालक परिचय पत्र प्रदान गरिएको छ। मासिक विवरण अनुसार कुराही, तुलसीपुर र लमै स्थित प्रशासन कार्यालय मार्फत जेठ महिनामा कुल 16613 सेवा प्रभाव गरिएको छ। जिल्ला प्रशासन कार्यालय दाङले नागरिकता, राहदानी तथा राष्ट्रिय परिचय पत्र लगायतका सेवामा नागरिकको पहुँच विस्तार हुँदै गएको सुनाएको छ। हौस् त अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते।
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल। मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
6: के गर्ने बाबु?
7: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने।
6: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छन् नि।
6: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही, दाङ।
11: सम्पर्क मोबाइल 98477927977
12: र 98578306689।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद करदा सुई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड।
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
2: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार
3: डाक्टरद्वारा दिइने सेवाहरू पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
4: बिना टाका प्रभावकारी उपचार
2: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
4: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज
4: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ बिरामी जाँच निमित्त यही असार 12 गते शुक्रबार
5: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड सम्पर्क फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98478-28913 98478-26163 र 98095-12871
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-65-509 र मोबाइल 98453-065-23।
7: नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
8: बिमा गराउन जाँदैछु
7: बिमा किन गर्नु पर्यो सर बिमा
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
7: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
8: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ
7: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
8: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने कसैले भनेको कुरालाई मात्र आधार नलिने आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन
7: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर
8: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ
7: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ सरलाई धेरै धेरै धन्यवाद अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु
9: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम जीवन कथाको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण रेडियो प्रेमी जीवनी प्रेमी श्रोता साथीहरूमा प्राविधिक साथी अमृता डाङ्गी सँगै म रात्रिकालीन सहयात्री वन्दना न्युपानीको तर्फबाट श्रोता साथीहरू यो रात्रिकालीन जीवन कथा सुन्दै हुनुहुन्छ भन्ने पूर्ण आशा मन भरिसँग लेखी छु। यो कार्यक्रम प्रत्येक बिहिबार राति 9:15 करिब करिब 10 बजेसम्म निरन्तर रूपमा प्रसारण हुने गर्छ। मध्य पश्चिमका आपसका जिल्लाहरूमा र इन्टरनेटमा www.org लगइन गरी पनि संसारभरि एकैसाथमा हामीलाई सुन्न सक्नुहुन्छ भने मध्य पश्चिमको प्रत्यक्ष फेसबुक लाइभमा पनि हामी जोडिएका छौँ। त्यहाँबाट पनि हामीलाई सुनेर कमेन्ट गर्न सक्नुहुन्छ। श्रोता साथीहरू कार्यक्रम जीवन कथामा हामी के गर्छौ त पक्कै पनि नियमित कार्यक्रम सुन्ने श्रोताहरूलाई जानकारी हुनै पर्छ। तपाईँहरूकै दुःख पीडा भोगाई वेदना त्यसै गरी लेखकहरूले लेख्नुभएका कथा व्यथा उपन्यासहरू वाचन गर्छौ। यदि हजुरहरूसँग पनि यस्तै कथा व्यथा वेदनाहरू छ भने हामीलाई पठाउन सक्नुहुन्छ। त्यसको लागि हामी ठेगाना कार्यक्रमको अन्त्यमा दिनेछौ। आशा छ त्यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुहुनेछ। श्रोता अहिले भने हामी अमर न्युपानी सेतु धरती उपन्यास वाचन गर्न गइरहेका छौँ। त्योभन्दा पहिले कार्यक्रमको शुभारम्भमा छोटो मिठो सुगम संगम प्रस्तुत गरेर कार्यक्रमको दैलो उघार्न चाहन्छौ। स्वीकार्नुहोस् यो मिठो सुगम संगम।

छैन, रात कसरी बित्छ, आजसम्म यति शनिपूर्ण र अन्यलग्रस्त रात कहिल्यै बिताउनु परेको थिएन। मान्छेहरूको चहल पहल कम हुँदैछ, तल भान्सामा नै होला सासु र अरू मान्छेहरू कुरा गर्दैछन्। पुरै वाक्य सुन्न सकिन, सुनि पनि बुझ्न सकिन, केही शब्दहरू मात्र सुन्छु। मेरै मनको हल्ला खल्लाले सुन्न र बुझ्न नसके कि हो कि जस्तो लाग्यो। सिन्दुर, उमेर, जीवन, बालिका, कठै बरा, बनारस, ज्वरो, दैव, भाग्य, मूर्छा जस्ता शब्द बेला बेलामा मेरो कानमा हावाले ल्याउँछ र बुझाउन खोज्छ। बाँकीका अरू धेरै शब्दहरू हावाले नै उडाएर अन्तै कता हो कता लैजान्छ। त्यसैले म केही बुझ्दिन, नबुझेरै पनि मेरो मनको पहिरो मेरै मनको खोलामा खस्छ। डर लाग्छ थुनिएर, अब मेरो मनको खोला बग्दैन क्या हो। आँखा बिझाए जस्ता भए, अब त निदाउनु पर्छ। आँखा चिम्लिए, पातलो दोलाइले मुख ढाके, ढोकाबाट पनि धुवाको गन्ध आयो। तल भान्सामा सुनसान भइसकेको छ, लिस्नुमा कसैको आवाज आयो स्याक्क स्याक्क गर्दै। पक्कै ती फुपु सासु हुन्, अहिलेसम्म पनि नसुते कि भन्लिन्। एकदम निदाए जस्तो गरे, लामो लामो सास फेर्न थाले। त्यही सोच्छुन्, म गहिरो निद्रामा छु, सपना देखिरहेकी छु, लागिरहेछ तिनी मेरो नजिक आउँदैछिन् रहेछ। तिनले मेरो अनुहार आफ्ना मनताता हातले बिस्तारै छोइन्, कपाल मुसारिन्। लाग्दैछ तिनले किताब पढ्ने चाहिँ मेरो अनुहार दियोको उज्यालोमा पढ्दैछिन्। सुकाकुल भएर बिस्तारै बिलौनाको लयमा के भन्न लागिन्। आँखा बन्द गरेर तर कान खोलेर तिनका कुरा सुनिरहे मैले। बरा निदाइछ, कुरा बुझ्यो भए कसरी निदाउन सक्दिन। कठै यो उमेरमा दैवले नि के बेहोर्न लाग्छन्। त्यो भाइलाई कत्रो पिर परिछ, उता ऊ मुर्छा छ, यी कानले जे नि सुन्न पर्ने, यी आँखाले जस्तो नि देख्न पर्ने, यो जीवनले जस्तो नि भोग्न पर्ने। हे दैव, यो औलोको ज्वरोले पनि कतिलाई विधवा बनायो के भने कि तिनले कुनै शोक गीत गाए जस्तो लाग्यो। किन शोकाकुल भएर बरबराइरहेकी छिन्, यसरी किन बरबराइरहेकी छिन्, बिलाप गरिरहेकी छिन्। सासु सिकिस्तै बिरामी छन् भनेकी थिइन्, आफैले कुरा त अर्कै पो गर्छिन् त यी। मनमनै गइरहेका पहिरो झन झन जान थाल्यो, तर पनि निदाए जस्तो गरिरहे। कपाल मुसार्दै दोलाई अलिकति पन्छाएर मेरो गालाको पोते छानिन्, राता लुगा मुसारिन्, टाउको सुमसुम्याउँदै निधार र सिउँदो बिस्तारै छोइन्। सायद तिनी रुँदै बिलौना गर्दैछिन्, कठै मेरा बाबै, तेरो सिन्दुर पोते गयो नि, अब तेरो सौभाग्य दैवले खोस्यो, यस्ती साक्षात देवीको जस्तो अनुहार अब हेर्न नहुने भयो, लाउन नि जस्तो नि भोग्न पर्ने। कठै भएर अहिले त ढुक्कले निदाएकी छिस्, भोलिदेखि यस्तो जीवन यस्तो उमेरमा नि विधवा बनायो है दैव। भगवानले पाप लाउने सबैभन्दा ठुलो पाप भगवानलाई नै लाग्यो होला, लाग्यो म निदायकै भए हुने रहेछ। एक्कासी म त पहाडको टुप्पोबाट कहाली लागेर तल भदौरे भेलबाडी सहितको नदीमा पहिरो भएर खसे जस्तो भए, तर म निदायकी छैन भनेर उठिन। उसरी नै नचल मलाई मुडो जस्तै सुतिरहे। एक किसिमले म ढुक्क भए, एउटा डरै डरले भरिएको रहस्य च्यातियो। माया लागेर पनि होइन, दुलाको अनुहार सम्झिएर पनि होइन, घर परिवार सम्झिएर पनि होइन, आफ्नै जीवन र भविष्य सम्झिएर पनि होइन। मन भने त्यसै त्यसै भक्कानियो, तर आवाज निकालेर रुन आएन। फुपु सासु हातको बत्ती हातमै लिएर तल झरिन्। मैले कोल्टो फेरे, अब मेरो जिन्दगीले पनि कोल्टो फेर्छ होला, निदाउन कोल्टो फेर्दा जस्तो सजिलो हुन्छ कि हुँदैन होला जिन्दगीले कोल्टो फेर्दा। कोही मान्छेसँग कुरा गर्दैछिन्, लिस्नु मुनि नै बसेर कुरा गरे जस्तो छ। म प्राय सबै कुरा सुन्दैछु, बुझ्ने प्रयत्न गर्दैछु। तिनीहरूको कुराबाट मैले केही कुरा बुझे। फुपु सासुले त बामालाई मात्र थाहा नदिएकी रहेछन्, गाउँभरि सबैलाई जाने बित्तिकै फुकेकी रहेछन्। त्यसैले हाम्रो घरको पिढी र आँगनभरि आफन्त र छिमेकीहरू त्यसरी हवास र विस्वल भएर भिना भएका रहेछन्। अन्तिम पटक मैले लगाएको रातो लुगा हेर्न आएका रहेछन् उनीहरू। अन्तिम पटक मेरो सिउँदोको सिन्दुर, निधारको टिका
कलाको पोते र नाडीभरिका चुरा हेर्न आएका रहेछन्। अन्तिम पटक मेरो सौभाग्यलाई सधैँका लागि विदाई गर्न आएका रहेछन्। कस्तो अचम्म, सबैभन्दा बढी भोग्नु पर्ने दुःख पाउनु पर्ने मान्छेले नै सबैभन्दा पछि थपाउँदैछु, सबैभन्दा पहिला थपाउनु पर्ने मान्छेले नै सबैभन्दा अन्तिममा थपाउँदैछु। म विधवा भएको कुरा हाम्रा आफन्त छिमेकी सबैले थाहा पाउँदा पनि बामाले थाहा पाउनु भएको रहेनछ। उहाँहरूले मेरा आफन्त र छिमेकीले चाहिँ मेरो सौभाग्यलाई अन्तिम पटक विदाई गर्न आउनु भएन। यतिन्जेलसम्म त थाहा पाउनु भयो होला म विधवा भएको खबर, बामाले पहिला थाहा पाउनु भयो कि भएको होला कि मैले। श्रोता, हामी कार्यक्रम जीवन कथाको विषयमा छौ। अब भने एउटा छोटो मिठो सुगम संगम प्रस्तुत

जादू भएर पनि होइन, यत्तिकै म त थरथर काप्न पो थाले। मेरा भित्री अङ्ग अङ्गहरू पनि डगमगाउन थाले। किन यसरी दगदगाएका होलान्? तर बिहान बिउजिता म कामेकी छैन, उज्यालो भइसक्दा पनि किन अझ घर लग्दैनन्? जेसुकै होस्, छिटो छिटो लगिदिए हुन्थ्यो नि। सासु बिरामी भनेर ल्याएका दुलहा नै मरेका रहेछन्। आफैले आफैलाई मनमनै भन्दै भित्र बाहिर गरिरहे, छटपटाइरहे, तर अझै लगेनन्। यसै त नरमाइलो लागेको ठाउँ झन् नरमाइलो लाग्यो। यसै त बिरानो मान्छे झन् बिराना लागे। मलाई त सबै थोक उराट उराट लागे। उज्यालो छ, आँखा हेरिरहेकी छु, तर आँखा नदेख्ने अन्धीलाई चाहिँ मेरी आमाको उमेरका दुई नौला आइमाईले मेरो दुई पाखुरामा समातेर डोर्याउन थाले। म दोहोरिए, कोही केही बोल्दैनन्, म पनि बोलेकी छैन, हेरेकी मात्र छु। जति बोल्नु मनमनै बोलेकी छु। जानेसम्मका कुराहरू। चौतारो आयो, जसलाई मैले यहाँ आएर पहिलो साथी बनाएकी थिएँ। चौतारोले आउन एकछिन बसेर जाऊ भनेर भने जस्तै लाग्यो। एकछिन थकै मार, शीतलता पसिना पुछ, दुःख बिसौ अनि जाऊ भने जस्तै लाग्यो। तर म बोल्दै नबोली एक नजर मात्र लगाएर त्यसपछि हेर्दै नहेरी दोहोरिरहे। अगाडि पुलुक्क हेरे, आँखा भरि भएर घर देखियो। उस्तै छ, घरतिर हेर्दा आँगन धेरै भएर देखियो, तर आँगन उस्तै छैन। त्यही रुवावासीको शोक लय छ, बिलौनाको आलाप छ। यी सबैको माझमा घाटतिर लैजान ठिक्क पारिएको बाँसको खटमाथि एउटा लास छ। एक नजर लगाउँदा यति धेरै कुरा देखेर म सुन्ने जस्तै भए। मेरो मनको आकाश सेतो भयो। आकाश त निलै होला, तर बादलले गर्दा सेतो देखियो। अनि चुपचाप बिस्तारै हिँडिरहेका आफ्नै खुट्टा र हिँड्दा खुट्टाको चालसँगै दायाँ बायाँ पालै पालो फरफर गर्दै गरेको सारीको मुजातिर हेरिरहे। खुट्टाको गतिसँगै मेरो रातो भुट्टे सारीको दायाँ बायाँ गरेका मुजा गन्न थाले। गन्दा गन्दै गन्न बिर्सिएर उत्तिखेरै मलाई पाखुरामा समाएर डोहोर्याउने मेरी आमा जत्री एउटी आइमाईले बल गरेर तर सुस्तरी मेरो दाहिने हातमा फुस्काइन्। नानी रुँदै हिँड न, रुँदै हिँड्नु पर्छ नि। म रोइन। रुन आए पो रुनु, तिनले अझै फुसफुसाइन्। तिम्रा दुला मरेका हुन्, रुनु पर्छ नि, गुक्क गुक्क गरेर रोउन नानी। तर अझै रुन आएन। भोक लाग्दा बा आमालाई गाली गर्दा, साथीहरूले मेरो पुतली चोरिदिँदा, कसैले मलाई धेरै बेरसम्म गिज्याइरहँदा, हिँड्दा हिँड्दै लडेर दुख्दा गाउँ हुँदा रुने मेरा आँखा दुला मर्दा रुन सकेनन्। ती आइमाईले धेरै पटक कर गर्दा पनि रुन सकिन, सक्दै सकिन। रुनालाई दुलाको अनुहार, तिनले गरेको माया, तिनले गरेको सहयोग, तिनको बोली हाँसो झलझली आँखा अगाडि आउनु पर्यो। आएन, मनमा आए पो आँखा अगाडि आउँथ्यो। तिनी नजिकै मलाई माया गर्ने आफन्ती रहेछन् ग्यारे। तिनले अझै झुट गरेर मेरै राम्राका लागि भने चाहिँ भनेन्। रुँदैन न नानी, कस्तो रहेछ आफ्नो दुला मर्दा नि नरुने भन्छन् अरूले। कसरी रुनु, के सम्झिएर रुनु? न रुनु आउँछ न बिलाप गर्न। रुन आएकै छैन, कसरी रुनु? म नरोएपछि ओढ्नेले मेरो मुख छोपिदिन्, अनि ओढ्ने भित्रबाट जबरजस्ती गरेर म हिक्क हिक्क गर्दै रुन थाले। हामी खेल्दा पनि आफ्नो आफन्तको ख्याल ख्यालको मृत्युमा यसरी नै रुने गर्थ्यौ। ठुलाहरूको सिको गरेर त्यसै गरी रोइदिए म। जब त्यो आँगनमा मेरा खुट्टा परे, त्यो ठुलो रुवावासीको माझमा मैले गरेको सानो गुक्क गुक्क त कता हरायो हरायो। मलाई देखेर ती रुनेहरू झन बिलाप गरेर रुन थाले। नरोएकाहरू पनि रुन थाले, भक्का निन थाले। म भने चुपचाप, यसो हेरेको त सबैभन्दा बढी शोकाको ससुरा पो भएका रहेछन्। आँगनमा मूर्छा जस्तो भएर लडेका छन्। कसैले आँट दिएर उठाउँदैछन् उनलाई। यदि उनकी आफ्नै आमा भए कि भए ससुरा भन्दा सासु नै बढी शोकाकुल हुने थिइन होला। सोतिनी सासु पनि पिँढीमा बसेर रुँदैछिन्, अझ बढी रुँदैछन्। म जत्रै मेरा नन्दहरू पनि अरू पनि थुप्रै छन् रुँदै बिलौना गर्नेहरू। मैले सबैलाई हेर्न सकिनँ, हेरिन, हेर्न मन पनि लागेन।
तिनै आइमाईहरूले समाएर बिस्तारै खटतिर लगे मलाई, जहाँ दुलाको लास सुताइएको छ। खै कसले हो उठाएको सेतो कात्रो थोरै उल्टाएर उनको अनुहार देखाइदिए। मैले हेरिदिए पुलुक्क, यसरी पुरै अनुहार हेरेको यही हो पहिलो पटक अनि अन्तिम पटक पनि। पुरै अनुहार त अझै कसरी भन्नु, तिनले आँखा चिम्लिएका छन् अनुहारको केन्द्र, आँखा बिना अनुहार पूरा हुन सक्दैन। तिनको नाक चुपचाप छ, नाक चुपचाप हुनु भनेको पुरै शरीर चुपचाप हुने रहेछ। सास नफेरेको अनुहारलाई अनुहार भनिन्छ कि भनिन्न, तर उनका जुङ्गा उस्तै छन् कलिलो दुबो जस्तै। फेरि पनि सबैभन्दा बढी देखेको तिनको अनुहारको त्यही हो आँखा चिम्मा गरेर तिनको अनुहारलाई मैले एकतर्फी रूपमा हेरे। जिउँदो भएको भए मैले यसरी हेर्दा तिनले अर्कोतिर मुन्टो फर्काउने थिए होला। श्रोता, हामी कार्यक्रम जीवन कथाको बसाइमा छौ। अब भने एउटा छोटो मिठो सुगम संगम प्रस्तुत गर्न चाहन्छौ।

मृत्युले पहिलो पटक मेरो सामुन्ने आएर सबैभन्दा नजिकबाट मलाई आफ्नो परिचय दिँदैछ। आफ्नो अनुहार छोपेर मृत्युले दिएको यो परिचय मेरा लागि के काम के अर्थ, जसले मलाई भावविहीन र शोकाकुल बनाउन पनि सकेन। एकैछिनमा फेरि तिनको मुख छोपिदिए। मान्छेहरू सबै एकदमै हतार र हताशमा छन्। हतार र हताश हुँदै चारजना मान्छेले त्यो खट बोके र घरबाट दक्षिणतिर ओह्रालो लागे। एकोहरू शङ्ख बज्न थाल्यो। लोग्ने मान्छेहरूको मौन शोकमग्न लस्कर अगाडि बढ्न थाल्यो। ससुरालाई पनि दुईजना मान्छेले समातेर लगे। दुई चार जना लोग्ने मान्छे बाहेक सबै आइमै मात्र बाँकी रहेछन्। आँगन र पिँढीमा ती झन् कोही बिलौना गर्दै कोही शोक सुख गरेर रुन थाले। तर म अझै रोएकी छैन। ओर्मीले मुख छोपिएकै छु। फेरि मलाई पिँढीमा लगेर बसाले। नरोएकाहरू पनि मलाई देखेपछि रुन थाले। त्यसै त्यसै मेरा आँखा पनि रसाए। तर बिलौना गर्न आएन। बिलौना गर्न त उनीसँग सुख दुःख माया मोह सम्झिएर गर्ने कुरा हो। त्यो मसँग छैन। त्यो राख्ने ठाउँ पनि छैन। त्यही आउन नसकेको आँसु आयो। पुछे, यति हो? कमसेकम म रोए। नबुझिकन भए पनि रोए। आफ्नी आमा रोएको देखेर तिनको नानी रोएझै लाग्यो। मेरो मनबाट उत्तिखेर जन्मियो एउटा मान्छे व्यास चाहिँ। र त्यसरी नै जन्मिने बित्तिकै बटो ज्ञानी भएर भन्यो, जे भयो ठिकै भयो। अब यस्तो नरमाइलो र बिरानो ठाउँमा बस्न नपर्ने भयो। यी परै मान्छेका घरमा आउन नपर्ने भयो। ढुक्कै भयो। आफ्नो ठाउँ, आफ्नो घर, आफ्ना बाबा आमा हजुरबा हजुरआमा भएको ठाउँ छोडेर यहाँ बस्न नपर्ने भयो। जाति नै भयो। म आफ्नै घर आफ्नै बा आमासँग बस्न पाउने भए भनेर चित्त बुझाउन थाले। वरिपरि वातावरण रोइरहेछ। तर म भित्रभित्र ढुक्क पो हुँदै गए। खुसी जस्तै पो हुँदै गए। मनको पहिरो पनि एक्कासी रोकिए जस्तो लाग्यो। गएको पहिरो पनि माथि फर्किएर फेरि मनकै पहाडमाथि गएर तपक्क बस्यो। अहिलेको जस्तो भएर त्यहाँको हरियाली पनि जस्ताको जस्तै भयो। श्रोता, यतिन्जेलसम्म हामी कार्यक्रम जीवन कथामा अमर न्यौपानेको सेतो धरती उपन्यास वाचन गरिरहेका थियौँ। कार्यक्रम जीवन कथाको लागि छुट्याएको समयले पनि नेटो काट्न लागिसक्यो। यतिन्जेलसम्म जतिले पनि कार्यक्रम जीवन कथा सुनेर साथ दिनुभयो उहाँहरू सबैलाई मनैदेखि नै धन्यवाद दिन चाहन्छु। र कार्यक्रम जीवन कथा सुरुदेखि अन्त्यसम्म सुन्दै गर्दा तपाईँहरूलाई कार्यक्रम जीवन कथा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। यदि हजुरहरूसँग पनि यस्तै कथा व्यथा र वेदनाहरू छ भने हामीलाई पठाउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो रेडियो मध्यपश्चिमको फेसबुक पेजमा अथवा हाम्रो सम्पर्क नम्बर 082-560-854 पनि पठाउन सक्नुहुन्छ भन्दै यति दिनसम्म आफ्ना सृजनशील औँला चलाएर मेरो आवाजलाई हजुरहरूको सामु पुर्याउन सहयोग गर्ने प्राविधिक प्रयोजनको आदरणीय साथी अमृता डाङ्गीलाई विशेष आभार व्यक्त गर्दै म रात्रिकालीन सहयात्री वन्दना न्यौपाने पनि आगामी एक साताका लागि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार, शुभरात्री।

0: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
1: अर्को वर्ष यसलाई फर्स्ट बनाएर तपाईँकै हातबाट छात्र वितरण लिन आउनेछु।
0: लाली बजार,
2: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनुहुन्छ है। म
3: के टेन्सन लिएर

0: 장이 내가 그래서 말이야도?
1: 미주군이가 주력을 버렸어.
2: 빠이 어이리스 존대 후는 저 라디오 메디 퍼시 FM 91.4 MHz.

0: 야, 이거 나 눕히라. 어머,
1: 다쳐 때려 멋지라커. 어사디 거나 자누 바니고 만해이나.
0: 아야, 아스티 먹거도 어사디 거리고 미스코 은니스 바꿔이나.
1: 자빠이 때 어사디 거래 뻗지 됐어 이따 운차.
0: 야, 아플래 야 눕히라 머르노 보이소큐. 티비 보나나 까나정 뭐.
1: 고라히코 호스피털 로드 마라히코 사가마타 젠털 클리닉 마 자누 나. 아니 자네 니코 운차.
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-47-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
7: मध्यपश्चिम ट्रान चेक यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्व सभामुख कृष्ण बहादुर मोहराले सक्रिय राजनीतिबाट विदा लिनु भएको छ। नेता मोहराले आज एक विकृति जारी गर्दै सक्रिय राजनीतिबाट विदा लिएको घोषणा गर्नुभएको हो। नेता मोहराले पार्टीप्रति वितृष्णा भन्दा पनि स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेको विकृतिमा उल्लेख गर्नु भएको छ। विगत 47 वर्षदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा निरन्तर सक्रिय रहँदै आउनुभएका मोहराले आफू एट्रोफी सम्बन्धी नसा र मांसपेशीको समस्याबाट पीड़ित रहेको बताउनु भएको छ। नियमित उपचार थेरापी र औषधि सेवन गर्दा पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएकाले पार्टीका नियमित गतिविधि र जिम्मेवारी वहन गर्न कठिन भएको मोहराले आज जारी गरेको विकृतिमा उल्लेख छ। आफ्नो यो निर्णय कुनै राजनैतिक असन्तुष्टि, गुनासो वा वैचारिक विषयका कारण नभई विशुद्ध स्वास्थ्य अवस्थाले सृजना गरेको बाध्यात्मक परिस्थिति मात्र भएको मोहराले प्रश्न पार्नु भएको छ। सभामुख भएका अवस्थामा एक महिनासम्मको अनैतिक सम्बन्धको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिनुभएको थियो भने सुन तस्करीमा मिलोमतो गरेको आरोप पनि नेता मोहरामाथि लागेको थियो। यही काण्डमा पटक पटक पक्राउ पर्नुभएका मोहरा पछिल्लो समय पार्टी सक्रिय राजनीतिमा देखा पर्नु भएको थिएन। 2048 सालमा प्रतिनिधि सभा सदस्य रहनुभएका मोहरा 2052 माओवादी पार्टीमा आबद्ध भई भूमिगत जीवनमा रहनु भएको थियो। 2062-63 आन्दोलनपछि नेता मोहरा 2079 निरन्तर रूपमा विभिन्न मन्त्री पदमा रहनु भएको थियो। 2064 सालको पहिलो संविधान सभाको निर्वाचन र 2074 सालको निर्वाचनमा नेता मोहरा दाङ 2 प्रतिनिधि सभामा निर्वाचित हुनु भएको थियो। मध्य प्रदेशमा पछिल्लो 5 वर्षमा 21,000 भन्दा बढ़ी सड़क दुर्घटना हुँदा 2,748 जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ। मध्य प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष 2077-78 2081-82 तथ्याङ्क अनुसार कुल 21,999 सड़क दुर्घटनामा 42,637 सवारी साधन परेका छन्। दुर्घटनामा 2,748 जनाको मृत्यु भएको तथ्याङ्क उल्लेख छ। यस्तै दुर्घटनामा परेर 10,866 जना गम्भीर घाइते र 36,442 जना सामान्य घाइते भएका छन्। प्रदेश प्रहरी प्रमुख डीआईजी ओम अधिकारीले मधेसमा जनसंख्या ठूलो प्रदेश भएकाले र सवारी साधन पनि धेरै भएकाले दुर्घटना रोक्न चुनौतीपूर्ण भएको बताउनु भएको छ। ट्राफिक व्यवस्थापनमा सबै क्षेत्रको समन्वय गरेर चेतनामूलक कार्यक्रमले न्यूनीकरण गर्न सकेन उहाँको भनाइ छ। नीति निर्माणमा पनि ट्राफिक प्रहरीको आवाज नपुगेको र बजेटमा कमजोर रहेकाले त्यसमा राज्यले विचार गरिदिनुपर्ने उहाँको भनाइ छ। स्थानीय तहले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम र बजेटको निर्माण तीव्र बनाइरहँदा आम नागरिकलाई स्थानीय तहको बजेटप्रति चासो बढ़न थालेको छ। संघीय सरकार र साथी प्रदेश सरकारले सुशासनलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्। संविधान र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले संघ सरकारले जेठ 15 गते, प्रदेश सरकारले असार 1 गते र स्थानीय सरकारले असार 10 गते भित्र आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट आफ्नो सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। त्यसै गरी अहिले सबै स्थानीय तहमा आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट आफ्नो सभामा पेश गर्ने तयारी भइरहेको छ। यस अगाडिका अधुरा रहेका योजना सम्पन्न गर्नुका साथै सुशासन सेवा प्रवाहलाई उच्च प्राथमिकता दिँदै नीति कार्यक्रम र बजेट ल्याउन स्थानीय शासन विज्ञले स्थानीय तहलाई सुझाव दिएका छन्। डिजिटल सेवा प्रवाहलाई प्राथमिकता दिँदै सुशासन कायम गर्ने विषयलाई प्राथमिकतामा राखेर स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने सुझाव उहाँहरूको छ। नेपाल सरकारका पूर्व सचिव कृष्ण हरि बास्कोटाले स्थानीय तहले बजेट मार्फत सहज सेवा प्रवाह र सुशासन कायम गरी यस अगाडि बाँकी रहेका अधुरा योजना कार्यान्वयन गर्न सकिने गरी बजेटको प्राथमिकता हुनुपर्ने बताउनुभयो।
र यसपालीको प्री मनसूनमा 45 वर्ष यताकै धेरै वर्षा मापन भएको छ। प्री मनसून सिजनमा नेपालमा औसत 226.3 मिलिमिटर पानी पर्नेछ, तर यस वर्ष औसतको 145.5% अर्थात 339.7 मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले सुनाएको छ। विभागले सन् 1981 126 वर्षायाम केन्द्रको तथ्याङ्कलाई आधार मानि प्री मनसूनको विश्लेषण गर्दै आएको छ। यसअघि प्री मनसूनको समयमा औसत भन्दा माथि सबैभन्दा धेरै पानी सन् 1990 परेको रेकर्ड गरिएको थियो। अहिलेको वर्षाले सन् 1990 रेकर्डलाई पनि तोडेको छ। यसरी हेर्दा नेपालमा प्री मनसूनको विश्लेषण शुरू भएकै सबैभन्दा धेरै पानी परेको हो। यसअघि सन् 2021, 2020, 2019 पनि प्री मनसूनमा 315 मिलिमिटर भन्दा धेरै पानी परेको थियो। हवस् त, अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइट सँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौ। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम पर्याय लागि दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: आकाश गंगा को अवतरण, हिमाली जलधारा को आकर्षण, जनदैलामा ज्ञान धारा को प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषण का शिखर, खोज का गल्छी र यात्रा का पाइला, कार्यक्रम त्रिवेणी।
1: वर्षायाम कृषकका लागि उत्सवको समय, मानो रोपेर मुरी फलाउने महोत्सव, देशैभर खेतबारीमा किसानको भेला छ, बाली लगाउने मेला छ, उनीहरू माटाको उर्वरालाई आर्जन बनाउँदैछन्, वर्षाको थोपालाई पसिनाले दाना बनाउँदैछन्, कर्मवीर किसानले धरतीको कोख धन्य तुल्याउँदैछन्, असारमा रोपाई गरेर मंगसिरको दाई बोलाउँदैछन्। वर्षा लाग्यो, आकाश कालो बादलले ढाकियो, लेकहरू कुहिरो ओढेर बस्न थाले, पर्वतबाट पानी वैरिन थाल्यो, रानीवन सुसायो, झौकिरी करायो, खेतबारीमा बाली लगाउन व्यस्त किसानहरू छाँझ पख घर फर्किए, दिनभर मानो रोपेर मंगसिरमा मुरी भित्र्याउने सपना साँचेर निभाए, माटोमा पसिना बगाउनेको रात सबैभन्दा सुखद हुन्छ, भूमिमा भविष्य रोप्नेको दिन सबैभन्दा उज्यालो हुन्छ। नमस्कार, प्रकृति खेतीपाती संस्कृतिका शब्द बोलिने प्रस्तुति कार्यक्रम त्रिवेणीमा हामी श्रोता स्वागतका लागि उपस्थित भएका छौं। आजको मेलामा हामी कृषि सभ्यताका बारेमा केही बयान र केही बेला बोधका वाक्य बोल्नेछौ। आरम्भमा भने यो गीती खेतीपाती।

कृषि सभ्यता पृथ्वीको जमीन र जैविक उपजमा आधारित जीवन शैली नै कृषि सभ्यता हो। कृषि तीखो साधनले धरती खन्ने, खोस्रने, खोज्ने कार्य हो। वैदिक वाक्यले यसलाई जीवनको मूल भनेको छ। कृषि मूलस्थ जीवन, कृषिलाई मानवीय पेशा मानिएको छ। यो पेशाले जीवनयापनका लागि आवश्यक पर्ने यावत वस्तुको आपूर्ति गर्दछ। जग्गा जमीनको खनाईबाट प्राप्त हुने सारा वस्तु कृषि उपज हुन्। ती खाद्यान्न पनि हुन सक्छन्, खनिज पनि हुन सक्छन्। खनिज, कन्दमूल, खाद्यान्न, फलफूल तथा जैविक उपलब्धि सबै कृषिकै देन हुन्। जमीनमा पाइने वस्तुको खोजी तथा संग्रह र संरक्षण पनि यसको सीमाभित्र पर्ने विषय वस्तु हुन्। बोट बिरुवा बचाउन, जोगाउन, हुर्काउन, बढाउन गरिने खेतीपाती र पशु पक्षीलाई बढाउन हुर्काउन गरिने पशुपालन पनि कृषिकै दायराभित्रका कामकाजहरू हुन्। कृषि मानिसको पहिलो र आजसम्म पनि उत्तिकै महत्वपूर्ण र आवश्यक व्यापक पेशा हो। मानव सभ्यताको जगमा कृषिकै प्रथम पाइला छ र कृषिबाटै मानव सभ्यताको यात्रा शुरू भएको हो। बलुचिस्तानमा गरिएको खेतीपाती होस् वा मिश्रमा नाइल नदीको जल वितरणको प्रणाली होस् वा ह्वाङहो नदीको किनारमा हालिएको प्राचीन बाँध होस्, ती सबै कृषि प्रयोजनका भौतिक विकास थिए, आरम्भ थिए। आर्यहरूले थालेको एवा वा जौको खेती विश्वकै प्रथम बाली मानिन्छ भने कसैले भट्टमासको खेतीलाई आरम्भिक खेती मानेका छन्। एवं रीतले मानिसले आफू बस्ने बस्ती नजिकको जमीनमा खेती लगायो, आफूलाई चाहिने खाद्यान्नको जोहो गर्यो, खाद्यान्न जुटायो, फलफूल लगायो, मधुरताको आहार जुटायो, वासनादार वनस्पति रोप्यो, बस्तीलाई महक बनायो, सुन्दर पुष्पवती बिरूवा रोप्यो, घर परिसरलाई शोभायमान बनायो, औषधि मूलो बनाउने वनस्पति रोप्यो, आरोग्य पायो, शीतल छहारी दिने, हावा बोलाउने, आकाशीय ग्रहादीको प्रभाव शान्त तुल्याउने वर पिपल, समी, लाकुरी, पाकरी, डुमरी, चाँप, आँप, अशोक, जयन्ती जस्ता बड़ा वृक्ष लगाई चौतारी बनायो अनि उसको कृषि सभ्यता सम्पन्न हुँदै गयो, अरू झाँगिँदै गयो। समाजमा कृषि सभ्यताका अनेक सम्पदाहरू विकसित हुँदै गयो। वनस्पतिबाट प्राप्त भएको अन्नदाना र फलफूल आफूले खाएपछि त्यसको बाँकी अंशको सदुपयोग गर्न उसले पशुपालन थाल्यो। घाँस, भूस, पराल, खोस्टा, बोक्रा, पात, पतिंगर, गाई, बाख्रा, भैंसी, भेडा, घोडा, चरा चुरुङ्गीलाई दिएर एकातिर तिनीहरूलाई पोषण दिई पाल्ने, बचाउने, हुर्काउने, खतराबाट जोगाउने र अर्कातिर उनीहरूबाट दूध, दही, ऊन, बल प्राप्त गर्ने आशयले मानिस पशुपालनमा आकर्षित भयो। पशुले खाएको पदार्थबाट दुग्धजन्य पदार्थ पोषण पाइने र बाँकी वस्तुबाट गोबर, जुतो, मल बन्ने भएकाले माटोलाई उर्वर र मलिलो बनाई कृषि बालीलाई रसिलो, पोसिलो र फलिलो बनाउन सहयोग हुने हुँदा पशुपालन पनि कृषिकै एक अभिन्न अंग बन्यो। कृषिभित्र खेतीपाती र पशुपालन गाँसिएर बसे एउटै क्षेत्रका विविध वस्तु समेटिएको पेशा बन्यो। आज कृषि गर्ने कृषकको घरमा करेसाबारी छ, खेतबारी छ, खोरिया खरबारी छ, धनसार छ, गाई गोरू पाल्ने गोठ छ, बाख्रा कुखुरा थुन्ने फोर पनि छ। किसानको घरमा यो संयुक्त परिवेश भेटिन्छ। यो नै नेपाली कृषि सभ्यताको पहिचान हो। नेपालमा हिमाली हावापानीमा आधारित भई प्रचलित कृषि सभ्यताका कैयौं अभ्यासहरू छन्। कृषि सभ्यताले दिएका अनेकौं संस्कृति, परम्परा र चालचलनहरू छन्। रोपाई कृषि सभ्यताको एक ज्वलन्त उदाहरण हो। यो मात्र कृषि कर्म होइन, एउटा सांस्कृतिक उत्सव पनि हो। बिउ रोप्नु अघि सिमे भूमिलाई चढ़ाउने, नाग कुल देवतालाई अर्पण गर्ने, पूजा गर्ने, हिलाको टीका लगाउने, भकारी राख्ने, खेत धनीलाई बिउ लगाइदिने, असारे भाकामा गीत गाउने, बाजा बजाउने, नाच्ने, हिलो खेल्ने, रोपहारलाई दान दक्षिणा दिने कृत्य कृषिकै उत्सव हुन् र खेतीपाती गर्दा रमाउने र हर्षपूर्वक रोपिएको बाली नै बढ़ी मात्रामा फल प्राप्त हुन्छ भन्ने विज्ञान समेत यसमा निहित छ।

0: दाँत गिजत तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत भरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डिनोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिगा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082590466 9829185053।
9: खुशीको खबर।
10: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रचना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्ष डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
9: हाम्रा विशेषताहरू:
11: आधुनिक प्रयोगशाला,
9: अत्याधुनिक सर्वेक्षण उपकरण,
11: अनुभवी प्रशिक्षक,
9: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
11: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
9: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
11: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
9: आजै रजेना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
9: सम्पर्क फोन नम्बर 082560204।
10: सम्पर्क मोबाइल नम्बर 9857830672 र 9899964848।
12: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, सिभिल जनशक्ति र सफल भविष्यको आधार।

0: प्रोडक्टहरु कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी हिमाली कृषि सभ्यताले जौ र धानलाई सांस्कृतिक अन्नको रूपमा आदर गरेको छ। दिन जुराएर धानको बिउ छर्ने रोपाई पनि शुभ दिनमा गर्ने, धानको रोपो हरियो भएपछि हरेलो गर्ने, बाला झुलेपछि कल्ली बनाई घरको दैलामा सजाउने, शुभ साइतमा धानको मुठी लिएर काट्ने, नुवागी खाने, धान काटेर खेतमा सुकाएको पाँजा उठाई शुभ दिनमा खरही वा पुन्यौ लगाउने अनि त्यस्तै उपयुक्त दिनमा दाई हाल्ने खलामा धानको रास बनाई अन्नपूर्णाको पूजा गर्ने, सिमे भूमिलाई सम्झने, दूध धार दिने, चेली बेटीलाई भाग छुट्याउने अनि थलाबाट धान भरेर घर लगी भकारीमा खन्याउने अनि त्रिशूल राखेर सह समृद्धिको रक्षा गर्ने, अन्न बाली भित्र्याएपछि फेरि लगाई घरको अन्नको संरक्षण गर्ने, उपयुक्त साइतमा भकारी खोलेर धान झिक्ने, धान चामल राखेर पूजा गर्ने, अक्षत चामलको अक्षता बनाई टीका लगाउने, भिक्षा दिने, जौ चामल धान तिल घिउको हवन गर्ने, धान मुङ मास कागुनो सामा गहुँ जौ लगायतका सप्त धान्यको दाना शैव क्षेत्रमा लगेर सतबीज छर्ने यो कृषि सभ्यताले नै दिएको सांस्कृतिक उपहार हो, उत्सव हो। हरेक महिना नगर बस्तीमा फरक फरक धुन बजाउने गरिए झै हाम्रो सभ्यतामा महिना फेरिएपछि त्यस अवधिमा खाने कृषिका फरक फरक परिकारहरू छन्। वैशाखमा जौको सातु र शरबत खाने, जेठमा गिठा भ्याकुर सिस्नो खाने, असारमा दही चिउरा मालपुवा खाने, साउनमा खीर खाने, भदौमा काँक्रो दही मही घिउ र भुटेका मकै खाने, असोजमा सेल रोटी र मासु खाने, कार्तिकमा दही केरा मह खाने, मंगसिरमा नयाँ अन्नको न्वागी खाने, पुषमा खानामा खुदो हालेर चिच्चर खाने, माघमा खिचडी कन्दमूल खाने, फागुनमा फर्सी कुभिण्डो खाने, चैतमा मुरब्बा सुकाएको चाना भिजाएर त्यसको रस वा झोल खाने चलन पनि कृषिले नै दिएको खाद्य संस्कृति हो र यो वर्षै पिछे घुमिरहेछ चलिरहेछ।

0: दशैं तिहार जस्ता ठूला चाड़ त झन कृषि सभ्यताकै देन हुन्। खाद्यान्नको मूल भूमि वा माल भूमिको सन्देश ल्याउने गरी वा बाली फसल बढ्न साथ दिने धुन माल श्री बजाएर शरदको स्वागत सँगै शारदीय पर्व दशैं आरम्भ हुन्छ। दशैंमा देनकी देवी भगवतीको पूजा हुन्छ, जौको जमरा राखिन्छ, धान अदुवा मान्य दारिम जयन्ती जस्ता कृषि बालीलाई फूलपाती भनेर देवी मन्दिरमा भित्र्याइन्छ। बालीका बोटले पूजा गरिने देवी अरू नभएर अन्नपूर्णा नै हुन्। टीकामा अक्षताको प्रयोग छ, स्वागतमा सेल छ, शीतनमा पाकेको काँक्राको अचार खल्पी छ, शक्तिका लागि मांसाहार छ, शक्ति पूजाको पर्व दशैंमा कृषि सभ्यताकै देन र पूत पाइन्छ। तिहार त अझ कृषि सभ्यताको उत्कृष्ट पर्व हो। कृषिका आधार गाई गोरूको गरिमा गरिने यो पर्व गोबरको गौरव र वर्ष दिनसम्म बचाएर सजाएर राखिएको फूलको माला तेलको दियो सप्त रंगको टीका फलफूलको सजावटले लदेको तोरण क्या भव्यता छ तिहारमा। कृषिका दाना झुलेर धरती धन्य भएको अवसरमा आउने तिहार कृषि सभ्यताको अन्तिम पर्वीय उत्सव र अनि आकाशलाई धन्यवाद दिई पर्व विसर्जन गर्न ठूली एकादशीमा पनि तिहारको जस्तै फूलमाला तोरण र नदी स्नान मेलाको माहौल यी सबै उल्लास कृषि देनकै उपहारमा आधारित छन्। बालीमा लागेको दानाको वैभवले दिने भावमा आधारित छन् र बाली बिरूवाको शोभामा हामीले यो सम्पन्नता र यो संस्कृति सिकेका छौं। कृषि कार्य गर्दा गरिने अर्म पर्व ऐचो पैचो मुठी दान भेटी घोत धान्य पर्वत भिक्षा दान ब्राह्मण भोजन विपत्तिमा अन्नदान यी सबै कृषि कल्याणका पुण्यप्रद सामाजिक कार्यक्रम हामीलाई कृषिले सिकाएको हो, कृषि सभ्यताले दिएको हो। उपहारको रूपमा समेत कृषकले अझै पनि शहर जानेलाई चामल दाल गेडागुडी अचार धुलोमुलो छोप पठाएकै छन्। शहरले गाउँलाई दिने दवाई चाउचाउ बिस्कुट रंगीन जुसका बदला गाउँले घिउ मह तेल फलफूल दिएर सहरियालाई सहयोग गरेको छ। गाउँ अझै पनि कृषि सभ्यतामा सम्पन्न छ, तर शहर कृषि सभ्यताका मान्यताहरूबाट पर हुँदैछ। कृषि भूमि स्वाहा पारेर बसेका शहरमा माटाको उर्वरा ऐठनमा परेको छ। भूमि भयंकर भवनले थिचिएर जलशून्य शुष्क भइरहेछ। बड़ा वृक्ष सिंचनको अभावमा विदा हुँदैछन्। प्रकृति र कृषि भन्दा पर पुगेको शहर सुन्दरतामा कमजोर छ। ऋतु परिवर्तनको रमिता विहीन छ। प्राकृतिक रूपले सम्पन्न देशमा त्यसको सम्मान र सजावटको शैली साँघुनिदैछ। प्रकृति प्रेमबाट जन्मेको कृषि सभ्यता भन्दा पर रहेर शहर आज रमाएको भए पनि त्यो दीर्घकालीन नहोला, जग बिनाको जिन्दगी जस्तो होला, जग जग भएर बाँचिरहला, जीवन्त हुन नसकेर दीर्घ जीवनको आश गरिरहला। आज राज्य पनि यही शहरी साम्राज्यमा रमेको छ, यसकै पक्षमा छ। कृषिको प्रणालीमाथि प्रहार गर्दैछ। बाली पाकेर भित्र्याउने भकारी भरेर समृद्धि स्याहार्ने आउँदो वर्षका लागि के कति खर्च पर्ज गर्न सकिन्छ, कुन कुन दान पुण्य पूजा पाठ यज्ञ गर्न उपयुक्त हुन्छ र भ्याइन्छ भन्ने योजना तर्जुमा गरेर वर्षभरिको कार्यक्रम बनाउने मंगसिरमा हाम्रो आर्थिक वर्ष फेरिनु पर्नेमा साउनलाई पो नयाँ आर्थिक वर्षको दिन बनाइँदैछ। मंगसिरमा हाम्रो कृषि सभ्यताले वर्ष फेरिएको संकेत गरिरहेको छ, तर देशको राजनीतिले साउनलाई प्रथम बनाइरहेछ। कृषि प्रधान देशमा खेतीपातीको क्रम भन्दा विपरीतको आर्थिक वर्ष फसल एकातिर छ, साल परिवर्तनको दिन अर्कातिर छ, साल तमामी अन्तै छ। पहिले पढ़ाईको क्रम पनि कृषि सभ्यतामै आधारित थियो। मंगसिरमा परीक्षा फल आउने बालीसँगै बाला रमाउने असार साउनको खेतीपाती लगाउने बेलामा वर्षे विदा दिएर बा आमालाई सघाउने यो क्रम कृषि कर्म मुताबिक थियो, तर आज अर्कै भएको छ। परिवर्तनको कारण स्पष्ट छैन, वस्तुनिष्ठ प्रमाणले पुष्ट हुन सकेको छैन। एकातिर राज्य देशको मूल पेशा कृषि हो भन्दैछ, मुलुकलाई कृषि प्रधान देश भनेर चिनाउँदैछ, बेरोजगारी हटाउने उपाय पनि कृषि र पर्यटन हो भन्दैछ। देशको धरातल र संस्कृति अनुसार मूल उद्योग कृषि र पर्यटन नै भएको बताइँदैछ, पढाइँदैछ यो भन्ने पनि देखिँदैछ। वार्षिक बजेटले पनि कृषिलाई प्राथमिकता दिएको सुनिँदैछ, तर खाद्यान्न आयात भने बढेको बढै छ। विदेशबाट ल्याएको खाद्यान्न खाएर नेपाली बाँचिरहेछ। देशले त आज बाह्य उपज मात्र आयात गर्छ, निर्धन नागरिक पो निर्यात गर्छ, कस्तो बिजनमा नागरिक बाहिर गइरहेछ, खाने कुरा बाहिरबाट ल्याइरहेछ। देशको माटो बाँझै गइरहेको छ या पुरिएर जर्जर भइरहेछ।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एण्ड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
3: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
4: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
6: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
7: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
10: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू
11: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
12: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी
13: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-567-683 र सम्पर्क मोबाइल नम्बर 98479-3500
15: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
16: विशेषज्ञ डाक्टरी सेवाहरू
15: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
16: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
17: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
16: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
16: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
15: सम्पर्क फोन 082-597-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
18: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
19: भर्ना खुल्यो
20: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
19: हाम्रा विशेषताहरू
20: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
19: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
20: शान्त तथा पारिवारिक वातावरण भएको
19: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
20: तिहार सुसारको राम्रो व्यवस्था भएको
19: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
20: घरको जस्तै माया पाउने
21: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
22: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
21: सम्पर्क फोन नम्बर 082-567-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-35-183
0: भर्ना खुल्यो।
1: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: कार्यक्रमहरू:
1: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
0: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
2: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सदरदाङ,
23: फोन नम्बर 0825526601, 98578-35990, 98578-31684, 98512-32328
1: र 98578-37255।
3: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
21: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्ध कपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने, जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने, यौन उत्तेजना नहुने, काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन, मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर, तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
0: बिरामी जाँच्ने मिति यही असार 6 गते शनिबार, समय बिहान 11 बजेदेखि।
21: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
0: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98189-08। होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
1: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
0: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
1: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
0: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
1: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
0: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
3: बाली माथिको बल प्रयोग र चकचकी बीज ब्रिय माथिको असावधानीले विनाश ल्याउन सक्छ महाभारत समेत भनिरहेछ। जेलाई पनि आज हामी विकास भनिरहेका छौ, उन्नति भनिरहेका छौ, त्यो सत्य हो त? परिणामले के देखाउँछ? हामीले हेर्न भ्याएका छैनौ, हेरेका छैनौ। विकासको बाटो हो वा विनाशको विचार गर्ने बेला आएको छ। अब अरूको पछि लागेर कर्मकाण्ड गरी बस्दा आफ्नो सम्पदा स्वाहा भएको हेर्न सकिने अवस्था छैन। अब त भोलि हेरेर आजको पाइला चाल्नु छ। भोलि यसले के दिनेछ? पुर्खाको पथ छाडेर परको पथ ल्याएर हिँड्दा भविष्य रहेन भने यसको जिम्मेवारी कसले वहन गर्ने? यी अंगीकार गर्ने राज्य अधिकारीहरू र पदाधिकारीहरूले जवाफ दिनु छ। आजको विकासै गतिले हाम्रो कृषि सभ्यता अमर रहन्छ कि रहन्न सोच्नु पर्ने बेला भइसकेको छ। किसान पनि यसमा सजग हुनु छ। प्रांगारिक, मौलिक, प्राकृतिक रैथाने खेती गर्ने कि दुई दिनको विकासमा रमाएर भारतका किसानले चाहिँ टाउको समाउने, यो चुनावको घड़ी आएको छ। आज केही वैज्ञानिकहरू पृथ्वीमा जीव विनाशको अवस्था आएको भनेर आत्तिएका छन्। संसारले यसलाई सनसनीपूर्ण समाचार बनाएको छ, तर जीव विनाशको क्रम आज मात्र होइन, हिजो पनि थियो। डायनोसर लोप भएको आज पढाइँदैछ। त्यति मात्र होइन, हाम्रो हिमालयमा पाइने यति आज कहाँ छ? मुखबाट आगो ओकल्ने सिंह सम्बर कहाँ छन्? शार्दूल कहाँ छ? ह्याग्रीव कहाँ हराएको छ? सिंह नै पनि कता कति मात्र पाइने गरी कम हुँदै गएको छ। शरदमा उड्ने कर्याङ कुरुङको माल आजभोलि देखिन छाडेको छ। जीव त विलुप्त हुँदैछन्, यो क्रम रोकिएको छैन। तर वैज्ञानिकहरू विश्वको विग्रदो वातावरण र
4: बढ्दो तापमानलाई मात्र यसको कारण बनाउँदै आएका छन्। कारण यति मात्र अवश्य होइन, कारण प्राकृतिक गति पनि हो, सृष्टिको चाल पनि हो, विधिको विधान पनि हो, महाभूतको खेल पनि हो, मानिसले प्रकृतिमाथि गरेको प्रहार पनि हो। अनेक रासायनिक प्रयोग परीक्षण र प्रहारले प्राणीहरू अलप हुँदैछन्, विलुप्त हुँदैछन्। वर्ण संकरी विकास क्लोनिङ जस्ता चकचकीले पनि रैथाने जातिको नाश हुँदैछ। कहाँको हावापानीमा हुर्केको बढेको नस्ल कहाँको प्राणीमा प्रत्यारोपण गरिँदैछ। जातीय नस्लीय जैविक शुक्राणुमा भएको अप्राकृतिक प्रयोग र कृत्रिम गतिविधिले आणविक विस्फोटनको जस्तो रूप लिँदैछ। यसलाई आत्मसात नगर्दासम्म, नबुझ्दासम्म, यसलाई बुझेर प्राकृतिक पथ नलिँदासम्म विश्वमा प्राणी विनाशको क्रम रोकिने छैन। विकास केलाई भन्ने आजै स्पष्ट गर्नु छ। हामी आज गइरहेको पश्चिमा बाटो विकास हो वा आज हामीले पुर्खाले देखाएको बाटोमा बसिरहनु, चलिरहनु, त्यही विधिलाई आत्मसात गरेर अघि बढ्नु, अपनत्वमा रमाउनु र आफ्नै शील शैलीमा जीवनयापन गर्नु विकास हो, त्यो अब चयनको मोडमा आइपुगेको छ। मूलको प्राकृतिक गतिलाई निरन्तरता दिने या दुई दिनको बाल बुद्धिलाई विकास भन्ने विद्वानहरूले आजै बुझ्नु परेको छ। सर्वसाधारणले खास कुरा खोज्नु परेको छ। हाम्रो कृषि सभ्यताले यति लामो युग पार गरेको छ, अबको कृषि प्रयोगले त्यस्तै दीर्घ कृषि सभ्यता दिन्छ वा दिन सक्दैन, गम्भीर भएर चिन्तन गर्नु छ। किनकि दीर्घायु र दीर्घ जीवन नै हरेक विद्याको विकास हो, उन्नति हो। भोलि रहेन र पुर्खाले यात्रा गरे जस्तो लामो यात्रा हाम्रा सन्ततिले गरेनन् भने त्यो उन्नति भन्न मिल्दैन। कृषि उन्नति कसरी हुन्छ? आजै बाटो निधु गर्नु छ, फसल बारे फैसला गर्नु छ, कृषि सभ्यतालाई साथ दिने सत्य पथ के हो निधो गर्नु छ। कृषि प्रधान देशमा आज कृषि परनिर्भरता बढ़िरहेको छ। देशका जनता किसान छन् तर तिनले खाने कृषि सामग्री परदेशबाट आउँछ। भोलि परदेशसँगको सम्बन्धमा केही समस्या उत्पन्न भयो भने देशवासी भोक भोकै पर्नेछन्। नाकाबन्दी होला, प्राकृतिक विपत्तिले बाटो बिग्रिएला, आयात अवरूद्ध होला, त्यति बेला घरमा नभए परबाट नआए के खाएर बाँच्ने? यसमा कसैको ध्यान छैन। परबाट आएका खाद्यान्नहरू विषाक्त रहे, कुएका रहे, वर्णशंकरीले हाम्रो सभ्यतालाई असर गर्ने भयो भने हाम्रो जाति कसरी अडिएला, कसरी जिइरहला? आज खेत बचाउने, खेती बचाउनेमा कोही लागेको छैन। यति घडेरीमा यति पैसा पर्यो, फल्नाले त प्लटिङ गरेर धन कमायो भनेर गफ लगाउनेहरू मात्र समाजमा अग्रणी भइरहेछन्, ठूला मानिँदैछन्। यहाँ त प्रदेश बनाउने अनेक नाममा राज्य विभाजन गर्ने, जात जाति क्षेत्र वर्गका आधारमा राजनीति गर्ने खेल चलिरहेछ। खेत खत्तम भएकोमा कसैलाई चिन्ता छैन। भूमि सुधार ऐन पनि छ तर त्यसले न माथि हदबन्दी लगाएर कृषकलाई जग्गा दियो, न तल जग्गा टुक्रा पार्न रोकेर जग्गा बेकार बनाउने टुक्रे भूमि बनाउनबाट बचायो। आज धनीको जग्गा चाक्लो छ तर त्यहाँ कृषि गरिँदैन, गरीबको जग्गामा कृषि गर्नै मिल्दैन, सानो टुक्रो परेको छ, त्यो टुक्रिएर थाल जत्रो भइरहेको छ, खाने के खानै पुग्दैन, जग्गाको यो हालत छ। कसरी कृषि विकास, कसरी कृषि सुधार, कसरी भूमि सुधार? तर राज्य भन्छ कृषिमा हाम्रो उच्च ध्यान छ, प्राथमिकता छ। के ध्यान छ केही थाहा छैन। खेती योग्य भूमिमा प्लटिङ रोक्न गरेको परिपत्र कसैले मानेको छैन। कृषिमा दिएको अनुदान वास्तव किसानले पाएको छैन, उत्पादन दिन सकेको छैन। शहर र सजिलो भूमिमा मानिस थुप्रिएर सुकुम्बासी बनेका छन्, गाउँमा कोही सुकुम्बासी छैन, जग्गा पाए पनि खेती गर्दैन। खेतबारी खरबारी लोसे पोसे सबै जर्जर भएको छ तर शहरमा सुकुम्बासी छन्। राज्य तिनकै भोट कमाउने न्यूमा सुकुम्बासी समस्या समाधान गर्ने आयोग बनाउँछ, त्यसकै पछि दगुर्छ, जमिन दिन्छु भन्छ। कृषिको विकासमा कृषि विश्वविद्यालय बनाउने भाषण पनि गर्छ। विषय पिच्छे विश्वविद्यालय चाहिने कस्तो रहर, कस्तो विद्या? विश्वविद्यालय भनेको त विश्वका सबै विषय विद्या शिक्षाको सुविधा दिने भएर पो विश्वविद्यालय भयो होला। स्वास्थ्य चौकी जस्तै गाउँै पछि विश्वविद्यालय कसरी चल्छ, के आवश्यकता छ, विश्वमा यसको के प्रयोग छ, हामीले सुहाउँदो गरी यसको स्थापना गर्नु पर्यो र चलाउनु पर्यो। फेरि पढाएर मात्र के हुन्छ, श्रम गर्ने कृषि गर्ने जनशक्ति खै, बुढाबुढी कमजोर व्यक्ति अशक्त जनशक्ति दिन दुखी मात्र खेतीमा पाइला टेक्छन्, युवा युवती पढेका जानेका छिप भएका केही ज्ञान प्राप्त गरेका व्यक्ति खेतमा पस्दैनन्, बारी टेक्दैनन्, अराउन सिकाउन र कर्मचारी बन्न मात्र उनीहरूले कृषि पढिरहेका छन्। यो पेसा कसरी सशक्त होला, उत्पादनमुखी होला, यसले अर्थतन्त्र बलियो बनाउला र देशलाई आत्मनिर्भर बनाउला, यसतर्फ सोच्ने विचार गर्ने योजना बनाउने र कार्यान्वयन गर्ने खुबी भएको व्यक्ति आज आवश्यक छ। त्यो नै कृषि क्रान्ति हुनेछ, त्यसले नै कृषकको मुहारमा क्रान्ति ल्याउनेछ अनि बल्ल उत्तम कृषि मध्यम व्यापारको मान्यता सफल हुनेछ। खेती हुने ठाउँमा गाउँ भए गाउँ हटाई कुलो काटी आवाज गर्नुको अर्थ सार्थक हुनेछ। त्यो दिन ल्याउन दिलमा कृषि प्रेम भएका व्यक्ति सत्तामा हुनुहुन्छ, शक्तिमा हुनुहुन्छ, कृषिको शक्ति सत्तामा हुनुहुन्छ। कृषिको शक्तिमा सत्ता चल्यो भने त्यो नै कृषि सभ्यता हो, त्यही सभ्यताले समाजका सारा गतिविधिलाई आत्मनिर्भर बनाउन आधार दिनेछ र नेपाली जनजीवन र यो भूमि हराभरा र समुन्नत हुनेछ अनि कृषि सभ्यता जीवन्त रहिरहनेछ। नेपाली जनता कृषि सभ्यतामा सदा सदा हाँसेर रमाइरहनेछन्, वर्षा याम र दाइमा जस्तै उनीहरू उल्लसित देखिनेछन्। आदरणीय श्रोतावृन्द, कृषि सभ्यताका कुरा आजलाई यति नै। सुन्ने श्रोतामा धन्यवाद भन्दै समाविष्ट गीत संगीतका स्रष्टामा आभार व्यक्त गर्दछौ। हवस्त, प्राविधिक मित्र उमेश रिमाल र म नारायण भण्डारी यस प्रस्तुतिबाट विदा हुन्छौ। नमस्कार। मेला पर्व खेतीपाती राष्ट्रियताको धर्म।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: आया, मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस